0: सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परे सम्पर्क गर्नुहोला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
7: सम्पर्क फोन नम्बर 0825902222।
2: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती दम निमोनिया खोकी छेरो
8: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
9: मधुमेह सुगर मृगौला रोग पिसाब
8: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
9: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
8: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
9: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
8: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
9: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
11: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 9848726001।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
15: हारजोडनी नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
16: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: साथै इसिजी पीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607434 र 0825601638।
18: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
19: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: डाक्टरद्वारा दिइने सेवाहरू
19: ब्लड प्रेसर हाई लो भएका
18: कोलेस्ट्रोल बढी भएको
19: मुटुको गति एकनास नभएको
18: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
19: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
18: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा
19: मुटुको भल्भको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
7: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0582-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
17: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
20: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: अन्य सेवाहरू
21: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
24: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
25: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
26: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
25: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
26: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
25: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
26: ल ल काका, गइहाले म।
27: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
28: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
27: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
29: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
30: उपचार हुने रोगहरू
29: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
30: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
29: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
30: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
29: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
30: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
29: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
31: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 भिटिसोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।
32: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
33: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
32: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
1: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
3: विस्तृत आँखा परीक्षण उपचार,
4: बाल दृष्टि रोग निदान उपचार,
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
3: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
2: कन्ट्याक्ट लेन्स सेवा,
3: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
2: कृत्रिम आँखा फिटिङ गरिन्छ,
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
2: दाङ जिल्लाकै पहिलो र एकमात्र
4: भिजन थेरापी सेवाहरू।
2: अल्छी आँखा उपचार,
3: डेढो आँखा उपचार,
2: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
3: डबल भिजन उपचार,
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
2: ASD डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
3: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73।
5: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
6: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
5: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
8: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
27: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
8: शिशु क्लिनिक फर्टिलिटी हितचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
4: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू,
9: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
4: मेसिनद्वारा RCT गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
4: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
9: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम जाँच यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 5 गते सोमबार, सन 2026 सेप्टेम्बर 21 तारीख भदौ शुक्ल पक्षको दशमी तिथि।
2: काया कैरन का साथ मा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सिराहाको रेडियो समग्र 107.6 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशै अघि नै पुनर्निर्माण गर्ने तयारी, बेत्रावती र स्याफ्रेबेसीमा बेली ब्रिज बनाउने काम शुरू।
0: बिहिबारदेखि ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन आग्रह, मौसमी प्रणालीको निगरानी भइरहेको महाशाखाको भनाई, आज पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना।
1: निर्माण क्षेत्रमा कर्जा बढ़्यो, कृषिमा घट्यो, बैंकको ब्याजदर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा मार्ग सुस्त।
0: ट्रम्पकी शिखर सम्मेलन अघि अमेरिका चीन आर्थिक वार्ता शुरू, व्यापार एआई र दुर्लभ खनिज आपूर्ति बारे सहमतिको प्रयास।
1: र प्रिमियर लीगमा लिभरपूल र सिटीको जित, म्यान्चेस्टर युनाइटेड बराबरीमा।

यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924-5670-925।
4: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीले छेदविच्छेद पारेको सड़क सम्पर्कलाई आउँदो दशैं अघि नै पुनर्स्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकको आवत जावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दशैं अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाइसक्नु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली अहोरात खटिएका छन्। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले दशैं लगायतका चाडपर्व शुरू हुनु अघि नै भोटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको जानकारी दिनुभयो। उहाँले अवरूद्ध सड़कहरूमा अस्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात सञ्चालन गर्ने बताउनुभयो। प्रवक्ता नेउपानेले भन्नुभयो, बाढ़ी प्रभावित क्षेत्रमा दशैं अघि नै यातायात सञ्चालन गर्ने हाम्रो लक्ष्य छ। बाढ़ीले अवरूद्ध धेरै बाटो खुलिसके, अब खोल्न बाँकी भनेको स्याफुबेसीदेखि रसुवागढ़ी खण्ड हो। यो खण्डको सड़क खुलाउनको लागि एक्सावेटर, डोजर, लोडर लगायतका हेभी इक्विपमेन्ट पठाइ सकिएको छ। बेत्रावतीमा थोरै बाटो खुलाउन बाँकी छ। बेत्रावतीमा आवश्यक बेली ब्रिज पनि पठाइसकिएको छ। सड़क अवरूद्ध रहेका क्षेत्रमा आवश्यक काम द्रुत गतिमा भइरहेका उहाँले बताउनुभयो। बेत्रावतीमा बेली ब्रिज निर्माणका लागि जगको काम भइरहेको छ। स्याफ्रुबेसीमा बेली ब्रिज निर्माणको लागि डिजाइनको काम शुरू भएको छ। स्याफ्रुबेसी चिल्मी र माथिल्लो स्याफ्रुबेसीमा बेली ब्रिज जडान गरिएपछि रसुवागढ़ी नाकासम्म सड़क सम्पर्क पुनर्स्थापित गर्न सहज हुने आजको गोर्खा पत्रमा खबर छ।
5: नेपालमा आउँदो हप्ता ठूलो वर्षाको सम्भावना रहेकाले मौसमविदहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। उत्तर अण्डमान सागर र आसपासका क्षेत्रमा बनिरहेको न्यूनचापीय प्रणाली थप बलियो बन्दै उत्तर पश्चिम दिशातर्फ सर्ने देखिएको र यसले ल्याउन सक्ने अवस्था गम्भीर हुने भएकाले सतर्क रहन मौसमविदहरूको आग्रह छ। असोज 8-12 गतेसम्म नेपालमा ठूलो वर्षा गराउने गरी बंगालको खाड़ीबाट विकसित प्रणालीको प्रभाव बढ़ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तर्क्रिया हुने सम्भावना देखिन्छ। यी प्रणालीबाट नेपालतर्फ पर्याप्त जलवाष्प भित्रिँदा विभिन्न भूभागमा ठूलो वर्षा हुन सक्ने मौसमविदहरूको आकलन छ। विशेष गरी दुई प्रणाली बीचको अन्तर्क्रिया बलियो भएमा वर्षाको मात्रा अझ बढ़न सक्ने सम्भावना छ। भारतीय मौसम विज्ञान विभाग आईएमडी का अनुसार अण्डमान सागर आसपास न्यूनतापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाड़ीमा मौसमीय गतिविधि बढ़ने र यसबाट नेपालतर्फ मनसूनी आर्द्रता भित्रिने सम्भावना देखिएको छ। मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसूनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। मनसूनको न्यूनजातीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा ठूलो वर्षाको सम्भावना देखिएको बताउनु भएको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै उत्तर पश्चिमतर्फ सर्दै गएको छ। यो प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना देखिए पनि वर्षाको जोखिम कति र कुन क्षेत्रमा बढ़ी असर पर्न सक्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ। महाशाखाले यो प्रणालीको निरन्तर निगरानी भइरहेको र अवस्था थप विकसित हुँदै जाँदा आवश्यक सूचना तथा पूर्वानुमान सार्वजनिक गर्दै जाने जनाएको छ। गैराती, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा चितवनमा सबैभन्दा धेरै 41.4 मिलिमिटर वर्षा मापन भयो। यस्तै काठमाडौँ उपत्यका आसपासका ठाउँमा पनि हिजो बेलुकी पख पानी परेको छ। काभ्रे, मकवानपुर, लमजुङ, सुर्खेतमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।
4: सरकारले हरित जलवायु कोषको अनुदान सहयोगमा उच्च जोखिम रहेका कोशी र गण्डकी जलाधारका चारवटा हिमतालको पानी घटाएर पूर्व सूचना प्रणाली जडान गरी जोखिम न्यूनीकरण गर्ने परियोजना शुरू गर्ने भएको छ। 50 मिलियन अमेरिकी डलर अर्थात हालको विनिमय अनुसार 7 अर्ब 67 करोड़ नेपाली रूपियाँको 7 वर्षीय परियोजनालाई ग्लोब सञ्जीवनी नाम दिएको छ। परियोजनाबाट संवेदनशील तटीय क्षेत्रका करिब 33 लाख नागरिक लाभान्वित हुने अनुमान छ। संयुक्त राष्ट्र विकास कार्यक्रम यूएनडीपी र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको अध्ययनमा उच्च जोखिम रहेका 21 हिमताल मध्ये प्राथमिकताका आधारमा 4 हिमतालको पानीको सतह घटाउने परियोजना अघि बढ़ाइएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उप कार्यकारी निर्देशक राजन भट्टराईले बताउनुभयो। उहाँका अनुसार सोलुखुम्बुको लुब्लिङ छियो र होङ्गुड 2 मनाङको थुलागी तथा शंखुवा सभाको तल्लो बरूडमा पानी घटाउने परियोजना रहेको छ। काया कैरनमा बाढ़ी प्रभावित बाल बालिकाको सुरक्षा चुनौती बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: जहाँ फेरिन्छ सुख खुशा, त्यही हो घर, जहाँ हुन्छ खुशीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुननिर्माण गर्ने तयारी, बेत्रावती र स्याफुबेसीमा बेलीब्रिज बनाउनको लागि काम शुरू, आउँदो बिहिबारदेखि ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह, मौसमी प्रणालीको निगरानी भइरहेको महाशाहको भनाई, आज पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जाको गति बढ़न थालेको छ, तर निजी क्षेत्रको समग्र माग बलियो नभएकाले कर्जा विस्तारमा अझै चुनौती छ। निर्माण क्षेत्रमा कर्जा सामान्य रूपमा बढ़ेको देखिए पनि अर्को महत्वपूर्ण कृषि क्षेत्रमा भने कर्जा विस्तार घटेको छ। राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा निजी क्षेत्रतर्फको कर्जा 0.4% अर्थात 23 अर्ब 58 करोड़ रूपियाँले बढ़ेको छ। यो सँगै अहिलेसम्मको कुल कर्जा 58 खर्ब 80 अर्ब 64 करोड़ रूपियाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो कर्जा 0.1% अर्थात 2 अर्ब 93 करोड़ रूपियाँले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा भने 2083 साउन मसान्तसम्म निजी क्षेत्रतर्फ प्रस्तावित कर्जा 7% बढ़ेको छ, तर एक महिनाको अवधिमा कर्जाको विस्तार 0.4% सीमित हुन भनेको बैंकिङ प्रणालीमा कर्जा लगानीको गति एकदमै सुस्त हो। साउनमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जा खनिज क्षेत्रमा 3.7% र धातुजन्य उत्पाद उत्पादन यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मरमत क्षेत्रमा 3% बढ़ेको छ। केन्द्रीय बैंकका अनुसार निर्माण क्षेत्रमा 2.1%, सेवा उद्योगमा 1.8% तथा यातायात संचार तथा सार्वजनिक सेवामा 1.2% कर्जा बढ़ेको खबर आजको कारोबार दैनिकमा छ। यसैबीच आजको कान्तिपुर दैनिकले बैंकमा पर्याप्त तरलता, ब्याज दर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त, उद्योग आधाभन्दा कम क्षमतामा सञ्चालन र निजी क्षेत्रको आत्मविश्वास अझै कमजोर बन्दै गएको खबर छापेको छ। आयात निर्यात, राजस्व र घरजग्गा कारोबारमा देखिएका झिनो सुधारले अब अर्थतन्त्रलाई गति दिन सक्छ वा मूल्यवृद्धिको दबाव थपिएर सर्वसाधारणको दैनिकी थप कष्टकर हुन्छ शीर्षकको खबर कान्तिपुर दैनिकमा छ।
4: चालू आर्थिक वर्षको शुरूआती दुई महिनामा बिजुली निर्यातबाट आमदानी बढ़ेको छ। गएको साउन र भदौमा नेपालले 10 अर्ब 17 करोड़ रूपियाँको बिजुली निर्यात गरेको हो। गएको आर्थिक वर्षको यसै अवधिमा भारत र बंगलादेशमा 8 अर्ब 88 करोड़ 19 लाख रूपियाँको बिजुली निर्यात गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यी दुई महिनामा 1 अर्ब 28 करोड़ 81 लाख रूपियाँ बढ़ेको बिजुली बिक्री भएको हो। समग्रमा निर्यात रकम बढ़ेको छ। साउनमा बिजुली बिक्री बापत पाउने रकमसँगै निर्यात परिमाण समेत बढ़ेको छ। गएको आर्थिक वर्षको साउनमा 53,82,80,227 युनिट बिजुली निर्यात भएकोमा चालू आर्थिक वर्षको साउनमा 62,05,69,112 युनिट निर्यात भएको प्राधिकरणले बताएको छ। तर गएको आर्थिक वर्षको तुलनामा यस वर्ष भदौमा रकमका हिसाबले बिजुली निर्यात बढ़े पनि परिमाण घटेको छ। गएको वर्ष भदौमा भारत र बंगलादेशमा 59,37,510 युनिट बिजुली निर्यात भएको थियो। चालू वर्षको भदौमा 56,56,6443 युनिट मात्र निर्यात भएको प्राधिकरणको तथ्याङ्क रहेको छ।
5: भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढ़ीले 17,000 बालबालिका प्रभावित भएको सरकारको प्रारम्भिक अनुमान छ। राष्ट्रिय बाल अधिकार परिषदले गरेको पछिल्लो अध्ययन अनुसार 1,200 भन्दा धेरै बालबालिका बढ़ी समस्यामा परेका छन्। यसमध्ये 102 जना बालबालिकाले आमा बुबा नै गुमाएका छन्। घर परिवार गुमाएका बालबालिका अहिले नुवाकोट र रसुवाको होल्डिङ सेन्टरमा छन् भने कतिपय बालबालिकालाई मुस्ताङ र काठमाडौँको गुम्बामा ल्याएर राखिएको छ। आमा बुबा गुमाएका बालबालिकालाई पाल्नका लागि हेरचाह केन्द्र र होल्डिङ सेन्टरमै पुगेर बच्चाको माग हुन थालेको छ भने कतिपय बालबालिकालाई सिधै बालगृहमा पठाउने काम पनि हुन थालेको छ। बाढ़ी प्रभावित बालबालिकाहरूलाई सिधै बालगृह पठाउने वा धर्म पुत्र पुत्रीको माग गर्न मिल्छ कि मिल्दैन भनेर साथी सम्झना महर्जनले परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेलाई सोध्नु भएको छ।
9: कुनै पनि बालबालिका स्थानीय बाल अधिकार समितिको निर्णय र बाल कल्याण अधिकारीको सिफारिस बिना कुनै व्यक्ति लिएर जान पाउँदैन। त्यो कुनै पनि उसलाई कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मा हाम्रो कानूनमै व्यवस्था छ। त्यो चाहिँ गृह मन्त्रालयको विवाद सम्बन्धी कानून मात्रै भएन, हाम्रो बालबालिका संरक्षणको लागि छुट्टै विशेष कानून छ। हाम्रो त्यो कानून प्रष्ट व्यवस्था छ एउटा भने, अर्को हाम्रो देवाली संहितामा पनि व्यवस्था के छ भने कुनै पनि बच्चा कसरी अहिले धर्मपुत्री धर्मपुत्री भन्दा पनि त्यसरी हामीले अहिले वैदेशिक धर्मपुत्री त धर्मपुत्रको व्यवस्था त अहिले बन्दै छ, रोकिएको छ। अहिले चाहिँ हाम्रो देवाली संहितामा पनि जुन फौजदारी संहिता यो संहिताहरू छ त्यो संहितामा पनि प्रष्ट के भनेको छ भने कुनै पनि त्यो बालबालिकालाई सिफारिस गरेर बन्न हामीले पठाएको स्थानीय सिफारिस गरेर उसको सामाजिक प्रतिबन्धको आधारमा सिफारिस गरिसकेपछिको अवस्थामा कोर्टबाट आदेश नभएसम्म कसरी बालबालिका लिएर पाउँदैन। अदालतबाट आदेश दिनुपर्छ, अदालतले उसलाई पाल्नलाई उसले आदेश दिन्छ कि उसलाई एउटा निर्णय गर्छ, उसले आदेश दिन्छ र यसलाई पाल्नलाई उपयुक्त छ भने सम्पूर्ण प्रतिबन्ध हेरेर नभए व्यक्तिले गएर म कुनै गएर म यो बच्चा एडप्ट गरेर लिएर घर राख्छु भनेर पाउँदैन। त्यसबाट चरणहरू छ, चारवटा चरणहरू छ स्पष्ट रूपमा। पहिलो उहाँहरू हामी त्यही समुदायमा हुन खोज्छौँ, सम्बन्धित परिवारमै मिलन गर्न खोज्छौँ। त्यसै फेरि हामी कोही व्यक्तिले पालन पोषण अथवा केही गर्न सक्ने संस्थाले हो भने त्यो पनि प्रक्रियागत रूपमा जान्छ। तेस्रोमा चाहिँ परिवारमा आधारित हेरचाह भन्ने हुन्छ, जो चाहिँ हामीले अल्टरनेटिभ केयरको रूपमा चाहिँ सिब्लिङहरूलाई अथवा भाइ बहिनीलाई एक ठाउँ राख्ने कुरा अथवा चाहिँ परिवारमा आधारित हेरचाह गराउने कुरा। र त्यसपछि चौथो चरणमा लास्ट रिजोर्ट भनेको लास्ट विकल्प भनेको चाहिँ अन्तिम विकल्प भनेको बालगृह हो। अब अहिले सोझै बालगृहमा पठाउन खोज्ने सोझै बालगृहमा दिने केही बालबालिकाहरूलाई चाहिँ गुम्बाको माध्यमबाट जाने र त्यसपछि बालबालिकालाई सोझै व्यक्तिले पालन प्रश्न गर्छु भन्ने त्यसमा हामी जान मिल्दैन। त्यो त प्रष्ट रूपमा स्थानीय बाल अधिकार समिति हुन्छ त्यहाँ, त्यसले एउटा सामाजिक प्रतिबन्ध हेर्छ। उसको कोही नभएको कुरा यकिन हुनुपर्छ, त्यो कुरा सिफारिस हुनुपर्छ, मुझुका हुनुपर्छ। यदि आफ्नो आफन्त छ भने, आमा वा बुवा छ भने सो त केही समस्या रहेन। यदि आमा र बुवा दुवै गुमेको हकमा नजिकको काकापट्टि त्यसरी माओलीपट्टि अब घरपट्टि माओलीपट्टि उहाँहरूले चाहिँ अल्टिमेट संरक्षण गर्न चाहनुहुन्छ भने राज्यले उहाँहरूले सपोर्ट गरेर उहाँहरूले आफ्नै समुदायमा आफ्नै पारिवारिक वातावरणमा पाल्नलाई जान सक्ने हुन्छ। त्यो पनि निर्णय गरेर पठाउन सक्छौं। त्यसपछि मात्रै संस्थागत केयरमा आउने हो।
4: राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि बाल बालिकाकै प्रसंग, शरीरमा अचानक राता डाम देखिएपछि 3 वर्षीय बच्चा लिएर एक अभिभावक डाक्टर कहाँ पुगे, तर बच्चाको कुराकानी र व्यवहार देखेपछि डाक्टर रामकुमार शाहले मानसिक समस्या समेत औल्याएर औषधि दिनुभयो। किनकि बढ़ीमा 1 घण्टा हुनुपर्ने स्क्रीन टाइम 9-10 घण्टामा थियो र मोबाइल नपाए बच्चाले रुने, चिच्याउने तथा अभिभावकलाई नै झम्टिने गर्थे। यस्तै समस्या देखिएपछि अर्का 5 वर्षे बालक पनि अस्पताल पुगेका थिए। खाना खुवाउने बेलादेखि कुनै पनि काममा फकाउन अभिभावकले नै मोबाइल दिने गरेको र अरू समयमा टीभी हेर्ने बानीले उनको शारीरिक विकास उमेर अनुसार नभएको ठहर डाक्टर शाहको थियो। ती बालकको शारीरिक गतिविधि न्यून थियो भने घरका मान्छेसँग पनि धेरै नबोल्ने, साथीहरू नबनाउने, दोहोरो संवाद नगर्ने जस्ता व्यवहार थियो। पछिल्लो 5-7 वर्ष यता यस्तो समस्या थुप्रै आउन थालेको डाक्टर शाहले बताउनुभयो। बच्चालाई सानैदेखि मोबाइल र स्क्रीनको लत लागेको छ, यसले बच्चाको आँखालाई त असर गर्छ नै, अहिलेदेखि नै ढाड घाँटीको समस्या निम्त्याउँछ। उहाँले थप्नुभयो, पोस्चर अर्थात बस्ने पोजिसनको समस्या जस्ता शारीरिक मात्र होइन मानसिक समस्या पनि बढ़दै गएको छ। यसमा मुख्य दोष अभिभावकै रहेको उहाँ बताउनुहुन्छ। विश्व स्वास्थ्य संगठन WHOले 2 वर्ष मुनिका बाल बालिकाका लागि स्क्रीन टाइम 0 हुनुपर्ने र 4 वर्षसम्मका लागि बढ़ीमा 1 घण्टा मात्र स्क्रीन टाइम बनाउनुपर्ने जनाएको छ। डाक्टरहरूका अनुसार बच्चाहरूले ध्यान केन्द्रित गर्न सिक्नुपर्नेमा फोनका कारण एटेन्सन स्पानमा असर पर्छ। बाल बालिकाले सामाजिक हुन र मुहारको भाव बुझ्न पनि मानिससँग नै अन्तर्क्रिया गर्नुपर्छ, तर मोबाइलको बढ़दो प्रयोगले उनीहरूलाई कम भावनात्मक बनाउने विभिन्न अध्ययनहरूले देखाएका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
11: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
10: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
11: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
10: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
12: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
13: सम्पर्क मोबाइल नम्बर 98229264।
14: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
17: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
18: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
17: उपलब्ध। शल्यक्रियाहरू,
18: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
17: बालबालिकाको न्युरो सर्जरी,
18: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
17: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
18: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
17: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
19: उज्यालो पार्न थालेसँगै चहल पहल बढ़ाएको छ। स्वर श्राद्ध सकिएसँगै गाउँमा लिङ्गेपिल हाल्ने सल्लाह हुन थालेको छ।
5: सकिएपछि गाउँमै लिंगेपिल हाल्ने सल्लाह आउन थालेको छ भने वर्षौंदेखि लिपपोत हुन नसकेको घरमा कमेरो लगाउने सुरसारमा स्थानीय बासिन्दा पनि जुटेका छन्। दुई दशकपछि आफ्नै गाउँमा तीज मनाउन पाउँदा मन्जु मन्दिर र जानुका मैनाली लगायतका चेलीहरू खुशी भएका छन्। वर्षाइसराईका कारण वर्षौंदेखि टाढिएका चेलीहरू तीजको अवसरमा गाउँमा भेला भएपछि पुराना आफन्त र छिमेकीसँग भेटघाट समेत भएको छ। आफ्नै जन्मघरमा आएर यसरी चाडपर्व मनाउन पाइएला भन्ने लागेको थिएन। मन्जु मैनालीले भन्नुभयो, वर्षौंपछि गाउँका दिदी बहिनी र आफन्तसँग भेट भएर चाडपर्व मनाउन पाउँदा निकै खुशी लागेको उहाँको भनाई छ। तीजमा चेलीबेटीको पुनर्मिलन भएपछि आउँदो दशैं तिहार लोसार लगायत चाडपर्वमा पनि गाउँमै भेला हुने वातावरण बन्ने आशा स्थानीय बासिन्दामा पलाएको छ। दुई दशकपछि थुम्कामा खुशी, गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच हुने प्रस्तावित शिखर सम्मेलन अघि अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारी बीच उच्च स्तरीय वार्ता शुरू भएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन र चीनिया उप प्रधानमन्त्री हे लिफिङ बीच हिजो न्यूयर्कमा भएको वार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता अर्थात एआई, दुर्लभ खनिज तथा अरू आर्थिक र रणनीतिक विषयमा छलफल भएको छ। यो वार्ता अमेरिकी राष्ट्रपति ट्रम्प र चीनिया राष्ट्रपति शी बीच आउँदो बिहिबार वाशिङटनमा हुने भेटवार्ताको तयारीका रूपमा लिइएको छ। विश्वका दुई ठूला अर्थतन्त्र बीच पछिल्लो समय व्यापार, प्रविधि, आपूर्ति श्रृंखला र रणनीतिक विषयमा तनाव रहँदै आएको अवस्थामा दुवै पक्षले शिखर सम्मेलन अघि केही ठोस विषयमा सहमतिको आधार तयार पार्ने प्रयास गरेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिका र चीनबीच जारी व्यापार युद्ध विराम दुई महिनापछि आउँदो नोभेम्बरमा समाप्त हुँदैछ। व्यापार युद्ध विराम कायम राख्न सकेमा दुई देशबीच थप कर वृद्धि र त्यसबाट विश्वव्यापी व्यापारमा पर्ने असरलाई केही हदसम्म रोक्न सकिने अपेक्षा गरिएको छ।
5: अब खेल खबर। इंग्लिश प्रीमियर लीगमा लिभरपूल र म्यान्चेस्टर सिटीले जित हासिल गर्दा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। गइराती भएको खेलमा लिभरपूलले बर्नमाउथलाई 1-0 हरायो। भाइटालिटी स्टेडियममा भएको खेलमा लिभरपूलका लागि अलेक्जेन्डर इसाकले 57 मिनटमा गोल गरे। यस्तै इतिहाद स्टेडियममा भएको खेलमा म्यान्चेस्टर सिटीले सन्डरल्याण्डलाई 5-3 पराजित गरेको छ। सिटीका लागि एन्टोइन सेमेनवेल ले 2 तथा एन्जो फर्नान्डेज, रयान चेर्की र एर्लिङ हलानले 1-1 गोल गरेका छन्। सन्डरल्याण्डका ब्रायन ब्रोबीले ह्याट्रिक गरेका छन्। यस्तै म्यान्चेस्टर युनाइटेड फुलहामसँग 1-1 बराबरीमा रोकिएको छ। फुलहामले युनाइटेडका लिसान्द्रो मार्टिनेजको आत्मघाती गोलबाट अग्रता लिएको छ। तर खेलको निर्धारित समय सकिने 1 मिनट बाँकी रहँदा माटेउस कुन्हाले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका छन्। यस्तै लिड्स युनाइटेड र क्रिस्टल प्यालेस बीचको खेल गोलरहित बराबरीमा सकिएको छ।
4: कायाकै रनमा अब केही खबर संक्षेपमा। पुनर्गठन पक्षधर नेताहरू पछि हटेपछि एमालेको तत्कालका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व हस्तान्तरणको मुद्दा धकिलिएको छ। यससँगै पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद, उमेर हद तथा दुई कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनलाई जाने विषय प्राथमिकतामा राखिने भएको छ। यस्तै कांग्रेसले 15 महाधिवेशनका लागि 73 जिल्लाका 6162 वडामा अधिवेशन सम्पन्न गरेको छ। बाँकी वडामा आज चुनाव हुने कांग्रेसले जनाएको छ। संस्थापन पक्षले धमाधम वडा तहका अधिवेशन गरे पनि पूर्व सभापति शेरबहादुर देउबा पक्षले वडा अधिवेशन बहिष्कार गरेको छ, जसका कारण कांग्रेसको आन्तरिक विवाद तल्लो तहसम्म पुगेको छ।
5: संघीय निजामती सेवा विधेयकको मस्यौदामा एक पटकका लागि कर्मचारीको 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 वर्ष उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। उमेर 55 वर्ष पुगेका तर 30 वर्ष सेवा अवधि नपुगेका कर्मचारीलाई साबिकै व्यवस्था अनुसार 58 वर्षसम्मकै सुविधा पाउने गरी प्रस्ताव गरिएकाले अवकाश हुने कर्मचारीलाई मर्का नपर्ने भएको खबर गोर्खापत्रमा छ।
4: सरकार संघीय संसदको बर्खे अधिवेशन अन्त्य गर्ने तयारीमा जुटेको छ। असोज अन्तिम हप्ताभित्रै अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको सरकारले आफ्नो प्राथमिकता भनेको संघीय निजामती सेवा विधेयकलाई अहिलेसम्म सदनमा दर्ता नगराएको खबर नागरिक दैनिकले लेखेको छ।
5: भदौ 10 गते लेन्दा खोला हुँदै भटेकोसीमा आएको बाढ़ीमा परेर रसुवाका 285 विद्यार्थी बेपत्ता भए। 4 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्। गोसाईकुण्डमा रहेको नीलकण्ठ माविका सबैभन्दा धेरै विद्यार्थी बेपत्ता छन्। विद्यालयमा अध्ययनरत 508 विद्यार्थी मध्ये 150 विद्यार्थी बेपत्ता रहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
4: लोक सेवा आयोगका विभिन्न तहको परीक्षामा आवेदन दिनेमा महिला बढ़ी भए पनि सफल हुनेमा भने पुरूष बढ़ी छन्। आयोगको परीक्षा पार गरी निजामती सेवामा सिफारिश हुनेमा पुरूष बढ़ी र महिला कम रहेको लोकसेवा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रस्तुत गरेको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदनमा उल्लेख छ। नागरिक दैनिकमा खबर छ।
5: दशैं तिहार सहितका चाडपर्वको मुखैमा दुईवटै वाइड बडी जहाज ग्राउण्डेड हुँदा नेपाल वायुसेवा निगमले 3 हप्तामै 40 करोड़ भन्दा धेरै कारोबारको नोक्सानी बिहोरेको छ। निगमका अनुसार ग्राउण्डेड भएका जहाज मरमतमा लाग्ने कम्तीमा 50 करोड़ समेत जोड्दा निगमलाई 90 करोड़ रूपियाँ बराबरको वित्तीय भार पर्ने देखिएको खबर कान्तिपुरमा छ।
4: पर्वतको कुस्माबाट साहसिक पर्यटन व्यवसाय शुरू गरेको द क्लिफ समूहले देशका प्रमुख पर्यटकीय शहरमा लगानी विस्तार गर्ने भएको छ। द क्लिफले धादिङ पोखरा र धरानमा 4.25 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गर्ने तयारी गरेको हो।
5: भोटेकोशीको अकल्पनीय बाढ़ीले त्रिदेशीय मार्गको बेत्रावधिमा दुईवटा पक्की पुल बगाएपछि आवतजावत ठप्प छ। यातायात सञ्चालनको पूर्वाधार खड़ा गरी राहत उद्धार र पुनस्थापना लगायतको कार्य सहजताका लागि बेत्रावधिमा बेलीब्रिज निर्माणको कार्य शुरू भएको छ। सरकारले यो ठाउँमा रहेको फुलाङ खोलामा बेलीब्रिजको निर्माणका लागि आवश्यक संरचना तयार गर्न निर्देशन दिएको हो।
4: र नवयुवा आन्दोलनमा जलाइएको सिंहदरबार भवन रेट्रोफिट गर्न 1.5 अर्ब लाग्ने अनुमान छ। काया कैरनमा अब पालो उखानको
5: जहिलेसम्म सास तहिलेसम्म आस।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: भोटेकोशी पहाड़ीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुननिर्माण गर्ने तयारी। बेत्रावधी र स्याफ्री बेसीमा बेलीब्रिज बनाउने काम शुरू।
4: आउँदो बिहिबारदेखि ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह। मौसमी प्रणालीको निगरानी भइरहेको महाशाखाको भनाई, आज पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना।
5: निर्माण क्षेत्रमा कर्जा बढ़्यो, कृषिमा घट्यो, बैंकको ब्याजदर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त।
4: ट्रम्प सी शिखर सम्मेलन अघि अमेरिका चीन आर्थिक वार्ता शुरू। व्यापार, एआई र दुर्लभ खनिज आपूर्ति बारे सहमतिको प्रयास।
5: र प्रिमियर लीगमा लिभरपूल र सिटीको जित, म्यान्चेस्टर युनाइटेड बराबरीमा।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। रासोपा सभापतिलाई केही दिन अघि पत्रकारले ग्रे जोनको रिपोर्ट बारे सोद्धा थाहा छैन भनेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ रासोपा सभापति जस्तै देखिने मान्छे बसिरहेका छन्। नजिकै रहेका अर्को मान्छे उनलाई भन्दैछन्, राजनीतिमा थाहा पाउने दिन नि कसो नआउला र, होइन त हजुर। आजको काया कैरन सकिएको छ।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
20: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
21: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
22: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घुराही दान। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
23: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घुराही दाङमा।
24: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
0: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
1: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै फिरङ्गी, सिफलिस, पिसाब पोल्ने, पिसाबमा पिप देखिने
1: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
2: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
3: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
6: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825625923 98478717 र 98478635645।
26: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीवटा मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
27: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: चेन्ज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दाङ।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज सोरुम शहीद गेट घोराही दाङ। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज।

0: हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दामको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली, गढवामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: जलाशय निर्माण गर्दै तुही उपत्यका, जलाशयले उपत्यकाको सौन्दर्य बढ़ाउने अपेक्षा,
0: विपदको जोखिममा विद्यालय सुरक्षित बनाउँदै शिक्षण सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड़,
1: र सातौं खुल्ला एटीएफ टेक्वान्डो प्रतियोगिता सम्पन्न, गोरक्ष दोजाङ विजेता।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुस 082-563-414।
1: आज हामीसँग दाङबाट प्रकाशित हुने चारवटा पत्रिका हात परेको छ, नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट आइपुगेको छ भने हामीले नयाँ युगबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले लेख्नु भएको जलाशयसँग जोडिँदै दुई उपत्यकाको भविष्य शीर्षकको समाचारलाई प्रथम समाचार बनाएका छौं।
2: तुही उपत्यकाको अवस्था अहिले केही फरक देखिन थालेको छ। गाउँका डाँडा काँडा र खेतबारीको बीचमा बनेका जलाशयले उपत्यकाको सौन्दर्य त बढ़ाएका छन् नै स्थानीय बासिन्दाको मनमा नयाँ सम्भावनाको आशा समेत जगाएका छन्। कुनै समय वर्षा कहिले होला र खेतमा पानी लाग्ला भन्ने प्रतीक्षामा रहने किसानका लागि यिनै जलाशय अब पर्यटनको आकर्षणसँगै खेतीपातीको भविष्यसँग जोडिन थालेका छन्। तुलसीपुर 13 का विभिन्न चार स्थानमा निर्माण गरिएका मानव निर्मित जलाशय अहिले आन्तरिक पर्यटकका लागि आकर्षकको केन्द्र बनेका छन्। जलाशयमा जम्मा भएको पानी वरिपरिको प्राकृतिक वातावरण र ग्रामीण परिवेशले यहाँ आउनेहरूलाई आकर्षित गर्न थालेको छ। तुलसीपुरका विद्यालयहरूले समेत विद्यार्थीलाई अध्ययन तथा अवलोकनका लागि यी जलाशयसम्म लैजान थालेका छन्। विद्यार्थीका लागि जलाशय एउटा अध्ययनको थलो बनेको छ भने बाहिरबाट आउनेका लागि घुमफिर र मनोरञ्जनको गन्तव्य, तर स्थानीयका लागि यसको महत्व यतिमै सीमित छैन। उनीहरू जलाशयको पानीले आफ्नो खेतबारीको भविष्य बदलिएको हेर्न चाहन्छन्। जलाशयलाई पर्यटकीय स्थलका रूपमा मात्र नभई आसपासका क्षेत्रमा कृषि उत्पादन बढ़ाउने आधार बनाउने प्रयास थालिएको छ। यसका साथै जलाशयमा जम्मा भएको पानीलाई किसानले खेतबारीसम्म पुर्याउने योजना अघि बढ़ाएको वडा अध्यक्ष मोहनलाल पौडेलले बताउनुभयो। हाल रनियापुरमा रहेको फूलबारी लेकसाइड जलाशयलाई सिंचाईसँग जोड्ने काम तीव्र गतिमा अघि बढ़िरहेको छ। विद्युत विस्तारको काम सम्पन्न भइसकेको छ भने नहर निर्माणको काम समेत शुरू भएको छ। उहाँले भन्नुभयो, जलाशयको पानी नहर हुँदै खेतसम्म पुग्न थालेपछि वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसानका लागि यसको प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेका छौं। फूलबारी लेकसाइड मात्रै होइन, आमखोली जलाशय, पूर्वी रनियापुर जलाशय र ऐसेलु चिरा जलाशय रामपुरलाई पनि पर्यटनसँगै सिंचाईको स्रोतका रूपमा विकास गर्ने योजना सारिएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले यो खबर लेख्नु भएको छ।
1: घोराईमा सम्पन्न 7 खुल्ला आईटीएफ डेक्वाण्डो च्याम्पियनशीप 2083 गोरक्षी रत्ननाथ आईटीएफ डेक्वाण्डो दोजाङ च्याम्पियन बनेको छ। दोजाङले 10 स्वर्ण, 9 रजत र 13 काँस्य गरी कुल 32 पदक जित्दै उपाधि आफ्नो नाम सारेको हो। घोराई नगर आईटीएफ टेक्वाण्डो दोजाङको आयोजना तथा दाङ जिल्ला आईटीएफ टेक्वाण्डो संघको सहयोगमा असोज 3 र 4 गते घोराई स्थित दरबार स्केट पार्कमा भएको च्याम्पियनशीपमा 9 स्वर्ण, 10 रजत र 13 काँस्य सहित ज्योतिपुञ्ज आईटीएफ टेक्वाण्डो दोजाङ उपविजेता बनेको छ।

0: जले कुल 32 पदक जितेको भए पनि स्वर्ण पदकको संख्या एक कम हुँदा दोस्रो स्थानमा रहन पुगेको हो। यसै गरी 6 स्वर्ण 6 रजत र 8 काँस्य गरी 20 पदक जितेको सगरमाथा आईटीएफ तेक्वान्डो डोजाङ तेस्रो भएको छ। बाँकेको कार्कादो आईटीएफ तेक्वान्डो डोजाङले 4 स्वर्ण 4 रजत र 6 काँस्य गरी 14 पदक सहित सान्त्वना हुन सफल भएको दाङ जिल्ला आईटीएफ तेक्वान्डो डोजाङ संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिनुभएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाड़ीलाई सम्मान गरिएको थियो। महिलातर्फ कार्कादो डोजाङकी रुबिया खत्री उत्कृष्ट खेलाड़ी घोषित हुनुभएको छ भने पुरूषतर्फ सगरमाथा आईटीएफ तेक्वान्डो डोजाङ गोगलीका खेलाड़ी अनमोल केसीले उत्कृष्ट खेलाड़ीको उपाधि पाउनु भएको छ। दुवै खेलाड़ीलाई ट्रफी प्रदान गरिएको थियो। यसै गरी मेरिल्यान्ड आईटीएफ तेक्वान्डो डोजाङ अनुशासित टीमका रूपमा सम्मानित भएको थियो। गोरक्षी राष्ट्रिय दैनिकमा यो समाचार रहेको छ।
1: विद्यालयहरू बाढ़ी डुबान कटान हावाहुरी भूकम्प लगायतका विपदको जोखिममा रहेको भन्दै विद्यालयलाई सुरक्षित बनाउँदै शिक्षण सिकाईलाई निरन्तरता दिनुपर्नेमा सरकारवालाले जोड़ दिएका छन्। निशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ भन्ने मूल नारासहित सुरक्षित विद्यालय सुरक्षित सिकाई अभियान अन्तर्गत गढ़वामा आयोजित कार्यक्रममा विद्यालयको भौतिक संरचना सुरक्षित बनाउनेदेखि विपदका समयमा वैकल्पिक शिक्षण सिकाईको व्यवस्था गर्नुपर्ने विषयमा छलफल भएको हो। एनसी नेपालले स्थानीय सरकारसँगको समन्वयमा कार्यक्रम आयोजना गरेको थियो। गढवा गाउँपालिकामा 23 सामुदायिक र 12 निजी विद्यालय सञ्चालनमा रहेका छन्। तीमध्ये केही विद्यालय बाढ़ी तथा डुबानको जोखिममा छन् भने केही विद्यालयका पुराना भवन जीर्ण अवस्थामा भएका छन्। केही विद्यालयका टीनका छाना चोहिने समस्या रहेकाले सामान्य वर्षा तथा हावाहुरीमा समेत विद्यार्थीको सुरक्षामाथि प्रश्न उठ्ने अवस्था रहेको कार्यक्रममा बताइएको थियो। शिक्षा शाखा प्रमुख रविलाल माझीले विद्यालयलाई विपदकाबाट सुरक्षित बनाउन भौतिक संरचना सुधारसँगै पूर्व तयारीमा जोड़ दिनुपर्ने बताउनुभयो। उहाँले विद्यालय सुधार योजनामै विपद जोखिम न्यूनीकरणका विषयमा समेटेर अघि बढ़नुपर्ने बताउनुभयो। गाउँपालिकाले विद्यालयलाई भूकम्प प्रतिरोधी बनाउने योजना अघि सारेको जानकारी दिँदै माझीले विपदका समयमा विद्यार्थीको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताउनु भएको थियो। बाल संरक्षण सम्बन्धी मापदण्ड बनाएर कार्यान्वयन गर्ने अभियान पनि अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। विपदका कारण विद्यालय बन्द हुने अवस्थामा शिक्षण सिकाई अवरूद्ध हुन नदिन वैकल्पिक उपाय आवश्यक रहेको सरकारवालाको भनाइरहेको छ। कोविड 19 समयमा अनलाइन माध्यमबाट पठन पाठन सञ्चालन गरिएको अनुभवलाई अन्य विपदका समयमा पनि उपयोग गर्न सकिने बताएको थियो। विपदपछि विद्यालय पुनस्थापना मात्र नभई विद्यार्थीलाई सामाजिक तथा मनोसामाजिक परामर्श सेवा दिनुपर्नेमा पनि जोड़ दिएको थियो। आजको युगबोध राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले यो खबर लेख्नु भएको छ।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत दाङका सबै ओडामा निर्वाचन सम्पन्न भएको छ। असोज 3 र 4 गते भएको ओडा अधिवेशन अन्तर्गत जिल्लाका 100 ओडा मध्ये खोराई उपमहानगरपालिका ओडा नम्बर 3 बाहेक जिल्लाका 900 ओडामा सर्वसम्मतमा ओडा इकाइ कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। घोराई 3 सभापतिका लागि 2 आकांक्षी देखिएकाले सर्वसम्मतिमा नेतृत्व चयनका लागि असोज 5 गते बिहानसम्मका लागि समय दिएको नेपाली कांग्रेस दाङका निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभएको छ। अन्य ओडामा भने सर्वसम्मतले नयाँ नेतृत्वसँगै ओडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएको र प्रतिवेदन आउने क्रम जारी रहेको बताउनुभयो। जिल्लाका 100 ओडा मध्ये घोराई 3 बाहेक जिल्लाका सबै ओडामा सर्वसम्मतमै नेतृत्व चयन गर्नेदेखि क्षेत्रीय प्रतिनिधि छनौट भएका छन्। निर्वाचन अधिकृत गौतमले भन्नुभयो, एउटा ओडा भने सर्वसम्मतिमा नेतृत्व चयन हुन नसकेपछि सोमबारसम्म समय दिएको छ। गोरक्षी राष्ट्रिय दैनिकमा खेमराज रिजर्व र लीलाधर ओलीले यो समाचार लेख्नु भएको छ।
1: ज्येष्ठ नागरिक सरोकार केन्द्रको आयोजनामा घोराई उपमहानगरपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। ज्येष्ठ नागरिक आमा बुवा प्रति सन्तानको दायित्व शीर्षकमा विद्यार्थीहरूले प्रस्तुति राखेका थिए। सरोकार केन्द्रका अध्यक्ष भूपाल गिरीको अध्यक्षता तथा घोराई उपमहानगरपालिका उपप्रमुख कुमारी डीसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। वक्तृत्व कला प्रतियोगितामा दीपशिका सेकेण्डरी स्कूल तिप्सिका सेकेण्डरी स्कूल घोराईका आराध्या नेउपाने प्रथम, माउण्ट भ्यू बोर्डिङ स्कूलका सुलभ पौडेलले द्वितीय, भ्यालेटा बोर्डिङ स्कूलका आचार्य तृतीय स्थान र माउण्ट भ्यू बोर्डिङ स्कूलका मीना घिमिरे सान्तवना स्थान हासिल गर्नुभएको थियो। प्रथम स्थान हासिल गर्नेलाई 4,000 रूपियाँ नगद तथा प्रमाणपत्र, द्वितीय स्थान हासिल गर्नेलाई 3,000 नगद सहित प्रमाणपत्र तथा तृतीय स्थान हासिल गर्नेलाई 2,000 रूपियाँ तथा सान्तवनालाई 1,000 रूपियाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि हुमा दिसीले बदलिदो समयमा व्यस्तताका नाममा बुवा आमा प्रति छोराछोरीले गर्ने व्यवहारमा कमी आउँदा बुढेसकालमा ज्येष्ठ नागरिकले वृद्ध आश्रमको सहारा लिनुपर्ने अवस्था निकै दुखद रहेको बताउनुभयो। उहाँले वृद्ध आमा बुवासँगै गरिएको यस किसिमका कार्यक्रमले बाल बालिकामा अझ कर्तव्यबोध हुने कुरामा आफू विश्वस्त रहेको बताउँदै आफ्ना आमा बुवा प्रति सधैं श्रद्धा र आदर सहित बुढेसकालमा सहारा बन्न विद्यार्थी भाई बहिनीहरूमा अनुरोध समेत गर्नुभएको थियो। कार्यक्रममा डाक्टर अर्जुन कुमार बुढाथोकेको स्वागत तथा विषय परिवेशबाट शुरू भएको कार्यक्रमको सहजीकरण ज्येष्ठ नागरिक सरकार केन्द्रका कार्य समिति सदस्य सुशीला आचार्यले गर्नुभएको थियो। यसै विषयमा रहेर आज हामीले ज्येष्ठ नागरिक सरकार केन्द्र दाङका अध्यक्ष भूपाल गिरीसँग कार्यक्रम कस्तो रह्यो भनेर सोधे।
2: आज ज्येष्ठ नारी सरकार केन्द्र घोराई 16-13 वृद्ध आश्रमले धेरै अगाडिदेखि एउटा सोच बनाउँदै आएको थियो कि वृद्ध वृद्धहरूको लागि एउटा सचेतनामूलक कार्यक्रम परिवारमा समाजमा कसरी चाहिँ उचित हुन्छ त यो अलिकति अपेलित भइसके वृद्ध वृद्धहरूलाई बढी अप्ठ्यारोमा स्थिति देखिन्छ हरेक स्थानमा, त्यसैले एउटा सचेतनामूलक कार्यक्रम गरौं भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। र यो कार्यक्रम विशेष गरेर स्कूलमा अहिलेको सन्तान जो एउटा चाहिँ युवा वर्गहरू छ त्यसमा पनि हामीले 10 कक्षामा पढ्ने छात्र छात्राहरूलाई के अरे चोइस गरेर आज यो वक्तित्व कला प्रतियोगिता जो सन्ततिले आफ्ना बाबा आमालाई कसरी हेरचाह गर्नुपर्छ के गर्नुपर्छ भन्ने विषयलाई लिएर ज्येष्ठ नागरिक आमा बुवा प्रति सन्तानको दायित्व के हो भन्ने विषय राखेर हामीले चाहिँ यो कार्यक्रम आज सञ्चालन गर्दैछौ। यसमा प्रथम द्वितीय तृतीय र सान्त्वना हुने भाइ बहिनीहरूलाई एउटा प्रोत्साहन होस् भन्ने हिसाबले सानो धनराशिको एउटा पुरस्कार र उहाँहरूलाई प्रमाणपत्र पनि दिने कार्यक्रम छ।
3: यसले चाहिँ कतिको प्रभाव पार्छ होला विद्यार्थी भाइ बहिनीहरूको कुरा सुन्दाखेरि तपाईँले चाहिँ कस्तो अनुभूति भइरहेछ?
2: अहिले मलाई कस्तो अनुभूति भयो भने मैले उहाँलाई उहाँहरूका कुरा सुनेर म आफै भावुक भए। उहाँले बाबा बाबु आमा भनेका के रहेछन् त, बाबु आमालाई हामी कहीँ बिर्स्यौं कि जसले जन्म दियो जसले हुर्कायो पढायो लेखायो त्यो बाबुआमालाई पनि अहिले हामीले हेर्ने दृष्टिकोण उहाँप्रति राख्ने एउटा चाहिँ माया सद्भाव पुग्या छ कि छैन भन्ने कुरालाई लिएर बुवा आमाहरू एउटा देवता हुन् जिउँदा इतिहास हुन् भन्ने कुराको उहाँहरूको भित्री आत्मादेखि एउटा चाहिँ बाबुआमा भनेका साक्षात देवता नै रहेछन् भन्ने कुरा उहाँहरूको मनमा परेको मलाई एकदम अनुभूति भएको छ। उहाँहरूका के अरे वक्तव्य सुनेर म पनि एकदमै भावुक भइरहेको छु।
3: अलिकति ज्येष्ठ नागरिक सरकार केन्द्रको बारेमा कुरा गरौँ, यसको
2: यो संस्था 2062 सालदेखि स्थापना भएको हो। म स्थापना कालदेखि नै एउटा संस्थापकको हिसाबले यहाँ सेवा गरिराखेको छु र यो संस्था हाम्रो दङ्गाली वास्तवमा दङ्गाली हाम्रा अग्रज व्यक्तित्व अहिले भन्नुपर्दा स्वर्गीय खगराज लोहनी, स्वर्गीय टेकनाथ गौतम, स्वर्गीय गजराज शर्मा, अहिले हाम्रो वरिष्ठ पत्रकार नारायण शर्मा हुनुहुन्छ, नारायण गुरु भन्छौँ हामीले जसले, यी सबै हाम्रो चाहिँ अग्रजहरूकै नेतृत्वमा ज्येष्ठ नागरिकहरूमा केही गर्नुपर्छ दाङ दङ्गालीवासीले भन्ने सोच अनुसार 2062 सालमा धेरै पटक यसको चाहिँ अध्ययन अनुगमन सबैसँग सरसल्लाह गरेर यो संस्था एउटा चाहिँ स्थापना गरौं। ज्येष्ठ नागरिकहरूको लागि हामीले केही त गर्नुपर्छ, सबै एकनाश हुँदैन, सबै सुखी हुँदैन, सबै सम्पन्नता हुँदैन, त्यस हिसाबले ज्येष्ठ नागरिकको लागि केही गर्नुपर्छ भन्ने उहाँहरूले जुन एउटा उद्देश्य लिनुभयो त्यही उद्देश्यका साथमा हामीहरूलाई समेटेर अब जस्तो भोला योगीजी हुनुहुन्छ, हाम्रो प्रदीप योगीजी हुनुहुन्छ, हाम्रो जनक जङ्गलजी हुनुहुन्छ, हामी सबै बसेर धेरै कुराको अध्ययन गरेर अनि हामीले यो 62 सालमा यो संस्था दर्ता गर्यौं।
3: यो सरकार केन्द्रमा वृद्ध आमा बुवाहरू पनि बस्नुहुन्छ कि के छ?
2: हो अब अहिले हामीले शुरूमा एकजना गोमा भन्ने हुनुहुन्थ्यो, गोमा घरती भन्नुहुन्थ्यो, शुरूमा एकजना उहाँलाई राख्यौं, उहाँ आउनु, उहाँको कोही थिएन, उहाँको परिवार छोराछोरी पाल्ने त्यस्तो खालको कोही नभएको हुनाले अल्पत्र अवस्थामा हुनुहुन्थ्यो, उहाँले राख्यौं। त्यसपछि यो अलिकति प्रचारमा पनि आयो कि अब जसले दुःख पाइरहेको छ उसको केही पनि छैन, जसको कोही पनि छैन, त्यस्तो खालको चाहिँ हाम्रो देश नागरिक जो 60 वर्ष पुग्नु भएको छ, नेपालको नागरिक पनि हो, उहाँहरूलाई आश्रय दिनुपर्छ भन्ने हिसाबले शुरूआत उहाँबाट गरेको हौं। र अहिलेसम्म हामीले चाहिँ करिब करिब प्रत्यक्ष अप्रत्यक्ष सयौं वृद्ध वृद्धहरूलाई सहयोग गरिरहेका छौं। हामीले यहाँ वृद्धहरू बस्नुभयो, अहिले पनि हामीसँग 11 जना 6 जना आमा 5 जना बुवाहरू हुनुहुन्छ, योभन्दा अगाडि 20-25 जना हुनुहुन्थ्यो, उहाँहरू कर्मैसँग 82 गत वर्ष 2082 सालमा धेरै वृद्ध आमाहरू त्यहाँ परलोक हुनुभयो त्यो त्यो त्यो आर्थिक वर्षमा। त्यसले गर्दा अहिले हामीसँग 11 जना वृद्ध वृद्धहरू हुनुहुन्छ र उहाँहरूलाई हामीले खानपान त्यतिले बस्ने व्यवस्था, औषधि उपचारको व्यवस्था, सरसफाइ, लुगा धुने आदि इत्यादि सम्पूर्ण व्यवस्था हामी निशुल्क रूपमा गरिरहेका छौं।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 082-85-63-218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाड़जोड़ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिखानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
12: इन्डोस्कोपी सेवा,
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
13: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-65-509 र मोबाइल 98453-0653।
1: अब बाँकी समाचार। दाङको राप्ती गाउँपालिका 8 पिपरीका ओमिन प्रसाद चौधरीको खेतमा धानका बाला लहलह छन्। उहाँको खेतमा पुग्ने जो कोहीलाई पनि उहाँले रोपेको धानको बाला देखेर मन प्रफुल्लित बनाएको छ। थोरै खेतमा झम्केको धानको बाला देख्दा सबैमा मनमा एउटै प्रश्न उठ्ने गरेको छ कि यो कुन धान हो भनेर। विगतमा उहाँले थुप्रै जातको धान खेती गर्दै आउनु भएको थियो, तर यस वर्ष भने उहाँले महिन्द्रा एग्री सल्युसन्स लिमिटेडले पहिलो पटक बजारमा ल्याएको एमपी 30-20 नम्बरको धान खेती गर्नु भएको छ। यस वर्ष उहाँले करिब 12 का क्षेत्रफलमा एमपी नम्बरको धान खेती गर्नु भएको छ। खेती गरेको 112 दिनमै धानको बाला झलप्प फलेको देख्न सकिन्छ। त्यही धानको बालाले यति बेला सबैलाई मोहित नै बनाएको छ। शुरूमा यो धानको बिउ लगाउँदा कस्तो फल्छ भन्ने चिन्ता थियो, तर अहिले धान फलेको देख्दा निकै खुशी छु चौधरीले बताउनुभयो। यो धानमा मल पानी थोरै दिए पनि पुग्ने र विषादी प्रयोग गर्न नपर्ने भएकाले यो धान अरूलाई पनि खेती गर्न उहाँले सुझाव दिनुभयो। यस वर्ष दाङको देउखुरी क्षेत्रमा मात्रै करिब 4,000 केजी एमपी 30-20 जातको धानको बिउ खेती गरिएको छ। देउखुरीको राप्ती गढवा राजपुर गाउँपालिका र लमही नगरपालिका 650 बढ़ी किसानहरूले 260 हेक्टर क्षेत्रफलमा उक्त धान खेती गरिएको कम्पनीले जनाएको छ। कम मेहनत, थोरै लगानी, थोरै मल र पानी प्रयोग गरे मात्रै पनि मनज्ञ फल्ने धान भएकाले खेती गर्न जो कोही किसान निराश हुनु नपरेको देउखुरी क्षेत्रका एमपी 30-20 धान बिउका डिलर तथा स्वर्गोदारी एग्रो भेटका संचालक एवं बाली विज्ञ शिवराज न्यौपानीले बताउनुभयो। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा ओम प्रकाश गुप्ताले खबर लेख्नु भएको छ।
0: घोराई उपमहानगरपालिका 15 रहेको हात्तीमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो 17 वार्षिक साधारण सभा तथा 6 अधिवेशन सम्पन्न गरेको छ। सहकारले वित्तीय सुशासन, सदस्य केन्द्रित सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी वर्षका कार्यक्रम तथा लक्ष्य सार्वजनिक गरेको छ। संस्थाका अध्यक्ष भागवती शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन पानसमा दीप प्रज्वलित गरी गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष ऋषिराम रिजालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। यसैबीच अधिवेशनबाट ऋषिराम रिजालको अध्यक्षतामा 9 सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ, जसमा उपाध्यक्ष बेन्जु केसी, सचिवमा बालचन्द्र गौतम, कोषाध्यक्षमा प्रेम गौतमलाई चयन गरिएको छ। यसै गरी सदस्यहरूमा सुरेश श्रेष्ठ, बुद्धिमान पन्त, विमल थापा, मीरा शर्मा र लगायतका हुनुहुन्छ। यसै गरी लेखा समितिको संयोजकमा जनक शाह र सदस्यहरूमा केशवराज पन्त र विष्णु अधिकारी रहनुभएको छ। अब लागौं आजका पत्र पत्रिकामा रहेका खबर सम्पादकीय विचार सम्पादकीयको पालो। आज नयाँ युग राष्ट्रिय दैनिकले सिन्डिकेटका सरदारका सकस शीर्षकमा नारायण प्रसाद पौडेलको लेख राखेको छ भने अकल्पनीय जटिलता सहित संक्रमण फैलदै स्क्रब टाइफस शीर्षकमा डाक्टर प्रकाश बुढाथोकीको लेख रहेको छ। त्यसै गरी आज मानव केन्द्रित प्रविधिको विकासमा नेपालको दायित्व शीर्षकमा सम्पादकीय रहेको छ।
1: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा रसुवा गढीपछि किमाथाङका बहस शीर्षकमा सचिन पोखरेलको विचार छापिएको छ। संविधानको धाराभित्र हराएको देश शीर्षकमा किरण अधिकारीको यो विचार छापिएको छ। अन्तर्राष्ट्रिय शान्ति दिवस 2026 विश्व शान्तिमा ब्रह्म कुमारीको योगदान शीर्षकमा ब्रह्मा कुमार माधव तिमी सेनाको विचार छापिएको छ। त्यसै गरी संविधानको सर्वस्वकीयताको सन्दर्भ शीर्षकमा सम्पादकीय छापिएको छ।
0: त्यसै गरी गणतन्त्र राष्ट्रिय दैनिकमा आज एक कलमा ग्यास, दाङको ग्यास अभावको संघर्ष, समस्या देखेर पन्छिएनन्, समाधान खोज्दै घर घर पुगे सबिन प्रियासन शीर्षकमा सागर रावलको लेख रहेको छ। त्यसै कम्युनिष्ट चिनौ, जनता र सच्चा कम्युनिष्ट बनौ शीर्षकमा सुरेश कुमार पाण्डेको लेख रहेको छ भने खेलको विकासका लागि खेल शिक्षालाई प्राथमिकता दिउं शीर्षकमा सम्पादकीय रहेको छ।
1: त्यसै गरी आजको राप्ती पोस्ट दैनिकमा सम्पन्नताको छोटो बाटो शीर्षकमा प्राध्यापक प्रेमराज न्यौपानेको विचार छापिएको छ। आर्थिक क्षेत्रमा बदलिदो निराशाको संकेत शीर्षकमा शरद अधिकारीको विचार छापिएको छ र अरूलाई बिगार्न चाहनेहरू शीर्षकमा सम्पादकीय छापिएको छ।
0: यिनै खबरसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्राविधिक मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म शान्त कुमार बुढा मगर
1: अनि म देवा भूषाल पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: खुशीको खबर खुशीको खबर खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
0: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
0: सम्पर्क फोन नम्बर 082-63-775।
3: सम्पर्क नम्बर 98-478-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर स्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
0: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
0: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
0: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
9: आवश्यक रणनीतिक कदम अगाडि बढ़ाउने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। बैठकले भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएका तथा सपहिचान हुन नसकेकाको शीघ्र डीएनए परीक्षण गर्न तथा बेपत्ताको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाण पत्र उपलब्ध गराउने कानूनी प्रक्रिया छिटो टुंगोमा पुर्याई पीड़ित परिवारको राहत तथा सुविधा प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। यस्तै बैठकले भोटेकोशी विपदका कारण स्थगित पार्टीका स्थानीय तहका उम्मेद्वार छनौट प्रक्रिया लगायतका सांगठनिक तथा जनसम्पर्कका कार्यक्रम पुनः सञ्चालन गर्ने निर्णय गरे प्रवक्ता खरेलले जानकारी दिनुभयो। बैठकले केन्द्रीय अनुशासन आयोग, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग र सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागमा विभिन्न सदस्यहरूलाई मनोनयन गर्नुका साथै ज्ञानेन्द्र मल्ललाई युवा तथा खेलकुद र सशक्तिकरण विभागको उप प्रमुखमा मनोनयन गरेको प्रवक्ता खरेलले जानकारी दिनुभयो। बैठकमा पार्टीका उपसभापति तथा अर्थमन्त्री डाक्टर सोडिम वाग्ले आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता र आर्थिक कूटनीतिका विषयमा र पार्टीका तर्फबाट सरकारमा सहभागी पदाधिकारी तथा सदस्यले भोटेकोशीमा आएको बाढ़ीपछि खोजी उद्धार तथा राहत वितरण तथा पुनस्थापना र पुनर्निर्माणका बारेमा जानकारी गराउनु भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्र संघ यूएनको 81 महासभामा भाग लिन हिजो बेलुकी संयुक्त राज्य अमेरिकाको न्यूयर्क प्रस्थान गरेको छ। मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्री स्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। साथै उहाँले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग पनि द्विपक्षीय भेट भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। नेपाली उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भने भोलि अमेरिका प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई सेप्टेम्बर 24 सम्बोधन गर्नुहुनेछ। उहाँ नेतृत्वको प्रतिनिधि मण्डलमा मन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुनेछ। यसपटक राष्ट्रसंघमा सहभागी हुन लागेको नेपाली प्रतिनिधि मण्डलको संख्या 14 रहेको छ। न्यूयर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुहुने कार्यक्रम समेत तय भएको छ। प्रधानमन्त्री शाह सेप्टेम्बर 26 स्वदेश फर्कनुहुने कार्यक्रम तय भएको छ भने परराष्ट्र मन्त्री खनाल सेप्टेम्बर 29 नेपाल आइपुग्नुहुनेछ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1451 को मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 236, नुवाकोटमा 203, धादिङमा 72, चितवनमा 367, गोर्खामा 79, तनहुँमा 38, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222 गरी 1449 जनाको शव फेला परेको र 2 जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1292 शवको व्यवस्थापन अर्थात माटोमुनि सुरक्षित राखिएको प्रहरीले जनाएको छ। यस्तै शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1997 गरी कुल 3283 डीएनए नमूना संकलन गरिएको र पहिचान नभएको 1362 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइट मा अपलोड गरिएको छ। यस्तै बाढ़ीमा परि हालसम्म बेपत्ता भएका 4655 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, सब व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7975 जना प्रहरी परिचालन गरिएको छ। अहिले पनि उक्त संख्यामा प्रहरीहरू परिचालित रहेका छन्। रसुवाको भटेकोशी बाढ़ीमा परि बेपत्ता भएका जुम्लाका नागरिकहरूको पहिचानका लागि आफन्तको डीएनए परीक्षण नमूना संकलन गरिएको छ। जिल्लाको पातारासी गाउँपालिका 33 र गुठी चौरका 6 जनाको डीएनए परीक्षणको नमूना संकलन गरी ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता शालिकराम खनालले जानकारी दिनुभयो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेम बहादुर सोमईका अनुसार बेपत्ता बाँकीको नमूना संकलन काठमाडौँमा भएको र नमूनाको प्रोफाइल निकालेर डीएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिनेछ। भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका लागि तमुधी नेपालले संचालन गरेको राहत संकलन अभियानमा 70,47,000 बराबरको रकम जम्मा भएको छ। भदौ 14 गतेदेखि सहयोग संकलन अभियान संचालन गरिएको तमोधी नेपालका अध्यक्ष हुम बहादुर गुरूङले जानकारी दिनुभयो। अभियानमा संस्थाको कार्य समिति, विभिन्न समिति, तमु समाज, संघ संस्था लगायतले सहयोग गरेको उहाँले बताउनुभयो। संकलित रकम हिजो प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा हुने गरी गृहमन्त्री सुदन गुरूङलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। हस्तान्तरण गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सहसंयोजक माधव कुमार नेपालले हिमालयको अस्तित्वबारे नेपालले विश्वव्यापी रूपमा आवाज उठाउनुपर्ने बताउनु भएको छ। पार्टी निकट केन्द्रीय मानवाधिकार विभागद्वारा हिजो आयोजित कार्यक्रममा उहाँले हिमाली विपद, त्यसले उत्पन्न गरेको क्षति र नोक्सानीको जोखिम न्यूनीकरण गर्न जलवायु परिवर्तनका विषयलाई विश्वव्यापी रूपमा प्राथमिकतामा स्थापित गर्नुपर्ने बताउनुभयो। हिउँ पहिरोमा पुरिएर मनास्लु हिमालमा दुईजना आरोहीको मृत्यु भएको छ। सुतिरहेको टेन्टमा माथिबाट आएको हिउँ पहिरोले पुरिएर भारतीय मूलका जर्मनीका नागरिक ध्रुव ज्योति गुहा र उहाँका आरोहण सहयोगी नेपाली नागरिक पुर्सेम्बा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। मकालु एडभेन्चर कम्पनी प्रालीबाट मनास्लु आरोहणका लागि जानुभएका दुवैजना तेस्रो शिविरमा टेन्टभित्र सुतिरहेको अवस्थामा हिउँले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बिहोरा पढेर सुनाउनु हुनेछ। यस्तै महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यस्तै बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी अपरान्ह 1:15 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने कार्यक्रम रहेको छ। बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। जुम्लामा पाठेघरको मुख क्यान्सर रोकथामका लागि 1,292 छात्रालाई लक्षित गरी एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ। जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमयका अनुसार जिल्लाभर सोमबार र मंगलबार खोप कार्यक्रम सञ्चालन हुनेछ। जिल्लाका 84 विद्यालयमा खोप केन्द्र कायम गरिएको छ, जस अनुसार विद्यालयमा अध्ययनरत कक्षा 6 छात्रलाई उक्त खोप दिइनेछ। जिल्लाका 8 स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुनेछ। कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा 249, तातोपानी गाउँपालिकामा 189, गुठीचौरमा 115, पाताराशीमा 196 जनालाई एचपीभी खोप दिइनेछ। त्यसै गरी तिला गाउँपालिकामा 147, हिमामा 120, सिन्जामा 118 र कनका सुन्दरीमा 123 छात्रालाई खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण कुमार शर्माले जानकारी दिनुभयो। खोप कार्यक्रमका लागि आवश्यक तयारी पूरा भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद तथा संकटका समयमा समेत नागरिकलाई निरन्तर सेवा, सूचना र संचार उपलब्ध गराउन सक्ने गरी दिगो एवं उत्थानशील डिजिटल प्रणालीको निर्माणमा जोड़ दिएको बताउनु भएको छ। आईसीटी फाउण्डेशन नेपालद्वारा हिजो आयोजना गरिएको कार्यक्रममा संचार मन्त्री तिमिल सिन्हाले रसुवा भोटेकोशी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढ़ीले जनधन समुदाय र भौतिक पूर्वाधारमा गरेको क्षतिसँगै नेपालको सूचना प्रणाली, संचार सञ्जाल, संस्थागत समन्वय र राष्ट्रिय तयारीको समेत परीक्षण गरेको उहाँले उल्लेख गर्नुभयो। काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न 9 स्थानीय तह आबद्ध भएका छन्। काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर गत वैशाख 1 गतेदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढ़ाउने उद्देश्यले 9 स्थानीय तह आबद्ध भएका हुन्। रातको समयमा आवत जावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटनलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्य सहित स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारी पत्रमा हस्ताक्षर गरेपछि 6 रूटका लागि 30 बस सञ्चालन थालिएको छ। धनकुटामा सड़क सञ्जाल र आधुनिक प्रविधिको विस्तारसँगै व्यावसायिक तरकारी खेतीमा वृद्धि हुँदै गएको छ। गत आर्थिक वर्षमा मात्रै जिल्लामा 7 अर्ब भन्दा बढ़ीको कारोबार भएको थियो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
10: धनकुटामा गत आर्थिक वर्षमा 5978 हेक्टरमा 157,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ, जसको मूल्य 7,97,58,00,000 रुपियाँ बराबरको रहेको छ। उत्पादनमा गोलभेडा 37,400, फूलकोपी 19,168, अकबरे खोर्सानी 15,600, बन्दा 14,960, बोडी 15,000, मटर 10,200, रायो साग 6,500 र मूला 5,800 मेट्रिक टन रहेको छ। मूल्यका आधारमा अकबरे खोर्सानी 3,12,00,000,000 रुपियाँको रहेको छ भने गोलभेडा 93 करोड़, बोडी 75 करोड़, फूलकोपी 61 करोड़ 33 लाख, पिरो खोर्सानी 37 करोड़, प्याज 33 करोड़, मटर 30 करोड़, बन्दा 15 करोड़ र रायो साग 13 करोड़ रुपियाँ बराबरको उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणा मगरले बताउनुभयो।
11: पाइएको छ र अहिले सबैतिर हेर्दाखेरि क्षेत्र विस्तार भइरहेको छ र यसमा धनकुटामा संघीय कार्यक्रम तरकारीको जोन पनि भएको कारणले पनि क्षेत्र विस्तार भएको छ।
10: धनकुटामा आर्थिक वर्ष 2081-82 1,24,002 मेट्रिक टन तरकारी उत्पादन भएको थियो। कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार भोजपुर, तेह्रथुम र शङ्खसभाको तुलनामा धनकुटामा तरकारी उत्पादन बढी भएको हो। बजारको सहज पहुँच, सड़क सञ्जाल विस्तार, आधुनिक प्रविधिका कारण किसान तरकारी खेतीतर्फ आकर्षित भएका छन्। वैदेशिक रोजगारीबाट फर्किएका युवा समेत कृषि क्षेत्रमा संलग्न हुन थालेका छन्। तर समयमा मल बिउ नपाउने समस्या रहेको किसान कमल सिजालीले बताउनुभयो।
12: हामीले दिने अब यहाँको कोपी व्यापारीहरूलाई लगेर दिन्छौँ, उनीहरूले हामीले अब सही तरिकाले भाउलाई चाहिँ हामी दिन सक्छौँ, सायद उनीहरूले बाहिर पठाउन नसकेर हो कि भन्ने लाग्छ मलाई। सम्बन्धित ठाउँमा त्यसको बिक्री बिचाउन राम्रो गरिदिनु पर्यो, तर अधिकमा हामीलाई भाउ भएर हाम्रो
10: धनकुटाको छतर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका अधिकांश तथा धनकुटा र पाखरीवास नगरपालिकाका केही क्षेत्रमा व्यावसायिक तरकारी खेती हुँदै आएको छ। जिल्लामा उत्पादित तरकारी करिब 1 दर्जन संकलन केन्द्र मार्फत धरान, इटहरी, विराटनगर, दमक र भित्तामोडका बजार हुँदै छिमेकी देशहरू भारत, बंगलादेश र भूटानसम्म निर्यात हुने गरेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
9: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो ईश्वर थापा। गत भदौ महिनामा कास्कीमा 56 जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका 40 पुरूष र 16 महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पाल्पाको तानसेन नगरपालिका 8 भालेवास स्थित सिद्धार्थ राजमार्गमा हिजो दिउँसो फोर्स गाड़ी दुर्घटना हुँदा घाइते भएका 6 जना मध्ये 1 जना को मृत्यु भएको छ। पूर्व खोला गाउँपालिका 4 की 63 वर्षीय अनुसरा खाम्चाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवासमा मृत्यु भएको अस्पतालका निमित्त निर्देशक अनुप आचार्यले जानकारी दिनुभयो। मौसम पूर्वानुमान महाशाखाले असोज 7 गतेदेखि मनसुनी प्रणाली थप सक्रिय हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार मौसम तथा भू उपग्रहबाट प्राप्त तस्विर र तथ्याङ्कको विश्लेषणका आधारमा मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको छ। यसको प्रभावले नेपालमा मनसुनी गतिविधि केही बढ़न सक्ने महाशाखाले जनाएको छ। हालसम्मको प्रक्षेपण अनुसार असोज 7 गते अर्थात सेप्टेम्बर 23 को आसपासमा डिप्रेशन न्यूनचापीय क्षेत्र थप बलियो भई दक्षिणी ओडिशा, उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमीनतर्फ प्रवेश गर्ने देखिएको छ। यस प्रणालीका कारण नेपालमा वर्षा गराउने गतिविधि बढ़न सक्ने भए पनि वर्षाको जोखिम र सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको बताउनुहुन्छ मौसम महाशाखाका मौसमविद विनु महर्जन।
13: बिहिबारदेखि चाहिँ बंगालको खाडीमा बनेको यो न्यूनचापीय प्रणाली जुन डिप्रेसन हुँदै डिप डिप्रेसनमा पनि कन्भर्ट भएर चाहिँ अनि यो जमिनको भूभागतिर सर्ने हुन्छ अनि त्यो चाहिँ उत्तर पश्चिम उत्तर दिशामा सर्दै नेपाल नजिक आउने जस्तो पनि सम्भावना छ।
14: मम्मी दाँत दुख्यो।
15: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
16: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
17: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
15: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
17: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
18: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
19: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
20: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
21: सम्पर्क फोन नम्बर 0825902222।
15: सुरोट, सुटी, पुकार, खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
22: महासेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
23: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
22: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
24: शुद्ध महका लागि कहाँ जाने त?
25: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
24: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
26: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
27: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
26: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
28: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
29: भर्ना सम्बन्धी सूचना।
30: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
29: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
31: सम्पर्क फोन नम्बर 0825631133, मोबाइल नम्बर 9847802983 र 9765226286।
32: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
33: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
32: उपलब्ध। शल्यक्रियाहरू,
33: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
32: बालबालिकाको न्युरो सर्जरी,
33: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
32: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
33: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
32: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825191101 र मोबाइल नम्बर 97090965255।
0: सीता के भो तिमलाई गुम्सेर बसेछौ
1: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
0: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001
7: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50,000 कार्टुन पुरस्कार जित्नुहोस् ल गोजीवटा मोबाइल झिकी हाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
8: सञ्चालक नरेश कुमार श्रेष्ठ

0: 1 free offer ma 3 महिना को 125 mbps internet र 2700 मा खरीद गर्दा सुई internet package नया जडान को लागि gift गर्ने मौका सफल referral मा आफ्नो लागि 1 महिना free internet Vianet अब सबै connected
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईडाङमा
2: उपचार हुने रोगहरु
1: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
2: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
1: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
2: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हातखुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग
1: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
2: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 भीतिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: नमस्कार। कार्यक्रम महिला सरोकारबाट सहकर्मी रंजिता शर्मा सँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौं।
0: यसै गरी यो साता हामीले ढाका बुनेर आत्मनिर्भर बन्दै महिला सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गर्नेछौ। त्यसै गरी ज्येष्ठ नागरिक आमा बुवा प्रति सन्ततिको दायित्व कस्तो हुनु पर्ला त भन्ने विषयमा प्रतिनिधिमूलक विद्यार्थी बहिनीहरूले राख्नु भएको भनाईलाई राख्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौ तरकारी खेतीले बदलियो जीवन सम्बन्धी सफलताको कथा। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ ढाका बुनेर आत्मनिर्भर बन्दै महिला सम्बन्धी खोजमूलक समाचार।
3: म्याग्दीको हकिमली घर भएकी मुनु पुन 12 वर्षदेखि बागलुङ बजारमा ढाका बुनेर बस्नु भएको छ। उच्च शिक्षा पढ्ने लक्ष्यले बजार झरेपछि आर्थिक अभावमा पुनले सिप सिकेर थालेको कामले अहिले व्यावसायिक उद्यमी बनाएको छ। उहाँको मेहनतबाट परिवारको गुजारा चलेको छ। संघर्षले उहाँलाई सफल उद्यमीको पहिचान दिएको छ। उहाँका बुवा आमा कर्णबहादुर र मिला गाउँमा खेतीपाती गर्नुहुन्छ। बहिनी भावना र दुई भाइलाई बागलुङ बजारमा बसेर उच्च शिक्षा हासिल गर्दै हुनुहुन्छ। बहिनीले अहिले कक्षा 12 उत्तीर्ण गर्नुभयो। दुई भाइले कक्षा 11 पढ्दै हुनुहुन्छ। खेती किसानी गरेर मात्रै परिवारमा खाना लाउन नपुग्ने भएकाले आमा बुवाले पढाउन नसकेको जिम्मेवारी मनुले आफ्नो काँधमा लिँदै ढाका उद्यम चलाएर पूरा गर्दै हुनुहुन्छ। कपडा बुन्ने तान राखेको कोठाको मासिक 8,000 रुपियाँ भाडा लाग्छ। बस्ने कोठा 5,000 रुपियाँको छ। खाने बस्ने भाइ बहिनीको पढाइ खर्च गरी मासिक 30,000 खर्च हुन्छ, पुनले भन्नुभयो। बुवा आमा बिरामी परेर बेला बेला बजार आइपुग्नुहुन्छ। औषधि उपचार गराउनै पर्छ, त्यसबाहेक घर खर्च पठाउनै पर्यो। मासिक 40,000 देखि 50,000 रुपियाँ कमाउने लक्ष्यका साथ मेहनत गरिरहेको पुनले बताउनुहुन्छ। मैले काम गरिन भने परिवार भोकै पर्छ, भाइ बहिनीको पढाइमा असर पर्छ, उहाँले भन्नुभयो। लक्ष्य पूरा नगरी अन्यत्र जाने छुट मलाई छैन। छिमेकीहरूले विदेश जान र विवाह गर्न धेरै उस्काउने गरे पनि विदेश जाने चाहना नभएको पुनले बताउनुभयो। रोजगारका लागि विदेश जानुभन्दा स्वदेशी उत्पादनलाई विदेशमा पठाउने पुनको चाहना र योजना छ। तीज र दशैं जस्ता चाडपर्वमा विदेशमा रहेका नेपालीहरूबाट साडीको माग आउने गरेको पुनले बताउनुभयो। एउटा ढाकाको साडी तयार गर्न उहाँले 4 देखि 5 दिन मेहनत गर्नुपर्ने हुन्छ। ढाकाको सादा साडी तयार गर्दा 9,000 रुपियाँमा बिक्री गर्न सकिन्छ। राम्रो बुट्टा भरियो भने 15,000 देखि 20,000 रुपियाँसम्म पर्छ। नेपाली ढाकाको साडी विदेशमा बस्नेहरूले बढ़ी अर्डर गर्न थालेका छन्। शुरू शुरूमा त स्थानीय ग्राहक खोजेर काम गर्नु पर्थ्यो, अहिले भने अर्डर आउन थालेको छ, पुनले खुशी हुँदै भन्नुभयो। तयार गरेका सामग्रीहरू सामाजिक सञ्जालमा पनि राखेर प्रचार गरेपछि अर्डर आउने र सोही अनुसार काम थाल्नुपर्ने पुनको भनाइ छ। उहाँले फुर्सदको समयमा भने साडी, पछ्यौरा, झोला, टोपी र सल बनाउनुहुन्छ। पढ्दै गर्नुभएकी बहिनी भावनाले पनि काम सिकेर पछ्यौरीमा बुट्टा भर्न थाल्नु भएको छ। बहिनीको सिप निखारिँदै गएपछि केही राहत भएको पुन बताउनुहुन्छ। पुनले बागलुङ स्थित उद्योग कार्यालयमा परीक्षा दिएर लेभल 1 को परीक्षा उत्तीर्ण गर्नुभएको छ। यसअघि उहाँले धौलागिरी एकीकृत ग्रामीण विकास केन्द्रमा 3 महिने सिलाई तालिम लिनुभएको थियो। यसले उहाँलाई बुन्ने काम मात्र नभई सिलाईमा पनि अब्बल बनाएको छ।
0: यो खोजमूलक समाचार सँगै यो साता हामीले लिएका छौ ज्येष्ठ नागरिक आमा बुवा प्रति सन्ततिको दायित्व कस्तो हुनु पर्ला भन्ने विषयमा प्रतिनिधिमूलक विद्यार्थी बहिनीहरूले राख्नु भएको भनाईलाई हामी राख्दैछौ।
4: साहित्य बारेमा आफ्नो धारणाहरू राख्न चाहन्छु। नेपाल एक विविध कला संस्कृतिले भरिपूर्ण देश हो। विविधतामा एकताको प्रतीक हो। यसले हाम्रो पहिचान बढाउँछ। यस्ता सबै कार्यहरूले आफ्नो जीवनमा सहज कार्य बनाउन मद्दत गर्छ। हामीले आफ्नो आमा बुवालाई आफ्नो पहिचान बनाएर हिँड्नुपर्छ। आमा बुवालाई कहिले पनि आफ्नो जीवनबाट हटाउनु हुँदैन। हामीले यस्तो सबै कार्य गर्नुपर्छ जसले हाम्रो आमा बुवालाई खुसी र समृद्धि गराउँछ। नेपालको ज्येष्ठ नागरिक 2063 उल्लेख गरे अनुसार नेपालको आमा बुवा नेपाललाई आमा बुवा प्रति सन्तानको दायित्व आफ्नो पूरा गर्नुपर्छ भन्ने कुरा भनिएको छ। सन्तानहरूले आफ्नो आमा बुवालाई वृद्ध आश्रम छोडेका हुन्छन्, तर हामीले त्यस्तो गर्दा हाम्रो आमा बुवाले एकदमै नराम्रो मान्ने हुनुहुन्छ, किनभने हामी आमा बुवाले हामीलाई सानैदेखि हुर्काएका हुनुहुन्छ। त्यही भएर हामीले आफ्नो आमा बुवालाई आफूसँगै लिएर हिँड्नुपर्छ। तर 20 दिन आफ्नो आमा बुवालाई जुन स्थितिमा पुगे पनि हामीले भुल्नु हुँदैन। हामी जति उच्च स्थितिमा गए पनि आमा बुवाले हामीलाई दिएको माया ममता र स्नेहलाई हामीले कहिले पनि नभुलेर आफ्नो आमा बुवालाई सुख समृद्धिले गर्नुपर्छ। धन्यवाद।
5: धन्यवाद कार्यक्रम उसको सब्जी जेस नगर्दै नागरिक एक भक्ति चोपडा प्रतियोगिता।

0: जीवनको पथ पर्दछ। उमेरले छ वर्ष अप्नाइसकेका या भनौ 60 वर्ष उमेर पार गरेका आमा बुवा हामीलाई देखना गरिदिनुहुन्छ। उहाँहरूले नै गर्दा आज हामी यहाँ छौँ। आज मैले म भन्न पाएको छु, आज हामीले हामी भन्न पाएका छौँ। यसमा उहाँहरूकै योगदान रहेको छ। आदरणीय सभासद महोदय, कसैले मलाई देवता कहाँ छन् भन्ने प्रश्न गरे म सहजै जवाब दिन्छु। हाम्रो प्रत्येक घर घरमा रहनु भएका आमा बुवाहरू हाम्रा देश नागरिक, हाम्रा जीवित भगवान हुनुहुन्छ भनेर हाम्रो देश नेपालको जनगणना 2078 अनुसार नेपालको कुल जनसङ्ख्याको 10-21% जनसङ्ख्या देश नागरिकको रहेको छ। त्यसै गरी हाम्रो यस रहेको महानगरपालिकाको कुल जनसङ्ख्याको 5.1% जनसङ्ख्या देश नागरिकको रहेको छ। आज यी सम्पूर्ण देश नागरिकहरूको अवस्था कस्तो छ? उहाँहरू कहाँ आउनुहुन्छ कि सबै आमा बुवाहरू आफ्ना सन्तानको रेखदेखमा हुनुहुन्छ त? पक्कै पनि सबै आमा बुवाहरू सन्तानको रेखदेखमा भएको भए आज वृद्ध आश्रममा आमा बुवाको संख्या दिनौ दिन बढ्ने थिएन होला। आमा बुवाले आफ्ना सन्तानको लागि आफ्नो जीवनको हिस्सा सम्पर्कित गर्नुभएको हुन्छ, आफ्नो वर्तमान सुम्पिनु भएको हुन्छ, आफ्ना सन्तानको भविष्य उज्जवल बनाउनका लागि आफ्ना रहर इच्छा त्याग्ने महान बुवा आमाप्रति हाम्रो पनि केही कर्तव्यहरू हुन्छ। हामी अहिले जुन तह र सत्तामा छौँ यो यहाँसम्म पुर्याउने हाम्रो आमा बुवाले हुनुहुन्छ। नेपालको संविधानको भाग 3 धारा 41 देश नागरिकको हकलाई मौलिक हकका रूपमा छ। देश नागरिक एन 2063 उल्लेख गरिएको छ, तर ती हक हामी सन्तानबाट नै अक्षरशी पालना हुन सकेको छैन। त्यसैले तिनको समाज राष्ट्रको ध्यान आकर्षण हुन आवश्यक रहेको छ। अहिले वर्तमान परिस्थितिमा कयौं युवाहरू विदेश गएका छन्, स्वदेशमै बसेका युवाहरू पनि आफ्ना बुवा आमाबाट टाढा गएका छन्। अहिले एकल जीवनको प्रचलन बढिरहेको छ। स्वास्थ्यपना आदिले गर्दाखेरि हाम्रा आमा बुवाहरू एक्लिनु परेको छ। हामी सानो सदा तिहारिएका ती हातहरू अहिले थापिरहेका छन्, सन्तानको सहारा खोजिरहेका छन्। तर विडम्बना हामीले हाम्रो मानवता त बिर्सेका छैनौँ कि आमा बुवाहरूको सेवा गर्नु हाम्रो कर्तव्य होइन र कि आमा बुवाहरूको तिहारमा मुस्कान गर्नु हाम्रो दायित्व होइन र अवश्य हो। आमा बुवाहरूको सेवा गर्नु हाम्रो संस्कार हो, मानवताको पहिचान हो। त्यसैले आमा बुवाको सम्मान गरौँ। आमा बुवालाई आमा बुवाको आर्थिक साथ, भावनात्मक साथ, सम्मानको साथ र सहभागिताको साथ दिनु हाम्रो परम कर्तव्य हो, हाम्रो दायित्व हो। हामी नैतिकताको पाठ सिक्नु जरुरी छ। त्रेता युगका शर्वण कुमारले आफ्ना दृष्टिहीन आमा बुवाको सेवामा आफ्नो जीवन व्यतीत गरेको उदाहरणबाट हामी प्रेरित हुन जरुरी छ। त्यसैले हामी सानो सदा हामीलाई हाम्रो खम्बा बनेर उभिनु भएका हाम्रा आमा बुवाको खम्बा बनेर उभिने पालो अब हाम्रो रहेको छ। यो संस्कार तथा नैतिकतालाई पुस्तासम्म अनन्तसम्म यो पृथ्वी रहेसम्म हस्तान्तरण गर्ने जिम्मा हाम्रो रहेको छ।
1: आयोजित वक्तृत्व कला प्रतियोगितामा सहभागी भई यसमा नागरिक आमा बुवाप्रति सन्ततिको दायित्व जस्तो गहन शीर्षकमा आफ्ना फराइरहन पाउँदा म आफैलाई गौरवान्वित महसुस गरिरहेको छु। राष्ट्रकवि माधव प्रसाद घिमिरेले भन्नुभएको थियो, ज्येष्ठ नागरिकको सम्मान गर्नु सभ्यताको पहिलो शर्त हो। यही विचारलाई शिरोधारे गर्दै म विषयवस्तुमा प्रवेश गर्न चाहन्छु। आदरणीय सभाध्यक्ष महोदय, ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 अनुसार 60 वर्ष उमेर पुरा गरेका नेपाली नागरिकलाई ज्येष्ठ नागरिक पनि परिभाषित गरिएको छ। जीवनभर पसिना बगाएर समाज र परिवार निर्माणमा योगदान दिनुभएका उहाँहरूलाई आफू उमेरमा माया, संरक्षण र सम्मान गर्नु हामी सन्ततिको पहिलो र परम कर्तव्य हो। हाम्रो संस्कारमा भनिन्छ मातृदेव भव, पितृदेव भव। तर विडम्बना आज हाम्रो समाज कुन दिशा र गन्तव्यतर्फ उन्मुख भइरहेछ। जसले आफू भोको रहेर आफ्नो हरेक इच्छा इच्छा आकांक्षा खुसीहरूलाई तिलाञ्जली दिएर आफ्नो सन्तानलाई हुर्काउनु भयो, पढाउनु भयो, यो समाजमा तिर्ठाडो गरेर बाँच्ने युक्ति बनाउनु भयो, आज उही आमा बुवा आधुनिकताको नाममा निस्किएको विकृति र धन कमाउने ओटबाजीमा सन्तान विदेश पलायनहरूले वृद्धाश्रमको चिसो एकाङ्की भित्तामा मात्र होइन महोदय, आफ्नै घरमा समेत एक लोकोपेक्षित र बोझ महसुस गरिरहन बाध्य हुनुहुन्छ। आदरणीय सभाध्यक्ष महोदय, राष्ट्रिय जनगणना 2078 तथ्याङ्क अनुसार नेपालमा ज्येष्ठ नागरिकको जनसङ्ख्या यहाँको कुल जनसङ्ख्याको 10.21% छ। र म दावीका साथ भन्न चाहन्छु त्यो केवल अङ्क वा तथ्याङ्क मात्र होइन महोदय, यो त हाम्रा 10% आमा बुवाको भविष्य

0: अधिकार र सम्मान तथा देश र नागरिक हाम्रा गौरव हुनुहुन्छ। हाम्रा पथप्रदर्शक गुरु र समाजको अनमोल लिदी हुनुहुन्छ। उहाँहरूसँग जीवनभरको ज्ञान सीप र अनुभवहरूको भरपूर भण्डार हुन्छ। हामी सन्ततिहरूले उहाँहरूको उचित विचार स्वास्थ्यको ख्याल र सम्मान गर्नुपर्छ। उहाँहरूलाई कुनै विशेष दिनमा ठुलो भौतिक सुख चाहिएको हुँदैन महोदय। उहाँहरूलाई त केवल प्रतिदिन हामी सन्ततिको अलिकति समय मिठ बोली र आत्मीय सहारा तथा सामिप्य चाहिएको हुन्छ। त्यसैले हामी सन्तति उहाँहरूको सहारा दिने लौरो बन्नुपर्छ। हेर्ने आँखा र सुन्ने कान भनेर उहाँहरूको सेवामा तत्पर रहनुपर्छ। उहाँहरूका ती ज्ञान र अनुभवले आत्मसात गर्दै अघि बढ्नुपर्छ। साथै उहाँहरूको सम्मानजनक जीवन जिउने वातावरण तयार पार्नु पनि हामी सन्ततिको प्रमुख दायित्व हो र यो दायित्व हामीले पुरा गर्नु नै पर्छ। आदरणीय निर्णायक जीवहरू अस्तिमा विद्यालय जाँदै गर्दा एक वृद्धले विधारक दृष्टि देख्न पुगे। बिरामीको रूपमा जानुभएका ज्येष्ठ नागरिकहरू अस्पतालमा लामो लाइनमा लागिरहनु हुन बाध्य हुनुहुन्थ्यो। त्यो दृश्य देख्दा मेरो आत्मसम्म थापिएर आयो र म आफैलाई प्रश्न गर्न बाध्य भए। यी प्रश्नमा म तपाईँहरूको पनि राय चाहन्छु कि हामीले हाम्रा भावी पुस्तालाई धेरैको संस्कार यही हो कि ज्येष्ठ नागरिक प्रतिको हाम्रो परम कर्तव्य यही हो? कदापि होइन। जसको कार नचढेर यो संसारदेखि उहाँहरूलाई एक्लो नपारो। जिउँदो भगवान हुनुहुन्छ हाम्रा आमा बुवा। उहाँहरूलाई वृद्ध आश्रम पठाउने भूल कदापि नगरौ। उपस्थित महानुभावहरू हाम्रा ज्येष्ठ नागरिक
1: भएका हाम्रा पाइला लटपराइरहेका छन्। आज जुन पाइला हामीले सिकाउनु भयो आज उहाँहरूको पाइला लटपरी त हामी कहाँ छौँ त? जसले हामीलाई जन्म दिनुभयो, जसले हामी इच्छा चाहना पुरा गर्नुभयो, आखिर उहाँको वर्तमानका लागि हामीले के गर्यौँ त? याद राखौ, ज्येष्ठ नागरिक भनेको एउटा घरको केवल एउटा सदस्य मात्र होइन, हाम्रो इज्जत, हाम्रो संस्कार र संस्कृतिको एउटा जीवित पुस्तक पनि हो। धन्यवाद कार्यक्रम सञ्चालक जीव। उमेर पार गरेका हुन्छन्, जसले 60 वर्ष नागेका हुन्छन्, त्यस्तो व्यक्तिलाई भन्छौ जोसँग परिपूर्ण मात्रामा ज्ञान सीप र अनुभव हुन्छ। हामी यस्तो विचार गर्न सक्छौ, जब हामी सानो थियौँ तब हामीलाई हिँड्न कोले सिकायो? हाम्रो पहिला लटरी र हामीले समाजले कोले र हाम्रो इच्छा चाहना कोले पुरा गर्यो? त्यो चाहिँ उत्तर आउँछ जस्तो हाम्रो अभिभावक अर्थात् ज्येष्ठ नागरिक, हाम्रो अभिभावक अर्थात् ज्येष्ठ नागरिक। आज हामी यस ठाउँमा छौँ, आज हामी यस ठाउँमा छौँ, त्यसको कारण पनि हाम्रो ज्येष्ठ नागरिक नै हुनुहुन्छ। यो पनि कति असम्भवको छ महोदय, जहाँ छोराछोरी विभिन्न प्रवृत्तिबाट हुर्किन्छन् र बुवा आमा प्रति एउटा दायित्व पनि तिनीहरूले बिर्सेर जान्छन्। एउटा आमाले आफ्नो बच्चालाई 9 महिनासम्म गर्भमा राख्दा उसले कति विभिन्न प्रकारको एउटा यातना पीडा सहेर जन्म दिन्छ, र बुवाले पनि आफ्नो विभिन्न इच्छा चाहना त्यागेर एउटा बच्चाको सपना पुरा गर्नुहुन्छ। त्यो त्यसको त्याग स्वरूप उहाँले पाउने भनेको एउटा पीडा मात्रै हो महोदय। आजभोलिको युगमा उहाँले पाउनु भएको आँसु मात्रै हो, उहाँहरूले पाउनु भनेको एउटा बोध मात्रै हो। जब हाम्रो पालो आयो हामीले कति सजिलैसँग त्यो आवश्यकता पुरा गर्न पायौँ के? हाम्रो आवश्यकता कति टाढो पुरा आयो, तर आज जब उहाँहरूको आवश्यकता पुरा आउँछ हाम्रा बाँदर बसेको छ महोदय। यहाँ सबैको हात बाँदर बसेको छ, मेरो पनि बसेको छ, तपाईँहरूको पनि बसेको छ, सबैको हात बाँदर बसेको छ। किन त? जब एउटै प्रश्न हामीले हाम्रो अभिभावकले सानोमा सोद्धा उहाँले कति आरामसँग त्यो प्रश्नको उत्तर दिनुभयो क्या, कति ममता मय तरिकाले। तर जब आज हाम्रो पालो आयो हामीले के भनेर टाढो थाहा छ? मसँग समय छ, मेरो समय मेरो लागि एकदमै महत्वपूर्ण छ, मसँग कुनै पनि प्रकारको समय छैन। जबकि हामीले उहाँहरूले हामीलाई आफ्नो वर्तमान दिनुभएको छ। वास्तवमा मानिसको परिचय दुईटा कुराले मात्र गर्न सकिन्छ, एउटा उसको शिक्षा र अर्को संस्कार। जब शिक्षा कहाँ छ? जब हामी आफ्नो बुवा आमाको दायित्व पुरा गर्न सक्दैनौ। त्यो संस्कार कहाँ छ? जब हामी आफ्नो बुवा आमासँग राम्रोसँग बोल्न सक्दैनौ। के यही कुराले हाम्रो आजसम्म हाम्रो परिचय एउटा निर्धारण भइरहेको छ त महोदय? हामीले एकदमै आफूले आफूले एकदम शिक्षित ठान्छौँ, साक्षर ठान्छौँ, सबै कुरामा सम्पन्नशाली ठान्छौँ के? यहाँ जति पनि सबै उपस्थित हुनुहुन्छ सबै शिक्षित नै हो, सबै साक्षर भएको व्यक्ति नै हो। तर हामी शिक्षित हुनुको पछाडि एउटा खम्बा बनेर उभिएको छ, हामी त जाने प्रयास गऱ्यौँ त पक्कै पनि गरेनौ। यहाँ कोहीले पनि गर्नु भएन, तपाईँले गर्नु भएन, मैले गरेँ। बस हामी आफ्नो स्वार्थमा रमाइरहेका छौँ, हामी आफ्नो दुनियाँमा रमाइरहेका छौँ महोदय। किन आजभोलिका मानिसहरूसँग सबै हुन्छ, धन हुन्छ, सम्पत्ति हुन्छ, तर पनि तिनीहरू केही न केही कुराको अभावमा हुन्छन् र त्यो अभाव पुरा गर्न उनीहरूले दुईवटा कार्य गर्न खोज्छन्, त्यो एउटा धर्म र अर्को कर्म। धर्म पनि कस्तो होस् महोदय भनेको? धर्म पनि कस्तो गर्नुहुन्छ भने एउटा मन्दिरमा जानुहुन्छ, घन्टी बजाउनुहुन्छ, फुल चढाउनुहुन्छ, त्यही हो उहाँहरूको धर्म। कर्म पनि कस्तो हो भन्दा उहाँ एउटा संस्थामा आउनुहुन्छ, दान गरेको एउटा पललाई सामाजिक सञ्जालमा हाल्नुहुन्छ र उहाँहरू शिक्षित व्यक्ति, साक्षर व्यक्ति र समाजसेवी छरिनुहुन्छ के? अन्त्यमा के भन्छ?
0: समाजको सहयोग काम गर्ने कति आधारहरू ज्येष्ठ नागरिक हुन्। नेपालको कानुन ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 साठी वर्ष उमेरका नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ भनेर बताएको छ। यद्यपि यो ऐन कानुनी परिभाषाले मात्र ज्येष्ठ नागरिकको परिचयलाई न्याय हुँदैन। वास्तवमा दशकौँको अनुभवले खारिएका 60 वर्ष पनि वसन्तहरू राष्ट्र समाज र आफ्नो सन्ततिको उज्जवल भविष्यका लागि खटेर थाकेका समाजका स्वच्छ मार्गदर्शक नै ज्येष्ठ नागरिक हुन्। यस्तै हिजोसम्म आफ्नो घर परिवार खेतीपाती वस्तु भावका समाजलाई तराईमा स्थापित गर्दै आउनुभएका ती अग्रजहरूको समाजमा बोलेको थियो। एकअर्काको पिरमर्का पुस्ते बाबुआमाको अंशमा लोभी दुष्टहरू देखिन्नथे। गाउँ समाजलाई मिलाएर कुशलतापूर्वक राखेर आफू पनि ढली मली गरेर बसेका हुन्थे। प्रत्येक घरको मेलजोल तथा सल्लाहको रूपमा आफ्नो पहिचान बनाएका थिए ज्येष्ठ नागरिकहरूको आफ्नो आधुनिक युगमा अवस्था पुरानो च्यालेन्ज चाहिँ भएको छ। वृद्ध आश्रममा घरको कुनामा मन्दिर पार्टी पौवा र सडकका कटली र किनारहरूमा आफ्नो अस्वस्थ शरीर लिएर बिस्तारा भइसकै भोकान गरेका छन्। यस्तो दृश्यले हाम्रो समाजका व्यक्तिहरूको चेतना सहानुभूति र सहानुभावनिक प्रश्न उठाउँछ। महोदय, विक्रमसम्म 2078 जनगणना बमोजिम नेपालको कुल जनसङ्ख्याको 10.21% जनसङ्ख्या ज्येष्ठ नागरिकको रहेको छ। यो संख्या अझै आउने वर्षहरूमा त बढ्ने अनुमान छ। तर यो संख्या बढ्दै जाँदा वृद्ध आश्रममा आफै लिने आमा बुवाहरूको संख्या पनि बढ्दै गएको छ। त्यसकारण प्रश्न हुन्छ कि झन्डै 30 लाख आमा बुवाहरूप्रति हामी सरकारले आफ्नो दायित्व पुरा गरिरहेका छौँ त? अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा हेर्ने हो भने संयुक्त राष्ट्र संघले ज्येष्ठ नागरिकका लागि विभिन्न मापदण्डहरू पारित गरेको छ। नेपालको संविधान 2072 धारा 49 पनि ज्येष्ठ नागरिकले राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ। यस्तै महान व्यक्तित्वहरूले एक वृद्ध आश्रमदेखि अन्य वृद्ध आश्रम सञ्चालन गरी आमा बुवाहरूलाई घर पनि एउटा ठाउँ दिनुभएको छ। तथापि केही भौतिक सुख सुविधाले सन्तानको प्रेमको भावमा थुप्रो भएको त्यो हृदयलाई पूर्ण गरिदिने छ र सन्तानको अवहेलनाले कति कति नयाँ जनहरू खुसी दिन्छ र जीविको पार्जन त दिला तर जीवनको चासो मात्र र सन्तानको स्नेह दिन सक्छ र महोदय, यस्तै हाम्रो पूर्वीय दर्शन र धार्मिक ग्रन्थहरूले ज्येष्ठ नागरिक पतिको दायित्वलाई सबैभन्दा ठुलो धर्म मानेका छन्। संस्कृतमा एउटा श्लोक छ, मातृदेवो भव पितृदेवो भव। त्यसैले सन्ततिको पहिलो धार्मिक दायित्व भनेकै जुन आमा बुवाहरूको हस्तले उनीहरूलाई बालिकाहरू हुँदा किन सिकाएका छन् त्यही हस्तहरू वृद्ध अवस्थामा चौरी पर्दा चिनी लगाएर मर्दन गरिदिनु हो। यस्तो अवस्थामा आमा बुवाहरूले महँगो वस्तु चाहिँदैन, आवश्यक व्यक्तित्व कला विशेषता रहेको छ ज्येष्ठ नागरिक प्रति सन्ततिको दायित्व। जसमा म आफ्नो विचार राख्न पाउँदा अत्यन्तै गौरवान्वित अग्रज समाजका अनुभवका खानी र राष्ट्रका अमूल्य सम्पत्तिलाई भनिन्छ ज्येष्ठ नागरिक। ज्येष्ठ नागरिक भनेको जीवनको यस्तो अवस्था हो जहाँ मानिस शारीरिक र मानसिक रूपमा फेरि एउटा सानो बालक जस्तै कमजोर बन्न पुग्छ र सुस्थता दृष्टिमा कमजोरी र पाचन प्रणालीमा समेत अनेकौं समस्याहरू देखा पर्दछन्। उहाँहरूलाई हाम्रो धर्मशास्त्रमा भनिएको छ मातृदेव भव पितृदेव भव, अर्थात् माता पिता नै हाम्रा भगवान हुन्। तसर्थ हामी सबैले आफ्नो आमा बुबालाई भगवान स्वरूप पुज्ने गरौँ। हाम्रा सुख र भविष्यको लागि आफ्नो सिङ्गो जवानी पसिना र ऊर्जा खर्चिएका ती आमा बुबा जीवनको उत्तरार्धमा आइपुग्दा ज्येष्ठ नागरिक बन्नुहुन्छ। नेपालको गाउँ सहरदेखि उपत्यकाका उपभूमिमा पसिना बगाएर हाम्रा खुसीका लागि पसिना बगाएर र अनेकौँ दुःख कष्ट सहेर हामीलाई यस शिक्षासम्म पुर्याउने ती आमा बुबा केवल उमेरले बुढाउनु भएको उहाँको संस्कार र अनुभव कहिले पनि बुढाउँदैन। आदरणीय श्रोतागण, आज प्रविधिको विकास र आधुनिकताको आधुनिकको भूपालीमा प्राय मानिसले आफ्नो आमा बुबाबाट टाढा हुँदैछन्। बुबालाई तीर्थ सरह स्थान दिएको छ। 9 महिना आमाको कोखमा उठिएर बुबाको पसिनाको थोपा थोपामा अगाडि बढेका हामी सन्तानहरू अहिले जहाँ छौ जे छौ त्यो सबै हाम्रो आमा बुबाको मेहनत परिश्रम र बलिदानको फल हो। महोदय, इतिहासको पाना पल्टाएर हेर्नुहोस्। मानिसले प्राप्त गरेको हरेक उपलब्धि, मानिसले सिर्जना गरेको हरेक भौतिक सम्झना, मानिसले आर्जन गरेको हरेक ज्ञानको जन्मा कसैले नदेख्ने पसिनाको थोपा हुन्छ र त्यो पसिनाको थोपा हाम्रो आमा बुबाको हो। मानिसहरू प्राय भगवानको खोजीमा मन्दिर धाउने गर्दछन्, मोक्ष प्राप्तिका लागि तीर्थ व्रत जाने गर्दछन्। तर नेपालको पूर्वीय दर्शनले स्पष्ट रूपमा सर्वतीर्थमय माता सर्वदेवमय पिता अर्थात् आमा सम्पूर्ण तीर्थको प्रतिमूर्ति हुन् र बुवा सम्पूर्ण देवताको साक्षी रूपमा हामीलाई साथी साथी गराएर हिँडाउँदा हाम्रो आमा बुबाको बुढा थिए। हामीलाई साक्षर र शिक्षित बनाउनका लागि उहाँहरूले आफ्नो सपनाको बलिदान दिनुभयो। तर त्यो अहिलेका संसारहरूले आफ्नो आमा बाबाको त्यो कर्तव्यहरू कि अहिलेका संसारहरूले आफ्नो कर्तव्य आमा बाबाको त्यो कर्तव्यको कदर गर्न सकेका छन् त? यो अहिलेको युगको एक महत्वपूर्ण प्रश्न हो। आजको आधुनिक सोचको कारण कतिपय ठाउँहरूमा देश नागरिकहरू आफ्नै घरमा अहिले हुन पुगेका छन्, जुन आमाबाले आफ्नो सन्तानको भविष्य उच्च बनाउनका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभयो। आज तिनै आमा बुवाहरूले बुढेसकालमा एक रूपमा महसुस गर्न परिरहेको छ कि सन्तानको दायित्व बुवा आमालाई वृद्धाश्रमबाट छोड्नु हो त कदाच भिन्न। देश नागरिक आमा बुवा प्रति सन्तानको दायित्व के हो त? देश नागरिक सम्बन्धी ऐन 2063 स्पष्ट रूपमा आमा बुबालाई सन्तानले राम्रो कपडा फलफुल र उचित स्वास्थ्य व्यवस्था गराउनु हरेक सन्तानको कर्तव्य हो भन्ने तोकेको छ। निको बोली बोलेर मनको भाव निको पार्नु साथै उहाँहरूको जीवनको अन्तिम क्षणमा बलियो लठी बनेर साथमा अघि उभिनु नै एक असल सन्तानको कर्तव्य हो। महोदय, सन्तानलाई लाग्छ सम्पत्ति छ त सक्छ, तर मेरो कुरामा कदापि धारण छैन। म मान्छु सम्पत्तिले घर किन्न सकिएला, जग्गा किन्न सकिएला, तर आमा बुबाको चाहिँ न्यानोमा आएसीमा कदापि किन्न सकिँदैन। हामीले आफूले आफूलाई प्रश्न गर्नुपर्छ, यही हो हामीले प्राप्त गरेको शिक्षा, यही हो हाम्रो प्रगति, यही हो हाम्रो संस्कार। सायद हामी सबैले आफ्नो जीवनमा समान कुमारको कथा त सुनेकै छौँ होला। कसरी उनले आफ्नो दृष्टिविहीनमा माता पिताको तीर्थ भ्रमण गर्ने यात्रालाई पुरा गर्दै खर्पनको एकातिर आमा र अर्कोतिर बुवालाई राखेर तीर्थ भ्रमण गराएका थिए। महोदय, मैले तपाईँलाई एक प्रश्न सोध्न चाहे, त्यो वृद्धाश्रमको सञ्चालन भएर त्यसमा जेष्ठ आउँदाको संख्या बढ्नु राम्रो कुरा हो त? कदाच होइन, यो त हाम्रो नैतिक मूल्य मान्यताको विनाश हो। हामी सबैले आफ्नो मनन गरेर सोध्छौँ त?
2: यो विशेष विचारसँगै हामी तेस्रो श्रृङ्खलामा प्रवेश गरेका छौँ। तेस्रो श्रृङ्खलामा यो साता हामीले लिएका छौँ तरकारी खेतीले बदलियो जीवन सम्बन्धी सफलताको कथा।
3: दाङका किसानले व्यावसायिक तरकारी खेती गरेर जीवन परिवर्तन गर्न थालेका छन्। घोराई उपमहानगरपालिका दुई रामपुरकी अनिता चौधरी दिउँसोको पारिलो घाममा बारीमा काम गरिरहेको अवस्थामा भेटिइन्। उनका बारीमा अहिले काउली बन्दा र गोलबेडा हुर्किरहेका छन्। उनले विगत 5 वर्षदेखि व्यवसाय रूपमा तरकारी खेती गरिरहेको बताइन्। छिमेकीको 10 कट्ठा जमिन वार्षिक 30,000 रूपियाँ भाडा दिने शर्तमा उनले तरकारी खेती गर्दै आएकी छन्। काउली बन्दा बिक्रीबाट वार्षिक 80,000 भन्दा बढी आमदानी हुने गरेको उनको भनाइ छ। नजिकै रहेको चेपेसोताको पानीले सिंचाई गरेर 12 महिना खेती गर्ने गरेको उनको भनाइ छ। मकै खेती गर्ने बारीमा 12 महिना तरकारी खेती गर्छौ, नगद आमदानी हुने गरेको छ उनले भनिन्। सोही ठाउँका प्रकाश चौधरीले 20 कट्ठा जमिनमा तरकारी खेती गरिरहेका छन्। उनका बारीमा अहिले काउली बन्दा भन्टा र गोलभेडा फल्ने तयारीमा छन्। उनले बिहान बेलुका घरको काम गर्ने र दिउँसो अटो रिक्सा चलाउने गर्ने गरेका छन्। तर तरकारी खेतीबाट धेरै आमदानी हुने गरेको उनले बताए। तरकारीको मूल्य राम्रो हुने गरेको छ। घोराईका व्यापारी खेतमा नै आउने गर्छन् र तरकारी बिक्री गर्न टाढा जानु पर्दैन। घोराई दुई रामपुरकी उर्मिला चौधरीले व्यवसाय रूपमा खेती गर्न थालेपछि जीवन परिवर्तन भएको बताइन्। पहिले घरमा खानालाई मात्र तरकारी खेती गर्ने गरेकोमा पछिल्लो समय व्यावसायिक तरकारी खेती गर्न थालेपछि धेरै राम्रो भएको छ। वार्षिक 8 लाख आमदानी हुने गरेको उनको भनाइ छ। काउली बन्दा करेला सिमी बिक्री गरेर प्रशस्त आमदानी हुने गरेको छ। सिजन अनुसारको तरकारी खेती गरेर आमदानी पनि बढाउँदै लगेको उनको भनाइ छ। पानीको सुविधा छ, खेतीपातीबाट जीवन परिवर्तन भयो। यही खेतीबाट आएको आमदानीले 2 कट्ठा जमिन पनि जोडेको उनले बताइन्। घोराई उपमहानगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष राममणि पाण्डेले रामपुर र आसपासका किसानले व्यवसाय खेती गरेर लाखौं आमदानी गरेको बताए। किसानलाई प्रोत्साहन गर्न र जीवन परिवर्तनका लागि वडाले कृषिमा लगानी पनि गर्ने गरेको छ। कृत्रिम जलाशयको संरक्षण गर्ने र सिंचाईको सुविधा पुर्याउने गरेको उनले बताए।
2: यो सफलताको कथा सँगै
4: हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौँ। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
3: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 MHz सहित उमेश मार घोराईदाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
4: हस्त, अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै यतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
5: प्राविधिक साथी शालिकराम चौधरीलाई
4: धेरै धेरै धन्यवाद दिँदै म सुशीला आचार्य,
3: म रञ्जिता शर्मा
4: बिदा हुन्छौ।
6: यहाँको साता सुखमय बनोस्।
3: हस्त नमस्कार।
7: यो दाँत दुखेर मर्नु भयो।
8: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
7: अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नीस भएको होइन।
8: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
7: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
8: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
13: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
10: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
13: 98-41-68-47-46।
10: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
14: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
15: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
14: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
14: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
15: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
14: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
16: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
16: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
16: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-5-78-45-226।
18: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्य पश्चिम खबरबाट देवा भुसालको नमस्कार। जुम्लामा पाठ्यघरको मुख्य क्यान्सर रोकथामका लागि 1292 छात्रलाई लक्षित गरी एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ। जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रेम बहादुर सोमैका अनुसार जिल्लाभर सोमबार र मंगलबार खोप कार्यक्रम सञ्चालन हुनेछ। जिल्लाका 84 विद्यालयमा खोप केन्द्र कायम गरिएको छ, जस अनुसार विद्यालयमा अध्ययनरत कक्षा 6 छात्रालाई उक्त खोप दिइनेछ। जिल्लाका 8 स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा 249, तातोपानी गाउँपालिकामा 189, गोठीचौरमा 115, पातारासीमा 196 जनालाई एसपीभी खोप दिइने भएको छ। त्यसै गरी तिल्ला गाउँपालिकामा 147, हिमामा 120, सिन्जामा 118 र कनका सुन्दरी गाउँपालिकामा 123 छात्रालाई खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण कुमार शर्माले जानकारी दिनुभयो। खोप कार्यक्रमका लागि आवश्यक तयारी पूरा भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ। रूपन्देही प्रहरीले पिस्तोल र 4 राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ। सियारी गाउँपालिका 2 अजय चौधरीलाई सिद्धार्थ नगर नगरपालिका 7 स्थित विद्यापथबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। चोरीको मोटरसाइकलमा नक्कली कागजात तयार गरी बेचबिखन गर्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो। त्यस क्रममा उनको साथबाट टाइप 54 जस्तो देखिने एक थान पिस्तोल, त्यसको 4 राउण्ड गोली, एउटै फोटो भएको 2 थान ब्लूबुक र 4 थान भारतीय आधार कार्ड बरामद भएको प्रहरीले जनाएको छ। बरामद हात हतियार तथा अन्य सामग्री कानून बमोजिम नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार सन्दले जानकारी दिनुभयो। भोटेकोशी हिमबाडी आएको झण्डै 1 महिना हुन लाग्दा पनि मानवीय क्षतिको यकिन विवरण आउन सकेको छैन। बाढ़ी प्रभावित विभिन्न जिल्लाबाट आइतबार हिजोसम्म 1436 जनाको शव फेला परेको छ भने 5875 जना अझै बेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। हिजो साँझको तथ्याङ्क अनुसार बाढ़ीले बगाएका तथा क्षतिग्रस्त जलविद्युत आयोजनाका सुरुङ अहिले पनि बेपत्ताको खोजीका मुख्य केन्द्र बनेका छन्। अप्पर त्रिशुली 1.5 सुरुङबाट मात्रै हालसम्म 24 शव फेला परेका छन्। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेका अनुसार फेला परेका शव मध्ये 1292 जनाको आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। पहिचानका लागि मृतकका 1286 र आफन्तबाट 1997 गरी 3283 डीएनए नमूना संकलन गरिएको छ। पहिचान हुन बाँकी 1362 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखेको जनाइएको छ। बेपत्ताको तथ्याङ्कमा भने प्रहरी र प्राधिकरणको विवरण फरक देखिएको छ। नेपाल प्रहरीले 4655 जना बेपत्ता रहेको जनाएको छ भने प्राधिकरणले 5875 जनाको नाम बेपत्ताको सूचीमा रहेको जनाएको छ। संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद आर्यले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यवहारा पढ़ेर सुनाउनु हुने कार्यसूची रहेको छ। त्यस्तै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयो भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। अपरान्ह 1:15 बस्ने राष्ट्रिय सभाको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयसँग संबंधित मौखिक प्रश्नको उत्तर दिनुहुने कार्यक्रम रहेको छ। बैठकमा कृषि
वन तथा पर्यावरण मन्त्री चौधरीले संक्रामक पशु रोग नियन्त्रक विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यस्तै आज कानून न्याय तथा मानवाधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत भदौमा 6,299 वटा नमूनामा जीवनाशक विषादी भएर नभएको परीक्षण गर्दा सबै उपभोगका लागि अनुकूल भएको पाइएको छ। विभाग तथा विभाग मातहतका 7 वटा प्रदेश स्थित 8 खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र 12 वटा नाकामा रहेका आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय मार्फत भदौ 1 गतेदेखि 31 गतेसम्म सो परीक्षणबाट सबै उपभोग्य पाइएको हो। विभागका अनुसार द्रुत विषादी परीक्षण विधि आरबीपीआर तथा ग्यास क्रोमाटोग्राफी मास स्पेक्ट्रोस्कोपी विधिबाट तरकारी फलफूल तथा चामलमा विषादी परीक्षण गर्ने गरिन्छ। परीक्षण विवरण अनुसार तरकारी तथा फलफूलका 6,207 वटा नमूना परीक्षण गरिएकोमा सबै अनुकूल पाइएका छन् भने प्रतिकूल नमूनाको संख्या 0 रहेको विभागले जनाएको छ। विभागका अनुसार परीक्षण गरिएका चामलका 2 वटा नमूना पनि पूर्ण रूपमा अनुकूल भेटिएका छन्। विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकारी डाक्टर बालकुमारी शर्माले भदौमा नेपालभित्र नै प्रमुख नाका तथा विभिन्न कार्यालयबाट नमूना संकलन गरी परीक्षण गरिएका कुनै पनि नमूनामा प्रतिकूल विषादीको अवशेष फेला नपरेको र सबै नमूना उपभोगका लागि सुरक्षित पाइएको जानकारी दिनुभयो। र मौसम पूर्वानुमान महाशाखाले यही असोज 8 गतेदेखि 12 गतेसम्म ठूलो वर्षाको सम्भावनाबारे सूचना निकालेर जानकारी गराएको छ। महाशाखाले निकालेको सूचनामा बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली अझ बलियो भन्दै पश्चिम उत्तर पश्चिमतर्फ सर्दै गएको उल्लेख गरिएको छ। यस प्रणालीका कारण नेपालमा समेत वर्षा हुन सक्ने भए पनि वर्षाको जोखिम कति हुने र कहाँ त्यसको सम्भावित असरको बारेमा अहिले नै यकिन गर्न नसकिने महाशाखाका मौसमविद रोजन लामिछानेले जानकारी दिनुभएको छ। महाशाखाले यो प्रणालीको निरन्तर निगरानी गरिरहेको र अवस्था विकसित हुँदै जाँदा थप सूचना सार्वजनिक गरिने जनाएको छ। हवस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
1: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
1: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
0: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि। मोबाइल नम्बर 98494-67487।
2: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
3: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
2: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
3: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
2: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइराइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
3: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँचो निमिति यही असोज 10 गते शनिबार
5: समय बिहान 9 बजेदेखि
2: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

माया नेटवर्क बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट माया नेट अब सबै कनेक्टेड

0: भीएफएक्स सिनेमा घोराई दस चौडीकुला दाङ यही असोज दुई गते देखि भव्य प्रदर्शन भइरहेको छन्। नेपाली कथानाक चलचित्र झिङ्गे दाउ दुई
1: दिन त हिँडिसक्यो नि हौ साइला
2: के हो के तेरो पारा
0: साथै नेपाली कथानाक चलचित्र कार्की साइला हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
3: तपाईँ राख्नु पर्यो नि।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
4: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-560-509 र मोबाइल 98453-0653।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि सर्वान शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001। अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू
9: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
8: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिनद्वारा आरसीटी गर्ने,
8: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
8: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
8: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल खेल्ने घोराहिदान तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
9: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।
11: कुरा रहन्छ भने दोस्रो उहाँको इच्छा के छ तपाईँ चाहिँ के आफन्त जस्तै अहिले कस्तो देखिरहेछ भने कोही बालबालिका हामी जाँदैनौँ भने तर आफन्त लिन्छौँ भन्ने पनि कुरा पनि देखिएको छ त्यो भएर हिजो चाहिँ बाल यो हुँदै गर्दा नखोजेर अहिले कता कता जोडिएको छ यो सरकार दिनेको प्याकेजमा सहयोगमा पनि बालबालिकाको नामबाट हुने अवस्था आएपछि पनि अभिभावकहरू दाबीमा नजिकका दाँतेताहरू आए भन्ने पनि कुरा छ अहिले फेरि त्यो पनि एक खालको कुरा आइरहेको छ भने त्यसको चाहिँ विश्लेषण हुन बाँकी छ तर समग्रमा भन्दा बालबालिकाको इन्ट्रेस्टलाई बालबालिकाको रुचिलाई पहिलो ध्यान दिइन्छ र दिनुपर्छ बालबालिकाको सर्वोत्तम हित भनेको उताको सबभन्दा बढी हित कसरी हुन्छ भन्नेमा क्लियर हुनुपर्छ एउटा दोस्रो सहयोग गर्ने विभिन्न बाटाहरू छन् कसलाई सहयोग गर्ने चाहना छ भने त प्रधानमन्त्री दैपुर रातो कोष त प्रष्टै भनेको त्यहाँ जति नै पैसा उहाँले हार्नु सक्नुभयो एउटा दोस्रो कुरा स्थानीय तहसँग समन्वय गरेर स्थानीय विपद व्यवस्थापनसँग समन्वय गरेर कतिपय मान्छेहरू त्यहाँ पुगेर त्यहाँको आवश्यक लत्ता कपडा औषधिहरू बाँडिरहनु भएको छ उहाँ समन्वय गरेर एकदम यो प्रणालीबाट एनडीआरएमबाट पनि यताबाट सपोर्टमा गएर जिल्लामा गएर विपद व्यवस्थापन समितिहरू छ त्यसपछि स्थानीय विपद व्यवस्था हाम्रो सम्बन्धित तहको प्रमुख र अध्यक्षको स्थानीय विपद व्यवस्था त्यहाँमा मार्फत सपोर्ट गर्न सक्छ शिक्षामा सपोर्ट गर्न सक्छ परिवारमा गएर सपोर्ट गर्न सक्छ यहाँ त बच्चा लिएर अन्त जाने भन्ने कुरामा पो आपत्ति विषय हो त्यो त किन लिने त्यो विषय के जस्तो इन्ट्रेस्ट के छ भन्ने कुरामा हामीले गम्भीर रूपमा लिएका छौँ हाम्रो मन्त्रालय पनि प्रशस्त रहेछ हाम्रो माननीय मन्ज्यूले पनि यसो प्रश्न निर्देशन गर्नुपर्छ यसमा कुनै पनि तलमाथि बालबालिकाको भावनामाथि खेलबाड गरेर कुनै बालिकाका नाममा कुनै पनि होस्टेलका नाममा केही नाममा संगठित बालबालिकालाई संस्थामा कतै लिने र कतै खाने कुरा भयो भने त्यो कुरा चाहिँ कानूनले चाहिँ त्यसलाई कुनै पनि हिसाबले चाहिँ एक्सक्युज गर्दैन भन्ने कुरामा हामी पनि क्लियर छौँ र फेरि अब हाम्रो प्रष्ट धेरै कुरा कानूनी कारवाही कुराहरू चाहिँ कन्ट्रोलिङका कुराहरू गृह मन्त्रालय थ्रु हुने भएको भएर त्यता पनि हाम्रो समन्वय चाहिँ छ तर मैले यहाँनिर भन्न खोजेको कुरा के हो भने बालबालिकालाई यस्तो बेलामा हामीले एउटा नेपाली मनको नाता दाजुभाइ दिदीबहिनीको नाताले कुनै पनि सदिच्छा राख्नु त्यसमा समानुभूति राख्नु र यसलाई यसलाई राज्यलाई परेको समस्या हामी सहयोग गर्छौँ भन्ने कुरा अन्यथा भएन तर उहाँका सहयोगका बाटाहरू थुप्रै बाटाहरू छन् नि त्यो बालबालिका बोकेर हिँड्ने मात्रै बाटो किन भन्दाखेरि कुनै कुनै अहिले देखिरहेको छ कुनै कुनै फाउन्डेसनले हामीले यतिवटा बालबालिका ल्यायौँ भनेर ल्याउँदा ल्याउँदै एउटा चाहिँ आलु र प्याज बाँडेको र चाहिँ एउटा चाउचाउ बाँडेको पनि किन चाहिँ पोस्ट गर्नुपर्ने हो होइन उहाँले यसको यसको गहिरो अर्थ हामीले नजिकबाट अध्ययन गर्दैछौँ अहिले एउटा खालको हामी कार्यदल पनि बनाएका छौँ उहाँहरूको अध्ययन उहाँहरूको अहिलेको जो जति एक्टिभिटिजहरू चाहिँ कहाँ केन्द्रित छ भने यो बालबालिकाको फोटो यो बालबालिका क्रियाकलाप कन्टेन्टलाई देखाएर कतै विदेशबाट पैसा ल्याउने र त्यस कारणले चाहिँ जाने हो कि भन्ने खालकोतिरको डाइभर्ट भएको देखि
12: हजुर मैले यहीँनिर जोडेँ यहाँलाई जस्तो बाल बालिकाको यो विषम परिस्थितिमा उनीहरूका फोटोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने व्यक्तिहरू त्यो जुन संस्थाहरूलाई चाहिँ केही कारवाहीहरू हुन्छ कि हुँदैन
11: कारवाही हुन्छ हामीले स्पष्ट रूपमा कारवाही उहाँलाई अब हामी त यो समन्वय पनि गरिरहेका छौँ साइबर ब्युरोसँग समन्वय गरिरहेका छौँ प्रेस काउन्सिल पनि गरिरहेका छौँ हामीले एनसीआरसीबाट सुरुमै बाल बालिकाको फोटो भिडियो राखेर कुनै पनि त्यस्तो व्यवस्था कुरा राखेर अथवा चाहिँ चिच्याड राखेर कुनै मानवीय संवेदना असर पर्ने गरी बालबालिका असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगर्नु भने हामीले सुरुकै भदौ 15 गतेभित्रै हामीले त्यो तत्काल चाहिँ सम्बन्धित स्थानीय तहहरूमा र सम्बन्धिकाहरूमा पठायौं र पठाएपछि त्यसैले हामीलाई टेकेर हाम्रो मन्त्रालयले कोर्ने गरेपछि प्रेस काउन्सिलले पनि ती कुरा राख्यो र कति बेला कन्फ्युजन भएछ मलाई बीबीसीबाट पनि सोध्नु भएको थियो त्यसपछि सर बालबालिका न्युज नबनाउने हो त भन्नुभएको थियो मैले बालबालिका न्युज नबनाउने होइन बालबालिका न्युज बनाउनुहोस् बालबालिकाको समस्या उजागर गर्नुहोस् बालबालिकाको विषयहरू उजागर गर्नुहोस् तर बालबालिकाको फोटो राखेर प्रश्न बुझ्ने गरी राखेर उसको चित्कार राखेर उसको भावना बेच्ने काम चाहिँ कसै पनि गर्न पाउँदैन उसको भिडियो राखेर त्यसो गर्न पाइँदैन भनेर कति बेला हामीले सोझै फोन गरेर सिधै चाहिँ राखेको संस्थाहरूलाई पनि एलर्ट गराएर सचेत गराएर पनि यो काम रोक्नुपर्छ भनेर गरेका छौँ तर कता कता त्यो फेरि उहाँहरूले त्यसलाई एउटा जानी नजानी नजानी भन्न मिल्दैन कानुनको स्वीकृतिलाई पनि हुँदैन तर उहाँहरूले भावना बगेर त्यस्ता कुराहरू राखेर अहिले कन्टेन्ट क्रिएट गर्ने फेसबुकको मोनिटाइज गर्ने टाइपका कुराले उहाँहरूले चाहिँ आफ्नो कन्टेन्ट लाइक्स भ्यूको लागि चाहिँ त्यस्ता कुराहरू चाहिँ समन्वयसलाई ख्याल नगरेर गरेका कुराहरू न्युज त आउनुपर्छ बालबालिका पनि समस्यामा छन् पढ्न पाएका छैनन् बालबालिका यस्तो अवस्थामा छन् दुःखमा छन् भन्ने कुरा त भन्नु पर्यो राज्यले स्टेट दिनु
12: जिम्मेवारी
11: हरेक इरिटेट गर्ने उसलाई उसलाई अठारवटा क्वेसन बारम्बार सोधेर उसको चाहिँ काउन्सिलिङ गर्ने बेलामा विमर्श मनोपरामर्श दिने बेलामा चाहिँ उसलाई अर्को खालको इरिटेट गर्ने बालबालिकालाई असर पार्ने कामहरू गर्नु हुँदैन भनेर अहिले अस्ति त हामीले सूचना आएको थियो यो विदुर यो एरियामा त अहिले मनोपरामर्शहरू दाता पनि धेरै अनि भोलिन्टियर पनि धेरै संस्था पनि धेरै पुगेर त्यहाँ केन्द्रित भएको त्यो विदुर केन्द्रित भएको सुगम भएर रसुवामा त्यही तरेर पारि नगएको अप्ठ्यारो ठाउँमा नपुगेको त्यसमा केन्द्रित भएर अलिकति त्यो खालको गरिएको भन्ने खालको
12: यही मैले सोध्न चाहेँ तपाईँलाई जस्तो यहाँले भन्नुभयो कि विदु सबैतिर भनौ न समानान्तर रूपमा जानुपर्ने तर केही ठाउँमा मात्र सुगम क्षेत्रमा मात्र मनोपरामर्शदाताहरू र स्वयंसेवकहरू पुगेर एउटा बच्चालाई चाहिँ 10 स्वयंसेवी र मनोपरामर्शदाताले पटक पटक उसलाई प्रश्नहरू गरिरहँदा उसको बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
11: त्यसमा त निश्चित रूपमा असर पर्छ। ऊ चाहिँ एक त अब ठूलो चाहिँ क्षतिबाट ठूलो विभत्सबाट बचेर अब बाल बचेर एकदमै त्यो आतंकित भएको अवस्थामा उसलाई त सहज रूपमा आउनु नै समय छ। उसले अहिले चाहिँ उसलाई त अरू ठूलो स्तरीय शिक्षा भन्दा पनि अहिले उसलाई परामर्शको आवश्यकता छ, उसलाई सुरक्षित वातावरणको आवश्यकता छ, सुरक्षित माया भनौँ मायालु वातावरण आफ्नो चाहिँ आफन्तको वातावरण आवश्यक भइरहेको बेलामा उहाँलाई अरू खालका कुरा अरू खालका क्वेसन अरू खालका चाहिँ वातावरण म लिन्छु तिमीलाई हिँडेर राम्रो छ भने अर्को कम्युनिटीमा लिने अन्त लिने कुराहरू त्यस्ता खालका कुराहरूले बालबालिका सर्वोत्तम हित गर्दैन। एउटा कुरा
12: भनेको स्वयंसेवकहरू र मनोपरामर्शकर्ताहरू पनि त्यसमा
11: अनि उहाँहरू त्यो त अरू संस्था उहाँहरू इन्भल्भ होइन, उहाँहरू त काउन्सिलिङ गरिरहनु भएको छ। त्यो संख्या एकै ठाउँमा त बढी भयो भन्ने प्रसङ्ग भनेको मैले त्यो उहाँले गरिरहनु सहयोग छ, उहाँहरू पनि सहयोग छ, कतिपय ठाउँ त्यहाँ गएर गरिरहनु भएको छ, आफ्नै सोचफुर्त चाहिँ भोलिन्टियरली गर्नु भएको छ, त्यसमा अन्यथा छैन, सबैको सहयोग छ यसमा चाहिँ हामीलाई परेको दुःख राष्ट्रलाई परेको दुःखमा सबै त्यहाँ समस्या हुनुहुन्छ, त्यसमा अन्यथा होइन। तर केही केही कस्तो क्रियाकलाप देखियो भने त्यो भावनालाई बेचेर त्यो उहाँहरूको भावनालाई चाहिँ आत्मसात समानुभूति नगरिकन सहानुभूतिको पाटो समानुभूति गर्नुपर्छ हामीले सहानुभूतिको पाटोमा जाँदाखेरि अनि हामीले यस्तो गर्यौँ भने त देखाउने र त्यसबाट कतै अरूतिर आफ्नो एक्सपोज गर्ने किसिमले राखेको पाइन्छ। त्यो चाहिँ हामीले नगर्नलाई बारम्बार चाहिँ अनुरोध गरेका छौँ। एउटा पनि फेरि अर्को विषय के रह्यो भने फेरि अब यो क्रस कटिङ इस्यु देखिन्छ, जस्तै अब सबै कुरा चाहिँ हाम्रो मन्त्रालयले अथवा राष्ट्रिय बालिका परिषदले मात्रै गर्न सक्ने विषय रहँदैन। जस्तो उदाहरण शिक्षाको कुरा शिक्षामा शिक्षा मन्त्रालयसँग जोडिने विषय स्वास्थ्यको कुरा उपचारको स्वास्थ्य मन्त्रालय त्यसरी हाम्रो विभिन्न क्लस्टरहरू छ, त्यो सबै मिलाएर अल्टिमेट नेपाल सरकारले समग्रमा त्यो काम गर्ने हो। र अर्को बाटो फेरि त्यो मात्रै नभएको फेरि अहिले तीन तहका सरकार छन्, फेरि त्यो मात्रै छैन, नेपाल सरकार संघीय सरकारले लिड गर्छ, तर स्थानीय तहमा भोलि सिफारिस गर्नु पर्यो, राहत वितरण गर्नु पर्यो, बालबालिकाको वस्तुस्थिति वितरण गर्नु पर्यो भन्ने त्यहाँनिर चाहिँ हामीले डेटाबेसमा गएर त स्थानीय तहसँग सहयोग दिनुपर्ने, स्थानीय तहको डेटाबेस चाहिन्छ। र दुःखद कुरा कहाँनिर छ भने स्थानीय तहको मेकानिजम ध्वस्त भएको छ। फेरि अर्कोतिर जस्तै त्यहाँ पुत्रगयामा र गोसाईकुण्डमा त उहाँहरूको प्रणाली नै ध्वस्त भयो, त्यो रेकर्डै त्यहाँको शिक्षण प्रणाली ध्वस्त भएको कारणले उहाँले त्यो व्यवस्थापन गर्न कठिनाइ भइरहेको भन्ने पनि लोकल लेभल उहाँहरूसँग हामीले त्यहाँको समितिहरूसँग त्यहाँको बाल कल्याणसँग कुरा गर्दाखेरि त्यो समस्याहरू देखाइरहनु भएको छ। त्यस कारणले अलिकति यसलाई व्यवस्थापन गर्न जटिलता छ, अलिक गम्भीर अवस्था।
12: जस्तो स्वास्थ्य र शिक्षाकै कुराहरू जोड दिँदाखेरि चाहिँ त्यहाँ के चाहिँ अभाव देखिन्छ अहिले उनीहरूको स्वास्थ्य र शिक्षाको लागि?
11: स्वास्थ्यकोमा अलिकति केही कुराहरू कस्तो आएको थियो भने उहाँहरू स्पेसल ट्रिट चाहिँ अब त्यो वर्ग हामी फेरि हाम्रो मन्त्रालय भनेको अलिकति समाजमा चाहिँ केही कुरामा संरक्षण गर्नुपर्ने वर्गभरिलाई नेतृत्व गर्ने मन्त्रालय छ। अब हामीसँग महिला जस्तै हिंसामा पर्ने सम्भावना बालबालिका सीमा छ, लैङ्गिक यौनिक अल्पसंख्यक विषय सीमा छ, अपाङ्गता छ, ज्येष्ठ नागरिक छ लगायतको विषय हाम्रो मन्त्रालयसँग जोडिया भएर त्यो हामीले त्यो लबिङ त हाम्रो तर्फबाट गरेका छौँ। तर समग्रमा लम्सम राजनीति गरेर सिधै एउटा कुनै राहत दिँदा अथवा केही कुरा गर्दाखेरि हाम्रो वर्गलाई त्यो चाहिँ अलि भोइस उठाउन सक्ने त आवाज उठाउँदा त्यो सक्छ, त्यो नसक्ने वर्गलाई पनि त्यहाँ वर्ग जुन त्यो वर्ग छ त्यो वर्गलाई पनि छुने गरी कार्यक्रममा हुनुपर्छ भन्ने लबिङ हाम्रो यतापट्टि छ एउटा। भने दोस्रो पाटो शिक्षा र स्वास्थ्यमा अब क्लस्टरगत रूपमा पनि उहाँहरूले जस्तै व्यवस्थापन गर्नुपर्ने छ, हामी चाहिँ राज्यले जिम्मा लिन्छौँ शिक्षाको स्वास्थ्यको भन्ने कुरा पनि अघि हामीले सरकार निर्णय गर्यो, तर फेरि व्यवहारमा जाँदाखेरि तलको सरकार पनि स्थानीयको चाहिँ सरकार स्थानीय शिक्षा समिति छ र हाम्रो संविधानले बाह्र कक्षासम्मको पढाइ स्थानीय तहलाई जिम्मा दिएको छ, अनि त्यसको व्यवस्थापनको जिम्मा छ र संघीय सरकारले सबै अनुदानहरू उपलब्ध गराउँछ। त्यसो भएर यो सरकारहरू बीचमा सहकार्य पनि जरूरी छ भने अल्टिमेट नेतृत्व नेपाल सरकार लिनु नै पर्छ, लिन्छ, नेपाल जिम्मा लिन्छ, तर त्यो समन्वयको जरूरी छ एउटा पाटो। भने दोस्रो पाटो जो हाम्रा क्लस्टरहरूसँग विभिन्न नजिकबाट त्यहाँ उहाँले भोगिरहेको समस्या छ त्यो समस्यामा केन्द्रित भएर समाधान गर्नुपर्छ र स्थलगत रूपमै जति जति जाँदा कुरा गर्दा पनि स्थलगत रूपमै पहिला कुरा सम्बन्धित स्थानीय तहमै भोलि सिफारिस गर्दा त वडाले सिफारिस गर्नुपर्छ, त्यहाँनिर यो बस्तीको यो मान्छेलाई यो आवश्यक छ, यो यो लेभलको मान्छे हो भन्ने कुरा त्यो दिनुपर्ने भएको भएर अगाडि वडाध्यक्ष नै भएको अवस्था वडाध्यक्षहरूकै सम्पत्ति बगेर उहाँहरूलाई नै ट्रिटमेन्ट एक खालको चाहिँ काउन्सिलिङ गर्नुपर्ने अवस्था छ। त्यस कारणले यस्तो जटिल अवस्थामा हामीले सबैले संयमित भएर कानूनलाई पनि उल्लङ्घन गरेर अलिकति नमिलेका कानूनलाई पनि सच्याएर सहज कसरी हुन्छ र कसरी हामी चाहिँ व्यवस्थित गर्न सक्छौँ, उहाँहरूलाई कसरी हामी अधिकतम सरकार तर्फबाट सहयोग गर्न सक्छौँ र उहाँलाई व्यवस्थापन गर्न सक्छौँ भन्नेतिर नै केन्द्रित भयो भने यी सबै कुरा प्याकेजमै बाल अधिकार एक पाटो भयो हामीले भन्यौँ, तर बाल अधिकार सँगसँगै पढ्ने पनि उसको अधिकार हुन्छ, स्वास्थ्यको अधिकार हुन्छ, विभिन्न अधिकार हुन्छ। त्यो भएर हामी युएन सिआरसीको पक्ष राष्ट्र पनि अभिसन दिएको, त्यो भएर हामी बालबालिको सर्वोत्तम हितिर हामीले त्यसमा कुनै नजना गर्न सक्दैनौँ, त्यसमा लाग्नै पर्छ। दुई वर्षको बालक भन्ने बित्तिकै त्यहाँ चाहिँ उसको आमा पनि जोडिन्छ, क्रस कटिङ महिलासँग विषय जोडिन्छ, त्यो ऊ पनि हिंसामा पर्न सक्ने हुन्छ। त्यसो भएर यो सम्पूर्णलाई प्याकेजमै एउटा प्लान नै गर्नुपर्ने देखिन्छ र यसरी नै अब सरकारले हामी जिम्मा लिने कुरा भएको छ। मैले अब मेरो क्षेत्रमा नै बालबालिका भएर समग्र कुरा त मेरो लेभलले भन्न सक्ने कुरा रहँदैन।
12: प्रभावित मध्ये पनि ती बाल बालिकाहरू मध्ये पनि जोखिम समूह समूहका बाल बालिकाको लागि विशेष कस्तो खालको प्याकेज चाहिँ जरुरी देखिन्छ?
11: त्यसमा अहिले हामीले अब विशेष गरी अहिले हामीले के गर्न खोज्दैछौँ भने बाल बालिकालाई उहाँहरूलाई समग्रमा जसको अभिभावक छ अभिभावकलाई सपोर्ट गर्ने, अभिभावक छैन भने राज्यले जिम्मा लिएर कुनै जस्तै पारिवारिक संस्थाहरूमा अथवा चाहिँ स्क्रिन सेन्टरमा हामीले त्यो त्यसको लागि चाहिँ एक खालको छनौटको लागि मात्र हो, तर पछि गएर अल्टिमेट राख्नलाई त्यो गर्नुपर्छ भन्ने चाहिँ एउटा अर्को खुसीको कुरा चाहिँ भर्खरै हामीले एउटा सम्झौता गर्यौँ। यो हाम्रो एमआईटी ग्रुप फाउन्डेसन भन्ने चाहिँ अस्ट्रेलियाबाट भएको शेषकरले नेतृत्व गरेको संगठनले हामीसँग नेपाल सरकारसँग एप्रोच गरेर उहाँले चाहिँ एउटा निवेदन दिएर हामी यसमा सहयोग गर्न चाहन्छौँ भनेर मन्त्रालयको निर्देशमा मान्य मन्जुकै रोभरमा हामीले हिजो एनसीआरसी र एमआईटी ग्रुप फाउन्डेसन बीच हामीले सम्झौता गरेका छौँ। त्यसमा एउटा बालक मानुस अहिले 10 वर्षको छ, त्यसलाई समस्या पर्यो भने त्यसलाई 18 वर्ष पुगुन्जेलसम्म सपोर्ट गर्ने, शिक्षा सपोर्ट गर्ने, अनि पारिवारिक हेरचाहको सपोर्ट गर्ने, उसलाई चाहिँ कहाँ पढाउनु पर्छ त्यो सपोर्ट गर्ने, त्यसो एक बालबालिकाले प्रति बालबालिका 3,00,000+ चाहिँसम्म हुन सक्ने गरी सम्म पनि सहयोग गर्न सक्छौँ भन्ने कुरा आएको छ। र त्यसमा चाहिँ अहिले अब यो प्रोजेक्ट बनिसकेपछि हामीले प्रारम्भिक सहमति मात्र गऱ्यौँ हिजो, त्यसमा हामीले बालबालिकालाई समग्र 18 वर्ष पुगुन्जेलसम्म उसलाई 18 वर्ष पुगेपछि चाहिँ अरू सिपमूल केहीमा जाने, 18 बालबालिका रहन्जेलसम्मलाई जति वर्षको छ त्योबाट अधिकतम 18 वर्ष भनेपछि 18 वर्षसम्मलाई त्यो पनि गर्न सक्ने गरी एउटा समझौता मात्रै हिजो गरेका छौँ। त्यसमा चाहिँ उहाँले अहिले पैसा दिइहालेको होइन कि यो समझौता गरेछ, यसको आधारमा कमिटमेन्ट गरेर अनि प्रोग्राम ल्याएर स्थानीय तहलाई सामेल गरेर सीआर योजनालाई पनि व्यवस्थित गरेर स्थानीय तहसँग समन्वय गरेर एउटा मेकानिजम बनाउने कि जसले चाहिँ बालबालिकाकै हितमा त्यो पैसा जाओस् भनेर एउटा मेकानिजम बनाउने, त्यस्ता कार्यविधिहरू बनाएर खर्च गर्ने गरी एउटा हामीले भर्खर सुरुवात हिजो मात्र गरेका छौँ। त्यो चाहिँ पछिको लागि काम गर्नलाई दीर्घकालीन रूपमा पनि हामीलाई सपोर्ट हुने भएर बालबालिकाको दीर्घकालीन संरक्षण, पारिवारिक हेरचाह, शिक्षा र अब समग्रमा चाइल्ड प्रोटेक्सनलाई व्यवस्थित गर्नलाई एउटा सपोर्ट गरेका छौँ। अरू त अब संस्थाहरूको सहयोग जस्तै युनिसेफले प्रत्यक्ष विपदमा परेकालाई पनि सहयोग गरेका छ, सहायताले सहयोग गरेका छ, र अरू केही संस्थाहरूले पनि गरेका छन्, सबैले सहयोग गरेका छन्। तर हाम्रो भने के मात्रै हो भने त्यो सहयोग लिएर व्यक्तिगत स्तरले मिल्दैन, जो पनि सरकारको स्टेटको चाहिँ सहयोगी अङ्ग हुन् उहाँ त्यसरी जानुपर्छ र स्टेटको मेकानिजममाथि विश्वास गरेर मेकानिजमबाट जानुपर्छ भनेर अब प्रधानमन्त्री राहत उद्धार कोषमै थुप्रो पैसा जम्मा भएको छ, त्यो पनि भरि खर्चको प्लान आउला, त्यसले उताबाट जाला, तर हामीले हाम्रो सेक्टर बालबालिकाको भएर हामीले बालबालिकालाई अधिकतम त्यसको लाभ आउनुपर्छ र हामीलाई दिएको जो सहयोग छ त्यसमा बालबालिका पनि लाभ हुनुपर्छ भन्नेमा हामीले हाम्रो मन्त्रालय र यो बालबालिका राष्ट्रिय बालबालिका परिषद तर्फबाट हामीले एक खालको चाहिँ त्यसमा चाहिँ आफ्नो विषयहरू राखिरहेको अवस्था छ।
12: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य, शिक्षा, सुरक्षा र सामान्य जीवनमा फर्काउने पहलका बारेमा कुराकानी गरिरहेका छौं। राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।

0: ang gaw rabies. Meru Everest.
1: स्वर्गधारी चलचित्र मन्दिर घोराई दाङमा यही असोज 2 गते देखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानायक चलचित्र झिङ्गे दाउ 2।
2: यसका दाजुभाइ के विधि बैरी बका होला, एक अर्कालाई त सबुरै सम्झिन्छन्।
3: तिम्रा दाई बाउजूले आमा गाउँ लगेछन् भने चाहिँ राम्रो हुँदैन त्यहाँ।

0: साथै नेपाली कथानाच चलचित्र कार्की साइला पनि भव्य प्रदर्शन भइरहेको छ।
1: दुई दिन त हिँडिसक्यो नि हौ साइला,
2: के हो के त्यो रूपा?
0: हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
3: हेलो पिंकी,
4: बोल दिन।
3: एलईडी टिभी किन्न नजाने?
4: जान्न।
3: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
4: जान्न।
3: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
4: जान्न।
3: किन?
4: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
3: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
4: पाइने भएर त जान लाग्यो नि।
3: हो र, कहाँ
4: भन्दिन के?
3: सत्य भन्दिनौ।
4: आई लभ यु पिंकुली भनेको
3: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
4: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
3: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
5: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
4: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
3: फोन नम्बर
4: 082562452
3: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
7: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराही दान। फोन नम्बर 082561210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रोडक्टहरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट
1: हेर हेर हेर यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिभ र कुकी छ है नाइस
0: अडगुडी।

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: स्कुलमा त्यो सुतीगोडा स्कुलमा झन्डै चाहिँ होइन हजार बाल बालिका जाने अवस्था थियो। त्यहाँ सचेतताको प्रभाव सचेतताले धेरै बालबालिका बचे। त्यस्ता स्कुल कति बगेका छन् हो, तिनलाई पहिला सुरक्षित वातावरणमा राख्नु पर्यो, अनि उहाँलाई प्रारम्भिक स्वास्थ्य उहाँको जाँच भएर के अवस्था छ त्यो चाहिँ हुनु पर्यो, सपोर्ट हुनु पर्यो। अनि स्वच्छ खानपान, जस्तै अब भोलि महामारी हरेक कुरा पनि हुन्छ, सबै त्यस्तो हो त्यो हुनु भएन, सुरक्षित वातावरणमा राखिनु पर्यो उहाँलाई। त्यसपछि प्याकेजमा त्यो सँगसँगै रिकभर गर्दै गर्दै उहाँलाई दीर्घकालीन प्लानतिर उहाँलाई लिनु पर्यो र उता पर्यो। अघि मैले भनेको चार स्टेटमा के परिवारमा व्यवस्थित गर्ने कि त्यहाँ परिवारलाई सपोर्ट गर्ने कि परिवारलाई सपोर्टलाई मान्नुहोस्। तपाईँले म यसरी भनौँ, त्यो चाहिँ हजार रुपियाँ बालबालिका दिएर मात्रै पुग्दैन, उसको आमा बाबुले के सपोर्ट गर्ने, त्यो पछिल्लो कुरा भयो, त्यो दीर्घकालीन प्लान भयो। अहिले चाहिँ उहाँलाई रेस्क्यु गरिसकेपछि सुरक्षित वातावरणमा राख्ने, उहाँलाई कुनै अरू असहज अवस्था हुन

0: एउटा एमयू गरेर कुनैलाई जिम्मा दिएर जाने अथवा प्रदेश सरकारले कुनै जिम्मा लिएर कुनै इन्स्टिच्युटलाई जिम्मा दिने अथवा स्थानीय तह त छँदै स्थानीय तह त हामी जुनसुकै सरकार भए पनि गएर त्यही बेसमा बसेर प्लान गर्ने हो। त्यसो भएर स्थानीयलाई फोकस गरेर प्लान गर्नु पर्यो र समग्रमा नेपाल सरकारले यसको चाहिँ अभिभावकत्व ग्रहण गरेपछि पहिलो चरण दुईटा स्टेप हुनुपर्छ। पहिलो स्टेपमा उहाँको प्रारम्भिक कुराहरूमा ध्यान दिने, त्यसपछि उहाँको दीर्घकालीन एक खालको उहाँहरूको स्वास्थ्य, उहाँहरूको पढाइ, उहाँको चाहिँ अरू विषयमा ध्यान दिएर समग्र व्यवस्थापन भयो भने बल्ल यो बाढी पीड़ितहरूलाई राहत हुन्छ र उहाँहरूले आफूलाई चाहिँ सुरक्षित महसुस गर्नुहुन्छ जस्तो लाग्छ।
1: जस्तो जोखिम समूहका बाल बालिका र विशेष संवेदनशील भएका बाल बालिकालाई चाहिँ उसलाई उसको आवश्यकता पहिचान गरेर छुट्याएर व्यवस्थापन गर्नेतर्फ चाहिँ परिषद कतिको वकालत गरिरहेको छ र यसमा सरकार कतिको
0: लचिलो छ? अब सरकार लचिलो छ, हामी वकालत भने हामी त फिल्डमै छौँ। अहिले हामी फिल्डमा केमा छौँ भने अब यहाँ धेरै डेटाहरू, मैले अघि भनेको डेटा पनि हेडकाउन्ट हो, उहाँ गएर आउनुभयो, दुईटा टोली हाम्रो अगाडि गएर आइसक्यो र यति भयो, यहाँनिर यति छ भने त्यो संख्या त कहिले होल्डिङ सेन्टरमा आज 1200 भन्ला, भोलि 1000 होला अथवा 1500 होला, त्यो चाहिँ आउने जाने क्रम होला अथवा कोही घरमा परिवार पुनर्मिलन होला, तर त्यो त संख्यात्मक कुरा मात्रै हो। हामीले अब संख्यात्मकभन्दा अगाडि बढेका छौँ। हामी अहिले हामीले रसुवा र नुवाकोटमा विशेष अहिले हामी यता धादिङ यतातिर आएका छैनौँ, रसुवा र नुवाकोटमा दुईटा जिल्लामा दुईटा टिमै परिचालन गरेर हामीले बनाएको चाहिँ के छ भने अहिले व्यक्तिगत प्रोफाइल नै बनाउने बच्चाको प्रोफाइल हुन्छ। त्यहाँ लगभग 15-20 पेजको 14-15 पेजको एउटा हामीसँग फर्म छ, त्यो फर्ममा चाहिँ उहाँको कहाँ हो, उहाँको कति गुमेको भन्ने खालको उहाँसँग अथवा सानो बच्चाको अभिभावकसँग जोसँग रहेको छ त्यो मार्फत अथवा सम्बन्धित स्थानीय तह मार्फत वडासँग समन्वय गरेर पनि हामी त्यो सम्भव भएसम्म लिने त्यो विवरण लिएर त्यो विवरणबाट उसलाई के गर्न उपयुक्त हुन्छ, उसले के चाहन्छ, बालबालिकाले के चाहन्छन् र उसलाई कहाँ सबभन्दा सर्वोत्तम विकल्प के हुन्छ, सर्वोत्तम हित कसरी हुन्छ भन्ने खालको एउटा एसेसमेन्ट अहिले त्यो एउटा हामीले यसलाई अध्ययन तथ्याङ्क सङ्कलन भन्दा पनि अहिले लेखा जोखामा गएका छौँ। त्यो पहिलो चाहिँ तथ्याङ्क सङ्कलन कुरा भयो, लेखा जोखामा मलाई लाग्छ अझै एक हप्तामा के सिनारियो आउँछ, अझै हामीसँग एक हप्तापछि अहिले यो सिनारियो आउँछ जस्तो लाग्छ। उहाँहरू अहिले फिल्डमा हुनुहुन्छ र त्यसमा चाहिँ के देखियो भने बालबालिकाको अवस्था चाहिँ त्यही अहिले क्रिटिकल भयो, एक ठाउँको बालबालिका अन्त गएर बसेको छ। यो भूकम्पभन्दा बाढीमा जोखिमपूर्ण किन हुँदैछ भने भूकम्पमा त्यही घरमा चेपिएको हुन्छ, त्यही मान्छे भेटिन्छ। अब यहाँ त चाइनादेखिको मान्छे बगेर आएको छ, इन्डियाबाट आएको मान्छे बगेर कहाँ गयो, घरको मान्छे त्यो घरकै पुरै बगेपछि त्यहाँ कतिजना मान्छे को थियो, त्यसमा को आएर थियो भने अब पहिलो चाहिँ व्यवस्थापन, तत्कालको व्यवस्थापन चाहिँ राख्नु पर्यो, बालबालिकालाई जोखिममा रहेको वर्गीकरण गर्नु पर्यो। त्यहाँ चाहिँ उसको हेर्दाखेरि थाहा हुन्छ उसको के छ, कस्तो छ, कहाँ गयो, उसको अहिलेको अवस्था के हो, त्यो अवस्था हुने बित्तिकै अनि के रहन्छ भने उहाँले उहाँको अवस्था कसरी व्यवस्थापन गर्ने प्लान, त्यहीसँग जोडेर प्लानमा जानु पर्यो कि उसलाई कहाँ राख्दा सर्वोत्तम विकल्प हुन्छ भन्नेमा जानु पर्यो। न कि कुनै व्यक्तिले यो बाहिरबाट व्यक्तिले म यसो रोसु भन्ने कुरा एकछिनको खपतका लागि भने पनि समग्र व्यवस्थामा दीर्घकालीन उसको हितका लागि सर्वोत्तम हितका लागि चाहिँ त्यो प्लानमै लेखा जोखामै गएर जानुपर्छ।
1: हजुर, अब लेखा जोखाको काम शुरू भइसकेको छ, एक महिना लगभग हुनै लागिसकेको बाढी गएको पनि होइन, अब बाल बालिकालाई अब चाहिने उसलाई चाहिने आधारभूत आवश्यकता के हो जुन पहिचान गरेर चाहिँ काम थाल्नु।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno.
3: दात गिजत्ता मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जहेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0582-567-7।
0: सकेसम्म त्यही कम्युनिटीमा व्यवस्थापन गर्ने, त्यो कम्युनिटी नसक्ने कुरा एउटा भनौँ न एउटा नगरपालिका गाउँपालिकाले सारा यो व्यवस्थापन गर्न सक्दैन, उसमा त्यो रिसोर्स पनि हुँदैन, त्यसमा अल्टिमेट जिम्मेवारी नेपाल सरकारले दियो भने त्यस बीचमा हामी बाल अधिकारको संरक्षणका लागि र त्यसको लागि एडभोकेसी गर्ने र त्यसमा चाहिँ सँगसँगै जानेमा त हामी अब आफ्नो लेभलले हाम्रो समूहको लेभलले लागेका छौँ। अब समग्र सरकारको पोलिसीको विषय त अब सम्पूर्ण मैले मेरो लेभलले भन्न सक्दिनँ,
1: लागेका छौँ। यतिखेर चाहिँ सरकार यता थुप्रै योजनाहरू बनाउँदैछ बाल बालिकाको संरक्षण र सुरक्षाको लागि, उता बाल बालिका चाहिँ जहाँ फिल्डमा छन् ती बाल बालिकाहरू चाहिँ अब एक महिनादेखि

0: पढ्न पाएको छैन, परिवारबाट छुट्टिएको अवस्था छ, अरूसँग बस्नुपर्ने बाध्यता छ, यसले गर्दा उसलाई आइपर्ने कठिनाईलाई पनि बुझेर सरकारले चाहिँ
1: स्थानीय सरकारले त नजिकबाट उहाँलाई राखेर त व्यवस्थापन त गरेको छ नि त, तर सहयोग त नेपाल सरकारले अल्टिमेट गरेको छ, यहाँबाट राहतहरू पठाएको छ। तर जहाँ पठाए पनि मैले अघि पनि भने जोडकेमा गरेँ भने स्थानीय तह जहाँ जहाँ भूमि छ, जहाँ तिनीहरू छन् त्यो ठाउँमा त सुरक्षित वातावरण त हुनै पर्यो।
0: अहिले केही स्थानीय निकायको चाहिँ संरचना पनि भत्किएको छ, प्रणाली पनि भत्किएको छ, व्यक्तिहरू पनि बितेका छन्, होइन
1: अप्ठ्यारो छ। जस्तै गोसाइकुण्डा गाउँपालिकाको हाम्रो साथीहरू त्यहाँ पुग्दाखेरि, च्याप्रू बेसी पुग्दाखेरि त्यहाँ केही पनि छैन, उहाँहरूले एउटा पाल टाँगेर त्यो रेडक्रसको सहयोगमा पाल टाँगेर चाहिँ जिल्ला प्रशासनको अगाडि धुन्चीमा बसिरहनु भएको छ। अब उहाँहरूलाई हामीले तपाईँहरू एउटा बालकुना तोकिदिनु भन्दाखेरि अब हामी कसरी तोक्ने, हाम्रो त्यही केही पनि छैन। उपाध्यक्ष बगिसक्नु भयो, वडा अध्यक्ष बगिसक्नु भयो, बालकुनाले बगिसक्यो, अब हामी यो रिकभर गरेर सिफारिसको बाटो के गर्ने, हामीले रेस्क्यू कसरी गर्ने आफ्नो जनताको, हाम्रो अवस्था यो छ, हामी समय अब हामीले के नियुक्त के गर्ने भने त्यस्तो चाहिँ
0: बच्चाहरू त असुरक्षित
1: त्यो अवस्था छ भने अब यहाँ के छ अहिले के छ हाम्रो फाइन्डिङमा चाहिँ अब जति बच्चा बगे त्यो त डेटा आउँदैछ कति बच्चाको भन्ने अझै पनि यकिन छैन, अझै एकछिन भन्दाखेरि, तर जति बच्चा बचेको छ अहिले उहाँलाई राखेको अवस्थामा, बच्चा राखेको जहाँ छ अब गाह्रो साह्रो त होला, त्यो घरकै जस्तो त नहोला, तर अहिले बच्चा असुरक्षित भएको अथवा चाहिँ हिंसामा परेको भने त्यस्तो खालको नोटिस आएको चाहिँ छैन, त्यसमा सचेत नै छ। र मलाई लाग्छ गृह मन्त्रालय नेपाल प्रहरीको एउटा स्पेसल टिम पनि प्रत्येक उसमा चाहिँ खटाएको छ, त्यो मैले मेरो जानकारी पाएको छु, त्यो पनि छ त्यहाँ। त्यस कारणले त्यो अवस्था त्यस्तो छैन, तर के छ भने समग्रमा त उनीहरू एकदम नर्मल अवस्थामा आइसकेका छन्, यो फेरि यथार्थ हो, आइसकेका छैनन्। समग्र बाल बालिका रौन्जेलसम्म पछि उसले चाहिँ अर्को वयस्क नागरिक हुनु अगाडिसम्म उसलाई चाहिँ संसद जिम्मा राज्य दिने गरी अस्ति नेपाल सरकारले गरेको निर्णय पनि यहाँले सुन्नु होला, पर्वतारले नै बोल्नु भएको थियो, हामी यसरी गर्छौँ, जिम्मा लिन्छौँ, मैले बालिका मन्त्रालयको विषयमा बोल्नु भएको थियो, जो साइड इफेक्टहरूमा सचेत छौँ मैले त्यो पनि भने, समग्रमा सरकार छ, यी संस्था हामी सबै जाने पनि सरकारकै माध्यमबाट, नेपाल सरकारकै माध्यमबाट हो, हामी सरकार छ, तपाईँहरू बस्यौँ, हामी छौँ, राज्य छ, तपाईँहरू अहिले दुःखद अवस्था हुनु, तपाईँहरू यसो नहाँ थियो, हामी चाहिँ छौँ भन्ने नै वातावरणकै क्रममै तयारी भएको देख्छौँ मेरो लेभलले। अब त्यसभन्दा
0: अब यस्ता घटना हुन नदिनको लागि स्थानीय पालिका र समाज कतिको चनाखो हुनुपर्छ?
1: अब यो घटना यो त अब अस्वाभाविक र अकल्पनीय हो, यो होइन अकल्पनीय, यस्तो कसै कल्पना गरेको थिएन कि तपाईँ देखिरहनु भएको छ, कुनै मान्छे पुलबाट चाहिँ बाढी आएको भिडियो बनाउँदैछ, हामीले हेरेको छौँ भिडियोमा, उहाँलाई माथि आउनु, यति माथि कहाँ आउँछ बाढी, उहाँले त्यो बाढी त्यति माथि आउँछ भने 100 मिटर माथि 80 मिटर माथि बाढी आउँछ भन्ने त कसैको कल्पना बाहिरको विषय भयो, किनकि त्यो ठुलो एउटा चाहिँ जुन तरिकाले त्यो पहिरोबाट हिम पहिरोबाट यसरी बढेर जो आयो त्यो त कसैको जिन्दगीमा कल्पना नगरेको लेभलमा बाढी पुगेको छ। त्यस कारणले त्यो त हाम्रो सोचाइभन्दा माथिको विषय भएको भए यसबाट अब चाहिँ मैले देखेको चाहिँ नदी किनारका बस्तीलाई सुरक्षित कसरी गर्ने विषय एउटा छ भनेपछि अर्को कुरा विपद त्यो ठाउँ विपदबाट जोखिम मुक्त छ कि छैन,
0: बालबालिकाको सुरक्षाका हिसाबले
1: बालबाली सुरक्षा त्यही रह विद्यालय चाहिँ जोखिम नदी किनार विद्यालय बालबाली जोखिममा त परिहाल्यो नि, हामी बेतावतीबाट स्कुल भगायो नि त, किनकि नदी किनारमै थियो, हामी त्यसबाट सोचेका थिएनौँ, हामी त अब नदी किनारमा राखेका थियौँ, कतिपय ठाउँमा अन्त पनि देख्छौँ हामी यो करिडोरमा रोड जान्छ त्यहाँ नदी किनारमै यसो गएर चाहिँ खेलिरहे नदीमा बालबालिका स्कुलबाट गएर खेलिरहेको हुन्छ, त्यस्तो खालको पनि देख्छौँ भने त्यो कुरामा सचेत हुनु पर्यो एउटा बाटो। अर्को बाटो चाहिँ हाम्रो पूर्वाधारहरू पनि चाहिँ बालबालिका मैत्री हुनु पर्यो, कतिपय ठाउँमा त्यो सेफ हुनु पर्यो, हाइटमा हुनु पर्यो, ती कुरा रहनु पर्यो, शान्ति कुराले बत्ने हुनु पर्यो, त्यसपछि हाम्रो मेकानिजम पनि त्यो सबभन्दा एक शब्दमा भन्दाखेरि स्थानीय बाल संरक्षण प्रणाली सुध्रिनु पर्यो, त्यो चाहिँ भएको छैन, हामीले भन्दै गर्दा देख्दै गर्दा प्रश्नहरू पनि बाल संरक्षण प्रणाली जो परिकल्पना गरेका छ राज्य त्यो चाहिँ स्ट्यान्ड नभएका कारणले अहिले हामी चाहिँ यहाँ खलबल लिएका हौं, यदि प्रणाली हुन्थ्यो भने अहिले कोही गएर यहाँ कहीँ जानुपर्छ सिधै गएर स्थानीय तहको बाल संरक्षण प्रणालीमा गएर सिधै त्यो मेकानिजमलाई यदि हामी स्ट्रङ गरेको भए त्यो मेकानिजम सोझै काम गर्थ्यो, त्यो कमजोरी भनेको हामीले त्यहाँ के गरेका छैनौं भने हामीले पटक पटक भन्यौं हाम्रो बाल बालिका समिति 2075 प्रष्ट रूपमा स्थानीय बाल अधिकार समिति गठन गर्ने भनेको छ, त्यहाँ बालकुना अधिकार रहने भनेको छ, अहिले पनि देशको 2/3 बढी पालिकामा बालकुना अधिकार नियुक्त गरेका छैन, त्यो त यहाँ आयो बाढी, भोलि चाहिँ त्यो बाढी कर्णालीमा आउन सक्छ, कोशीमा आउन सक्छ, अनि त्यो बाढी चाहिँ गण्डकीमा आउन सक्छ, तर त्यो हामी त्यहाँ चाहिँ हामीले अहिले बल्ल अहिले भर्खर चाहिँ त्यहाँ समाजसेवी बाल मनोवैज्ञ सूचित गर्ने भनेको छ, बालकुना नियुक्त गर्ने भनेको छ, त्यो छुट लगानी पनि पर्दैन, हामी संस्था पनि सहकार्य गर्छ, त्यसमा हामीले चासो दिएनौँ, हामी केमा दियौं अब बाटो खन्ने त्यसै डोजरहरू हान्ने त्यसपछि गएर अरू गरेर यति यी साना बालबालिकाको विषयमा त नगर्दा के फर भोटको राजनीति जस्तो भने त्यस्तो खालको धारमा गएका कारणले पनि अब म एउटा कर्मचारी धेरै कुरा त मैले पोलिटिकल कुरा बोलिनँ तर हामीले नीतिगतमा कतै कतै ल्याप्सेज भएको हो त्यहाँ संरक्षण प्रणाली हामीले भन्दा भन्दै त्यो कानूनमा आएको पर्यो तर अहिले 8 वर्ष भयो कानून आएको 8 वर्षसम्म एउटा चाहिँ पालिकाले बालकुना अधिकार नियुक्त गर्दैन भने त्यो जिम्मेवार को नगर्दाखेरि के हुने भन्ने कुरा कसैले भन्न सकेका छैन. त्यो कुरा हामी धेरै पटक राखेर हामी पत्रकार गऱ्यौं, गरिदिनु असारभित्र गरिदिनु भनेर हामीले मै यो बाल स्थानीय के अरे हाम्रो राष्ट्रिय बालिका परिषदमा जेठमा आएदेखि मैले पनि आउने बित्तिकै चाहिँ कोअर्डिनेसन गरेर तपाईँहरूले यति नियुक्त गरिदिनुहोस्, जिम्मेवारी तोकिदिनुहोस्, स्थानीय बाल अधिकार समिति गठन गरिदिनुहोस्, भोलि बाल अधिकार समस्या आएपछि ठ्याक्कै त्यसले रेस्पोन्स गर्छ भन्दाखेरि अब उहाँहरूले चाहिँ एउटा सामान्य कुनै एउटा प्रोफाइल नपुगेको कर्मचारी के अरे तोकिदिने अनि उपमेयरको अध्यक्षता हुने भनेकोमा कार्यपालिका सदस्यलाई संयोजक तोकिदिने, त्यो भएर अहिले हाम्रो ऐनमा पनि हामीले यसलाई स्ट्रङ गर्नुपर्छ भनेर प्रत्येक पालिकाको मेयर भनौँ अध्यक्ष अथवा प्रमुखको अध्यक्षतामा बाल कल्याण समिति हुनु के अरे बाल अधिकार समिति हुनुपर्छ भनेर अहिले जुन हाउसमा गएको ऐनमा त्यो प्रस्ताव गरिएको छ र यसलाई चाहिँ स्ट्रङ बनाउनको लागि चाहिँ हामीले अहिलेको ऐनमा प्रस्ताव गरेका छौँ. त्यो ऐन कारण गर्दैन भने त भोलि त्यहाँ मेकानिजम अहिले यहाँनिर गएर किन कसलाई खोज्नुपर्ने गएर अब यो कुनै व्यक्ति संस्था गएर कसलाई खोज्ने भन्दा त्यहाँनिर मेकानिजम छ भने त्यसले काम गर्छ, मेकानिजम छैन भने त त्यहाँनिर अरू अवांछित पक्षीहरूको चलखेल हुन सम्भावना भएको भएर स्ट्रङ कमिटी चाहिँ हुनुपर्छ र बालबालिकालाई यो विपद पर्दा मात्र होइन सधैँ बालबालिकालाई प्राथमिकतामा राखेर एउटा प्लान बनाइदिनुपर्छ भन्ने हामी त लागेका छौँ. हाम्रो तर हाम्रो भोइस चाहिँ त्यति धेरै सुनिएको जस्तो देखिँदैन, अब त्यो विषय अर्को विषय भयो, यसमा हामी चाहिँ लागि परेका छौँ.
0: हजुर, अब बाढी आयो गयो, एक महिना हुन लाग्यो तर बालबालिकाको जीवनमा यसको असर वर्षौं रहन सक्छ. अहिले नै गर्नुपर्ने तीनवटा काम तत्काल गर्नुपर्ने के हुन सक्छ, सुझाव के दिनुहुन्छ?
1: तत्काल गर्नुपर्ने उहाँहरूको पहिला सुरक्षित बसाई, उहाँको चाहिँ खानपान स्वास्थ्यको व्यवस्था र उहाँको चाहिँ पारिवारिक पुनर्मिलन अथवा पुनर्मिलन भनेको पारिवारिक जो उपलब्ध हुनुहुन्छ नजिकको व्यक्ति पहिलो जो उपलब्ध हुनुहुन्छ उहाँहरूसँग चाहिँ नजिकको व्यक्तिलाई मार्फत चाहिँ उहाँहरूको चाहिँ काउन्सिलिङ र उहाँहरूको चाहिँ सहज वातावरण ल्याउनुपर्छ पहिला काम. त्यसपछि अनि त्यसबाट जो लेखाजोखाबाट अनि उहाँको दीर्घकालीन व्यवस्थापनमा जानुपर्छ. पहिला त उहाँलाई सुरक्षित वातावरण र भयमुक्त वातावरण, सुरक्षित वातावरण र बालमैत्री वातावरण, अहिले हामीले एकै शब्द बालमैत्री वातावरणमा त्यो बालमैत्रीमा उहाँको खानपान कुरा उहाँको रुचिका कुरा भने यो खेल्न चाहला दिनभरि खाइरहेको भने खाँदा नि एउटा बच्चा खेल्न पनि चाहन्छ. एउटा चाहिँ बन्द कोठामा दिनभरि राखेने बालबालिका चाहिँ त्यो चाहिँ आफै झन् अझ अर्को समस्या. त्यसो भए बालमैत्री वातावरण भनेको मतलब त्यहाँ उसको खेल्ने ठाउँदेखि लिएर उसको सोचाइ उसको स्वभाव नै चुलबुले स्वभाव हुन्छ, उसको चाहिँ उसलाई धेरै कुरा हुँदैन, उसले नर्मल कुरा हुन्छ. अहिले होइन हामीले उद्धार गरेर बालबालिका देखेका छौँ, कतिपय उहाँ आमा बाबु धेरै चिन्ता हुन्छ, बालबालिका हाँसेर देखिन्छ, कतिखेर के व्यवहार गर्छ, कति उसलाई चाहिँ अब त्यो के हो के हो चाहिँ
0: 10 वर्ष मुनि
1: सानो बालबालिका त्यो छ, अनि 10-12-14 एक खालको हुन्छ, 16-18 एक खालको अलिक मेच्योरिटी आएको हुन्छ, उहाँहरू अलिक गम्भीर भएको हुन्छ. त्यस्तो उमेर अनुसार उहाँहरूको व्यवस्थापन, त्यो अहिले हामीले चाहिँ उमेर समूह अनुसारै व्यवस्थापन यो अहिले लेखाजोखामा त्यो पनि छ, उमेर समूह अहिले व्यवस्थापन गर्दाखेरि उमेर बाल र बालक र बालिका उमेर समूह त्यो अनुसारको प्लान गर्नु पर्यो, व्यवस्थापन त यसो गर्नु पर्दैन कि भोलि त्यहीँभित्र फेरि कहिलेकाहीँ हामी देखेका छौँ बाल बालिका बिचमा हिंसा भएको छ नि त, एउटा बालकले बालिका रेप गरेर पनि थुप्रै हाम्रो बालबालिका बाल सुधार गृहहरूमा बसिरहेका छन् भने त्यो पनि हाम्रो समाजको अर्को पाटो अनि शिक्षाको पाटो र हाम्रो समाजको नैतिक पाटो हो. ती कुरालाई पनि ध्यान दिएर त्यो शिक्षामा समावेश गर्ने कुरा भएर क्रस कटिङ भएर मैले अघि भने धेरै यो 3-4 मन्त्रालयको त प्रत्यक्ष सम्बन्धता भएर प्लान गर्नुपर्ने देखिन्छ. अब शिक्षा मन्त्रालय त बालबालिकाको पढाइ के हुने अब भन्नेमा त शिक्षा मन्त्रालय सिधै जोडियो, त्यसबाट स्थानीय तहसँग कोर्डिनेट गरेर गर्ने पाटो, यी कुराहरू भयो समग्र भयो भने बाल अधिकार रक्षा हुन्छ र बाल संरक्षण प्रणाली सुदृढ हुन्छ.
0: जस्तो बाल बालिकालाई भुलाउने एउटा महत्वपूर्ण स्थान भनेको ठाउँ भनेको विद्यालय हो, धेरै विद्यालयहरू होल्डिङ सेन्टरमा छन् अहिले होइन, भनेपछि विद्यालयलाई अब केही समयपछि बाल बालिकालाई विद्यालय पठाउने अवस्था पनि त्यसमा नै सोचाइ भइरहेको होला, त्यसमा के सुझाव दिनुहुन्छ?
1: त्यसो मेरो सुझाव के छ भने मैले विदुरको पनि सूचना हेरेको थिएँ, विदुरमा अब म पहिला विदुरमा पनि बसेको विदुरको भूगोल मलाई थाहा छ, त्यहाँको विद्यालयहरू चाहिँ त्यो जुन देवीघाट नजिकको विद्यालय त्यस त्रिशुलीको त बगिहाल्यो, यतापट्टिको चाहिँ अन्नपूर्ण भयो, अनि चाहिँ विभिन्न विद्यालयहरूमा जुन सेटर आएको छ उहाँले सुत मैले अस्ति हेर्दाखेरि यो अन्य ठाउँमा सुचारू गर्ने भएको बालबालिका जहाँ आएर बस्नु भएको छ त्यो ठाउँको त्यो होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई भएको व्यवस्था गर्ने र त्यो निरन्तरता गर्ने कति भदौको कति कतिबाट भनेर उहाँले एउटा प्लान गर्नुभएको थियो, म त्यो सूचना देखिरहेको थिएँ. स्थानीय फेरि स्थानीय नगर शिक्षा समिति हुन्छ नि त, स्थानीय के अरे त्यो गाउँ शिक्षा समिति नगर शिक्षा समिति उहाँले 12 समूहको सिधै व्यवस्थापन गर्नुहुन्छ, त्यो समितिहरूले पनि त्यहाँ चाहिँ एक खालको तयारी गरेर देख्छु मैले एउटा भने चाहिँ अर्को अब त्यो बालबालिकाहरू स्कुलमा बसिरहेको त्यो स्कुलमा सधैँ नै त्यो त्यहाँ होल्डिङ सेन्टर हुन त होइन, त्यो होल्डिङ सेन्टर त केही समयका लागि राखिएको, त्यसमा छिटो यसको व्यवस्थापन गरेर त्यसको स्क्रिनिङ गरेर कहाँ कहाँ जाने के जाने भनेर परिवार जाने कहाँ जाने अथवा छुट्टै एउटा सामुदायिक भवन खोल्ने अथवा चाहिँ के गर्ने कुनै केहीमा राख्ने भन्नेमा त जानैपर्छ, नभए सधैँ यही विद्यालयमा राखिरहने भयो भने त त्यो बालबालिकालाई पनि एउटा अप्ठ्यारो रहने, अर्को दोस्रो बालबालिका भनेको त्यहाँ पढ्ने बाँकी बालबालिकालाई पनि असर पर्ने भएको कारणले त्यो प्लानमा जान खोजे जस्तो देखिन्छ भने शिक्षा मन्त्रालय पनि गरेको कुरा त्यही लाइनको कुरा देखेँ मैले, त्यसो त्यो तत्कालै जानुपर्ने देखिन्छ, अन्यथा त त्यो फेरि सधैँ त्यहीँ बसिरहेको गर्ने भन्ने चाहिँ होइन, कमसे कम एक महिना डेढ महिनाभित्र त्यो कुरा व्यवस्थित भइसक्नु पर्यो भूकम्प आएको चाहिँ, के अरे बाढी आएको हिसाबले यस्तो देखिन्छ।
0: अब योभन्दा अगाडि कोविडको समय भनौँ या भूकम्पको समय भनौँ, थुप्रै राहत र उपलब्ध पक्कै भएका थिए, तर त्यसका केही कुराहरू बाहिर पनि आए, त्यो आएका चीजहरू चाहिँ राम्ररी वितरण हुन नसकेको कुरा। अब बाल परिषदले अघि यहाँले भन्नुभयो सम्झौता पनि भए भनेर, यस्ता जुन राहत आएका कुराहरू चाहिँ पारदर्शी रूपमा वितरणको लागि परिषद कतिको त्यसमा संवेदनशील छ?
1: हामी त्यसमा संवेदनशील अघि मैले भनेको विषय चाहिँ अब अहिले हामी भर्खरै प्राप्त गरेको होइन त्यो, हामी चाहिँ दीर्घकालीन प्लानमा जाँदैछौँ त्यसमा, त्यो बच्चा सम्पूर्ण व्यवस्थापन भएर कहाँ गर्ने हामी त्यसका सपोर्टको लागि तयार छौँ भनेर हामीले गरेका छौँ हिजो, त्यो हिजोको मैले भनेको विषय। तर अहिले हामीले भनेको के भने सिधै राहत बाँड्ने निकाय हामी होइनौँ, होइन सिधै राहत हामीले बाँड्दैनौँ, हामीले चाहिँ अधिकतम चाहिँ लाभ बालबालिकाको क्षेत्रमा चाहिँ अन्न नहोस् त्यसमा चाहिँ उहाँले वञ्चित नपरोस् भन्नेतिर हामीले वकालत गर्छौँ एउटा कुरा। पहिलो कुरा त त्यो राहत बाँड्ने फेरि एउटा एकद्वार प्रणाली छ, केन्द्रीय विद्युत व्यवस्थापन समितिदेखि लिएर प्राधिकारले अब गृह मन्त्रालय लगायतको विषय एउटा विषय छ, हामी पनि त्यसमा क्लस्टरमा त छौँ। एउटा बाटो त्यो छ भने दोस्रो बाटो भनेको जो उहाँहरूलाई राहतको विषय छ, हिजो पनि कोविडमा भन्नुहोस् अथवा चाहिँ 72 भूकम्पमा अथवा जारकोट भूकम्पमा पनि कतिपय ल्याप्सेसहरू हामी देखायो, त्यहाँनिर ल्याप्सेस देखेको, त्यो ल्याप्सेस चाहिँ नहोस् र त्यसमा चाहिँ कतै कतै कुरा कुनै कुरामा भनौँ न एक खालको सम्बन्धी व्यक्ति नजाने अर्कोमा जाने, अब मैले फेरि गएर हुँ जोड्छु फेरि, अब सम्बन्धी व्यक्ति भने कसले प्रमाणित गर्छ, कसले त्यही भनेको फेरि स्थानीय तह हो, सिधै गएर त्यही ठोकिन्छ फेरि, किनकि स्थानीय तहको प्रत्येक व्यक्ति कुन लेभल हो कहाँनिर के मिस्यो, अहिले एउटा हामी रेकर्ड निकाल्नु पर्यो, भोलि डेटा निकाल्यौँ भने त हामी फेरि उही स्थानीय तहको विदुरको यति वडा नम्बर र उत्तर बिहारको वडा नम्बरको यति यहाँको यति भनेर पालिका हिसाब निकालेर समग्र नेपालको हिसाब आउने, त्यसो भए भूमि त हाम्रो त्यही नै हो। त्यस कारणले त्यो तलको मेकानिजमलाई स्ट्रङ बनाउने कुरा मैले अघि भने नि, मैले अघि बाल बालिका भएर बालबालिका क्षेत्र भएर बाल अधिकार समिति कुरा गरेँ, त्यसमा समिति लोकलकाहरू पनि छन् नि, विपदकै समिति छ, त्यसपछि गएर चाहिँ अरू समितिहरू छन्, खेलकुदको समिति छ, शिक्षाको समिति, विभिन्न समिति छन्, त्यो सामाजिक समितिहरू छन् प्लिज, अनि त्यो त्यो हिसाब भएको कारणले यिनीहरूलाई हामीले स्ट्रङ बनायौँ भने मात्रै जान्छ, त्यसमा सचेतनलाई तलको मेकानिजम, कहिलेकाहीँ फेरि विभेद भयो, कहिलेकाहीँ पक्षपात भयो भन्ने कुरा पनि आउँछ, त्यो नहुने दिनलाई त्यो मेकानिजम स्ट्रङ गर्नु पर्यो र त्यो हाम्रा भएका मेकानिजमलाई विश्वास गर्नु पर्यो, सहयोग गर्नेले पनि त्यसलाई गर्नु पर्यो र त्यो मेकानिजमले आफ्नो जिम्मेवारी तत्त्व जिम्मेवारी पूरा गर्नु पर्यो। हामी त्यसमा चाहिँ राष्ट्रिय बाल अधिकार परिषदको तर्फबाट मन्त्रालयको एउटा निर्देशन अनुसार
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाक तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाक तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
2: सम्पर्क फोन 0825909079, मोबाइल नम्बर 98478010030 र 98229554555।
5: न्युरो रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
6: वरिष्ठ न्युरो फिजिक्सियन डाक्टर सन्दीप कुमार जयसवाल अब हरेक महिनाको दोस्रो शुक्रबार दिव्य फार्मेसी घोराईदाङमा।
5: डाक्टर द्वारा दिइने सेवाहरू
6: टाउको दुखाई,
5: चक्कर लाग्ने, बेहोस हुने,
6: प्यारालाइसिस, पक्षघात,
5: मिर्गी रोग, छारे रोग,
6: इन्सिफलाइटिस, मेनेन्जाइटिस भएको,
5: पार्किन्सन रोग,
6: इइजी, इएनजी, एनसीभी गराउनु पर्ने अवस्थामा,
5: नसा च्यापिएको,
6: स्मरण शक्ति कम हुने,
5: मस्तिष्कघात, स्ट्रोक र न्युरोलोजिकल जटिलता भएका बिरामीले पनि तुरन्त सम्पर्क गर्नुहोला।
6: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
5: डाक्टर आउने समय यही असोज 16 शुक्रबार।
6: सम्पर्क फोन नम्बर 0825904110, 98478928913।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
8: सीता के भो तिमलाई गुम्सेर बसेछौ
9: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
8: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालन नआछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
9: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
10: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
11: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
12: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
11: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
12: उपलब्ध शल्यक्रियाहरू
11: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
12: बालबालिकाको न्युरो सर्जरी
11: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
12: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
12: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082591101 र मोबाइल नम्बर 97090965255
13: वरिष्ठ छाला तथा यौनरोगी विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
14: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
13: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोर दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै
12: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
15: वरिष्ठ अर्थोपेडिक सर्जन हार जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
12: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही फोन नम्बर 082552603 9478618617 र 9478635643
16: मध्यपश्चिम ट्राङ च्याक यति बेला बिहानको 9 बजेको छ

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। सल्यानको कालीमाटी गाउँपालिकामा एकजनामा औलो रोग पुष्टि भएको छ। कालीमाटी गाउँपालिका सारका 27 वर्षीय मेघराज सुनारमा औलो संक्रमण पुष्टि भएको हो। भारतको गुवा क्षेत्रबाट घर फर्किएको करिब एक सातापछि बिरामी पर्नुभएका सुनार प्रारम्भिक उपचारका लागि रामपुर स्वास्थ्य चौकी पुग्नु भएको थियो। स्वास्थ्य चौकीमा आरडीटी किट मार्फत गरिएको प्रारम्भिक परीक्षणमा औलोको संक्रमण देखिएपछि थप परीक्षणका लागि जिल्ला अस्पताल सल्यान पठाइएको थियो। औलो रोग पुष्टि भएपछि स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा रिजाल, कालीमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख थापा र प्रदेश स्वास्थ्य निर्देशनालय भेक्टर कन्ट्रोल अधिकृत श्याम आचार्य सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। टोलीले औलो संक्रमित सुनारलाई निशुल्क औषधि उपचार उपलब्ध गराएको छ। साथै उहाँसँग सम्पर्कमा रहेका तथा आसपासका क्षेत्रमा रहेका शंकास्पद 25 देखि 30 जनाको समेत परीक्षण गरिएको थियो। परीक्षण गरिएका अन्य व्यक्तिमा भने औलोको संक्रमण नदेखिएको स्वास्थ्य शाखा प्रमुख थापाले बताउनुभयो। कालीमाटीमा यसअघि पनि औलो संक्रमण देखिएको थियो। एक वर्ष अघि गाउँपालिकाको वडा नम्बर 3 मा एकजनामा औलो संक्रमण पुष्टि भएको थियो। जुम्लामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि 1292 छात्रालाई लक्षित गरी एसपीभी खोप अभियान सञ्चालन हुने भएको छ। जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रेम बहादुर समयका अनुसार जिल्लाभर आज र भोलि खोप कार्यक्रम सञ्चालन हुनेछ। जिल्लाका 84 विद्यालयमा खोप केन्द्र कायम गरिएको छ। जस अनुसार विद्यालयमा अध्ययनरत कक्षा 6 का छात्रालाई उक्त खोप दिइनेछ। जिल्लाका 8 वटा स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुँदैछ। कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा 249, तातपानी गाउँपालिकामा 199, गुठीचौरमा 115, पातारासी गाउँपालिकामा 196 जनालाई एसपीभी खोप दिइने भएको छ। त्यसै गरी तिलाक गाउँपालिकामा 147, हिमामा 120, सिजामा 118 र कनका सुन्दरीमा 123 छात्रालाई खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण कुमार शर्माले जानकारी दिनुभयो। खोप कार्यक्रमका लागि आवश्यक तयारी पूरा भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रणका विभागले गत भदौमा 6209 वटा नमूनामा जीवनाशक विषादी भएर नभएको परीक्षण गर्दा सबै उपभोगका लागि अनुकूल भएको पाइएको छ। विभाग तथा विभाग मातहतका 7 वटा प्रदेश स्थित 8 खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र 12 वटा नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय मार्फत भदौ 1 गतेदेखि 31 गतेसम्म सो परीक्षणबाट सबै उपभोग्य पाइएको हो। विभागका अनुसार दूरत्व विषादी परीक्षण विधि तथा ग्यास क्रोमाटोग्राफी मार्क्स विधिबाट तरकारी फलफूल तथा चामलमा विषादी परीक्षण गर्ने गरिएको थियो। परीक्षण विवरण अनुसार तरकारी तथा फलफूलमा 6207 वटा नमूना परीक्षण गरिएकोमा सबै अनुकूल पाइएका छन् भने प्रतिकूल नमूनामा संख्या 0 रहेको विभागले जनाएको छ। विभागका अनुसार परीक्षण गरिएका चामलका 2 वटा नमूना पनि पूर्ण रूपमा अनुकूल भेटिएका छन्। विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकारी डाक्टर बालकुमारी शर्माले भदौमा नेपाल भित्रिने प्रमुख नाका तथा विभिन्न कार्यालयबाट नमूना संकलन गरी परीक्षण गरिएको, कुनै पनि नमूनामा प्रतिकूल विषादीको अवशेष फेला परेको र सबै नमूना उपभोगका लागि सुरक्षित पाइएको जानकारी दिनुभयो। र संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद आर्यले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यवहार पढेर सुनाउनुहुनेछ। यस्तै महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून
न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले राष्ट्रिय सेवादल विधेयक 2083लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यसै गरी अपरान्ह 1:15 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने कार्यक्रम रहेको छ। बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यस्तै आजै कानून न्याय तथा मानवाधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ। हस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबीसी रोड, खोराहीदाङ।
4: फोन 562-551।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: साइकल चढेर
9: के गर्ने बाबु,
10: छोराले साइकल साइकल भनेर हैरान पारेको छ।
11: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
12: फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि।
13: बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
14: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
15: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग।
16: प्रोप्राइटर दीपक के, सम्पर्क मोबाइल 98-477-2779
17: र 98-578-3689।
18: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
19: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
18: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
19: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
18: हुलासले बनाउँदैछ परिवार एक साथ।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान, सम्पर्क फोन नम्बर 082-5590-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
22: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक खुवाहिदानमा।
23: उपचार हुने रोगहरू
22: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
23: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
22: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
23: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
22: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
23: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
22: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
20: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराई 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।
21: भर्ना सम्बन्धी सूचना।
0: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
21: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
23: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765526286।
2: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
4: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
23: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9858745226।
24: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
24: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
24: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोगुलेसन सेवा उपलब्ध छ।
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
24: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
24: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
24: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
2: सम्पर्क नम्बर 0825600023।
24: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

0: ट्रेन्ड मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजार शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

2019 मा चीनको युनान प्रान्तमा विश्वमै नयाँ प्रजातिको झ्याउ भेटियो। अन्वेषकहरूले यो झ्याउलाई एकजना नेपाली वैज्ञानिकको नाम दिए। डाक्टर शिव देवकोटाको नामबाट यो झ्याउले नाम पायो लोबारिया देवकोटी। विगत 25 वर्षदेखि च्याउ र झ्याउको अनौठो संसारमा डुबिरहेका डाक्टर देवकोटासँग आज हामी च्याउको कथा सुन्नेछौं।

0: च्याउ खोज्न हामी डाक्टर देवकोटासँग मध्य वर्षाको उसिलो दिनमा अन्नपूर्ण क्षेत्रको घान्द्रुक मासतिर उकालो लाग्यौं। हामीसँगै थिए यहाँका रनबन बुझेका अरूण गुरूङ।
1: अब आज हाम्रो कहाँसम्मको यात्रा होला त?
2: हामी आज टाडापानी होला है।
3: टाडापानी नै हुन्छ होला आज चाहिँ।
1: च्याउ चाहिँ खास कसरी उम्रिने हो, कस्तो ठाउँमा उम्रिने हो, च्याउ नै के हो?
3: च्याउ होइन, च्याउ च्याउनु, च्याउ भनेको च्याउनु हो। अब च्याउ प्राय जस्तो माटोमा उम्रियो, काठमा उम्रियो, अनि त्यस पछाडि किरामा उम्रियो। त्यस्तो च्याउको बोटलाई हामी माइसेलियम भन्छौँ, माइसेलियम त्यान्द्राहरू। अनि त्यस्तै जस्तो जमिनमा पनि अन्डरग्राउन्ड त्यो च्याउको जरा चाहिँ त्यहीँ रहिराख्छ। तर जब सिजन आउँछ, उसलाई उपयुक्त समय आउँछ, तापक्रम मिल्छ, हावापानी मिल्छ, त्यसले चाहिँ फल लाग्न सुरु गर्छ। र हामीले च्याउ भनेको चाहिँ फल। अब काठको चाहिँ कस्तो भने, तपाईँले यो मिर्गे च्याउ, सीताके च्याउ अहिले पछिल्लो समय चलेको छ, सुन्नुभयो होला। त्यो एउटा मुढा राख्यो भने त्यही मुढाले तीन वर्ष, चार वर्ष, पाँच वर्ष मुढा भइन्छ च्याउ दिन्छ नि। त्यो भनेको के भन्दाखेरि, त्यसको बिउ, त्यसको माइसिलियम, त्यसको रुख मुढाभित्र छ, अनि जब सिजन आउँछ अनि त्यो सिजनमा त्यो फल्छ। नमस्ते दिदी, च्याउ खोज्न जान लागो? यो खानुभयो यो वर्ष?
1: खायो,
3: काउली च्याउ कतै के भन्छ, निगालो घारीमा आउँछ नि।
2: ए, हाम्रो यहाँ चाहिँ झिल्के च्याउ भन्छ।
4: यो त्यो बर्खा फुल्दाखेरि मिठो हुन्छ, हुन्छ। अरू गरम च्याउ खाएर मर्छ कि? हाम्रो यादा कोही पनि मरेको छैन, अहिलेसम्म त मरेको छैन।
1: होइन, खान हुने च्याउ र खान नहुने च्याउ चाहिँ कसरी चिनिन्थ्यो त?
4: चिन्छ, हाम्रो त सबै नाम हुन्छ नि।
1: हो, अनि के नाम हुन्छ त तपाईँहरूकोतिर च्याउको?
4: नौ श्याम, नगरुम, कल्छे ज्याबो भन्छ, के थुप्रै छ नाम त।
1: अनि सबभन्दा मिठो चाहिँ कुन च्याउ हुन्छ नि आमा?
4: अन्धग्रुङ हो त्यो, रातो
3: यो होइन
4: मिठो हुन्छ।
2: हाम्रो तपाईँको सबै गुरुङ भाषामा छ के, नौ भनेको कुखुरा, कुखुराको मासु जस्तो रे कि,
5: नौ श्याम भनेको,
2: श्याम भनेको त्यस्तै कि।
4: अनि ढेरी खायो अहिले त, मेरो मुन्सीहरूसँग पनि उहाँ पोखरामा सबै पठाइदियो,
2: सुकाएर पठाउनु भयो
4: होइन, त्यसै पठाइयो।
2: पहिला जिजूहरूले कुन च्याउ खाइराख्यो, अहिलेको पिँढीले पनि त्यही च्याउ मात्रै खान्छ, अरूभन्दा अरू खाँदै खान्न क्या? धेरै छन् त, धेरै छन् त खाने च्याउहरू।
1: आफैले नयाँ चाहिँ कुनै तपाईँले?
2: होइन, नयाँ चाहिँ मैले त्यो मट्याङ्ग्रो मात्रै खाएँ मैले, यो त ढोरपाटनतिर सबै यो खाँदो रहेछ। उताको एउटा दाइ छ कि यहाँ, खुब ल्याएर खाँदो रहेछ, पछि पकाएर खाइयो, त्यो घाँटीबाटै नलाँदो रहेछ क्या। मैले चाहिँ फेरि त्यो भिनेगर हालेर खाएँ, त्यो पोइजन फाल्छ भने
5: त्यस्तो हुन्छ।
3: तर कहाँनिर चाहिँ समस्या छ भने नि दाइ, विषालु च्याउहरू त्यसमा चाहिँ यस्तो टक्सिन्स हुन्छ, एमाटोक्सिन्सहरू भन्छ, त्यो टक्सिन चाहिँ खाइसकेपछि चाहिँ त्यो सिधै तपाईँको रगतमा मिसिन्छ। अब त्यसलाई कागती हाले पनि, अमिलो हाले पनि, होइन लसुन हाले पनि त्यसलाई छोडेन। त्यो च्याउ चाहिँ होइन, म त मजासँग उमालेर, पानीमा उमालेर खाएको, होइन नुनमा उमालेर खाएको, घाममा सुकाएर खाएको भने पनि एमाटोक्सिन्स भनेको चाहिँ त्यो एक हप्ता घाममा सुकाए पनि, प्रेसर कुकरमा 10 सिटी लाए पनि त्यो टक्सिन्स जाँदैन। त्यो भएर अमिलो हाल्दैमा, यो गर्दैमा च्याउहरू खानुहुन्छ भने चाहिँ हुँदैन।
1: त्यो खाएपछि चाहिँ मान्छे मर्छ?
3: त्यो खाएपछि समयमा उपचार पाएन भने मान्छे मर्छ। पाल्पा झापादेखि लिएर धेरै ठाउँमा त्यो खालको चाहिँ जुन सोच छ नि, कागती हालेपछि, अमिलो हालेपछि, खरानीमा पकाएपछि, होइन पाल्पातिर त खरानीमा पकाउने चलन छ च्याउलाई, तर त्यो हुँदैन।
1: बिखालु च्याउ चाहिँ जति गरे पनि
3: ल, यहाँ एउटा मसर रहेछ भन्नै त, ए हजुर छानु त, च्याउ भनेर एकदम नरम मात्रै हुन्छ भन्ने
1: छ
3: नि त,
1: कस्तो ढुङ्गा जस्तो छ त यो त,
3: निकाल्नुहोस् त। बाहिर चाहिँ किङ अल फ्रेड केक भन्छ क्या, हाम्रोमा चाहिँ डल्ले च्याउ भन्छ, काले च्याउ भन्छ। तर यो मैले किन देखाउनु खोजेँ नि, यो चाहिँ औषधि गुण भएको च्याउ हो कि, जस्तो काटेको घाउहरूमा चाहिँ यो धुलो लगाइदियो भने चाहिँ घाउ सन्चो हुन्छ, त्यो औषधिको लागि मात्रै प्रयोग गर्ने च्याउ हो। यो चाहिँ के रहेछ, यो चाहिँ अलिक नरम जस्तो छ, होइन
1: एउटै होइन
3: त्यो, तर यो फरक भयो होइन, किनभने त्यो चाहिँ कडा छ, यो चाहिँ नरम छ, होइन च्याउहरू हेर्दा उस्तै उस्तै भए पनि यो चाहिँ फरक हुन्छ, त्यो भएर च्याउले चाहिँ झुक्याउँछ।
1: यता पनि अर्कै छ जस्तो छ,
3: यसलाई चाहिँ तपाईँको डाल्डिनिया भन्छ, यो चाहिँ एक्जिडिया भन्छ, अनि यसको भित्र पानी छ, यो चाहिँ पुरै कडा छ। एडिबल भन्छ, पोइजनस भन्छ, अनि बिच्चाको लागि खाने हो कि होइन थाहा छैन, अखाद्य भन्छ नि, अखाद्यलाई हामी इनइडिबल भन्छौँ क्या, यो चाहिँ इनइडिबलमा पर्छ, यो विषालु चाहिँ होइन। अब यहाँ अर्को छ होइन, यो अलिक पुरानो भइसक्यो, अब यो हेर्दा माटोमा आएको जस्तो देख्छ नि, यो काठ छ नि, यो काठबाट आएको च्याउहरू यो होइन, यसलाई काठे च्याउ नै भन्नुहुन्छ उहाँले। अनि अब यो यस्तो मसिनो मसिनोहरू टन्नै च्याउ आउँछ, किनभने यो किन आउनु पर्यो यहाँ भन्दाखेरि यसलाई त कुहाउनु पर्यो नि त, यो यसले चाहिँ यहाँ चाहिँ आफ्नो इन्जाइमहरू यसले बनाउँछ होइन, अनि यो इन्जाइमहरू बनाएपछि यो काठहरू बिस्तारै
6: कुहिन्छ,
3: अनि त्यहाँ ब्याक्टेरिया आउँछ, किराहरू आउँछ, त्यही कुहाउँछ, अनि यो माटो बन्छ, अनि ब्याक टु द नेचर।
6: त्यसो भएदेखि त काम छ च्याउको पनि।
3: ओहो, यसको त कति काम छ, कति काम छ। तपाईँ यो यदि नहुन्थ्यो भने त लाइफ साइकलै स्टप भयो त तपाईँको, यिनीहरू त यतिकै रहने भयो नि, यसलाई मार्नु परेन, फेरि ब्याक टु नेचर पठाउनु पर्यो, माटोमा पठाउनु पर्यो। सबैको आफ्नो आफ्नो रोल छ नेचरमा। त्यो चाहिँ अस्ति हामीले गरेको छैन कि जस्तो लाग्दै
2: गरेन होला, त्यतिखेर आएन नि यो,
3: यिनीहरूलाई पोलिपोरेसी भन्छ, त्यस्तो नरम हुन्छ होइन यो,
2: हाम्रो त त्यो काठे छेउ हो नि, चाम्रे छेउ
6: खाने होइन है, यो
3: खाँदैन,
2: खायो भयो होला
3: तर खाँदैन,
2: बियो बिसाखीमा त आउँदैन कि यो। तपाईँको अर्को मोटो खाली हुन्छ, पहिला पहिला चाहिँ झुम्रो बनाउँथ्यो कि त्यसको, आगो सल्काउने काम
6: देखिन्छ जङ्गलमा,
3: देखिन्छ, च्याउने हो यो पनि, च्याउने हो, अब यिनीहरू पनि च्याउने हो, हेर्नुहोस् होइन, यसलाई कसैले पनि च्याउ भन्दैन नि त, यस्तो टाँसिने निलो रङको हुन्छ, रातो रङको हुन्छ, तर यो पनि च्याउमै पर्छ,
6: च्याउमै पर्छ। हजुरलाई चिन्ने कुकुर हो,
3: कुकुरहरू त माउन्टेन गाइड हो नि,
6: च्याउनै खोज्नु त तपाईँ किन हिँड्नु भएको,
3: रमाइलो छ नि, हेर्नु त झिलिमिली कति छ,
5: रमाइलो अरू पनि छ नि, धेरै छ नि, रमाइलो छ नि, गोठ बिजुवा रमाइलो छ, जीव जन्तु रमाइलो छ, चरा चुरुङ्गी रमाइलो छ, आकाश रमाइलो छ,
3: मैले रमाइलो बनाएको पनि हो यो चाहिँ, म आफूले पनि यस्तो जुकासँग भुल्न पाइन्छ होइन। खाना चाहिँ हामीले बच्चाबाटै खान्थ्यौँ, मेरो घर चाहिँ लुम्ले हो नि त, च्याउहरू चाहिँ एक थरी मात्रै खान्थ्यौँ हामी लुम्लेमा, एक थरी त कोदोबारीमा हुने च्याउ हो, त्यसलाई धमिले च्याउ भन्छ। पछि क्याम्पस पढ्न कीर्तिपुर गएपछि चाहिँ बिजनेसमा पेपरहरू बुझाउनु पर्थ्यो कि, च्याउ लिएर गयो, चिन्नलाई नै गाह्रो कि वैज्ञानिक तरिकाले। अनि एकजना सर हुनुहुन्थ्यो गोदावरी हर्बेरियम भन्छौँ हामी, डाक्टर महेश कुमार अधिकारी, उहाँले चाहिँ च्याउमा धेरै काम गर्नुभएको छ, उहाँले मलाई सिकाउनु थाल्नुभयो। अनि मलाई लाग्यो कि यो चाहिँ राम्रै हो, किनभने काम गर्ने मान्छे पनि छैन, अनि मेरो इन्ट्रेस्टको विषय पनि भयो, ज्ञानको खाडलमा जानु भनेको चाहिँ अलिकति मौका अपर्च्युनिटी पनि हो नि त। कति भयो, 25-26 वर्ष भयो है, च्याउको पछि दौडिरहेको छु भनौँ न, नेपालमा च्याउको राम्रो काम नै भएको छैन,
6: कति छ नि प्रजाति त्यस्तो भन्न
3: सकिन्छ नि, अहिलेसम्म नेपालमा 1291 प्रजाति रेकर्ड भएको छ, त्यसमा चाहिँ विषालु भनेको 100 वटा, अनि खानेयोगी 150 आसपास खानेयोगी च्याउहरू छ, 20-30 थरी चाहिँ यो अरू प्रयोजनको लागि, सजाउने होइन यस्तो आइटमहरूको लागि, सजाउनेमा पनि हुन्छ, अनि त्यस्तो आइटममा त्यस्तै प्रयोग हुन्छ भनेपछि लगभग 1300 भनौँ न, तर त्यो भनेको एकदमै थोरै नम्बर हो, थुप्रो ठाउँको जानै बाँकी छ, लगभग 10,000 जति होला नेपालमा। अनि अब जति ठाउँमा जान्छु हामी नयाँ भेट्छौँ, अनि जस्तो अन्नपूर्ण संरक्षण क्षेत्र यहीँ छ, म चाहिँ यहीँको मान्छे, लुम्ले पोखराको मान्छे, अनि यहाँ चाहिँ कामै भएको थिएन, अनि त्यो भएर फेरि अहिले हामीले यहाँ अन्नपूर्ण संरक्षण क्षेत्रसँग मिलेर यहाँ काम गर्न थाल्यौँ, अब यहीँबाटै कति नयाँ आउँछ, अनि फेरि थपिन्छ, जिन्दगीभरको काम छ।
6: तपाईँले पढाइ चाहिँ यहीँ नेपालमै मात्रै गर्नुभयो कि च्याउको?
3: एमएससी बोटनी हो, वनस्पति शास्त्र हो, अनि त्यसमा चाहिँ मेरो मुख्य विषय चाहिँ च्याउ नै थियो। छात्रवृत्तिमा स्विजरल्यान्ड गएर पढ्ने मौका पाएँ, स्विजरल्यान्डमा पिएचडी मेरो युनिभर्सिटी अफ बर्नबाट हो। यो अस्ति अथवा हिजो बिहानको हुनुपर्छ, यो चाहिँ मैले यस्तो लिएँ नि, कालो मसी जस्तै भयो नि यो, त्यसलाई इङ्क क्याप भन्छ कि,
6: इङ्क क्याप,
3: इङ्क
6: काम लाग्छ, यो प्रयोग गर्दा रहेछन् कि कहिले,
3: होइन खासै प्रयोग चाहिँ यसको मैले थाहा पाएको छैन, तर यो विषालु पनि होइन भन्नु त, खासै यसको बास्ना पनि छैन, थलथल गर्नु थाल्यो होइन, त्यसको नामै थलथल हो कि, हजुरहरू चाहिँ कोरियन रेस्टुरेन्टहरूमा गएर खानु भएको है, त्यो कालो कालो हुन्छ नि, यही नै हो, काने च्याउ पनि भन्छ, उडियर पनि भन्छ, हेर्नु है त, यसको त्यसको बास्नु चाहिँ केही पनि छैन, यसको स्वाद पनि छैन, यो खानुहुन्छ, तर यो थोरै भयो है, हामीलाई छाक पुग्दैन, ए ल हेर्नु, यहाँ रहेछ नि छाक पुग्ने, तर मरिसक्यो रहेछ नि त, यसलाई सुकिसक्यो, यसलाई अरिकुलरिया भन्छ खास, कहिले मुसा काने च्याउ पनि भन्छ
6: तपाईहरुले खानु हुन्छ यो च्याउ
2: हामीले चाहिँ खाँदैन
3: खाँदैन तर अलि फ्रेस पाको भए लिएर गएर हामीले खानु हुन्थ्यो कोरियन सुपमा हाल्ने हो त्यो राम्रो डिपार्टमेन्टतिर काट्नु खोज्नु भयो भने त्यो सुगर प्याक गरेको पाउनु छ अहिले पनि यही नै हो तर चाइनाबाट आउँछ त्यो भएर हाम्रो यहाँ चाहिँ यति फालिरहेछ र हेर्नु
6: टिप्न नमिल्ने संरक्षित च्याउहरू
3: नेपालमा त्यस्तो समुसी छ्याउ भनेर बनाएको चाहिँ छैन तर यासा गुम्बा छ नि त्यो यासा गुम्बा चाहिँ पलेको छ
6: त्यो यासा गुम्बा पनि च्याउ नै हो
3: यासा गुम्बा पनि च्याउने हो नि जस्तो यो चाहिँ काठमा उम्रियो हेर्नुहोस् न है अनि यिनीहरू चाहिँ माटोमा उम्रियो तर त्यो चाहिँ किरामा उम्रियो किरामा पाउने च्याउहरू अरू पनि हुन्छ उसो पनि हामी यहीँ पनि पाउँछौँ हामी यहाँ पनि पाएको छौँ यासाको चाहिँ लार्भामा पाउने होइन पुतली मोथ भनौँ जे पनि पनि त्यसमा पाउने हो अरू अरूहरू हुन्छ यो बिटल्सहरू हुन्छ नि गोब्रे किरा होइन त्यस्तो बिटल्सहरूमा पनि आउँछ
6: तिनीहरूलाई त खानी चाहियो होइन
3: चाहियो चिप्टे किराले च्याउ खान्छ भुस्नाले खान्छ लोखर्केले पनि खान्छ अनि अनि बाँदरले पनि खान्छ
2: भालुले पनि खाँदो रहेछ कि
3: भालु खान्छ है ए मलाई थाहा थिएन भालु च्याउ खाएको
2: तपाईँको रातो च्याउ पुरा नङले कोतारेर पुरा भुइँ भुरी
3: मान्छेले चाहिँ कसरी सोध्छ होइन दाइ
2: त्यो त
3: किरा भालु च्याउ खाइदेऊ केही हुँदैन मजासँग खाँदा हुन्छ भन्छ तर विषालु च्याउमा पनि किरा बसेको पाएको छ भनेपछि विषालु च्याउ किराले खान्छ त्यो चाहिँ एउटा मुख्य कारक पनि हो मान्छेहरूलाई च्याउको विष लाग्नुमा खानी नखानी कसले थाहा पाउने भन्यो भने त्यहाँ चाँदीको चम्चाले चलाउनेदेखि लिएर होइन अनि अमिलो हालेर कालो नहुनेदेखि लिएर त्यहाँ थुप्रो कुराहरू छ कि तिनीहरूको त्यो परम्परागत ज्ञानको कुराहरू छ तर त्यो त्यही परम्परागत ज्ञानको कारणले गर्दा मान्छे मर्छ च्याउ रहेछ क्या हो तपाईँलाई के लाग्छ च्याउ
6: हो
3: छाता बन्द भएको छ है होइन सर यसको यो यसले छाता खोल्नै सक्दैन यो यस्तै नै हो ओए जरा पनि रहेछ नि त यो यो कपाल कोर्न बिर्सिआएको छ नि यो बुढे बुढे उडेको के
6: छुटेको
3: स्याग्गी हुन्छ नि स्याग्गी यसको नामै स्याग्गी म्यान हो
6: क्या
3: भुत्ले
6: भुत्ले च्याउ
3: भुत्ले च्याउ यो चाहिँ अहिले चाहिँ खानु हुँदैन यो कहिलेमा चाहिँ खानुहुन्छ
6: नेपाली नामहरू चाहिँ कसले राखिदिएको छ
3: नेपाली नामहरू होइन हामीले राख्यो
6: हजुरहरूले चाहिँ के भन्नुहुन्छ यसलाई
2: प्रायः यो त्यो गोबारे च्याउमै प्रजातिमै आउँछ कि
6: टिपेर खानु चाहिँ हुन्न
2: हामीले चाहिँ खाएको छैन भनौँ न
3: मनाङमा चाहिँ खान्छ
2: यो त अझ ठुल्ठुलो नि हुन्छ नि हेर्न सिकोस्
3: हजुर हजुर यो विदेशीहरूले खुब खान्छ
6: हो
3: खोजी खोजी
6: कतिवटा च्याउ देख्नु भएको छ हजुरले
3: त्यस्तो गरेको त छैन होइन तर मसँग त्यही 500 जति प्रजातिको फोटो होला आफूले खिचेको फोटो तपाईँको देखियो होला 700 त देखियो होला
6: देखियो होला
3: मलाई सबभन्दा मनपर्ने च्याउ भनेको मैन्टोल च्याउ यस्तो हुन्छ अनि माथिबाट यस्तो जाली जस्तो आएको हुन्छ दुलैको घुम्दै जस्तो कि यस्तो आएको हुन्छ चुम
2: भ्याली
3: नमस्ते दिदी नमस्ते हामी अस्ति च्याउ हेर्न आएको च्याउ मान्छे मलाई त च्याउ मान्छे पो भन्छ त
6: तपाईँहरू सक्नुहुन्छ खाने नखाने छुट्याउन
3: भाइ बस्नु यहीँ च्याउ पनि रहेछ है
4: खाना नसकेर तपाईँहरूको भाग राख्नु ठिक छ च्याउ होइन चाल्ने च्याउ हो ठेका फुट्छ नि त्योमा त्यो चर चरमा यो घुसाएर टालियो भने चुन्न के यति राम्रो हुन्छ
6: अनि सुकाएर नि राख्नुहुन्छ तपाईँहरूले च्याउ
4: यस्तो भुइँमा पलाउँछ नि छातावाला हो त्यो
3: छ नि
4: तपाईँको
2: त्यो चाहिँ छाता च्याउ एउटा लेखमा हुन्छ र एउटा कोदोबारीमा हुन्छ क्या
4: जिउलो यात्रै हुन्छ त छाता सानो सानो
3: टुरिस्टहरूले त सोधी सोधी खान्छन् नि यता वाइल्ड मसरुम हामी त चाउचाउ पकाउँदा नि यही हो नुडल्सहरू स्प्यागेटी सबैमा हाल्ने यही नै हो
6: है तपाईँहरू अनि कसरी चिन्नुहुन्छ त खाने च्याउ र नखाने च्याउ बनबनमा
4: आँख्ला हुन्छ कि नखाने च्याउको डाँठमा खिर्रको आँख्ला जस्तो हुन्छ त्यो नखाने त्यो आँख्ला नभएको सिद्ध भएको खाने
3: त्यस्तो हुन्छ नि है औठी औठी लगाएको जस्तो होइन नखाने चाहिँ आँखाले मात्रै चिन्ने हो कि अरू पनि
4: आँखाले मात्र चिन्ने अनि चिन्दा चिन्दा नि खायो भने त्यो खाँदाखेरि पर्र गरेर जिब्रो स्वादै भिन्दै हुन्छ कि पर गर्छ जिब्रो
3: अनि छोड्नु पर्यो
4: म त त्यो नौ स्याम्प मात्र खान मन लाग्छ अरू त मन
3: पर्दैन ल हुन्छ
7: च्याउ खोज्दै हिँड्दा दुःख पाइन्छ दाई
2: पहिलो चोरीलाई चाहिँ दुःख हुन्छ
3: उहाँले ल्याएर गाउँलेलाई चाहिँ बाँड्नुहुन्छ तर कहाँबाट टिपेर ल्याएको भन्नुहुन्न त्यो चाहिँ उहाँको पेवा हो कि प्राय त्यो कसैले पनि
2: भन्दैन
3: कहाँबाट ल्याएको भनेर
7: तपाईँ हामीलाई चाहिँ भन्ने कि नभन्ने त
2: तपाईँहरूलाई त भनिदिनु अब तपाईँहरू त वर्ष एकचोटि आउँछ होइन
7: अनि फेरि हामी त समय देखाइदिन्छौँ नि यहाँतिरको मान्छेहरूले चाहिँ बेच्ने कि आफै खाने मात्रै
2: बेच्न नि बेच्छ आफै पनि खान्छ होइन इष्टमित्रलाई चाहिँ अब बाहिर पठाउँछ यहाँ त फेरि किलोकै हुन्न कि पाथीको हिसाबले बेच्छ क्या
7: सुकाएर बेच्ने हो
2: पाथीको लगभग 3,000-5,000 चाहिँ बिक्री हुन्छ
3: च्याउको जात हेरी हेरी
2: अनि रातो चाहिँ तपाईँको पाथीकै 5,000 समथिङ पर्न जान्छ कि
3: यो चाहिँ रक्सनको जङ्गल हो कि यस्तो जङ्गलमा धेरै छ हुँदैन जस्तो यो रुख छ नि यो रक्सनको रुख हो कि
2: हामीले कता कता न्युजमा सुनिन्छ
3: हजुर
2: चन्दनको तस्करी के के तर त्यो चन्दन होइन
3: नमस्ते दी नमस्ते च्याउले फेरि घुमाइ घुमाइ फेरि लिएर आयो हजुरकोमा
2: च्याउ भनेको यही है
3: थाहा छ त्यो लिटरली आफैमा चिप्लिन्छ नाम नै चिप्ले च्याउ हो
7: यो चाहिँ खान मिल्ने भयो
3: यसमा डाउट छैन हजुर
2: तर
3: चिप्ले च्याउ खानुहुन्छ है भनेर फेरि अरूलाई भन्न मिल्दैन किनभने यही चिप्ले जस्तै अरू चिप्ले च्याउ पनि हुन्छन् ती विशाल हुन्छन् ठिक छ
2: तलतिर त्यो परालमा उमार्ने
3: कन्या च्याउ कि
2: कन्या च्याउ कि त्यही जातिको
3: त्यही हो क्या यो
2: यहाँको लेखको हो क्या
3: यो वाइल्ड कन्ने फ्लोरेटस हामी बाँच्छौँ ल खाउँ
7: हामी
3: बाँच्छौँ
7: यो हामीले खाएको च्याउको नाम चाहिँ के हो
2: नाक्रुम
7: नाक्रुम भनेको
2: ना भनेको पानी क्रुम भनेको पानी ओत्छ भनेको के
7: यो काठमा फल्ने च्याउ हो
2: यो चाहिँ काठमा फल्ने हो
7: अनि यसको स्वाद चाहिँ मलाई खाँदाखेरि कस्तो जस्तो लाग्यो भने मुलाको चाना सुकाएको जस्तो यिनीहरूको खेती चाहिँ गर्न मिल्दैन सर
3: यो गर्छ नि
2: गर्छ नि
7: हो
3: डल्ले च्याउ त्यो पनि जङ्गलमै पाउँछ
7: अनि
3: सिताके पनि जङ्गलमै पाउँछ अनि अघि त्यो थलथले पानी त्यो रेस्टुरेन्ट कोरियन रेस्टुरेन्ट खाने त्यो पनि जङ्गलमै पाउँछ सबै जङ्गलबाट लगेर डोमेस्टिकेट गरेको क्या यो कल्चर लिएर जाने ल्याबमा लाने अनि त्यहाँबाट बिउ बनाउने अनि उत्पादन गर्ने
0: च्याउ हालेको च्याउ च्याउ अर्थात् च्याउ च्याउ खाएर हामी फेरि उकालो लाग्यौं।

0: युगनी चावल नहीं है
1: युगनी चावल
0: युगनी चावल नहीं है यस्तो चावल कति धेरै खाने चावल हुन्छ
2: हजुर यहाँ पनि छ कुरा यो के हो
0: यस्तो यो बच्चा चावलहरू टन्ने आउँछ
2: म यहाँ मुनि पनि एउटा छाता मासतिर छाता फर्केको
0: अब हामी च्याउमा जाँदा आउँदैछौँ त अब हामी च्याउको इलाकामा आयौँ
3: ए अब बिस्तारै बिस्तारै यस्तो च्याउहरू देख्दै देख्दै देख्दै देख्दै आउँछ है यो चाहिँ खाने च्याउ होइन
4: कसरी थाहा पाउनु पर्छ
3: त्यो होइन अब हामीले चाहिँ कसरी चिन्छौँ भने कसरी बनेको छ अनि यसको छाता कस्तो छ अनि यो छातामा चाहिँ यो छ नि केस्रा केस्रा परेको छ होइन यसको गिल्स भन्छ गिल्सको यस्तो यस्तोमा स्पोरहरू हुन्छ यसको कलर अर्कै छ त्यसै थाहा हुन्छ अनि यो यस्तरी गर्दाखेरि यो भित्र खोक्रो छ कि छैन यो टाइट छ कि छैन त्योबाट धेरै खाने नखाने थाहा हुन्छ मान्छेलाई झुक्याउँछ इभन एक्सपर्ट्सहरूलाई आई मिन यसमै काम गरेर मान्छेहरूलाई पनि यसले झुक्याउँछ
4: अघि तपाईँले च्याउ पाउने इलाका भन्दै हुनुहुन्थ्यो नि कस्तो इलाकामा चाहिँ च्याउ पाउँछ कस्तोमा पाउँदैन
3: काठहरू चाहिँ कोही नरम काठ हुन्छन् कोही कडा काठ हुन्छन् उत्तिसहरू नरम काठमा पर्छ खर्सु बाँस फलाँच होइन तिनीहरू चाहिँ कडा काठमा पर्छ हार्ड वुड र प्राय मसरुमहरूले चाहिँ कडा काठ चाहिँ रुचाउँछन्
4: उत्तिसको घारीमा आउँदैन
3: उत्तिसको घारीमा आउँछ तर एकदमै कम च्याउ

0: अनि त्यहाँ टन्नै त्यस्तो च्याउहरू पाउँछ क्या बाहिरतिर. खाने च्याउको चाहिँ मसरुम, नखाने च्याउको नाम चाहिँ टोड स्टुल्स होइन. त्यहाँ चाहिँ भाकुताले पिसा फेर्छ अनि त्यो चाहिँ खानु हुँदैन बाहिरतिर,
1: विदेश.
0: अब हाम्रोमा चाहिँ यो खाने च्याउ हो, यो भुच च्याउ हो भन्छ, उनीहरूले चाहिँ यो मसरुम हो, यो टोड स्टुल हो भन्छ.

0: स्विजरल्यान्डमा च्याउ पढ्दा खुज्दाको अनुभव सुनौ न सरको.
1: कुनै पनि च्याउहरू नौलो हुन्थेन क्या उहाँहरूलाई, ए यो देखेको यो देखेको यो देखेको यो देखेको यो भइसक्यो यो भइसक्यो, त्यो भनेको त्यो चाहिँ एकदम वेल एक्सप्लोर्ड
0: उनीहरूले
1: गर्नुपर्ने जति सब गरिसकेको छ. अनि उनीहरूको मसरुमको एटलास नै छ क्या, कुन मसरुम कहाँ पाउँछ भनेर जियो ट्यागिङ नै छ, त्यहाँसम्म काम भइसकेको छ. गर्दैछौ बिस्तारै च्याउ हेर्न. अब बर्खामै हुनु पर्दैन, हिउँदमा पनि हेर्न मिल्ने आइसक्यो, एडभान्स टेक्नोलोजी आइसक्यो भनेपछि. अनि मैले चाहिँ सगरमाथाको मेटाजिनोमिक्सको काम पनि गरेँ.
0: त्यो भन्ने चाहिँ के हो सर?
1: त्यो भनेको के भन्दाखेरि मैले हिउँदमा गएर माटो लिएर आएर त्यसको डिएनए निकालेर त्यहाँबाट फङ्गाईहरू छुट्याएर अनि कुन कुन मसरुमहरू त्यहाँ हुन्छ भनेर, माटोबाट सिजनमा कुन मसरुम आउँछ भनेर हामी भन्न सक्ने भयौँ. त्यसलाई आइनोसाइप भन्छ, पेटमा चाहिँ गडबडी गराउँछ अनि भमिटिङ डायरियाहरू गराउने अनि आँखाबाट आँसु आउने त्यो समस्या चाहिँ हुन्छ. यो हेर्दा फुच्छे छ तर यो कडा छ है. यस्तो च्याउहरू चाहिँ खानु हुँदैन.
0: तपाईँले चलाउनु भयो होइन, तपाईँलाई अब यसले असर गर्छ कि गर्दैन?
1: च्याउले यतिकै मैले छोएकै भरमा होइन सुँगेकै भरमा त्यो विष लाग्दैन, तर एलर्जी हुन सक्छ क्या. के रहेछ यो बुटोमा? वा यता पुरा काँडावाला छ त. हेर्न त अहिले छेउछाउबाट काँडा फालेको. तपाईँले जङ्गलको च्याउ ल्याएर खाने हो भने पकाउने, अलिकति बाँकी राख्ने, केही गरी बिरामी भइहाल्यो भने बिरामी ल्याएर च्याउलाई सँगै हस्पिटल लाने. त्यो भयो भने कुन च्याउ खाएर बिरामी भएको थाहा हुन्छ.
0: च्याउ अनुसारको उपचार पनि फरक हुन्छ.
1: फरक हुन्छ. पेट मात्रै दुखेको हो, आँखाबाट आँसु मात्रै आएको हो भन्यो भने त्यसलाई क्युरेटिभ टाइपको मात्रै दिने हो. एकदमै बिरामी छ भन्यो भने त्यहाँ एन्टिडोट दिने हो है. अनि यो चाहिँ
0: अब के होला त,
1: यो चाहिँ अब के होला होइन, यसले पुरा काँडा फालेको छ, मरेको ठुटोमा आएको छ, त्यो यो चाहिँ भर्खरको एकदम यौन छ, यो खानु हुँदैन.
0: च्याउको आयु कति हुन्छ?
1: च्याउको आयु हेरी हेरी हुन्छ होइन, धेरै भयो यो एक हप्ता जति बस्ला यो च्याउ. अनि अघि तपाईँले त्यो काठमा लिनु भएको थियो नि, त्यो एकदम नरम छाला जस्तो त्यो बस्ला एक सिजन. अनि कुनै रुखहरूमा डल्लो डल्लो त्यो 7-8 वर्षसम्म पनि जान सक्छ.
0: ए यो त कस्तो राम्रो च्याउ रहेछ नि त यहाँ त.
1: यो घोडाको रोजहरू च्याउको लाज देखियो नि त होइन, त्यसको नामै हर्स्टेल मसरुम हो क्या. जे जे कुराहरू गलेर जान्छ होइन, प्रकृतिमा विलीन भएर जान्छ, त्यो कुराहरूमा च्याउ आउँछ. अब यहाँ चाहिँ अर्को च्याउ आयो, अघि भरि गफ गरेको होइन. यो हेर्न,
0: यो पनि त च्याउ रहेछ नि त. अनि
1: डेड म्यान्स फिङ्गर मरेको मान्छेको होला क्या,
0: यही हो डेड म्यान्स फिङ्गर नै.
1: यही नै हो, थोरै मात्रै हेर्नु, फेरि तर्छ
0: नै छ मरेको मान्छे होला त यहाँ. काठे जस्तो छ,
1: काठे जस्तो. तपाईँलाई च्याउ भन्दैन कसैले पनि?
0: मैले त भन्दिनँ थिएँ.
1: च्याउलाई छ नि बटरफ्लाइज अफ द ग्राउन्ड पनि भन्छौँ है, जमिनका पुतलीहरू. यो पहिलो छ, अघि सेतो सेतो देखियो,
0: कालो,
1: अनि कालो भेटिसक्नुभयो. यहीँनिर सुन्तला कलरको अलिक तल सानो मसिनो थियो, अघि त्यहाँ भेटेको अलिक भाइलेट कलरको थियो त्यो. अब यहाँ अर्को च्याउ आयो फेरि होइन, यो लेकको जुका हो नि, पहेँलो कलरको जुका भेट्यो नि त.
0: यो पनि च्याउ हो सर?
1: कोरल च्याउ नै हो यो. त्यहाँ पहेँलो छ, हेर्नुहोस् त, पहेँलो छ. यो अलिकति सुन्तला छ होइन,
0: खानु मिल्ने,
1: खानु मिल्छ यो. तर कुनै पनि च्याउहरू काँचो चाहिँ खानु हुँदैन कि चाहिँ पोलेर खानुपर्छ, केही पनि छैन यसको बास्ना. म चाहिँ स्योर छु कि यो पोइजनस होइन. गर्नु एकछिन खानु ल, दुई तिन ठिक छ. मैले तिनचोटि टोकेँ, सानो टुक्रा बनाएँ.

0: जिब्रोको टुप्पोले बाहिर फाले मैले स्वाद पाइहाल्छु त यति गर्ने बित्तिकै
1: स्वाद आयो स्वाद मात्रै लिने
2: तर मिठो रहेछ नि
0: छ त यो त खाने जाऊ होला यतिकै आइडेन्टिफाई गर्न सकिन भने मसरुमको लागि डिजाइन गरेको यस्तो बक्सर हुन्छ यसमा कम्पार्टमेन्ट कम्पार्टमेन्ट हुन्छ अनि मैले यसलाई यसरी लिएर आएँ नि त यसरी यस्तै राख्छु मैले यसलाई आइडेन्टिफाई गरेँ भनेको यो तलको गिल्स पार्ट छ नि यो गिल्स पार्टलाई लिएर माइक्रोस्कोपमा हेर्ने हो होइन यो चाहिँ मसँग नभएको पर्यो अनि म बेलुका गएर यसको फिल्ड नोटहरू सबै तयार गर्छु फिल्ड नोट भनेको चाहिँ यो कहाँ थियो के को जङ्गल मुनि थियो होइन कुन ठाउँमा थियो सबै डिटेल मैले राख्छु यो चाहिँ कम्प्लिट व्हाइट छ अनि माटोमा छ प्राय चाहिँ कस्तो हुन्छ भन्दाखेरि एकदम कम्प्लिट व्हाइट कम्प्लिट रेड यस्तो मसरुमहरू अलि अलि अलि रिस्की नै हुन्छ होइन रिस्की हुन सक्छ त्यो मैले यसलाई टेस्ट गर्ने नि मैले आँट गरिनँ यो खाने च्याउ हो कटपटे च्याउ भन्छन् होइन चाइनिज हटपटमा चाहिँ यस्तो यस्तो यस्तो केस्रा केस्रा केस्रा आएको च्याउ खानु भएको छ डोमेस्टिकेटेड त्यो हो त्यो चाहिँ फ्लामुलिना भन्छ यो चाहिँ वाइल्ड हो यो खाने च्याउ हो होइन काँचो कुनै पनि नलिनु
3: अब हामीलाई कति देर लाग्छ भैँसीफारको पुग्नु
2: लाग्छ एक
0: घन्टा
3: अनि नि जङ्गल घुम्दा नि पहिला पहिला पाउने च्याउ र अहिले पाउने च्याउहरू फरक फरक च्याउहरू देख्नु भएको छ कि
2: च्याउ त पहिलाको भन्दा त धेरै हो नि
3: अहिले धेरै हो
2: अनि त्यो बेला फेरि दाउरा पनि अब मन पर्यो चिक्लियो है जब चाहिँ एक आएपछि संरक्षण जस्तो भयो खार बुटा काट्नु नपाउने अब ढलेको मात्रै ल्याउँथ्यो त्यो बेलामा अहिले त ग्यासले गर्दा त्यो ढलेको बुटा नै आउँदैन कि यहीँ रहन्छ होइन गर्दाखेरि अहिले त बढी मात्रामा चाहिँ त्यो च्याउ उत्पादनै त्यो ढलेको मुढाबाट
3: धेरै हुन थाल्यो
2: धेरै हुन थाल्यो
0: सरले यो झिलझिल सितारा भने कि सुन्नु भएको छ यहाँ झिलझिल सितारा भेट्यो मेक युर ह्यान्ड्स डर्टी भन्छौँ नि हामी हेर्नु त कति सितारा जडित छ
1: यो माथि
0: माथि होइन
1: यसको नामै झिलझिल सितारा अङ्ग्रेजीमा चाहिँ
0: यसलाई कोप्रिन्जेला मिकासियस भन्छ साइन्टिफिक नेम ग्लिटरिङ मसरुम सितारा जडित क्यापमा हेर्नुभयो भने त्यो सिताराहरू हुन्छ के रहेछ
2: तरकारी टिप्दैछ र अब
0: च्याउ हो र होइन
2: च्याउ हो अरे म तरकारी
0: चिप्ले हो चाउचाउमा हालेर खाएको थियो नि त्यही हो नि त
3: अब च्याउको इलाका आउन लाग्यो
2: अब च्याउको इलाका आयो यहाँदेखि माथि फेरि बोट बिरुवाको चाहिँ क्याटेगोरी हुँदैछ कि
4: च्याउ खट्नु हिँडेको जङ्गलभित्र पस्याएको बिबत्तै पर्याएको
5: भैँसीखर्कामा 70 वर्षका जोशीला राम रोका भुटिए 20 वर्षदेखि यसै जंगलमा गोठ गरेर बसेका हामीले यी बुबाका रैथाने ज्ञान सुन्यौं
4: बच्चाबाटै खाएको नि बच्चाबाटै थापाएको नि
6: यसलाई यहाँ गुरुङ भाषामा के भन्छ भन्दाखेरि पेलम
5: पेलम
6: हाम्रो भाषामा के भन्छ चिप्ले
0: फोलिवटामा पर्छ यो अनि यसको खेती पनि हुन्छ बाहिरतिर
5: कस्तो ठाउँबाट ल्याउनु भयो हजुरले यो
6: रुखको मुराबाट
0: के को रुख थियो त्यहाँ
2: त्यो उसको होला गुहेको होला
0: यो यसमा त किरा हिँड्ने रहेछ नि है
6: सबैमा किरा हुन्छ
0: नखाने च्याउमा किरा हुन्छ कि हुँदैन
6: हुन्छ हुन्छ किरा त सेतो नखाने च्याउ हुन्छ नि त्यो भित्रमा एउटा किरा भएकै हुन्छ
0: त्यो सेतो भनेको माटोको कि काठको रुखको
6: काठको यहाँ यहाँतिर नखाने भन्छन् होइन तर मैले एक छत्ता देखाएको त्यसलाई के भन्यो भन्दाखेरि मौरीपोले च्याउ भनेर
0: खायो
5: कस्तो राम्रो त्यो मौरीको चाका जस्तो रहेछ
6: तिनीहरूले टिपेर थुपी खान्छन् त
0: अनि तिनीहरूले टिपेर खाएको देखि तपाईँले खानु भएन
6: मैले खाएको छैन ओए काली लाछ यो च्याउ बुट्दे त यिनीहरूलाई ला बुट्दे ला
0: यो एकचोटि माटोमा हुने हुन्छ क्या यस्तो जाली हुने
6: माटोमा हुन्छ
0: त्यो खाँदै खाँदैन तपाईँले
6: त्यो त खान्छ नि त्यो यति साह्रो यस्तो चिप्लो हुँदैन
0: तपाईँको थाहा भएको तपाईँको च्याउको नाम भन्नु त
6: एक नम्बर पेले होइन दोस्रो नम्बर रातो तेस्रो नम्बर ओ त्यो म हुन्छ फुलचाँपो के त्यो म हुन्छ होइन त्यसलाई नङ्ग्रे भन्छ यहाँ गुरुङ भाषामा के भन्छन् भन्दाखेरि फलाते च्याउ भन्छ तेस्रो नम्बरमा सेतो सेतो च्याउ रुखकै हुन्छ तर यो पनि दुई खाले हुन्छ अर्को खालको चाहिँ जम्मा ऊ हुन्छ जम्मा यहाँ काँडा काँडा भएको हुन्छ मैले हिजो टिपेको थिएँ मैले त्यो च्याउ
3: त्यो पनि खाना हुने
6: खाइदियो नि
0: यो चाहिँ एकदमै खान योग्य र एकदमै मान्छेले एकदम मन पराउने च्याउमा पर्छ होइन
3: यहाँ
0: हेर्नु तपाईँको घर छिमेकको फोटो
6: यो त झन् त्यो उसको वामा हुने च्याउ यो त भुइँमै यसै गरी उम्रिन्छ होइन यो यो रुखमा हुन्छ यसको सिजन बल्ल आउँदैछ यसको सिजन पनि गयो
0: पनि त सुलु सुलु जाने खालको
6: कहाँको दुकुर्छ नि त दुकुर्छ अब यसको सिजन आउँदैछ पटपटे सस्तै हुन्छ त्यो अब यो यो यो यो पनि रहेछ त हो त्यहाँ पाइन्छ यो नि हो यो त कुनि के भन्छन् सबैले खोजी ल्याइदियो भन्छन् एउटा एउटा पाइन्छ कसले
3: खोजी ल्याइदियो भन्छन् यो च्याउ
6: ल्याउले खोजी ल्याइदियो मिठो हुन्छ भन्छन् यो ज्वरे
0: कता पाउँछ यो माथि
6: रुखमा नि हुन्छ भुइँमा नि हुन्छ यो त ओइ कान्छा त्यो आमले तिमीले चाम्रे न रे
7: हो नि त्यो कलिलो खालको
6: त्यो कलिलो खालको ऊ यहाँ यहाँ गर्ने
7: मन पनि
0: यस्तो सुप बनाएर खानुभयो होला होइन
7: हजुर सुप पनि अनि फ्राई पनि गरी खान्छ मिठो हुन्छ यो भैँसीको छाला चवा
6: ढुलो पर्छ सुक्यो भने त ढुलो बुङ बुङ ढुलो उठ्छ
2: कलिलोमै खाने
6: यसलाई कलिलोमै खाने हो यो
3: उयो अघि मैले लिएर सिकै हरियो हरियो जस्तो लाए नौलो जस्तो लाएर
0: यो चाहिँ नौलै
3: हो
0: अनि यसलाई चाहिँ सल्फर टफ भन्छ खानु हुँदैन यसले चाहिँ समस्या ल्याउँछ पेटमा भोमिटिङ डायरिया
3: यहाँ कस्तो राम्रो च्याउ रहेछ नि त
0: ओ माई गड बजारलाई छातै उडाउँदो रहेछ त
2: यो गुवा रहेछ
0: खान्छ खाँदैन नि यसको हेर्नुहोस् त यो यो गिल्छ नि यो यसरी आयो होइन नि यसलाई छोयो कि छैन यसलाई छोयो तर यस्तो माथि गएर छोयो यो यसरी आएर तल गएको भए अर्कै स्पेसिस हुन्थ्यो यो यसरी आएर यहाँ छोएको भए अर्को हुन्थ्यो यो यसरी आएर यहाँ यसलाई नछोएको भए अर्कै हुन्थ्यो त्यसरी चाहिँ च्याउ त्यसरी चिनिन्छ अब यहाँ चाहिँ अर्को इन्ट्रेस्टिङ मौसम आयो यो मौसमले तपाईँहरूलाई मार्छ माइसिना पिउरा भन्छ यो चाहिँ वान अफ द पोइजनस मौसम हो सर यो चाहिँ विषालु च्याउ हुन्छ यो बाटो चाहिँ जोगिनुपर्छ र यो पनि माटोमै पाएँ नि त्यो भएर माटोको च्याउहरू खाँदा चाहिँ अलिक विचार गर्नुपर्छ भनेर त्यसरी भनेको यो चाहिँ अहिलेसम्म आज पाएकोमा सबैभन्दा बढी विषालु च्याउ
1: वन्डरफुल भयो
3: के भेटिन लाग्यो सर त्यहाँ
0: होइन यहाँ गुराँस रहेछ नि त त्यो भएर च्याउ नभेटा रहेछ नि त
3: गुराँसको बुटाहरू भएको ठाउँमा नि भेटिन्न
0: हुँदैन गुराँस र रक्सन उस्तै हो
3: ए
0: घोडे पानी पुग्ने बेलामा गुराँसै गुराँस छ नि त्यहाँ तपाईँले एउटा पनि च्याउ पाउनु
3: ए है
5: आज हाम्रो बास टाढा पानी बिहानै डाक्टर देव कोटाले टाढा पानीका स्थानीयसँग च्याउका कुरा गरे
1: आज नै पाइन्छ तर यसमा परेको यही
2: मात्र
1: त्यही खाएको हामी नै एउटा दुइटा जान्थ्यो नि त त्यही ट्रेकिङ आउनेहरूले त दुई तिन थरी हामीले नखाने लान्छ ल्याउँछ यो छोडिदिनु भन्छ कि यो त हामीले कहिले खाँदैन हेर्नुहोस् हाम्रो अप्ठ्यारो पर्छ भने यो हामीले हाम्रो ठाउँतिर खान्छ बनाइदिनु केही अप्ठ्यारो पर्दैन बनाइदिनु खान्छ केही हुन्न कि हामीले फेरि छोड्दै छुन्न
0: अनि उनीहरूले सिकाएपछि तपाईँले त्यही चाहिँ खानुहुन्न
1: खाँदैन
3: छैन
1: नखाइदिए खिल्ला जस्तो
0: विदेशीहरूले पनि च्याउ खोजेर तपाईँहरूले पकाइदियो भने चाहिँ भन्नुभयो
8: त्यसपछि हामी नजिकैको गोठतिर लाग्यौं।
0: तपाईँको प्यासनले तपाईँलाई कता लान्छ भन्ने कुरा चाहिँ होइन, यही प्यासन गाइडेड काम गर्न पाइन्छ भनेर म स्विजरल्यान्ड फर्क्या हो कि सर। नत्र सबै साथीहरू मेरो त तपाईँ भन्नुहुन्छ भने हामीसँग नि पिएचडी गरेको अलमोस्ट 95% सबै बाहिर छन् नि।
9: त्यो चाहिँ पनि रहेछ नि हजुर।
0: तपाईँले जेली खानुभएको छ? जेली मिठाई
9: हजुर,
0: बच्चाले मन पराउँछ नि खुब होइन। यो ठ्याक्कै जेली मिठाई जस्तै छ अनि यसको नामै जेली फङ्गस हो। यसको काँडा जस्तो आएको छ कि यसको यसको जिब्रो चाहिँ बिरालोको जस्तो हुँदो रहेछ। त्यो बेला बिरालो जिब्रे च्याउ पनि भन्छन्। तर यो यसको इन्ट्रेस्टिङ कुरा चाहिँ के हो भने यो चाहिँ खानी च्याउ हो जुन धेरै मान्छेलाई थाहा छैन। त्यो विदेशतिर चाहिँ यो यति मन पराउने च्याउ हो कि मजासँग खाने मान्छे उचाउँछ। यतिकै गर्दा कति मिठो हुन्छ। तपाईँ तल्किन च्याउ सुन्नु भएको छ कहिले? राति चाहिँ तल्किन्छ त्यो च्याउ। तपाईँ हिँड्नुभयो भने यसो हेऱ्यो भने यस्तोमा टल्किरहेको हुन्छ झल्ल। अनि त्यो लुसिफेरिन भन्ने कम्पाउन्डले चाहिँ त्यसलाई चाहिँ झल्ल बनाउने हो। त्यो चाहिँ अरू प्रायः खानु हुँदैन। यो चाहिँ पटपटे च्याउ हो, पनि खान्छ हो जुगाले खाएर गएर जस्तो देखियो है। जस्तो अब यो च्याउ यहाँ छ नि त, त्यो रुखमा पनि छ, त्यो रुखमा पनि छ, त्यो रुखमा पनि छ, त्यो कसरी यहाँबाट त्यहाँ जान्छ भन्ने यसको त्यो बिउहरू कसरी फैलिन्छ यसको आफ्नै तरिकाहरू छ। मुख्य कुरा भनेको चाहिँ हावा हो। एयर करेन्टले धेरै यसको यो स्पोरहरू भन्छौँ हामी, त्यो स्पोरहरू टाढा टाढासम्म लान्छ। अनि अर्को भनेको चाहिँ इन्सेक्ट, यही किराहरू, जनावरहरू, यिनीहरूले पनि टाढा टाढासम्म लाने भयो। एउटा च्याउमा मिलियन्स अफ स्पोर्स हुन्छ, लाखौँ लाख। अनि कुनै कुनै स्पोरहरूको त हामीले त्यसलाई स्पोर क्लाउड भन्छौँ क्या, बादल जस्तो नि। अरबौँ स्पोर्ट्सहरू यस्तरी आउँछ कि त्यो तलबाट ज्वालामुखी फुटे जस्तरी आउँछ, यस्तरी अन्त टाढा टाढासम्म फैलिन्छ।
10: त्यो स्पोर्ट्स भन्ने के बिउ हो?
0: स्पोर्ट्स भनेको बिउ हो। कस्तो राम्रो छ रहेछ पिए फेरि। हामीले चाहिँ जस्तो अब सामुदायिक वनहरूको केसमा अनि वन जङ्गलको व्यवस्थापनको कुराहरूमा छ नि, यो सबै लडेको मुढाहरू उठाउनु हुँदैन भन्छौँ क्या हामी। आगो बाले सिद्धियो तपाईँसँग हुन्छ कि खरानी होइन। तपाईँले यहीँ छोड्नुभयो एउटा मुढा, यहीँ छोड्यो भने ल हेर्नु न त्यो मुढामा कति कुराको वासस्थान हुन्छ। त्यहाँ फङ्गाई हुन्छ, त्यहाँ इन्सेक्टहरू हुन्छन्, किरा पटेङ्ग्राहरू हुन्छ।
10: नमस्ते।
0: नमस्ते हजुर, नमस्ते।
10: यी दुध दिने हुन् कि क्या हो? गोठवरी परि बस्या छन्?
11: दुध त तिनटाले दिन्छन्।
10: ए आज त्यसो भए तपाईँको गोठमा खिर खान पाइन्छ जस्तो छ।
0: हाइटेक गोठ
12: खिरमा
13: नुन थाहा छैन
8: गोठमा भेटिए खुशीमान र विष्णुमाया छेत्रीका दम्पती।
10: हजुरहरू अनि कति भयो त गोठमा बसेको?
14: गोठ बसेको 19 वर्ष भयो।
10: हजुर,
14: हामी घर परिवार सबै यहीँ बसेको 10 वर्ष।
12: अनि हजुरको बुवाहरू पनि यस्तै गरी पहिला पहिला गोठमै बस्ने?
14: मेरो चिजुकै गोठालो हो यो।
13: गर्दन काटा भन्थे
15: हजुर गर्दन काटा रे
13: वस्तु पाल्नलाई अलिकति सत छ क्या
15: यो यो भेगमा चाहिँ वस्तु पाल्न गोठमा बस्ने चलन चाहिँ अहिले पनि छ है
13: मलाई सुत्तै भैँसी बेचेन त्यहाँ भने भैँसी पाल्ने त कुरै ल्याउन
16: तपाईँहरू त जङ्गलकै माझमा जस्तै बस्नुहुँदो रहेछ होइन के खाने
13: अब च्याउ पाउने बेलामा च्याउ टुसा खाने भयो अनि पैमटा भन्ने हुन्छ एउटा साग जस्तो हुन्छ त्यो टिपेर ल्याएर अनि न्युरो पाइन्छ लाखुटो पाइन्छ
16: अनि च्याउ चाहिँ कस्तो कस्तो च्याउ खाने त
13: रातो च्याउ नागरुम च्याउ त्यही प्लेमा च्याउ अनि एउटा थाक्रे च्याउ भन्ने हुन्छ थाक्रे च्याउ किसिम हुनु रहेछ बाबु यति अल्को हुनु रहेछ अनि भुँडे च्याउ भन्ने हुन्छ बाख्राको भुँडी जस्तो यस्तो फास फास भएको हुन्छ क्या बहिनी च्याउ आज भोलि बजारको आउँदो रहेछ है
15: हजुरले त्यो बजारको च्याउ चाख्नु भएको छ कि छैन त
13: ए फेरि उहाँ तल छोरी कहाँ गएर खाएको सेम हुनु रहेछ तर खाना अलिक टेसिलो चाहिँ अलिक नहुनु
15: रहेछ
13: अलिक कस्तो कस्तो छोरा गनाएको जस्तो लाग्यो यहाँको जस्तो मिल्थ्यो त हुन्न
15: अनि कसरी चिन्ने नि च्याउ खाने च्याउ र नखाने च्याउ चाहिँ
17: त्यो त चिनिन्छ नि चिनिन्छ कोही त फेरि सेम सेमै हुन्छ गन्दा अर्कै आउँछ
15: एउटै रुखमा वर्षौंसम्म च्याउ पलाइराख्ने हुन्छ कि हुन्न
13: हुन्छ बाबु
17: हुन्छ त्यो कुहिएर ढलेर माटो नपर्नेसम्म पलाउँछ
13: कटमरे छ आधा सुकेको आधा काँचो छ भने पनि त्यो सुकेकोतिर पलाउँछ काँचोमा सित्तीमिती पलाउन्न

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाब सालको नमस्कार। घोराई उपमहानगरपालिका 15 रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो 17 वार्षिक साधारण सभा तथा 6 अधिवेशन सम्पन्न गरेको छ। सहकारीले वित्तीय अनुशासन, सदस्य केन्द्रित सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी वर्षका कार्यक्रम तथा लक्ष्य सार्वजनिक गरेको हो। संस्थाका अध्यक्ष भगवती शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाको कार्यक्रममा उपाध्यक्ष ऋषिराम रिजाल स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव केशव दीपक न्यौपानेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष रामचन्द्र कार्कीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षक समितिका संयोजक जनक शाहले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यसै अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका तथा उत्कृष्ट प्रदर्शन गर्ने शेयर सदस्यहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। सोही क्रममा ज्येष्ठ नागरिकतर्फ खोराई सत्रका 83 वर्षीय इन्द्रकान्त आचार्य र घोराई 16 79 वर्षीय चमेली देवी श्रेष्ठलाई सम्मान गरिएको थियो। त्यसै गरी सहकारीले शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि प्रोत्साहन गरेको छ। यसैबीच अधिवेशनबाट ऋषिराम रिजालको अध्यक्षतामा 9 सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ, जसमा उपाध्यक्ष बिन्दु केसी, सचिवमा बालचन्द्र गौतम, कोषाध्यक्षमा प्रेम गौतमलाई चयन गरिएको छ। यसै गरी सदस्यहरूमा सुरज श्रेष्ठ, बुद्धिमणि पन्त, विमल थापा, मीरा शर्मा र पुष्पा थापा र लेखा समितिको संयोजकमा जनक शाह र सदस्यहरूमा केशवराज पन्त र विष्णु भण्डारी चयन हुनुभएको छ। दाङमा नेपाली कांग्रेसको 15 महाधिवेशनलाई 4 पूर्व सभापतिहरूले बहिष्कार गरेका छन्। वर्तमान सभापति शंकर डाँगी बाहेक त्योभन्दा अघिका सबै सभापतिहरू महाधिवेशनमा सहभागी नहुनु भएको हो। निवर्तमान सभापति कीर्ति बहादुर खड्का, पूर्व सभापति घनश्याम रेग्मी, वीरकेशरी गौतम र गेहेन्द्र गिरी सहभागी हुनुभएको हो। उहाँहरूसँगै राष्ट्रिय सभा सदस्य वासुदेव जंगली, राप्तीबबे क्याम्पसका अध्यक्ष श्याम रेग्मी, पूर्व सचिव कुमुदराज शर्मा, गोपालराज शर्मा, बद्री खड्का, पूर्ण मल्ल, श्याम विकल लगायतका नेताहरू विशेष महाधिवेशनसँग असहमति जनाउँदै बहिष्कार गरिएको बताइएको छ। हामी नियमित महाधिवेशनमा चाहन्छौ, नेता श्याम रेग्मीले भन्नुभयो, विशेष महाधिवेशनको पक्षमा नभएर बहिष्कार गरेका हौं। कांग्रेसको वडा अधिवेशन शनिबार र आइतबार भएको थियो। बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको एकीकृत विकासका लागि अन्तर्राष्ट्रिय विज्ञ, सम्पदा विज्ञ, पर्यटन व्यवसायी तथा स्थानीय प्रतिनिधिले साझा कार्यदिशा तय गरेका छन्। लुम्बिनीमा 3 दिनसम्म चलेको बृहत्तर लुम्बिनी क्षेत्र सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै पर्यटक तथा तीर्थयात्रीको व्यवस्थापन, पर्यटन पूर्वाधार र सेवा विस्तार तथा स्थानीय समुदायको आर्थिक सहभागिता बढ़ाउने विषयलाई अगाडि बढ़ाउने निष्कर्ष निकालेको हो। सम्मेलन आइतबार सम्पन्न भएको हो। करिब 12.5 अर्ब रूपियाँ बराबरको वृहत लुम्बिनी क्षेत्र विकास परियोजना अन्तर्गत लुम्बिनी कपिलवस्तुको तिलौराकोट, रूपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्रामलाई एकीकृत सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। विश्व ब्याङ्कले परियोजनाका लागि 85 मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकृत गरेको छ। युनेस्को की संस्कृति एकाई प्रमुख नाभा बस्नेतका अनुसार सम्मेलनमा सम्पदा संरक्षण, आगन्तुक व्यवस्थापन, पर्यटन पूर्वाधार तथा सेवा र समावेशी स्थानीय आर्थिक विकास गरी 4 विषयमा छलफल भएको थियो। विभिन्न मुलुकका विज्ञ तथा सरकारवालाको वृहत लुम्बिनी क्षेत्रको दिगो विकास, सम्पदा संरक्षण र पर्यटन व्यवस्थापनका विषयमा अनुभव आदान प्रदान गरेका थिए। र सल्यानको कालीमाटी गाउँपालिकामा एकजनामा औलो रोग पुष्टि भएको छ। कालीमाटी गाउँपालिका सारका 27 वर्षीय मेघराज सुनारमा औलो संक्रमण पुष्टि भएको हो। भारतको गुवा क्षेत्रबाट घर फर्किएको करिब एक सातापछि बिरामी पर्नुभएका सुनार प्रारम्भिक उपचारका लागि रामपुर स्वास्थ्य चौकी पुग्नु भएको थियो। स्वास्थ्य चौकीमा आरडीटी किट मार्फत गरिएको प्रारम्भिक परीक्षणमा औलोको संक्रमण देखिएपछि थप परीक्षणका लागि जिल्ला अस्पताल सल्यान पठाइएको थियो। औलो रोग पुष्टि भएपछि स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा रिजाल, कालीमेटी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख थापा र प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत श्याम आचार्य सहितको टोली प्रभावित क्षेत्र पुगेको थियो। टोलीले औलो संक्रमित सुनारलाई निशुल्क औषधि उपलब्ध गराएको छ, साथै उहाँसँग सम्पर्कमा रहेका तथा आसपासका क्षेत्रमा रहेका शंकास्पद 25 देखि 30 जनाको समेत परीक्षण गरिएको थियो। परीक्षण गरिएका अन्य व्यक्तिमा भने औलोको संक्रमण नदेखिएको स्वास्थ्य शाखा प्रमुखले बताउनु भएको छ। हस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही डाङमा।
3: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
4: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
2: अन्य विशेषज्ञ सेवाहरू
5: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825 63 218।
8: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
9: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
8: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
10: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
11: फोन नम्बर 0825 63 479,
10: मोबाइल नम्बर 98 4 94 67 487।
12: के तपाईँलाई पाइल, फुस्दा, फिसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
13: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
14: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944, 98 4 91 93 944।
15: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
16: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
15: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
15: हुलासले बनाउँदैछ परिवार एक साथ।
17: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
22: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
23: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
21: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
23: उपलब्ध। शल्यक्रियाहरू,
21: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
23: बालबालिकाको न्यूरो सर्जरी,
21: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
23: पुनः हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
21: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
23: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
24: होइन, के भयो दाइ, किन झोक्रे आएर बस्नु भएको?
21: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
24: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
21: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
24: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
21: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
24: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
25: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
26: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
25: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै
26: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
27: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
28: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
24: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-585-0023, 98478-1817 र 98478-35-646।
0: हजुर गजबको अफर आयो ल हजुर गजबको अफर आयो कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50,000 कार्टुन पुरस्कार जित्नुहोस् लो गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
1: सञ्चालक नरेश कुमार श्रेष्ठ

संगीतको यो एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म तपाईँको मनको साथी चन्द्रमणि गौतम तपाईँको रेडियो सेटमा आइसकेको छु। अनि मित्र, फरकबार फरक तवरले आउँछौ। त्यही क्रम अन्तर्गत आज सोमबार हो, बिहानीको समय छ। अनि सोमबारको बसाईमा कार्यक्रमको तालिका अनुसार चाहिँ तपाईँले प्रेषित गर्नुभएका तिनै एसएमएसहरू हामी वाचन गर्छौं र टिकटक लाइभमा प्राप्त भएका कमेन्टहरू, फेसबुक लाइभमा प्राप्त भएका कमेन्टहरू यिनीहरू नै वाचन गर्दै हामी यो बसाईलाई अगाडि बढ़छौं। त्यसैले मेचीदेखि महाकालीसम्मका अनि घरदेशदेखि परदेशसम्मका प्यारा प्यारा साथीहरू यतिखेर रेडियो नजिक रहेर यो कार्यक्रम सुन्दै गर्दा हामीलाई एसएमएस गरिरहनु भएको होला भन्ने विश्वास त छ। सँगै मैले भर्खरै सामाजिक सञ्जाल खोलेर हेर्दा चाहिँ यति धेरै साथीहरूले हामीलाई लाइभ हेरिरहनु भएको छ, सँगै कमेन्ट गरिरहनु भएको छ। यहाँहरू सबैलाई म इन्द्रेणीको तर्फबाट हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। आजको यस कार्यक्रमको प्रायोजक रहेको छ एक्सट्रिम इनर्जी ड्रिंक। पक्कै पनि एक्सट्रिम इनर्जी ड्रिंकले यस कार्यक्रमलाई प्रायोजन गरेको छ। अग्रो फोर्सद्वारा उत्पादित एक्सट्रिम इनर्जी ड्रिंक तपाईँको प्रिय पेय पदार्थभित्र पर्छ, किनभने इनर्जी चाहिएको छ, थकान लागेको छ, यी सबै कुराहरूबाट दूर हुनको लागि चाहिँ टाढा बनाउनको लागि र एकदम ज्यानलाई अथवा शरीरलाई चाहिँ आनन्द दिलाउनको लागि, तपाईँले स्फूर्ति जगाउनको लागि चाहिँ एक्सट्रिम इनर्जी ड्रिंकलाई नै प्रयोग गर्न सक्नुहुन्छ। अब यो कार्यक्रमको प्रायोजकका सन्दर्भ जोडे तपाईँ कमेन्ट गर्दै रहनुहोला, हामी कमेन्टहरू वाचन गर्दै अगाडि बढ़छौं। र आजको लागि सबैभन्दा पहिला म फेसबुक लाइभमा प्राप्त भएका कमेन्टहरू लिन्छु, किनभने कार्यक्रमको शुरूआतमा त ईशाले साह्रै मिठो गीत यहाँलाई सुनाइसक्नु भएको छ प्रविधिमा रहेर काठमाडौँबाट, अनि त्यसै भएका रेडियोमा रहेर प्रविधिमा जो साथ दिइरहनु भएको छ, यो आवाजलाई दूरदराज कुना कन्दराका मनहरूमाझ पुर्याइरहनु भएको छ, उहाँहरू पनि आनन्द लिँदै कार्यक्रम सुनिरहनु भएको छ, आम श्रोतालाई कार्यक्रम पुर्याइरहनु भएको छ, यसको लागि म सम्पूर्ण रेडियोका साथीहरूलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। अब यतिखेर कमेन्ट पढ्छु। आजको लागि मैले भनिसके सामाजिक सञ्जाल फेसबुक लाइभ जुन रेडियो काठमाडौँ एचडीमा प्राप्त भएका कमेन्टहरू म वाचन गर्छु, त्यसपछि इनबक्समा प्राप्त भएका इनबक्स गर्नको लागि चाहिँ तपाईँले 98 41 43 42 72 निकै सजिलो नम्बर छ, 98 41 43 42 72 एसएमएस छोड्नुभयो भने त्यो एसएमएसहरू म वाचन गर्छु। यो जानकारी यहाँलाई गराउँदै पदमबहादुर खातीले नमस्कार, गुड मर्निङ, सन्चै हुनुहुन्छ, चिया नास्ता भयो कि छैन, मौसम कस्तो छ, तनि रेडियो काठमाडौँ 92.1 मेगाहर्जको खबर के छ, परिवर्तन सम्भव छ, म पनि सुन्दैछु अहिले मुम्बईबाट, म पदमबहादुर खाती सायल गाउँपालिका ओडा नम्बर 3 सुदूरपश्चिम 7 नम्बर प्रदेशमा मेरो घर पर्छ, अनि तिम्रै नाममा यो मुटो धल्किरहन्छ भन्ने मनोज सिंह धामी दाजुको लोकदोहोरी गीत बजाइदिनु होला दाजी, नमस्कार, म पनि विदा भए छुट्टै अवस्था भन्नुभएको छ। प्रविधिमा रहने ईशालाई यो गीत पनि तयारी अवस्थामा राख्नको लागि आग्रह गर्छु, मनोज सिंह धामीको यो मोटो धल्किरहन्छ भन्ने गीतलाई पनि तयारी अवस्थामा राखौं। अहिले त हामीले तयारी अवस्थामा एउटा गीत राखिसकेका छौं, त्यो गीत सुनाउँछौ केही समयपछि। यतिखेर भने अर्को साथी नमस्कार भन्दै डडेलधुराबाट रेडियो आफ्नो एफएमबाट गणेश बहादुर अयर भन्नुभएको छ, परिवर्तन सम्भव छ, घर मेरो यता भेटा पर्छ 1 नम्बर भन्नु लेख्नु भएको छ, रेडियो डोटी स्मार्टबाट पनि कार्यक्रम बजिरहेको छ, रेडियो अम्बरगढ़ीबाट बजिरहेको छ, रेडियो शैलेश्वरीबाट बजिरहेको छ, अनि रेडियो मेलौलीदेखि रेडियो सुदूर आवाजदेखि लिएर 7 नम्बर प्रदेशमा रहेका धेरै रेडियोबाट इन्द्रणी प्रसारणमा छ। यतिखेर तपाईँले यो नाम वाचन गर्दै गर्दा ती रेडियो सुन्ने साथीहरूले पनि खुशी व्यक्त गर्नुभएको छ भन्न उहाँले लेख्नु भएको छ, गणेशजीलाई म नमन गर्न चाहन्छु। अनि हाम्रो पूर्णबहादुर मगरले घर मेरो रोल्पा, अहिले म मलेसियामा छुदाई हेर्दै र सुन्दैछु सामाजिक सञ्जाल मार्फत, अनि पूर्णबहादुर बान्ठा मगर भनेर चिन्नुहुने सम्पूर्ण जतिलाई मिठो सम्झना भन्दै अहिले छुट्टिन्छु भनेर लेख्नु भएको छ। अनि अर्को प्यारो साथी थमन परियारले पनि के छ खबर, सन्चै हुनुहुन्छ, म चेन्नई भारतबाट इन्द्रणीको बसाईलाई सुन्दैछु, अब बज्ने गीत मार्फत चाहिँ सम्झनु पर्दा हजुर लगायत मेरो घर दाङघोराईमा रहनुहुने घर परिवार सम्पूर्ण आफन्ती अनि कार्यक्रम सुनेर बस्नुभएका सबैलाई मिठो सम्झना भन्न चाहन्छु दाई भन्नुभएको छ। अनि टेकु छेत्रीले पनि गुड मर्निङ भन्दै तनहुँबाट आइसक्नु भएको छ, अब बज्ने मिठो भाका हजुरलाई अनि ठाउँ ठाउँका रेडियोबाट सुन्ने सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूलाई परिवर्तन सम्भव छ भन्दै अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। अनि अर्को प्यारो मान्छे हुनुहुन्छ विशेष गरी इन्द्रणीको बसाईलाई माया गर्ने
आज विश्व शान्ति दिवस विश्व शान्ति दिवसको अवसरमा सबैलाई शुभकामना भन्दै ढकाल धर्मराज दुबईबाट आइसक्नु भएको छ। आज जन्मदिन मनाउने मेरो प्यारी भान्जी एलिसा गौतम अनि भिनाजु श्याम थापा, मोरङ पथरीकी साथी प्रिया सुवेदी बास्तोला, झापाको साथी गंगा विवश गिरीलाई जन्मदिनको शुभकामना भन्न चाहन्छु भनेर लेख्नु भएको छ। अरू बाँकी रहेका एसएमएसहरू वाचन गर्दै अगाडि बढ़छु। यतिखेर एक्सट्रीम इनर्जी ड्रिंकद्वारा प्रायोजित इन्द्रणीको श्रृंखलामा राख्छु यो लोकप्रिय गीतलाई।

पूर्व मेची अनि पश्चिम महाकाली समका विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारणमा रहेको लोकदोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणीलाई सुन्दै हुनुहुन्छ। काठमाडौँबाट म चन्द्रमणि गौतम यहाँको साथमा छु। टेक्निकल सपोर्टमा ईशा धमला अनि देशैभरका रेडियोमा रहेर यो आवाजलाई देश दुनियाँ पुर्याउनको लागि साथ दिइरहनुभएका ती हाम्रा दूरदराजका मनहरूलाई पनि नमन गर्न चाहन्छु। एक्सट्रिम इनर्जी डिङद्वारा प्रायोजित इन्द्रणीको बसाई अगाडि बढ़दैछ। आज हामी तपाईँका एसएमएसहरू वाचन गर्दै सुमधुर गीत संगीतका बानकीले तपाईँलाई मनोरञ्जन दिलाइरहेका छौ। वसन्त थापाले गाउनु भएको बैसामा नगरकोट श्रोता संगीत प्रालीले यो गीतलाई बजारमा ल्याएको छ अनि बैसामा नगरकोट सुनाइसकेका छौ। अञ्जिता विश्व कर्मा वसन्त थापाको आवाजमा नवराज पन्तको शब्दभित्र वसन्त थापाको संगीतमा यो गीतलाई प्रस्तुत गर्यो श्रोता। अब अन्य धेरै गीत हामीसँग बाँकी छ, ती गीत संगीतहरू सुनाउँदै तपाईँका कमेन्ट र एसएमएसहरू इन्द्रणीको बसाई मार्फत वाचन गर्दै म अगाडि बढ़िरहन्छु। मैले यो जानकारी यहाँलाई गराइ नै रहेको छु। जनक रजाली मगरले पनि मिस यू अल गुड मर्निङ भन्नुभएको छ। सुरेश घतानीले पनि यतिखेर म कपन काठमाडौँबाट इन्द्रणीको बसाईलाई सुन्दैछु, धेरै राम्रो लाग्छ र यतिखेर जति साथीले सुनिरहनु भएको छ सबैलाई सम्झना गर्न चाहन्छु भन्नुभएको छ। निगम बहादुर साउदले पनि भारतको म चाहिँ उमरियाबाट हेर्दै र सुन्दैछु, अब बज्ने गीत चाहिँ अछाम मेल्लेख गाउँपालिका नन्देगडा साथ अठारे गाउँमा बस्ने मेरा सम्पूर्ण आमा बुबा दाजुभाइलाई सुनाउन चाहन्छु भन्नुभएको छ। त्यस्तै गरी चन्द्रमणि दाई नमस्कार, के छ खबर, सन्चै हुनुहुन्छ? ज्यू, म चाहिँ गुल्मी जिल्लाको इस्मा गाउँपालिका घर भई अहिले भने काभ्रेवेसी काभ्रे प्लाङचोकको भकुण्डेवेसीबाट हजुरलाई सुन्दैछु। अब बज्ने गीत मार्फत मेरा घर गुल्मी इस्मामा रहनुहुने बाबा मम्मी बुटोलमा रहने जीवन संगिनी प्यारा छोरा छोरी लगायत मेरो नाम र आवाजसँग परिचित रहनुभएका सम्पूर्णलाई अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। लिम्बू विजय पनि हलो हलो ब्रदर लोक सांगीतिक अभिवादन भन्दै आइसक्नु भएको छ शंखुवासभाबाट। अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। अनि काठमाडौँबाट विमला भुजेलले पनि चन्द्रमणि दाई हजुर नमस्कार, परिवर्तन सम्भव छ, म पनि सुन्दैछु इन्द्रणी, धेरै राम्रो लाग्छ, मेरो नामसँग चिर परिचित रहनुभएका सबैलाई मिस यू अल भन्नुभएको छ। निशा ठोकरले पनि सुन्दै हुनुहुन्छ। नरेश बोहराले के छ, म बझाङको बुङ्गलबाट रेडियो सेरोफेरो 90.2 मेगाहर्ज बसेर प्राविधिकमा साथ दिइरहेको छु भन्नुभएको छ। नरेशजी पुर्याउनुहोस् यो आवाजलाई दूरदराज, तपाईँ बझाङको बुङ्गलमा हुनुहुन्छ, रेडियो सेरोफेरो मार्फत सुनिरहनुभएका तमाम प्यारा प्यारा मनहरूलाई इन्द्रणीको यो बसाईबाट नमन गर्न चाहन्छु। अनि एसके लामा मंगोलले पनि शंखुवा सभाको पाँच खप्पन नगरपालिकाबाट हामीलाई सुन्दै हुनुहुन्छ, विशेष गरी मायालु तारा तमाङ अनि मलाई चिन्ने सबैलाई अब बज्ने गीत भन्नुभएको छ। आज धेरै दिनपछि मैले नेपाली डाँडा भोजपुरको मित्र सावित्रा सुवेदीलाई देखे। जन्मघर नेपाली डाँडा, अहिले म मोरङको बेलबारीबाट, पसल छ हजुर सानो सानो, अनि पसलमा बसेर इन्द्रणीको प्रोग्रामलाई सुन्दैछु। मेरो नेपाली डाँडामा रहनुभएका बुबा मम्मीलाई मिठो माया सम्झना, पक्कै पनि इन्द्रणी सुन्नुहुन्छ, पहिलेदेखि सुन्दै आउनु भएको कार्यक्रम, अनि यतिखेर छोरीको नाम आउँदा पक्कै पनि बाबा मम्मी गाउँ बस्तीमा रहेका साथी संगीहरू खुशी हुनुहुन्छ, रेडियो कार्यक्रम इन्द्रणी मार्फत सबैलाई सम्झना बिर्सेको छैन भन्न चाहन्छु भन्नुभएको छ। जयन्ती धामी इन्द्रणीलाई माया गर्नुहुन्छ, कञ्चनपुरको पुनर्वासबाट सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु भन्नुहुन्छ। किरण बोहराले पनि सुन्दैछु बैतडी पाटनबाट, साथीहरू सबैलाई सम्झना भन्दै। गोपाल तिरुवा पनि कालीकोट जिल्लाको पचाल झरना गाउँपालिका 9 तेरखातीबाट धेरै सम्झना भन्दै आइसक्नु भएको छ, यहाँलाई पनि म नमन व्यक्त गर्न चाहन्छु। हामी इन्द्रणीको बसाईमा छौ। अनि तिलक पहरीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, यो टिकटक लाइभमा प्राप्त भएका कमेन्ट भाषण गर्दै गर्दा। कान्छीले पनि गुड मर्निङ भन्नुभएको छ। विष्णु मायाले पनि अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। ज्ञानु देवकोटाले पनि इन्द्रणीको बसाईलाई सुन्दै गर्दा। हाम्रो कोशिका गिरीले पनि इन्द्रणीको बसाईलाई सुन्दै हुनुहुन्छ, नमस्ते भन्नुभएको छ। अनि हिजो जन्मदिन मनाउने सन्देश कुमार खड्का दाईलाई धेरै धेरै शुभकामना ढिलाइ भए पनि भन्न लेख्नु भएको छ। कोशु एकदम पुरानो मित्र, काभ्रे कोशीपारीको हुनुहुन्छ, अहिले काठमाडौँमा
टक्क पसल व्यवसाय गरेर मजासँग आफ्नो दिनचर्या अगाडि बढ़ाइरहनु भएको छ। कोशीले प्यारो सन्देशलाई सम्झना भन्नुभएको छ, अनि श्रीले पनि सबैलाई सम्झना। कल्पना केसीले सुन्दै हुनुहुन्छ, हरिमायाले अब बज्ने गीत सबैको लागि भन्दै गर्दा, यतिखेर गौरीघाट काठमाडौँबाट श्रीहरि शरणम भन्दै दुर्गा पराजुलीजीले पनि हामीलाई सुन्दै र हेर्दै गरेको जानकारी गराउनु भएको छ। इन्द्रणीको नियमित मित्र भन्दा पनि फरक पर्दैन, अम्बिका रेग्मीले पनि हामीलाई सुन्दै र हेर्दै गरेको जानकारी प्राप्त भएको छ। अनि अर्को साथी हुनुहुन्छ रीता पुडा सैनीले पनि गोकर्णेश्वर नगरपालिका वड़ा नम्बर छबाट म सुन्दैछु भन्नुभएको छ। महेन्द्र थापाले म पनि सुन्दैछु दाजु भन्दै अब बज्ने गीत सुनाउन चाहनु भएको छ। सन्तुले पनि सबैलाई सम्झना, म डोटीबाट दादा भन्नुभएको छ। लक्ष्मी मगरले सबैलाई सम्झना, दाई नमस्ते म पनि सुन्दैछु भन्दै हाम्रो सीताजीले पनि भन्नुभएको छ। वीरेन्द्रले पनि सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। सीता बस्नेत कार्कीले पनि सम्झना गर्न चाहनु भएको छ, यहाँलाई पनि नमन छ। अब चाहिँ भने हामी इन्द्रणीको बसाईमा अर्को एउटा गीत राख्दैछौ। अब कुन चाहिँ गीत बजाउँछौ हामी?

देशैभरका विभिन्न रेडियोबाट इन्द्रणीको बसाईलाई सुन्दै गर्दा असाध्यै सुमधुर भाका तिम्रै नाममा यो मुटु यो गीत सांगीतिक बजारमा छ। मनोज सिंह धामी र देवी घरती मगरले स्वरबद्ध गर्नुभएको गीत हो अनि मनोज सिंह धामीको शब्द र संगीतमा लगभग 5-6 वर्ष अगाडि होला सांगीतिक बजारमा यो गीत मनोज सिंह धामी युट्युब च्यानल मार्फत प्रस्तुत भएको नेपाली लोकधोरीको क्षेत्रमा असाध्यै राम्रो गीत संगीत गर्ने मनोज सिंह धामी निकै संघर्षले खारिएका एउटा कलाकारको रूपमा चिर परिचित हुनुहुन्छ। सुदूरपश्चिममा जन्मिएर नेपाली गीत संगीतका लागि केही गर्नुपर्छ भन्न अनवरत लागिरहनु भएको छ। मनोज सिंह भाइसँग धेरै भयो भेट भएको छैन, बीचको केही समय हामीले अन्तर्वार्ता पनि लियौं, कुराकानी पनि भयो, तर केही समय अगाडिदेखि भेट हुन सकेको छैन। आशा छ भाइसँग चाँडै भेट हुनेछ, किनभने नेपाली लोकसंगीतलाई माया गर्ने हाम्रो कार्यक्रम असाध्यै सुन्ने प्यारो मान्छे हुनुहुन्छ। मैले मनोजलाई पनि यहीँबाट सम्झना गरे। हामी इन्द्रणीको बसाईमा छौं र धेरैभन्दा धेरै साथीहरूले हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ, धेरैले हामीलाई कमेन्ट पनि गरिरहनु भएको छ। तपाईँका कमेन्टहरूलाई आज इन्द्रणीको बसाई मार्फत हामीले त्यो स्थान दिइरहेका छौं र यतिखेर भने हामीलाई थानेश्वरले पनि सुन्दै हुनुहुन्छ, थानेश्वर खड्का हुनुहुन्छ यता बेंगलोर कर्नाटकबाट हामीलाई सुन्दैछु छौं भनेर लेख्नु भएको छ। राइनी राजकला इन्द्रणीलाई माया गर्ने मान्छे हुनुहुन्छ, शंखुवा सभाको मान्छे, अहिले भने म चाहिँ सोलुखुम्बुबाट इन्द्रणी सुन्दैछु दादा भनेर लेख्नु भएको छ। राइनी राजकला यहाँलाई पनि नमन छ। कविता राईले पनि दाई नमस्कार भन्दै हामीलाई भोजपुर घर भई अहिले मोरङबाट हजुरको मिठो प्रस्तुति सुन्दैछु, सबैलाई मिठो सम्झना सुनाइदिनु है भन्नुभएको छ। यहाँलाई पनि म नमन गर्न चाहन्छु, यति राम्रो कार्यक्रम सुनेर हामीलाई साथ दिनुहुन्छ। अनि हाम्रो सावित्रा सुवेदीले फेरि लेख्नु भएको छ, भोलि मेरो प्यारो छोराको जन्मदिन परेको छ, मेरो छोरालाई जन्मदिनको लाखौं लाख शुभकामना आजबाटै दिन चाहन्छु भन्नुभएको छ। अनि गोपाल तिरुवाको मैले जानकारी गराइसकेको छु, किरण बोहराले पनि सबैलाई सम्झना भन्दै अब बज्ने गीत सुनाउन चाहेको जानकारी गराउनु भएको छ, यहाँलाई पनि म नमन गर्न चाहन्छु। हामीलाई धेरैभन्दा धेरै साथीहरूले हेर्दै र सुन्दै हुनुहुन्छ, दिलीप पहरीको मैले जानकारी गराइसकेको छु। अनि यतिखेर विमला भुजेलले टिकटक लाइभमा पनि लेख्दै बस्नु भएको छ, करिना

मगर पनि इन्द्रणीको नियमित श्रोता बनिसक्नु भएको छ। कार्यक्रमलाई सुन्दै र हेर्दै गर्दा मिलन परियारले पनि नमस्कार भन्नुभएको छ। गंगाराम खनालजीले पनि कार्यक्रम सुन्दै र हेर्दै रहेको जानकारी प्राप्त भएको छ। लीला प्रसाद दाहालले पनि हामीलाई सुन्दै हुनुहुन्छ। अनि अर्को साथी प्रेमजीले पनि सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। प्यारो मान्छे ज्ञानु गौतम अहिले अमेरिकामा हुनुहुन्छ, साथ दिइरहनु भएको जानकारी गराउनु भएको छ। अनि अर्को साथी नवराज जीसीले पनि म नमस्कार हजुर सेतो पुलदेखि तपाईँलाई सुन्दैछु भन्नुभएको छ। कल्पना सुन्दासले पनि उत्तरबाट म पनि सुन्दैछु भनेर लेख्नु भएको छ। अनि अर्को साथी सुमन चलाउनेले पनि अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। परिवर्तन सम्भव छ चन्द्रमणि सर नमस्कार, मेरो नाम खकेन्द्र धामी, अहिले म जापानबाट यो इन्द्रणीलाई सुन्दैछु, राम्रो लाग्छ भन्नुभएको छ। कमला डुम्रे पनि बुटौलबाट इन्द्रणी सुन्दै र हेर्दैछु भन्नुभएको छ। अनि चिनु खड्काले पनि हलो हलो भन्नुभएको छ। एआर कलेक्शनबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। अनि अर्को साथी निगम लोप्सनले पनि हामीलाई सुन्दै हुनुहुन्छ, यहाँलाई पनि नमन छ। टेकारामजीले पनि हामीलाई सुन्दै हुनुहुन्छ। अनि म रूकुम पश्चिमबाट आम्बी खड्का दाई भन्नुभएको छ। त्यसको पछि कार्यक्रम हेर्दै र सुन्दैछु परिवर्तन सम्भव छ भन्दै फेरि पनि बाजुराबाट हाम्रो चिनुले सबैलाई सम्झना गर्न चाहनु भएको छ। रिताले पनि सबैलाई सम्झना, महरा जलजला देवीले पनि हामीलाई जापानबाट सुन्दै हुनुहुन्छ, प्रेमराज दाहालले शंखुवा सभाबाट सुन्दै हुनुहुन्छ, बीपी भण्डारीले नमस्कार भन्नुभएको छ, राजले सुदूरपश्चिमको धनगढ़ीबाट इन्द्रणी सुन्दै हुनुहुन्छ, महरा जलजलाले हलोदा नमस्ते अनि सुमधुर सम्झना भनेर लेख्नु भएको छ। नमस्कार भन्दै यतिखेर चाहिँ शंखुवासभा मादीबाट तेज भट्टराईले सबैलाई सम्झना, सागरले सबैलाई सम्झना भन्न चाहनु भएको छ। सन्तु डोटीबाट हुनुहुन्छ, सीता बस्नेत कार्कीले पनि सम्झना, महेन्द्र थापाको मैले भनिसकेको छु। त्यसपछि संसार विश्वकर्मा सुदूरपश्चिम दार्चुला घर भई अहिले काठमाडौँको बालुवाटारबाट भन्नुभएको छ। तीर्थ वाइबा तामाङले पनि सिन्धुपाल्चोकको मान्छे मनमैजूबाट सुन्दैछु अहिले भन्नुभएको छ। ध्यानु देवी उर्मिला भट्टराईले पनि हामीलाई सुन्दै हुनुहुन्छ भक्तपुरबाट। खगेन्द्र गिरी, त्यसपछि अरिको साथी हुनुहुन्छ उहाँ चाहिँ शंकर चौधरी अफिसियल, यो नामबाट कैलालीबाट हेर्दै हुनुहुन्छ। हामी एक्सट्रिम इनर्जी ड्रिङ्कद्वारा प्रायोजित इन्द्रणीमा छौं। अब गीत सुनाउने बेला भएको छ। अब माया हिरकै हो भन्नुभएको छ। अब यो माया हिरकै जति सुने पनि होइन, एकदम कम हुन्छ, सुनौं सुनौं लाग्छ, नाच्न मन लागिरहन्छ। हुन पनि हो, यो असाध्य राम्रो गीत सांगीतिक बजारमा छ, सुनितामी परियारको हो र अहिले कार्यक्रमको सिलसिलामा युरोपको माल्टा भन्ने देशमा हुनुहुन्छ। हिजो मात्रै त्यहाँ उहाँहरूले एउटा भव्य कार्यक्रम सम्पन्न गर्नुभएको छ साँझको समयमा। मेरो पनि कुरा भएको थियो हिजो सुनितामीसँग, दाई आज कार्यक्रम छ म माल्टामा छु भन्दै हुनुहुन्थ्यो। अनि मैले पनि त्यहाँ पनि मेरो बहिनी थिइन् होइन, मेरो भारती बहिनी भान्जी अनि उहाँहरू पनि त्यो कार्यक्रममा सहभागी हुनुभएको रहेछ। मलाई मेरो बहिनीले चाहिँ त्यहाँबाट त्यो भिडियो तस्विरहरू पठाइरहेकी थिइन्। एकदम सम्झना छ। अब अहिले कलाकारलाई दशैंको बेला छ होइन, यो सिजनको बेला भनौं न, सुनितामीलाई पनि सांगीतिक सफलताको शुभकामना छ। तपाईँ पनि माल्टाका विभिन्न ठाउँमा हुनुहुन्छ भने तपाईँका ठाउँमा कार्यक्रम हुँदैछन्, सुनितामी परियार तपाईँकै ठाउँमा हुनुहुन्छ त्यहाँ होइन, त्यसैले कार्यक्रममा इन्जोय गर्नुहोला। नेपालीपन नेपाली मन भएर नेपालको झल्को मेटाउन कलाकार साथीहरू आउनु भएको छ। एकदम सुनितामीलाई पनि अहिले जुन माल्टामा कार्यक्रम भइरहेको छ सफलताको शुभकामना व्यक्त गर्दै राख्दैछौ माया हिरिकै।

पूर्व मेची अनि पश्चिम महाकालीसम्मका धेरै रेडियोबाट एकसाथ प्रसारणमा आएको यो कार्यक्रम इन्द्रणीलाई सुन्दै हुनुहुन्छ। आज सोमबार तपाईँका कमेन्ट र एसएमएसहरू वाचन गर्दै हामी इन्द्रणीको बसाईलाई अगाडि बढ़ाइरहेका छौं र यही सिलसिलामा अहिले युरोपका विभिन्न मुलुकहरूमा चाहिँ कार्यक्रममा व्यस्त रहनुभएकी सुनितामी परियारको माया हिरिकै यो गीतलाई सुनायौं र लगभग 73 लाख भन्दा बढ़ी साथीहरूको चाहिँ नजर यो गीतमा परिसकेको छ र असाध्यै मन पराउनु भएको गीतभित्र माया हिरिकै पर्छ। वसन्त थापा सुनितामी परियारको आवाज यो गीतमा रहेको छ र यसमा हामीले चाहिँ नवराज पन्तकै शब्द वसन्त थापाको संगीत पाउँछौ अनि पौल शाह र सुनितामी परियारले अभिनय गर्नुभएको छ र यो गीतले अहिले पछिल्लो समय सुनितामीलाई विभिन्न मुलुकहरूको प्रोग्रामहरूमा चाहिँ भ्याइ नभ्याइ बनाएको छ। यदि राम्रो सृजना आउँछ भने पक्कै पनि ती सृजनाले राम्रै गर्छ भन्ने उदाहरण चाहिँ यो गीत पनि बनेको छ र भनिसके अहिले माल्टामा हुनुहुन्छ। हिजो मात्रै कार्यक्रम त्यहाँ एउटा सम्पन्न गर्नुभएको छ। अब भोलि पर्सि यसरी नै कार्यक्रमहरू होला नि त है, सफलताको शुभकामना। अनि मैले भनिसके मेरो प्यारो बहिनी भारती अनि भान्जी राबीसँग सुनितामीले हिजो भेट गर्नुभएको थियो, खुशी लाग्यो। टाढा रहेर पनि आफ्नो मनको आवाज चाहिँ त्यहाँ दिलाइदिनु भएको छ। हामी इन्द्रणीको बसाईमा छौं, देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै हुनुहुन्छ। हामी कमेन्टहरू पढ़िरहेका छौं। यतिखेर भने दिपेन्द्र कुमार डीसीले पनि हामीलाई सुन्दै हुनुहुन्छ। धीरेनले नमस्कार, म कालीकोटबाट दाई भन्नुभएको छ। अनि सुप्रियाले पनि हामीलाई सुन्दै हुनुहुन्छ, नमस्कार भन्दै इन्द्रणीको बसाईमा आउनु भएको छ। खेम बस्नेतले फेसबुक पेज र टिकटक लाइभबाट भोजपुरको दिङलाबाट है दाई भन्न लेख्नु भएको छ, धन्यवाद छ। अनि लाल बहादुर ब्लोन हुनुहुन्छ, दाजु नमस्कार, म हेटौँडा मकवानपुरको हेटौँडा कमाने आठदेखि मेरा साथीहरू राजन उत्साह अशोक लगायत सबैलाई सम्झना गर्न चाहन्छु इन्द्रणी मार्फत भन्न लेख्नु भएको छ। अनि हाम्रो शोभा खड्का पाण्डेले पनि सर नमस्कार गुड मर्निङ, म पनि सुन्दैछु तपाईँलाई भन्नुभएको छ, शोभालाई पनि म धन्यवाद दिन्छु। त्यस्तै गरी हेर्दै र सुन्दैछौ है अछामदेखि भनेर हाम्रो बिनुले जानकारी गराउनु भएको छ। त्यस्तै गरी बिनुले सबैलाई सम्झना, शम्भु बराइली पनि नमस्ते भन्दै इन्द्रणीको बसाईमा आउनु भएको छ, शम्भुलाई पनि म नमन गर्छु। कुवेतदेखि सुनिल परियारले पनि सबैलाई सम्झना भन्नुभएको छ। रूपा बस्नेतले सुन्दैछु भन्नुभएको छ। तीर्थ वाइबा तामाङले पनि सिन्धु पाल्चोकको मान्छे मनामैजीबाट अहिले सुन्दैछु भन्नुभएको छ। शंकर चौधरीको मैले जानकारी गराइसकेको छु। अनि हामीलाई विमला पोखरेलले दाङघोराईबाट सम्झना, अब बज्ने गीत सबैको लागि, निकै राम्रा राम्रा गीतहरू चन्द्रमणले प्रस्तुत गरिरहनु भएको छ, खुशी लागिरहेछ भन्नुभएको छ। अनि यतिखेर हामीलाई मेनुका गुरूङले सामाखुशी काठमाडौँबाट इन्द्रणी सुन्दैछ, मेरो नामसँग चिर परिचित सबै साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहन्छु रेडियो कार्यक्रम इन्द्रणी मार्फत भन्नुभएको छ। अनि हाम्रा धेरै साथीहरू सुन्दै हुनुहुन्छ। आज हाम्रो सुदूरपश्चिम धनगढ़ीका प्यारा भाइ हुनुहुन्छ हेमराज भट्ट, प्यारो मान्छे पत्रकार, आज उनको जन्मदिन हो। हेमराजलाई म जन्मदिनको अवसरमा रेडियो कार्यक्रम इन्द्रणी मार्फत शुभकामना व्यक्त गर्न चाहन्छु। अनि आजै तपाईँको चाहिँ अन्य धेरै साथीहरू पनि हुनुहुन्छ होइन, सुमन अधिकारी भाइले पनि जन्मदिन मनाइरहनु भएको छ, इमेज डायरीका संचालक हुनुहुन्छ। अनि हिजो मात्र नेत्र अरियालले आफ्नो जन्मदिनलाई भव्य रूपले सम्पन्न गरेका छन्। प्यारो भाइ नेत्रलाई पनि जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना व्यक्त गर्दै एउटा गीत राख्छु अनि प्रस्तुतिको बीटमा आउँछु, सुन्दै रहनुहोला।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक ती मात्र रु 50 मा
1: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराही दान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर, यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला है बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
6: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।

0: रंगाउँ रेडियो मेरो एभरेस्ट
1: मध्यपश्चिम जाइन्ट जेट यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। गोराई उपमहानगरपालिका पाँच डाँगी गाउँ निवासी 56 वर्षीय दिलकुमारी खर्ती मगर बाँसको सामग्री बनाउँदै आउनु भएको छ। शुरूमा श्रीमानसँगै छिटुवा डोका डालो लगायतका सामग्री बनाउन आवश्यक बाँसका चोया बनाउने काम गर्नुभएकी घरती पछिल्लो समय आफै छिटुवा डोका लगायत सामग्री बनाउँदै आउनु भएको छ। राम्रोसँग ध्यान दिएर काम गरे बाँसका सामग्री बनाउन गाह्रो नहुने उहाँले बताउनु भएको छ। यसरी बनाएका छिटुवा साइज अनुसार 300 देखि 450 रूपियाँसम्ममा बिक्री हुने उहाँले बताउनुहुन्छ। घरायसी कामसँगै बाँसका सामग्री बनाउँदै आउनु भएकी घरतीले यसबाट राम्रो आमदानी हुने बताउनुभयो। बाँसका सामग्री बनाएरै परिवारको खर्च जुटाउँदै आएको उहाँको भनाइरहेको छ। विगतका तुलनामा बाँसका सामग्रीको बिक्री घटेको छ, तर पहिलेको तुलनामा बनाएका सामग्रीको मूल्य बढेकाले आमदानी राम्रो हुन्छ उहाँले भन्नुभयो। खास गरी धान घरमा भित्र्याउने बेला, भकारी, चाडपर्व तथा विवाह लगायतका अवसरमा छिटुवा छिट्टी लगायतका सामग्रीको बिक्री हुने उहाँले बताउनुभयो। महिनामा 15 देखि 20 हजार रूपियाँसम्मका बाँसका सामग्री बिक्री हुने गरेको उहाँले जानकारी दिनुभएको छ। उहाँ जस्तै बबे गाउँपालिका सात मलाई निवासी 48 वर्षीय वीरबहादुर परियार पनि बाँसका सामग्री बिक्री गरेर घरको दैनिकी चलाउँदै आउनु भएको छ। उहाँले घरमै छिटुवा, सुपा, पेरुङ्गो, डोको, भकारी लगायत सामग्री बनाउने र बिक्री गरेर परिवारको खर्च जुटाउने गर्नुभएको बताउनु भएको छ। गोराई उपमहानगरपालिका 15 रहेको हातीमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो 17 वार्षिक साधारण सभा तथा 6 अधिवेशन सम्पन्न गरेको छ। सहकारीले वित्तीय अनुशासन, सदस्य केन्द्रित सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी वर्षका कार्यक्रम तथा लक्ष्य सार्वजनिक गरेको छ। संस्थाका अध्यक्ष भगवती शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाको कार्यक्रममा उपाध्यक्ष ऋषिराम रिजालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव केशव दीपक नेौपानेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष रामचन्द्र कार्कीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षक समितिका संयोजक जनक शाहले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यसै अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका तथा उत्कृष्ट प्रदर्शन गर्ने चेयर सदस्यहरूलाई पनि सम्मान तथा पुरस्कृत गरिएको थियो। सोही क्रममा ज्येष्ठ नागरिकतर्फ घोराई 17 83 वर्षीय इन्दुकान्त आचार्य र घोराई 16 79 वर्षीय चमेली देवी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। यसै गरी सहकारीले शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि प्रोत्साहन सहित सम्मान गरिएको थियो। यसैबीच अधिवेशनबाट ऋषिराम रिजालको अध्यक्षतामा 9 सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ, जसमा उपाध्यक्ष बेन्जु केसी, सचिवमा बालचन्द्र गौतम, कोषाध्यक्षमा प्रेम गौतमलाई चयन गरिएको छ। त्यसै गरी सदस्यहरूमा सूरज श्रेष्ठ, बुद्धिमणि पन्त, विमल थापा, मीरा शर्मा र पुष्पा थापा र लेखा समितिको संयोजकमा जनक शाह र सदस्यहरूमा केशवराज पन्त र विष्णु भण्डारी चयन हुनुभएको छ। गत साउन र भदौमा सुर्खेतमा अत्याधिक अभाव भोगेको खाना पकाउने ग्यास असोज महिना लागे यता सहज आपूर्ति हुन थालेको छ। ग्यास लिन लाइन लाग्नुपर्ने अवस्था हटेको छ भने डिलरमा पनि ग्यास सिलिण्डर मौजदातका रूपमा रहन थालेका छन्। नेपाल आयल निगम सुर्खेतका अनुसार असोज लागे यता खाना पकाउने ग्यासको अभाव हटेको छ। उपभोक्ता पनि लाइन नलागी घरमै ग्यास मगाउन थालेका छन्। आयल निगम सुर्खेतका सूचना अधिकारी रामकुमार केएमले साउन र भदौमा झण्डै 1 लाख सिलिण्डर खपत भएको बताउनुभयो। उहाँका अनुसार साउन महिनामा 50,778 र भदौ महिनामा 45,287 गरी 96,065 सिलिण्डर वीरेन्द्रनगरमा खपत भएको थियो। असार महिनामा 67,357 आधा सिलिण्डर बिक्री भएको थियो। सूचना अधिकारी केएमले गत फागुनमा आधा सिलिण्डर बेच्ने निर्णय गर्दा सामान्य नै रहेको, तर असारको अन्तिममा भरी सिलिण्डर बेच्ने सूचना जारी गरेपछि उपभोक्ताले आफूसँग भएका सबै सिलिण्डर भर्न खोज्दा अभाव देखिएको बताउनुभयो। यसै गरी सहायक प्रमुख जिल्ला अधिकारी निरबहादुर कार्कीले असोज 1 गते गरेको ग्यास डिलर अनुगमन गर्दा ग्यास पसलमा ग्यास मौजदात रहेको पाइएको बताउनु भएको छ। र बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको एकीकृत विकासका लागि अन्तर्राष्ट्रिय विज्ञ सम्पदाबीच पर्यटन व्यवसाय तथा स्थानीय प्रतिनिधिहरूले साझा कार्यदिशा तय गरेका छन्। लुम्बिनीमा तीन दिनसम्म चलेको वृहत लुम्बिनी क्षेत्र सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै पर्यटक तथा तीर्थयात्रीको व्यवस्थापन, पर्यटन पूर्वाधार र सेवा विस्तार तथा स्थानीय समुदायको आर्थिक सहभागिता बढ़ाउने विषयलाई अगाडि बढ़ाउने निष्कर्ष निकालेको हो। मा करिब 12.5 अर्ब रूपियाँ बराबरको वृहत लुम्बिनी क्षेत्र विकास परियोजना अन्तर्गत लुम्बिनी कपिलवस्तुको तिलोराकोट, रूपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्रामलाई एकीकृत संस्कृति तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। विश्व ब्याङ्कले परियोजनाका लागि 85 मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकृत गरेको छ। युनेस्को की संस्कृति एकाई प्रमुख नाभा बस्नेतका अनुसार सम्मेलनमा सम्पदा संरक्षण, आगन्तुक व्यवस्थापन, पर्यटन पूर्वाधार तथा सेवा र समाजसेवी समावेशी स्थानीय आर्थिक विकास गरी चार विषयमा छलफल भएको थियो। विभिन्न मुलुकका विज्ञ तथा सरकारवालाले वृहत लुम्बिनी क्षेत्रको दिगो विकास, सम्पदा संरक्षण र पर्यटन व्यवस्थापनका विषयमा अनुभव आदान प्रदान गरेका थिए। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: मेरो दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825 63 775।
1: सम्पर्क नम्बर 98 4 78 26 873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: डाक्टर आउने बारे सूचना।
9: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
8: डाक्टरद्वारा दिइने सेवाहरू।
9: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
8: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
10: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
11: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
12: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
13: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बालमन्दिर चोक दाङ।
14: सम्पर्क फोन नम्बर 98479 57193 र 98182 89 028।
15: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684
16: यो दाँत दुखेर
17: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
16: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
17: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
16: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
17: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
18: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
19: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
20: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
21: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
22: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
19: सम्पर्क फोन नम्बर 082-563-0027
22: 98-41-68-46
19: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
23: सीता के भयो तिमीलाई घुम्सेर बसी छौ
24: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
23: के कुरा गर्छिन् यिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
24: ए ठिकै छ म जानु त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
25: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
26: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
25: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
27: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
28: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
29: हाम्रा सेवाहरू
30: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
29: सामान्य किराले खाएको दाँत भर्ने
28: मेसिनद्वारा आरसीटी गर्ने
29: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
28: खोल लगाउने
29: बाङ्गो टिङ्गो दाँत मिलाउने
28: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
29: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
28: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
30: सम्पर्क मोबाइल नम्बर 98228 77 7094 98228 77 7094।

0: అంగౌ రేడియస్ మీరు ఎవరెస్ట్
1: त्रिनेत्र नेत्रालय आँखोपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
3: विस्तृत आँखा परीक्षण उपचार
4: बाल दृष्टि रोग निदान उपचार
5: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
3: सुक्खा आँखा परीक्षण तथा उपचार न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
5: कन्ट्याक्ट लेन्स सेवा
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
5: कृत्रिम आँखा फिटिङ गरिन्छ
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
5: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू अल्छी आँखा उपचार
1: डेढो आँखा उपचार
5: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
3: डबल भिजन उपचार
5: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
5: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
1: फोन नम्बर 98699846602 र 98643874073

0: 언제 벗어?
1: यहाँ थुप्रै मोड र घुम्तीहरू छन्, थुप्रै उकाली ओरालीहरू छन्, थुप्रै सुस्केरा र थकाईहरू छन्, थुप्रै स्वागत र विदाईहरू छन्। दुःख पिराई पनि छ जीवनमा, हाँस खेल ठट्टा पनि छ जीवनमा। त्यसैले जीवन यात्रामा एक्लै यात्रा होइन, आउनुहोस् कार्यक्रम उकाली ओराली सँगै रमाऊ। कार्यक्रम ओकाली ओराली

नमस्ते नमस्कार रे लोकसंगीतको अभिवादन सबै रेडियो प्रेमी श्रोता मनहरूमा आवाजको आवाज फर्स्ट नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति र लोक तथा दोहोरी गीत संगीतको सिंगालो रेडियो कार्यक्रम उकाली ओरालीको पर्खाईमा बस्नुभएका जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबैलाई र प्रविधि संयोजनमा भने आज हुनुहुन्छ सीमा पाण्डे यहाँ सँगसँगै आवाजको दुनियाँ मार्फत तपाईँहरूकै सुमधुर आवाजका गीत संगीतको सारथी दुःख सुखका गीत संगीतको सारथी नारायण ऋषिको तर्फबाट हजुर श्रोता आज के गर्दै हुनुहुन्छ के कस्तो अवस्थामा हुनुहुन्छ यो न्यानो मौसम सँगसँगै के गरेर बसिराख्नु भएको छ आज चाहिँ गर्मी गर्मी गरेको छ घाम लागिराखेको छ होइन के गर्मी भनेर अब चिसो चिसो बढ्न थाले अब घाम त लाग्नै पऱ्यो क्यारे होइन आज के गर्दै हुनुहुन्छ के कस्तो अवस्थामा हुनुहुन्छ त कुराकानी त अवश्य मिठो मिठो कुराकानी गर्न पाउनेछौ आज भने सोमबार आइपुगेको छ हामी सोमबार व्यवसायमा छौ हामी हरेक साथै यो सोमबारको दिन बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकिएपछि आउने गर्छौ करिब करिब 12 बजेसम्म तपाईँहरूको मिठो मिठो प्रतिभाहरू सुन्दै तपाईँहरूसँग एकदमै रमाइलो रमाइलो कुराकानी गर्दै यहाँ रहने गर्छौ त्यही क्रममा आजको यो सुन्दर श्रृंखला रेडियो कार्यक्रम उकाली ओरालीको सोमबारले श्रृंखला लिएर उपस्थित भइसक्यो आज पनि यो श्रृंखला निकै भन्दा निकै निकै रमाइलो हुनेछ रमाइलो यात्रा गर्नेछौ तपाईँहरू भने आउन सक्नुहुन्छ आफ्नो मिठो मिठो प्रतिभा सुनाउन चाहनुहुन्छ भने 082-585-8054 तपाईँहरूको लागि भने यो बाटो खुल्ला छोडेका छौ अवश्य पनि तपाईँहरूसँग लुकेर रहेको मिठो मिठो प्रतिभाहरू सुनाउनु हुनेछ आउनुहोला कुराकानी गरौं तपाईँहरूको मिठो मिठो प्रतिभाहरू धेरैमा धेरै पनि सुनाउनेछौ हामी पनि सुन्नेछौ अनि त्यसपछि पनि तपाईँहरू माझ भने हामी गुनगुनाउँदैछौ यति बेला 91.4 मेगाहर्जबाट तपाईँहरू पनि सुन्न सक्नुहुन्छ लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 मेगाहर्जबाट र अनि त्यस्तै गरी मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुन्छ अनि www.radioMB.org लगइन गरेर पनि सजिलै सुन्न पाउनुहुनेछ अझै भनौँ भने हाम्रो साथमा रहेको छ सामाजिक सञ्जाल फेसबुक तपाईँहरूले फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुन्छ हाम्रो फेसबुक पेज भने रहेको छ रेडियो मध्यपश्चिम एफएम त्यहाँ हामी लाइभमा नै छौँ त्यहाँ कमेन्ट गर्न सक्नुहुन्छ तपाईँहरूका कमेन्टले पनि पक्कै पनि स्थान पाउनेछन् तपाईँहरूका कमेन्ट पनि मैले वाचन गर्ने नै छु समय अवधिभर म यहाँ छँदैछु क्यारे है समयले साथ दियो छ भने अवश्य पनि तपाईँहरूका कमेन्ट मैले वाचन गर्नेछु अन्तिम अन्तिमसम्म यहाँ हेरिराख्नेछु ठिकै छ तपाईँहरूलाई जुन माध्यमबाट सजन छ त्यही माध्यमबाट सुन्नु होला अब भने हामी कार्यक्रमको सुरुवात गर्छौँ एउटा मिठो गीत प्रस्तुत गर्दै तपाईँहरू भने टेलिफोन गर्न पनि नबोल्नु होला टेलिफोन पनि गर्दै गर्नु होला क्यारे टेलिफोन गर्नुभयो भने अझै रमाइलो हुनेछ यति बेला पनि कार्यक्रमको सुरुवातमा एउटा मिठो गीत तपाईँहरूको लागि यति बेला यो मिठो गीत प्रस्तुत गर्छौँ सुन्दै गर्नुहोला तपाईँहरूको टेलिफोन लिनको लागि फेरि पनि हामी यहाँ आउने नै छौँ सुन्दै गर्नुहोस्

कार्यक्रमको सुरुवातमा एकदमै मिठो मिठो गीतहरू हामी तपाईँहरूबाट प्रस्तुत गरेका छौँ। के छ त अब तपाईँहरू टेलिफोन पनि गर्दै गर्नु होला 082-85-8-54 जति पनि रेडियो प्रेमी श्रोता मनहरू हुनुहुन्छ अवश्य पनि सुन्दै हुनुहुन्छ, सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने कुरा मलाई लागिराखेको छ। अवश्य सुन्दै पनि हुनुहुन्छ होला है। हामी फेसबुक लाइभमा पनि छौँ। हाम्रो फेसबुक पेज भने रेडियो मध्यपुष्म एफएम रहेको छ, तपाईँ त्यहाँ गएर सजिलै सुन्न पाउनुहुनेछ। त्यहाँ गएर कमेन्ट गर्नुहोला, तपाईँहरूका कमेन्ट पनि वाचन गरौँला क्यारे होइन। अनि यति बेला भने के गरिराख्नु भएको छ, हामीलाई के को माध्यमबाट सुन्दै हुनुहुन्छ अवश्य पनि कुराकानी गर्नेछौँ। अबको पालो भने समय अवधिभर पक्कै पनि तपाईँहरूले टेलिफोन गर्नुहुनेछ। अब भने टेलिफोन गर्ने अनि आफ्नो मिठो मिठो प्रतिभा सुनाउने पालो तपाईँको, टेलिफोन गर्नुलाई त टेलिफोन गर्न चाहिँ नबोल्नु होला, अवश्य पनि कामकाजमा भने तल्लीन व्यस्त हुनुहुन्छ होला होइन। टेलिफोन गर्नुभयो भने अझै रमाइलो हुनेछ, अवश्य पनि मिठो मिठो प्रतिभाहरू सुन्न पाउनेछौ तपाईँहरूको मुखारविन्दुबाट। आजको बसायो भने रमाइलो यात्रा हुँदैछ, रमाइलो भइराखेको छ होइन। अवश्य पनि आजको बसाई एकदमै मिठो यात्रा हुनेछ, अझै यो थप बसाई पनि मिठो साथ मिल्नेछ, तपाईँहरूको साथ रहनेछ बाँकी साथ भने आजको यो बसाईमा। फेरि पनि अब होइन टेलिफोनमा कोही साथी आउनुभयो भने उहाँसँग भलाकुसारी गर्नेछौ। के छ सीमाजी, कोही साथी हुनुहुन्छ कि एउटा गीत प्रस्तुत गरौँ गरौँ भन्ने मलाई लागिराखेको छ। पक्कै पनि कोही साथी हुनुहुन्न यति बेला, एउटा गीत प्रस्तुत गरौँ सीमाजी होइन। अनि कोही साथी आउनुभयो भने फेरि पनि यहाँसँग कुराकानी गर्नुपर्छ। यति बेला पनि तपाईँहरूमा एउटा मिठो गीत सुन्दै गर्नुहोला।

0: ಜೌಸನಿಲಿ ಬೇನಿ ಬಜಾರ ಅತ್ಯಂತ ಮಿಠು ಸುಮಧುರ ಆವಾಜ್ ರೋಕ ಹೇಮಂತ ಕಾಂತ ರಸಾಯಿಲಿ ಲೋಚನ ಭಟ್ಟರಾಯ್ಕ ಮಿಠು ಆವಾಜ್ ಗೀತ ತಪಾರ ಪ್ರಸ್ತುತ ಆಜಕ ಬಸಾಯ ಎಕ್ದಮ ರಮೈಲ ಯಾತ್ರ ರಮೈಲ ಹೈ ಬಾಕಿ ಸಾಥ ತಪಾಯ್ಕೆ ಶೂನ್ಯ 82 585 854 ಟೆಲಿಫೋನ್ ಗರ್ದೇಗಾರ್ನಹೋಲಾ ತಪಾಯ್ಕ ಟೆಲಿಫೋನ್ ಲಿನೆ ನೈ ಛ ಯತಿ ಬೆಲ ಕೆ ಛ ಸೀಮಾಜಿ ಕುಯ್ ಸಾಥಿ ಹುನುಹುನ್ಛ ಟೆಲಿಫೋನ್ ಮಾ ಕುರಾಕಾನಿ ಗರ್ಛು ನಮಸ್ತೆ ಹಜುರ್
1: नमस्ते
0: नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्नु भयो सुभनाम
1: चारबाट
0: लभ स्टार विकास भन्ने मान्छे होइन लभ स्टार जी
1: हजुर हजुर
0: सन्चै आरामै हुनुहुन्छ
1: एकदमै सन्चै आरामै छु तपाईँहरूको के छ सुनाउनुहोस्
0: एकदमै ठिक छ भन्नुपर्छ हाम्रो पक्कै पनि लभ स्टारजीले टेलिफोन गर्दै हुनुहुन्छ भन्दा भन्दै पनि पक्कै पनि तपाईँ पढ्नु भयो रहेछ क्या
1: एकदमै अब रेडियोमा फोन नगर्नु म कुरै छैन म त गरेरै छोड्छु नि त समयमा त
0: हाम्रो लभ स्टारजी घुराई चारमा के हुँदैछ बङ्गला चुले होइन
1: होइन यता गो यता सिमेन्ट फ्याक्ट्री छ क्या तल गोगले अनि त्यसको यता पूर्वतिर ठ्याक्कै त्यसको पछाडि सिमेन्ट फ्याक्ट्रीको पछाडि
0: ल ठिकै छ लभ स्टारजी
1: हजुर
0: आज कार्यक्रममा आउनु भएको छ तपाईँहरूको प्रतिभा सुन्ने दिन रहेको छ सुनाउनुहुन्छ त
1: प्रतिभा नसुनाइ म जाँदै जान्न त फेरि
0: जाँदै जानु न है
1: एकदमै पनि
0: ल त एउटा सुनिहालौँ अनि त्यसपछि अब कुराकानी त गर्दै गरौँ ल है त
1: ल हुन्छ म ट्राई गर्छु है त
0: ल त सुरु गरिहाल्नुहोस्
1: हे तिमी त्यता म यता हुने म यता हुने सोचे जस्तो जिन्दगी नहुने ल्याउली रुदा यो मन रुन्छ नि जुनी घटन पर्दैन मसँग मुदर भोले हुन्छ नि म यता हुने म यता हुने सोचे जस्तो जिन्दगी नहुने ल्याउली रुदा यो मन रुन्छ नि जुनी घटन पर्दैन मसँग एउटा मुदा भोले हुन्छ नि जुनी घटन पर्दैन मसँग एउटा मुदा भोले हुन्छ नि
2: यति नै त
0: लभ स्टारले
2: हजुर हजुर
0: साह्रै मिठो गीत गाइदिनु भयो होइन हाम्रो सीमाजीले पनि सुनिराख्नु भएको छ कति मिठो गाउनु भएको भए हाम्रो लभ स्टारजीले भनेर मलाई पनि सिक्न मन थियो सिकाइदिए हुन्थ्यो भन्नेमा हुनुहुन्छ अरे क्या
2: ए अब सिक्नुहुन्छ बिस्तारै बिस्तारै भनिदिनु न
0: कहिले हो कहिले कुदिराखेको छु कसैले पनि नसिकाइदिने भयो भनेर धुरु धुरु रोइराख्नु भएको छ
2: ए नरुन भन्नु के फेरि आँसु पुस्दिने मान्छे कोही पनि हुँदैनन् नरुनु होला भनिदिनु पछि पछि सिक्नुहुन्छ भनिदिनु है
0: ल ठिकै छ हाम्रो सीमाजीसँग अलरेडी नै छ अरे क्या आँसु पुस्ने मान्छे त्यसैले रोइराख्नु भएको
2: ए ल ल त्यसो बनाइ अरे भनिदिनु
0: ल ठिकै छ लभ स्टारजी
2: हजुर हजुर
0: आज चाहिँ अब हजुरको एकदम मिठो प्रतिभा सुन्न पाएका छौँ होइन अब के गर्ने त हामी चाहिँ छुट्टिनुपर्छ अन्य साथीलाई पनि पाला दिनु पर्यो क्यारे होइन हामीसँग समय पनि एकदमै थोरै थोरै छ हजुरको यो मिठो प्रतिभा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त
2: सर्वप्रथम त तपाईँको लागि मिठो माया मिठो सम्झना अनि प्रविधिमा हाम्रो दिदीको लागि पनि एकदमै पनि नरुनु होला है दिदी सम्झिरहेको छु भाइ हुँदा भन्दै जति पनि उकाली ओह्राली सुन्दै हुनुहुन्छ बस्दै हुनुहुन्छ, मभन्दा अगाडि आउने मभन्दा पछाडि आउने सबै खेतालाई उस्तै छ माया उस्तै छ सम्झना, मेरो घर परिवार लगायत मेरो नाम मेरो भाइसँग जति पनि हुन्छ सबै पनि बिर्सेको छैन है भन्दै छुट्टिए नमस्ते।
0: ओके बाबाई हाम्रो लभ स्टार जी होइन यहाँको टेलिफोन पनि सुन्न पाएका छौँ। आजको उसाई पनि यस्तै यस्तै रमाइलो भइराखेको छ होइन, रमाइलो कुराकानी गर्न पाएका छौँ। हाम्रो फेसबुक लाइभमा पनि थमन परियारले कमेन्ट गर्नुभएको रहेछ, नमस्ते नमस्कार नारायणजी के छ हजुरको खबर, सन्चै हुनुहुन्छ म भारतको चेन्नईबाट हजुरको कार्यक्रम सुन्दैछु। अब बज्ने गीत मार्फत सम्झनु पर्दा हजुर लगायत मेरो घर परिवार सम्पूर्ण आफन्ते अनि कार्यक्रम सुनेर बस्नुभएका सबै सबैमा मिठो सम्झना छ है भन्नुभएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यो मिठो कमेन्टको लागि। अब भने हामीसँग समय एकदमै थोरै मात्रै बाँकी छ, बाँकी भन्दा पनि समयले नेटवर्क काटिसकेको छ। अब भने आजको बसाइबाट पनि विदा माग्नु पर्ने होला जस्तो छ होइन, तपाईँहरू भने कमेन्ट पनि गर्दै गर्नु होला, आउँदो बसाइमा पनि तपाईँसँग भला कुसारी गर्नेछौ अवश्य पनि। आजको बसाइबाट भने म कार्यक्रम प्रस्तुता नारायण ऋषि पनि आउँदो बसाइसम्मको लागि विदा हुन चाहन्छु। रेडियो मध्यपश्चिम एफएम सुन्दै गर्नु होला अनि तपाईँहरूको बाँकी पल बाँकी समय जति पनि छ यो समय शुभ बितोस् शुभ रहोस् नमस्कार।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
7: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
8: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
9: मुटु रोग विशेषज्ञ डाक्टर
8: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढ़ामगर द्वारा प्रत्येक दिन बिरामी चेक जांच भइरहेको सहर्ष जानकारी गराउँदछौं। सम्बन्धित रोग का बिरामी समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-649-41-944।
7: होइन भाइला,
8: लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।

0: का बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट वीटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदो को डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578434910
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478426001

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: यति बेला मध्याह्नको 12 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार खुलेन, आज कारोबार नहुने। प्रधानमन्त्री राहत कोषमा झण्डै 15 अर्ब रूपियाँ मौजदात, प्राथमिकताका आधारमा रकम परिचालन गर्ने सरकारको भनाई। पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय। केन्द्रीय कमिटिमा हुने छलफल र बहसका आधारमा भावी रणनीति तय गर्ने। इटालीमा विद्यालयमा बुर्का प्रतिबन्ध र विदेशी विद्यार्थीको संख्या स्थगित गरिँदै विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य। र पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीगको उपाधि एडिनबर्गलाई। नेपाल खबरमा अब पूरा खबर। नेपाल स्टक एक्सचेन्ज नेप्सेले आजको नियमित शेयर कारोबार स्थगित गरेको छ। नेप्सेका अनुसार डाटा सेन्टरमा प्राविधिक समस्या आएको छ। समस्या समाधानका लागि पहल भइरहेको नेप्सेले जनाएको छ। यो समस्यामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने भन्दै आज कारोबार बन्द गरेको नेप्सेले सूचना मार्फत जनाएको छ। धितोपत्र सूचीकरण तथा कारोबार नियमावली अनुसार आजको कारोबार स्थगित गरेको नेप्सेको भनाई छ। अघिल्लो कारोबार दिन नेप्से 22.85 अंकले बढ़ेर 2647.22 बिन्दुमा पुगेर बन्द भएको थियो। प्रधानमन्त्री राहत कोषमा मौजदात रकम झण्डै 15 अर्ब रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हाल कोषमा 14.88 करोड़ 90,38,871 रूपियाँ मौजदात रहेको छ। सरकारले कोषमा जम्मा भएको रकम मध्ये यसअघि नै 1 अर्ब रूपियाँ बढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। भोटे कोशी नदीमा आएको बाढ़ीबाट रसुवा लगायत क्षेत्रमा सड़क पुल जलविद्युत आयोजना होटल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रको राहत तथा पुनस्थापनाका लागि कोषबाट रकम परिचालन गरिएको हो। 9 वटा वाणिज्य बैंकमा गरी 11,14,20,50,947 रूपियाँ जम्मा भएको छ। यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा 2,44,74,121 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। सरकारले कोषमा प्राप्त रकमलाई आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्ने जनाएको छ। नेकपा एमालेको सचिवालय बैठकले चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटिमा प्रस्तुत गर्ने निर्णय गरेको छ। आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रतिवेदनका विवादास्पद विषयलाई सम्बोधन गर्दै त्यसलाई केन्द्रीय कमिटिमा लैजाने निर्णय गरेको हो। एमाले उपमहासचिव लेखराज भट्टका अनुसार केन्द्रीय कमिटि बैठकका लागि अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनैतिक प्रतिवेदन लगायतका विषय एजेण्डामा समावेश गरिएको छ। 29 पृष्ठ लामो प्रतिवेदन परिमार्जन सहित पारित भइसकेको उल्लेख गर्दै भट्टले अब प्रतिवेदनमा थप बहस आवश्यक नरहेको समेत बताउनुभयो। केन्द्रीय कमिटि बैठकमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले धारणा राख्ने तयारी गरिरहेको सन्दर्भमा उपमहासचिव भट्टले केन्द्रीय कमिटिमा हुने छलफल र बहसका आधारमा नै पार्टीको आउँदो रणनीति तय हुने बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव घट्दा चाँदीको बढ़्यो, आज 17 जिल्लामा बाढ़ीको जोखिम लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार खुलेन, प्रधानमन्त्री राहत कोषमा झण्डै 15 अर्ब रूपियाँ मौजदाद, पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव 1300 रूपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुन तोलाको 3,03,900 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 2,100 रूपियाँले बढ़ेर 3,05,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव 30 रूपियाँले बढ़ेको छ। चाँदी तोलाको 4,805 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,795 रूपियाँ थियो। आज देशका विभिन्न जिल्लामा बाढ़ीको जोखिम रहेको भन्दै सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार धनकुटा, उदयपुर, सिन्धुली, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, बाँके र बर्दिया लगायतका जिल्लामा बाढ़ीको जोखिम छ। यी जिल्लाबाट भएर बहने साना नदी तथा खोलामा जलसतह बढ़न सक्ने र आकस्मिक बाढ़ीको जोखिम रहेकोले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै तमर, अरूण, दूधकोशी, तामाकोशी र सुनकोशी लगायत सहायक नदीमा पनि जलसतह उल्लेख्य बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना अन्तर्गत निर्माण भइरहेको दमौली भरतपुर 220 केवी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रूख कटानको आवश्यक कानूनी स्वीकृति प्राप्त भएको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइन अन्तर्गत जिल्लामा पर्ने रूखको छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप 12 सामुदायिक वनमा प्रवेश गरी रूख कटान गर्ने स्वीकृति प्रदान गरेको छ। यसैगरी प्रसारण लाइन क्षेत्रभित्र पर्ने जिल्लाका सबै 17 सामुदायिक वनमा रूख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ। प्रसारण लाइन क्षेत्र अन्तर्गत देवघाट गाउँपालिकाका 5, बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकामा 6-6 वटा सामुदायिक वन रहेका छन्। कोशी प्रदेशमा डेंगी संक्रमणको दर बढ़दै गएको छ। झापा जिल्ला डेंगीको सबैभन्दा उच्च जोखिममा देखिएको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृति लुइटेलका अनुसार सन् 2026 सेप्टेम्बर 19 तथ्याङ्क अनुसार प्रदेशमा 793 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। डेंगीको संक्रमण प्रदेशका 13 जिल्लामा फैलिएको छ। यो अस्तिसम्मको तथ्याङ्क हो। अब विदेशको खबर। इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा अर्थात बुर्का लगाउन प्रतिबन्ध लगाउने र एउटै कक्षामा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने तयारी गरेको छ। आउँदो वर्ष हुने आम चुनावमा आप्रवासन मुख्य मुद्दा बन्ने अपेक्षाका बीच इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले यस्तो योजना सार्वजनिक गर्नुभएको छ। प्रधानमन्त्री मेलोनीले आफ्नो राष्ट्रवादी रूढ़ीवादी ब्रदर्स अफ इटाली अर्थात एफडीआई पार्टीको युवा शाखाको भेलामा प्रस्तावित परिवर्तनबारे जानकारी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँका अनुसार विद्यालय प्रणालीमा घुलमिल हुन गम्भीर कठिनाई भोगेका विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य गरिएको छ। इटाली गएर आफ्नो भविष्य निर्माण गर्न चाहने जोसुकैले इटालीको भाषा सिक्नुपर्ने, संस्कृति बुझ्नुपर्ने र त्यहाँका नियमहरूको सम्मान गर्नुपर्ने प्रधानमन्त्री मेलोनीले बताउनु भएको छ। अब खेल खबर। पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीग ईटीपीएलको उपाधि एडनबर्ग क्यासल रकर्सले जितेको छ। गैराति आयरल्याण्डको डब्लिनमा भएको फाइनलमा एडनबर्ग क्यासल रकर्सले बेलफास्ट वुल्फ्सलाई 7 विकेटले हरायो। बेलफास्टले दिएको 151 रनको लक्ष्य एडनबर्गले 18 ओभर 4 बलमा 3 विकेट गुमाएर भेटायो। एडनबर्गका आन्द्रेस गौसले नट आउट 90 रन बनाएका छन्। बेलफास्टका मार्क एडर, म्याथ्यू ह्याम्ब्रेज र ग्याविन होइले 1-1 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको बेलफास्टले 20 ओभरमा 5 विकेट गुमाएर 150 रन बनाए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार खुलेन, आज कारोबार नहुने। प्रधानमन्त्री राहत कोषमा झण्डै 15 अर्ब रूपियाँ मौजदात, प्राथमिकताका आधारमा रकम परिचालन गर्ने सरकारको भनाई। पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय। केन्द्रीय समितिमा हुने छलफल र बहसका आधारमा भावी रणनीति तयार गर्ने। इटालीमा विद्यालयमा बुर्का प्रतिबन्ध र विदेशी विद्यार्थीको संख्या सीमित गरिदै विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य र पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीगको उपाधि एडनबर्गलाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: 91.4 मेगाहर्ट्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
2: इन्डोस्कोपी सेवा
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
11: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
12: न्युरोरोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
13: वरिष्ठ न्यूरोफिजिक्सियन डाक्टर सन्दीप कुमार जयसवाल अब हरेक महिनाको दोस्रो शुक्रबार दिव्य फार्मेसी घोराईदाङमा।
12: डाक्टर द्वारा दिइने सेवाहरू
13: टाउको दुखाई,
12: चक्कर लाग्ने, बेहोस हुने,
13: प्यारालाइसिस पक्षघात,
12: मिर्गी रोग, छारे रोग,
13: इन्सिफलाइटिस मेनेन्जाइटिस भएको,
12: पार्किन्सन रोग,
13: इइजी इएमजी एनसीभी गराउनु पर्ने अवस्थामा,
12: नसा च्यापिएको,
13: स्मरण शक्ति कम हुने,
12: मस्तिष्कघात, स्ट्रोक र न्यूरोलोजिकल जटिलता भएका बिरामीले पनि तुरन्त सम्पर्क गर्नुहोला।
13: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
12: डाक्टर आउने समय यही असोज 16 गते शुक्रबार।
13: सम्पर्क फोन नम्बर 0825 90 410, 98 4 78 28 913।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847, 0825 90 847।
16: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-65-5309 र मोबाइल 98-453-0653।
17: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
18: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
17: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
18: फोन नंबर 082-562-601 98-578-35-990 98-578-31-684।
19: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
20: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
19: डाक्टरद्वारा दिइने सेवाहरू
20: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
19: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
20: हार्ट अट्याक मुटु पेट जीव र खुट्टा सुनिने बेहोश हुने छाती गरुङ्गो हुने हातखुट्टा जीव र जोड्नेहरू दुख्ने
19: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
20: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
21: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
22: समय बिहान 9 बजेदेखि
19: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
22: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9898।

0: एक्सचेंजमे जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट, अन द स्पट फाइनेंस र फ्री एक्सेसरी। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम प्रिफिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत और निर्मा सुन्न सक्नुहुनेछ। 082-568-5754 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट को 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-7।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलईडी टिभी किन्न जाने?
7: जान्न।
6: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: सत्य भन्दिनौ?
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
6: फोन नम्बर
7: 082-5627-452
6: 082-5627-452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
1: भर्ना सम्बन्धी सूचना।
11: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
12: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286।

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: मेरो एभरेस्ट
1: मध्यपश्चिम जान ज्याक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो 1 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। विश्व शान्ति दिवस 2026 को अवसरमा बर्मा कुमारीज मधुबन आध्यात्मिक पुनर्जागरण केन्द्र दाङमा प्राकृतिक विपदका कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। सबैका लागि जहाँ सुकै हरेक दिन शान्तिमा लगानी गरौं भन्ने यस वर्षको शान्तिको सन्देश सहित आज कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बर्मा कुमारीज नेपाली प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा गरेको सहयोग बारे जानकारी गराइएको थियो। बर्मा कुमारीज पूर्वी नेपालबाट 1,01,00,000 रूपियाँ र पश्चिम नेपालबाट 42,75,342 रूपियाँ गरी कुल 1,43,75,342 रूपियाँ संकलन तथा हस्तान्तरण गरिएको जानकारी गराइएको थियो। त्यसमध्ये बर्मा कुमारीज राप्ती क्षेत्र अन्तर्गत विभिन्न शाखा तथा उपशाखाबाट 4,49,640 रूपियाँ संकलन गरिएको बर्मा कुमार माधव तिमल सिन्हाले जानकारी दिनुभएको छ। कोरोना महामारीका बेला अक्सिजन अभाव टार्न रूकुम पूर्व अस्पतालमा जडान गरेको अक्सिजन प्लान्ट 5 वर्ष बितिसक्दा पनि अपेक्षा अनुसार सञ्चालनमा आउन सकेको छैन। अस्पतालमा अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि आवश्यक पर्दा पोखरा र भैरहवा लगायत बाहिरी जिल्लाबाट सिलिण्डर ल्याउनुपर्ने बाध्यता अहिले छ। लाखौं रूपियाँ खर्च गरेर जडान गरिएको प्लान्ट नियमित सञ्चालनमा नआउँदा सरकारी लगानीको प्रतिफलमाथि प्रश्न उठेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष 2078-79 रूकुम पूर्व अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि 75,00,000 रूपियाँ बजेट विनियोजन गरेको थियो। टेण्डर प्रक्रिया मार्फत करिब 72,00,000 रूपियाँको लागतमा प्लान्ट जडान गरिएको अस्पतालको अभिलेखमा उल्लेख गरिएको छ। प्लान्ट जडान गर्दा दैनिक 40 लिटर क्षमताका 30 देखि 32 वटा सिलिण्डर भर्न सक्ने क्षमता रहेको बताइएको थियो। तर अहिले अस्पतालमा बिरामीलाई अक्सिजन आवश्यक पर्दा बाहिरबाट सिलिण्डर ल्याउनु पर्ने अवस्था रहेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर कृष्ण खरालका अनुसार अस्पतालमै अक्सिजन उत्पादन गर्न सके उपचार सेवा सञ्चालनमा सहज हुने बताइएको छ। प्रधानमन्त्री राहत कोषमा मौजदात रकम झण्डै 15 अर्ब रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार अहिले कोषमा 14,88,90,38,871 रूपियाँ मौजदात रहेको छ। सरकारले कोषमा जम्मा भएको रकम मध्ये यसअघि नै 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। पोटीकोशी नदीमा आएको बाढ़ीबाट रसुवा सिन्धुपाल्चोक लगायतका क्षेत्रमा सड़क पुल जलविद्युत आयोजना होटल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रको राहत तथा पुनस्थापनाका लागि कोषबाट रकम परिचालन गरिएको हो। 9 वटा वाणिज्य बैंकमा गरी 11,14,20,50,947 रूपियाँ जम्मा रहेको छ। र कोराही उपमहानगरपालिका 15 रहेको हात्तीमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो 17 वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न गरेको छ। सहकारीले वित्तीय अनुशासन सदस्य केन्द्रित सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी वर्षका कार्यक्रम तथा लक्ष्य सार्वजनिक गरेको छ। संस्थाका अध्यक्ष भगवती शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाको कार्यक्रममा उपाध्यक्ष ऋषिराम रिजालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव केशव दीपक न्यौपानेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष रामचन्द्र कार्कीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षक समितिका संयोजक जनक शाहले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यसै अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका तथा उत्कृष्ट प्रदर्शन गर्ने शेर सदस्यहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। सोही क्रममा ज्येष्ठ नागरिकतर्फ घोराही सत्रका 43 घोराहीका 83 वर्षीय इन्दुकान्त आचार्य र घोराही 16
कि 79 वर्षीय चमेली देवी श्रेष्ठलाई सम्मान गरिएको थियो। त्यसै गरी सहकार्यले शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि प्रोत्साहन गरेको छ। यसैबीच अधिवेशनबाट ऋषिराम रिजालको अध्यक्षतामा 9 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ, जसको उपाध्यक्षमा बेन्जु केसी, सचिवमा बालचन्द्र गौतम, कोषाध्यक्षमा प्रेम गौतमलाई चयन गरिएको छ। यसै गरी सदस्यहरूमा सुरज श्रेष्ठ, बुद्धि मणिपन्त, विमल थापा, मीरा शर्मा र पुष्पा थापा र लेखा समितिको संयोजकमा जनक शाह र सदस्यमा केशव राज पन्त र विष्णु भण्डारी चयन हुनुभएको छ। अवस्थ दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रति घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राखीहल रोड, छोराही दाग,
7: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478-27-977
8: र 98578-30-689।
9: के तपाईँलाई पायल फुसुदा फुसा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई, सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।

0: अंगा रेडिस मेरो एभरेस्ट।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
2: सम्पर्क नम्बर 082-560-23।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
3: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
4: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: ओरेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट अन द स्पट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333133 र 98686-37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरु छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494667487।

सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: स्वर्गधारी चलचित्र मन्दिर घोराई दाङमा यही असोज 2 गते देखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानायक चलचित्र झिङ्गे दाउ 2
2: यसका दाजुभाइ केबीति बैरी बका होला नि एक अर्कालाई त सबुरै सम्झिन्छ।
3: तिम्रा दाई बौजुले आमा गाउँ लगेछन् भने चाहिँ राम्रो हुँदैन त्यहाँ।

0: साथै नेपाली कथानाक चलचित्रकार के साइला पनि भव्य प्रदर्शन भइरहेको छ।
1: दुई दिन त हिँडिसक्ने हो साइला,
2: के हो के त्यो रूपा,
0: हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस,
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराहै ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
6: मध्यपश्चिम ट्राङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। कोरोना महामारीका बेला अक्सिजन अभाव टार्न रोकुम पूर्व अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट 5 वर्ष बितिसक्दा पनि अपेक्षा अनुसार सञ्चालनमा आउन सकेको छैन। अस्पतालमा अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि आवश्यक पर्दा पोखरा र भैरहवा लगायत बाहिरी जिल्लाबाट सिलिण्डर ल्याउनुपर्ने बाध्यता अहिले छ। लाखौं रूपियाँ खर्च गरेर जडान गरिएको प्लान्ट नियमित सञ्चालनमा नआउँदा सरकारी लगानी को प्रतिफलमाथि प्रश्न उठ्ने गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष 2079-80 रूकुम पूर्व अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि 75 लाख रूपियाँ बजेट विनियोजन गरेको थियो। टेण्डर प्रक्रिया मार्फत करिब 72 लाख रूपियाँको लागतमा प्लान्ट जडान गरिएको अस्पतालको अभिलेखमा उल्लेख गरिएको छ। प्लान्ट जडान गर्दा दैनिक 40 लिटर क्षमताका 30 देखि 32 वटा सिलिण्डर भर्न सक्ने क्षमता रहेको बताइएको थियो। विश्व शान्ति दिवस 2026 अवसरमा बर्मा कुमारीज मधुबन आध्यात्मिक पुनर्जागरण केन्द्र दाङमा प्राकृतिक विपदका कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामना सहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। सबैका लागि जहाँ सुकै हरेक दिन शान्तिमा लगानी गरौं भन्ने यस वर्षको शान्तिको सन्देश सहित आज कार्यक्रमको आयोजना गरिएको हो। बर्मा कार्यक्रममा बर्मा कुमारीज नेपालले प्रधानमन्त्री दैविक वर्गको उद्धार कोषमा गरेको सहयोग बारे जानकारी गराइएको थियो। बर्मा कुमारीज पूर्वी नेपालबाट 1,01,00,000 रूपैयाँ र पश्चिम नेपालबाट 42,75,342 रूपैयाँ गरी कुल 1,43,75,342 रूपियाँ संकलन तथा हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ। त्यसमध्ये बर्मा कुमारीज राप्ती क्षेत्र अन्तर्गत विभिन्न शाखा तथा उपशाखाबाट 4,49,640 रूपियाँ संकलन गरिएको बर्मा कुमार माधव तिमले सेनाले जानकारी दिनुभएको छ। प्रधानमन्त्री राहत कोषमा मौजदात रकम झण्डै 15 अर्ब रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार अहिले कोषमा 14,88,90,38,871 रूपियाँ मौजदात रहेको छ। सरकारले कोषमा जम्मा भएको रकम मध्ये यसअघि नै 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। पोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा सिन्धुपाल्चोक लगायतका क्षेत्रमा सड़क पुल जलविद्युत आयोजना होटल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रको राहत तथा पुनस्थापनाका लागि कोषबाट रकम परिचालन गरिएको हो। 9 वटा वाणिज्य बैंकमा गरी 11,14,50,947 रूपियाँ जम्मा छ। त्यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा 2,44,74,121 डलर जम्मा भएको कार्यालयले जनाएको छ। र घोराही उपमहानगरपालिका 15 रहेको हात्तीमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो 17 वार्षिक साधारण सभा तथा 6 अधिवेशन सम्पन्न गरेको छ। सहकारीले वित्तीय अनुशासन, सदस्य केन्द्रित सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी वर्षका कार्यक्रम तथा लक्ष्य सार्वजनिक गरेको हो। संस्थाका अध्यक्ष भगवती शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाको कार्यक्रममा उपाध्यक्ष ऋषिराम रिजाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव केशव दीपक न्यूपानीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष रामचन्द्र कार्कीले आर्थिक प्रतिवेदन र कोषाध्यक्ष लेखा सुपरिवेक्षक समितिका संयोजक जनक शाहले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यसै अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका तथा उत्कृष्ट प्रदर्शन गर्ने शेर सदस्यहरूलाई सम्मान तथा पुरस्कृत पनि गरिएको थियो। अवस्थ दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रति घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
3: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली जिसस रोड घोराहिदाङ।
1: फोन नम्बर 082-560-788।
3: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98128-24072।

0: Pro rate chakatra, no it like pro. Rasita pao from 2 and 4. Sancha yes ma hamro patro. Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadai sajilo, sabai sajilo. Tapai pani download garnu ho. Kineki yesma sabai cha.
1: महासेवन दीर्घजीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 9843-0653-23।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
13: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
14: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
13: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै डेंगी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने
14: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा
15: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
16: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
17: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शङ्कर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 0825625023 98478617 र 98478635
19: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
20: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
19: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
20: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
19: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
20: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578434910
19: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
21: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि छ पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: नमस्ते म गायक जगदीश कमाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगा

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रस्तुति, रेडियोलोजी, एनेस्थेसिया, बाल

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइजा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध शल्यक्रियाहरू
6: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
5: बाल बालिकाको न्यूरो सर्जरी
6: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
5: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
5: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
7: खुशीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
5: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
5: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
5: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
5: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
10: सीता के भयो तिमीलाई घुम्सेर बसी छौ
11: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
10: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
11: ए ठिकै छ म जान त धेरै ठाउँ ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छौ।
12: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराहीदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
17: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
15: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9858745226।
18: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
19: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलवायु विपद व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन। रसुवा बाढ़ीमा सम्पर्कविहीन भएकाहरू जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने। डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरू, 9 कार्यसूची तय। बैठक स्थलमा मोबाइल प्रयोग, भिडियो र लाइभ पूर्ण रूपमा रोक। पार्टीभित्र अनुशासन कायम गर्न अध्यक्ष ओलीको कड़ा निर्देशन। रूसको संसदीय चुनावमा राष्ट्रपति पुटिनको दलको अग्रता। कब्जा गरेका युक्रेनी भूभागमा पनि मतदान। र विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल फेरि पराजित। जापानमा समुद्री आँधीका कारण एसियाली खेलकुदमा पनि असर। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले जलवायु जन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले अति जोखिममा रहेका नदी तटीय तथा भौगोलिक बस्तीहरूको पहिचान गरी सुरक्षित ठाउँमा सार्न सरकारलाई भनेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै समिति सभापति समीक्षा भास्कोटाले जलवायु परिवर्तन कारण सृजना हुने विपदका बहुआयामिक जोखिमहरूको दिगो समाधानका लागि जलवायु न्यायको सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात गर्न सरकारलाई निर्देशन दिनुभयो। यस्तै जलवायु परिवर्तनबाट हुने हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु न्यायका लागि पर्वतीय तथा अति प्रभावित राष्ट्रहरूसँग सहकार्य गर्न समितिले सरकारलाई सुझाव दिएको छ। गृह मन्त्रालयले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून रहेको जनाएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटता र प्रविधिको अभावका बावजूद खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभयो। विशेष गरी जलविद्युत आयोजनाका सुरुङहरूमा केन्द्रित भई उद्धार कार्य भइरहेको उहाँको भनाइ छ। खोज र उद्धार पछि राहत वितरण, पुनर्स्थापना र पुननिर्माणका कामलाई प्राथमिकताका साथ अघि बढ़ाउने गृह मन्त्रालयले जनाएको छ। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट हटाउनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भट्टराई श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच सहमति भएको हो। दुई मन्त्रीबीच हिजो भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत हुनुभएको हो। अब अर्थमन्त्री वाग्ले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजानुहुनेछ। मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ। सरकारले चालू आर्थिक वर्षदेखि विद्युत भ्याट हटाउन थालेको हो। अहिले घरायसी ग्राहक लागि 5% र औद्योगिक तथा अन्य गैर घरायसी ग्राहकका लागि 13% भ्याट लाग्छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षको बजेट मार्फत गर्नुभएको यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउने तयारी शुरू गरेको हो। डेटा सेन्टरमा साइबर आक्रमण भएपछि आज नेपाली शेयर बजारको कारोबार पूर्ण रूपमा बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सीका अनुसार 72 ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डेटा हब प्रालीको डेटा सेन्टरमा हिजो बिहानैदेखि प्राविधिक समस्या देखिएको थियो। ब्रोकरहरूको सिस्टम व्यवस्थापन गर्दै आएको वाईको प्रालीले डेटा सेन्टर र नेप्से बीच नेटवर्क कनेक्टिभिटी रहेकाले थप जोखिम डेटा चोरी र प्रणालीमा क्षति हुन सक्ने चेतावनी दिएको छ। नेप्से र स्टक ब्रोकर्स एसोसिएशन बीचको छलफलपछि सम्भावित वित्तीय तथा प्राविधिक जोखिम न्यूनीकरण गर्न आजको शेयर कारोबार स्थगित गरिएको हो। डेटा सेन्टरको प्राविधिक समस्या र आक्रमणको वास्तविक दायरा अझै पत्ता लगाइसकेको छैन। प्रभावित प्रणालीहरूलाई सुरक्षित रूपमा अलग गरेर समाधानको प्रयास भइरहेको छ। भोलि पनि बजार खुल्छ वा बन्द रहन्छ भन्ने विषयमा नेप्सेले आधिकारिक जानकारी दिएको छैन। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरमा शुरू भएको छ। पछिसम्म चल्ने बैठकका लागि 9 मुख्य कार्यसूची तय गरिएका छन्। गएको फागुन 21 गतेको प्रतिनिधि सभा चुनावपछि पहिलो पटक बसेको यस बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ। यस्तै केन्द्रीय कमिटिमा मनोनयन, पोलिट ब्यूरो, स्थायी कमिटि, विभागहरू, सल्लाहकार परिषद र अनुशासन आयोग गठन लगायतका समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा बोल्न चाहने सदस्यका लागि 3 मिनटको समय तोकिएको छ भने समय अभाव भए लिखित सुझाव दिन सक्नेछन्। यसैबीच बैठकलाई मर्यादित र अनुशासित बनाउन अध्यक्ष केपी शर्मा ओलीले कड़ा निर्देशन दिनुभएको छ। बैठक स्थलमा मोबाइल चलाउन, भिडियो खिच्न वा सामाजिक सञ्जालमा लाइभ गर्न पूर्ण रूपमा रोक लगाएको छ। भोलिदेखि बैठक स्थलमा मोबाइल फोन नै नल्याउन ओलीले निर्देशन दिनुभएको छ। पार्टीभित्र अनुशासन कमजोर बनेको भन्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा जथाभावी टिप्पणी नगर्न सचेत गराउनुभयो। बाहिरबाट आक्रमण भइरहेका बेला पार्टीभित्रैबाट असन्तुष्टि पोखेर विरोधीलाई खेल्ने अवसर नदिन पनि उहाँले नेता कार्यकर्ताहरूलाई कड़ा निर्देशन दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। काठमाडौँको त्रिपुरेश्वरको सड़कमा एउटा गाड़ीमा आगलागी भएको छ। रिद्धि सिद्धि यातायातको गाड़ीमा आगलागी भएको र घाइते चालकलाई अस्पताल लगेको प्रहरले जनाएको छ। चालकको अवस्था गम्भीर रहेको छ। बसमा अरू यात्रु थिएनन्। आगलागीको कारणबारे अनुसन्धान भइरहेको र प्रारम्भिक निष्कर्ष अनुसार चालक आफैले आगो लगाएको प्रहरले जनाएको छ। राहदानी विभाग अघिको मुख्य सड़कमै रहेको गाड़ीमा आगलागी भएको हो। अब विदेशको खबर। रूसी संसदीय चुनावमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ़ युनाइटेड रशिया पार्टीले ठूलो अग्रता लिएको छ। सरकारी संचार माध्यमका अनुसार झण्डै 71% मतगणना हुँदा युनाइटेड रशियाले 57.5% मत प्राप्त गरेको छ। राज्य डुमाका 450 सीटका लागि भएको यो चुनाव सन् 2022 युक्रेनमाथि रूसको ठूलो सैनिक कार्यवाही शुरू भएपछिको पहिलो संसदीय चुनाव हो। प्रारम्भिक परिणाममा कम्युनिष्ट पार्टीले 14% र राष्ट्रवादी एलडीपीआरले 8.7% मत पाएका छन्। सरकारी समाचार संस्था तासका अनुसार सत्तारूढ़ दलले 2/3 बहुमत कायम राख्ने अनुमान छ। युद्ध विरोधी याब्लोको पार्टीलाई सर्वोच्च अदालतले चुनावको केही हप्ता अघि संघीय सूचीमा उम्मेद्वारी दिन रोक लगाएको थियो। यद्यपि उसका केही उम्मेद्वार एकल निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा रहेका थिए। रूसले कब्जा गरेको युक्रेनी भूभागमा समेत मतदान भएको छ। मतदानको अन्तिम दिन युक्रेनले मस्को र आसपासका क्षेत्रमा ठूलो संख्यामा ड्रोन प्रहार गरेको रूसी अधिकारीहरूले बताएका छन्। चुनावको अन्तिम परिणाम आज सार्वजनिक हुने अपेक्षा छ। अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल फेरि पराजित भएको छ। आज भएको 9 देखि 12 स्थानको वर्गीकरण खेलमा नेपाल हङकङसँग 3-0 को सोझो सेटमा पराजित भएको हो। यसअघि समूह चरणमा जापान र इण्डोनेसियासँग पराजित भएपछि पदकको दौड़बाट बाहिरिसकेको नेपालले अहिले वर्गीकरण खेल खेलिरहेको छ। हङकङसँगको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-19 र तेस्रो सेट 28-26 गुमाएको छ। यसअघि वर्गीकरण चरणको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 को सोझो सेटमा पराजित गरेको थियो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागी हो। यसअघि सन् 2023 चीनको हाङझाउमा भएको 19 एसियाली खेलकुदमा पहिलो पटक महिला भलिबलमा सहभागिता जनाएको थियो। र जापानमा आएको शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण एसियाली खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ। नागोया र आइची प्रिफेक्चरमा भइरहेका विभिन्न खेल का तालिकाहरू आँधीका कारण फेरबदल गरिएका छन्। जस अन्तर्गत आजका लागि तय गरेको घोडचढ़ी सम्बन्धी प्रतियोगिता भोलिका लागि सारेको आयोजकले जनाएको छ। यसैले खेलकुदमा सहभागी झण्डै 4,000 खेलाड़ी तथा पदाधिकारीहरू अहिले कोस्टा सेरेना नामक क्रूज जहाजमा बसिरहेका छन्। आँधीको प्रभाव त्यो क्षेत्रमा पुगेमा जहाजलाई तत्काल सुरक्षित ठाउँमा सार्ने तयारी राखिएको छ। खतरा पूर्ण रूपमा टएपछि मात्र जहाजलाई पुनः त्यही ठाउँमा फर्काउने जापानी अधिकारीले उद्धृत गर्दै रोयटर्सले जनाएको छ। यसैबीच जापानी टोलीका चीफ डे मेसन कोसेई इनोले सम्भावित आपतकालीन अवस्थाको सामना गर्ने विषयमा जापान ओलम्पिक कमिटीसँग निरन्तर बैठक भइरहेको जानकारी दिनुभएको छ। 130 किलोमिटर प्रति घण्टाको गतिमा आएको यस आँधीका कारण खेलकुद बाहेक सयौं उडानहरू रद्द हुनका साथै बुलेट ट्रेन सेवा र अन्य ठूला कार्यक्रम समेत प्रभावित भएका छन्। मौसमविदहरूले अत्यधिक वर्षा र हावाहुरीको जोखिम कायमै रहेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। चार बन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। जलवायु विपद व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन। रसुवा बाढ़ीमा सम्पर्क विहीन भएकाहरू जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने। डाटा सेन्टरमा साइबर आक्रमण हुँदा आज शेयर बजार खुलेन। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरू। 9 कार्यसूची तय। बैठक स्थलमा मोबाइल प्रयोग, भिडियो र लाइभमा पूर्ण रोक। पार्टीभित्र अनुशासन कायम गर्न अध्यक्ष ओलीको कड़ा निर्देशन। रूसको संसदीय चुनावमा राष्ट्रपति पुटिनको दलको अग्रता। कब्जा गरेका युक्रेनी भूभागमा पनि मतदान। र विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल फेरि पराजित। जापानमा समुद्री आँधीका कारण एसियाली खेलकुदमा पनि असर।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेडम दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98478726873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा
5: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा
8: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू
9: पाठेघरको मुखको क्यान्सर तल्लो पेट दुख्ने महिनावारी गडबडी गर्भवती चेकजाँच तथा उपचार र प्रसूति सेवा
8: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा
10: अन्य विशेषज्ञ सेवाहरू
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेकजाँच
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
14: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
15: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
17: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825562018
18: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
5: मुटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
19: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मुटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: डाक्टरद्वारा दिइने सेवाहरू
19: ब्लड प्रेसर हाई लो भएका
5: कोलेस्ट्रोल बढी भएको
19: मुटुको गति एकनाश नभएको
5: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
19: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
5: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
19: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
20: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार
21: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9848728913 र 9805912871
22: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
23: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा
0: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
20: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
1: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
0: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
1: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
0: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड,
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
23: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
24: हाम्रा सेवाहरू
25: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
24: सामान्य किराले खाएको दाँत भर्ने,
23: मेसिनद्वारा आरसीटी गर्ने,
24: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
23: खोल लगाउने,
24: बाङ्गो टिङ्गो दाँत मिलाउने,
23: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
24: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
23: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
25: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: नमस्कार, आवाज हिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो कार्यक्रम लेखबेसीको भाकाको पर्खाईमा रहनुभएका सम्पूर्ण तमाम श्रोताहरूमा हार्दिक स्वागत छ।
1: प्राविधिक मित्र सीमा पाण्डेसँगै म शालिग्राम चौधरीको तर्फबाट
0: सदाझै आज पनि उपस्थित भइसकेका छौं लेख बेसीको भाका लिएर। आज सोमबारेको बसाईमा छौं। सोमबारेको बसाईमा के गर्छौं त भन्दा हाम्रा रोजाईका भाकाहरू बजाउने गर्दछौ। आज पनि मीठा मीठा लोक भाकाहरू लिएर आएका छौं। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ हामीलाई साथ दिनुहोला यही आग्रह गरे मैले। यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioMP.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि तपाईँ संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
1: आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौं निकै नै मिठो भाकाबाट। माया जाल नाम गरेको भाका स्वर रहेको छ मेलिना राई र सन्तोष बस्नेतको। यति बेला तपाईँको माझमा कार्यक्रमको शुभारम्भमा

0: निकै नै मिठो भाका राखेका थियौं। मायाजाल नाम गरेको भाका, मेलिना राई र सन्तोष बस्नेतको आवाजमा सजिएको भाका।
1: श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेखबेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिगराम चौधरी। फरक बार फरक तबरले आउने क्रममा आज सोमबारको बसाईमा छौं। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौं। अवश्य पनि मन पराइरहनु भएको छ, मलाई विश्वास छ। कार्यक्रम लेखबेसीको भाका हप्ताको छ दिन शनिबार बाहेक अरू बार फरक फरक फर्म्याट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौं। गीत संगीतमा हाम्रा सुख दुःखका कुराहरू, हाँसो रोदन सबै कुराहरू समेटेका हुन्छन् होइन, त्यस कारणले गर्दाखेरि हामीलाई आनन्द प्रदान गर्ने गर्दछ। हामी जुटिराखेका छौं तपाईँको माझमा, मिठा मिठा गीत संगीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास गरिरहेका छौं।
0: आउनुहोस् फेरि पनि अर्को भाका राखौं। झमझम परेली नाम गरेको भाका, शान्तिश्री परियार र दिपेन्द्र पाण्डेको आवाजमा सजिएको भाका यति बेला तपाईँको माझमा राख्न चाहन्छौ। शब्द संगीत रहेको छ विक्रम बाबु विश्वकर्माको, यति बेला तपाईँको माझमा स्वीकार्नुहोस्।

0: निकै नै मिठो भाका राखेका थियौं। झमझम परेली नाम गरेको भाका, शान्तिश्री परियार र दिपेन्द्र पाण्डेको आवाजमा सजेको भाका।
1: श्रोताहरू यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेक बेसीको भाकाको यात्रा गरिरहेका छौ। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाईँ जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाईँ रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। हामीले पुराना तथा नयाँ खालका भाकाहरू बजाइरहेका छौं। तपाईँको प्रिय स्टेशन रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। लेक बिसीको भाकामा हुनुहुन्छ, म छु तपाईँको साथमा शालिग्राम चौधरी।
0: आउनुहोस् फेरि पनि अर्को भाका राखौं। बुटोल बजार तुलसीपुर हुँदै नाम गरेको भाका निकै नै रमाइलो भाका रहेको छ। लोकेन्द्र ओली र लक्ष्मी निपानीको आवाजमा सजिएको भाका यति बेला तपाईँको माझमा

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेख बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझमा मिठा मिठा भाकाहरू राखिरहेका छौं। अवश्य पनि श्रोताहरू, यस कार्यक्रममा हामी हाम्रै गाउँठाउँमा हाम्रै समाजमा गाइने गुन्जने भाकाहरू बजाउने गर्दछौ। उकाली ओह्राली गर्दा होस् या भन्ज्याङ चौतारी गर्दा होस्, मेलापात गर्दा होस्, हामीले गाइने भाकाहरू गुन्जने भाकाहरू हामी यहाँ राख्ने गर्दछौ। श्रोताहरू, लोक दोहोरी लोकगीत भन्ना बित्तिकै हामी एउटा हाम्रो परम्परा हाम्रो संस्कृतिसँग जोडिएको हुन्छ। लोकदोहोरीमा हाम्रा भोगाएका कुराहरू होइन विगतका होस् या वर्तमानमा भइरहेका कुराहरू समेटेका हुन्छन्। त्यस कारणले गर्दाखेरि लोकदोहोरी भनेको हाम्रो सुख दुःखको साथी हो। कार्यक्रम देखिबसेको भाका तपाई हप्ताको छ दिन शनिबार बाहेक रेडियो मध्यपश्चिमबाट प्रसारित कार्यक्रम लेखदेशीको भाका तपाई 3 बजेको नेपाल खबर पश्चात र केही व्यापारिक विश्रामपछि तपाई लेखदेशीको भाका सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौं। आज सोमबारको बसाईमा मिठा मिठा गीत संगीत बजाएर तपाईलाई मनोरञ्जन गराउने प्रयास गरिरहेका छौं। हामी आज तपाईहरूलाई प्रत्यक्ष सहभागी गराएका छैनौं। तपाईँको माझमा हामी लगातार एकलौटी रूपमा हामी गीतहरू बजाइरहेका छौं, भाकाहरू पस्किरहेका छौं। अवश्य पनि सुनेर साथ दिनुहोला। आउनुहोस् फेरि पनि अर्को भाका राखौं। कुमार प्रयास राई र रेणु चामलिङको आवाजमा सजिएको भाका सुनकती तोला नाम गरेको भाका, संगीत रहेको छ विक्रम राईको र शब्द रहेको छ राकेश किरातीको। यति बेला तपाईँको माझमा निकै नै मिठो भाका।

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु चाहिँ हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जाने।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाङ,
7: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847727977
8: र 9857830689।
9: के तपाईँलाई विद्युतीय पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
9: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रिट पोल इण्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौ वर्ष ढुक्क रहनुहोस्।
11: सम्पर्क श्री सत्यसाई कंक्रिट पोल इण्डस्ट्रीज प्रणाली, जिससा रोड, घोराही दाङ।
9: फोन नम्बर 0825607788।
11: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 9818240072।
12: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू
12: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया।
13: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
12: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
13: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
12: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
13: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 9847967487।
14: होइन भाइला,
15: लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9857745226।
17: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
8: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
17: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
18: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
17: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
18: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
17: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
18: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
17: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
18: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
17: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
18: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
17: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
18: सम्पर्क नम्बर 082-560-23।
17: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
19: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
20: विस्तृत आँखा परीक्षण उपचार,
21: बाल दृष्टि रोग निदान उपचार,
22: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
23: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
24: कन्ट्याक्ट लेन्स सेवा,
25: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
26: कृत्रिम आँखा फिटिङ गरिन्छ,
27: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
28: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू,
29: अल्छी आँखा उपचार,
30: डेढो आँखा उपचार,
31: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
32: डबल भिजन उपचार,
33: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिलाउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
34: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
35: ASD डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
36: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
18: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
17: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73।
37: मध्यपश्चिम ट्याङ च्याट, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। राप्ती गाउँपालिकामा राष्ट्रपति रनिङ सील्ड खेलकुद प्रतियोगिता मंगिर 10 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने भएको छ। आज गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा बसेको सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठकले प्रतियोगिताको मिति तय गरेको हो। यसअघि शैक्षिक पात्रोमा असोज 21 23 गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने कार्यतालिका थियो, तर सोही समयमा संस्थागत विद्यालयका विद्यार्थीहरूको परीक्षा परेकाले मिति सारिएको गाउँपालिकाले जनाएको छ। गत वर्षको विजेता विद्यालय राप्ती 2 लालमतिया स्थित आदर्श नमूना माध्यमिक विद्यालयले यस वर्षको प्रतियोगिता आयोजना गर्नेछ। बैठकमा सामुदायिक विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षा शाखाबीच त्रिपक्षीय कार्य सम्पादन करार गर्ने तथा सामाजिक लेखा परीक्षणमा लाग्ने खर्चमा एकरूपता ल्याउने विषयमा समेत छलफल भएको थियो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक, वडा नम्बर 2 का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक पहलवान चौधरी, सहायक पशु विकास अधिकृत शेरबहादुर हमाल लगायत प्रधानाध्यापकहरूको उपस्थिति थियो। बैठकको सहजीकरण शिक्षा शाखा प्रमुख देवी मल्लले गर्नुभएको थियो। दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज 11 गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेद्वार नरेश कार्कीले उम्मेद्वारी फिर्ता लिनुभएको छ। उहाँले अध्यक्ष पदका अर्का उम्मेद्वार नरेश कुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिनुभएको हो। प्रजातान्त्रिक उद्यमी संघमा आबद्ध व्यवसाय बीच भएको सहमति अनुसार आज कार्कीले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको छ। कार्कीले उद्योग वाणिज्य संघको नेतृत्वका लागि व्यवसाय बीच विभाजन भन्दा एकता आवश्यक रहेको बताउनुभयो। पार्टीगत प्यानल बनाएर उम्मेद्वारी परेको अवस्थामा व्यवसायलाई विभाजन हुन नदी एक ढिका भएर अघि बढ़ने सहमति अनुसार आफूले उम्मेद्वारी फिर्ता लिएको उहाँको भनाइ छ। यस्तै कोषाध्यक्ष पदका उम्मेद्वार ऋषि पोखरेलले पनि उम्मेद्वारी फिर्ता लिनुभएको छ। उहाँले कोषाध्यक्ष पदका लागि अर्का उम्मेद्वार दीपक पण्डितलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ। कोरोना महामारीका बेला अक्सिजन अभाव टार्न रूकुम पूर्व अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट 5 वर्ष बितिसक्दा पनि अपेक्षा अनुसार सञ्चालनमा आउन सकेको छैन। अस्पतालमा अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि आवश्यक पर्दा पोखरा र भैरवा लगायत बाहिरी जिल्लाबाट सिलिण्डर ल्याउनुपर्ने बाध्यता अहिले छ। लाखौं रूपियाँ खर्च गरेर जडान गरिएको प्लान्ट नियमित सञ्चालनमा नआउँदा सरकारी लगानीको प्रतिफलमाथि प्रश्न उठेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष 2078-79 रूकुम पूर्व अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि 75 लाख रूपियाँ बजेट विनियोजन गरेको थियो। टेण्डर प्रक्रिया मार्फत करिब 72 लाख रूपियाँको लागतमा प्लान्ट जडान गरिएको अस्पतालको अभिलेखमा उल्लेख छ। प्लान्ट जडान गर्दा दैनिक 40 लिटर क्षमताका 30 देखि 32 वटा सिलिण्डर भर्न सक्ने क्षमता रहेको बताइएको थियो, तर अहिले अस्पतालमा बिरामीलाई अक्सिजन आवश्यक पर्दा बाहिरबाट सिलिण्डर ल्याउनुपर्ने अवस्था छ। अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर कृष्ण खरालका अनुसार अस्पतालमै अक्सिजन उत्पादन गर्न सकिए उपचार सेवा सञ्चालनमा सहज हुनेछ। गत 31 असारमा अविरल वर्षापछिको पहिरोले अक्सिजन प्लान्टमा क्षति पुगेको छ। र विश्व शान्ति दिवस 2026 को अवसरमा ब्रह्म कुमारीज मधुबन आध्यात्मिक पुनर्जागरण केन्द्र दाङमा प्राकृतिक विपदका कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामना सहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। सबैका लागि जहाँसुकै हरेक दिन शान्तिमा लगानी गरौं भन्ने यस वर्षको शान्तिको सन्देश सहित आज कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ब्रह्म कुमारीज नेपाल देश प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको सहयोगबारे जानकारी गराइएको थियो। ब्रह्म कुमारीज पूर्वी नेपालबाट 1 करोड़ 1 लाख रूपियाँ र पश्चिम नेपालबाट 42,75,342 रूपियाँ गरी कुल 1,43,75,342 रूपियाँ संकलन तथा हस्तान्तरण गरिएको जानकारी गराइएको थियो। त्यसमध्ये ब्रह्म कुमारीज राप्ती क्षेत्र अन्तर्गत विभिन्न शाखा तथा उपशाखाबाट 4,49,640 रूपियाँ संकलन गरिएको ब्रह्म कुमार माधव तिमिल सेनाले जानकारी दिनुभएको छ। हवस्त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूभी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684

0: एक्सचेन्ज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान डाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 डाङ।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, डाङ। सम्पर्क मोबाइल नम्बर 98578301, 98478313133 र 98683427244।
0: यदि तपाईँले पनि न्यु खोज्नु भएको हो भने आइहाल्नुहोस्।
4: नमस्ते, म रामकृष्ण काल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।

0: मा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दांत बाङ्गो आयो। साथीले सधैँ जिस्काइ रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: नगरौ क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
8: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
7: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिती चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी खोराईदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
11: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
12: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944, 9847793944।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहरू रोड, छोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 78 27 977
8: र 98 5 78 30 6 8 9।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँचाउने मिति यही असोज 10 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: चेन्ज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट, अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: गिरेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, राई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478313133 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू:
7: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
6: सामान्य किराले खाएको दाँत भर्ने,
5: मेसिन द्वारा आरसीटी गर्ने,
6: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
5: खोल लगाउने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
6: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क प्राइम डेन्टल खेल्ने घोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
7: सम्पर्क मोबाइल नम्बर 98228777794, 98228777794।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिट क्षमता कमी शरीर तात्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामी

0: को जाँचको व्यवस्था,
1: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
2: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
3: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
3: मुटु रोग विशेषज्ञ डाक्टर
4: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा,
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुस्तक दाङ, सम्पर्क फोन नम्बर 0825161683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिखानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
10: इन्डोस्कोपी सेवा,
6: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु होस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 0825607334 र 0825601038।
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा,
12: विशेषज्ञ डाक्टरी सेवाहरू,
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
12: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ,
11: सम्पर्क फोन 0825590079, मोबाइल नम्बर 9848710030 र 9829554555।
14: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा,
15: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: अन्य सेवाहरू,
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा,
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 0825161694, सम्पर्क मोबाइल नम्बरहरू 9857830145, 9848303153 र 9869414।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
11: डाक्टर आउने बारे सूचना,
15: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा।
11: डाक्टरद्वारा दिइने सेवाहरू,
15: पुरानो भन्दा पुरानो दम आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
0: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
10: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
2: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
17: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479193 र 98182898।
3: खुसीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
19: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
9: उपलब्ध। शल्यक्रियाहरू,
19: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
9: बालबालिकाको न्यूरो सर्जरी,
19: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
9: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
19: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
9: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
3: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
3: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
19: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
21: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578-45-226।
22: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा
1: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
22: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
4: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
1: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
4: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
1: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड
4: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
23: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
4: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
24: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
4: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
24: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
4: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
24: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578434910
4: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: कोराही 15 रहेको हातीमालो वत्त तथा ऋण सहकारी संस्थाको 17 वार्षिक साधारण सभा तथा 6 अधिवेशन सम्पन्न, अध्यक्षमा ऋषिराम रिचाल चयन।
1: घोराई 5 डाँगी गाउँ निवासी दिलकुमारी घती बाँसका सामग्री बनाएर आमदानी गर्दै विश्व शान्ति दिवसमा ब्रह्म कुमार
0: राप्तीमा मंगसिर 10 देखि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन हुने, रुकुम पूर्व अस्पतालमा अक्सिजन प्लान्ट अपेक्षा अनुसार सञ्चालनमा आउन सकेन।
1: र रसुवा बाढ़ीमा सम्पर्कविहीन भएकाहरू जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई।
0: अब खबर विस्तारमा।
1: घोराही उपमहानगरपालिका 15 रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो 17 वार्षिक साधारण सभा तथा 6 अधिवेशन सम्पन्न गरेको छ। सहकारीले वित्तीय अनुशासन, सदस्य केन्द्रित सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी वर्षका कार्यक्रम तथा लक्ष्य सार्वजनिक गरेको छ। संस्थाका अध्यक्ष भगवती शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन पानसमा दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष ऋषिराम रिजालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव केशव दीपक नेवानीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष रामचन्द्र कार्कीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक जनक शाहले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यस्तै गरी उपाध्यक्ष रिजालले संस्थाको पुनर्लेखित विनिमय प्रस्तुत गर्नुभएको थियो। साधारण सभा तथा अधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनमा संस्थाले वित्तीय स्थायित्व कायम गर्दै सदस्यको हितलाई केन्द्रमा राखेर गतिविधि सञ्चालन गरिरहेको उल्लेख गरिएको छ। सहकारी क्षेत्र पछिल्ला वर्षहरूमा चुनौतीपूर्ण अवस्थामा गुज्रिरहेको बेला हातेमालो सहकारीले पारदर्शिता, उत्तरदायित्व र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिँदै आफ्नो संस्थागत आधारलाई सुदृढ बनाएको प्रतिवेदनमा जनाइएको छ। साधारण सभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका तथा उत्कृष्ट प्रदर्शन गर्ने शेयर सदस्यहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। सोही क्रममा ज्येष्ठ नागरिकतर्फ घोराई 17 83 वर्षीय इन्दुकान्त आचार्य र घोराई 16 79 वर्षीय चमेली देवी श्रेष्ठलाई सम्मान गरिएको थियो। सम्मान सल्लाहकार बेगम बहादुर भण्डारीले प्रदान गर्नुभएको थियो। त्यसै गरी उत्कृष्ट बचतकर्तातर्फ खिमबहादुर बुढाथोकी र एमी कुमारी पुनलाई अध्यक्ष भगवती शर्माले खादा टीका प्रमाणपत्र तथा नगद पुरस्कारसहित सम्मान गर्नुभयो। उत्कृष्ट ऋणीतर्फ पोषण राज खनाल र तुलसी कुमारी बस्नेतलाई ऋण संयोजक रामचन्द्र कार्कीले सम्मान गर्नुभएको थियो। सहकारीले शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि प्रोत्साहन गरेको छ। माध्यमिक शिक्षा परिषदमा उत्कृष्ट नतिजा हासिल गरेका हरिप्रसाद पौडेल जीपीए 3.33 र विद्या विष्ट जीपीए 3.41 शिक्षा उपसमिति संयोजक ऋषिराम रिजालले सम्मान गर्नुभएको थियो। यसै गरी अधिवेशनले ऋषिराम रिजालको अध्यक्षतामा 9 सदस्यीय कार्यसमिति चयन गरेको छ, जसको उपाध्यक्षमा बेन्जु केसी, सचिवमा बालचन्द्र गौतम, कोषाध्यक्षमा प्रेम गौतम हुनुहुन्छ। यसै गरी सदस्यहरूमा सुरेश श्रेष्ठ, विमल थापा, मीरा शर्मा, पुष्पा थापा र बुद्धिमानी पन्त हुनुहुन्छ। यसै गरी जनक शाहको संयोजकत्वमा केशवराज पन्त र विष्णु भण्डारी रहेको 3 सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ।
0: कोराही उपमहानगरपालिका वडा नम्बर 5 डाङ्गी गाउँ निवासी 56 वर्षीय दिलकुमारी घरती बाँसका सामग्री बनाउँदै आउनु भएको छ। सुरुमा श्रीमान सँगै छिटुवा, डोका, डालो लगायतका सामग्री बनाउन आवश्यक बाँसका चोया बनाउने काम गर्नुभएकी घरती पछिल्लो समय आफै छिटुवा, डोका लगायत सामग्री बनाउँदै आउनु भएको छ। राम्रोसँग ध्यान दिएर काम गरी बाँसका सामग्री बनाउन गाह्रो नहुने उहाँले बताउनुभयो। यसरी बनाएका छिटुवा साइज अनुसार 300 देखि 450 रूपियाँसम्ममा बिक्री हुने गरेको छ। कराइसी कामसँगै बाँसका सामग्री बनाउँदै आउनुभएकी घरतेले यसबाट राम्रो आमदानी हुने बताउनुभयो। बाँसका सामग्री बनाएरै परिवारको खर्च जुटाउँदै आएको उहाँको भनाइ छ। खास गरी धान घरमा भित्र्याउने बेला भकारी चाडपर्व तथा विवाह लगायतका अवसरमा छिटुवा छिट्ने लगायतका सामग्रीको बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ। महिनामा 15-20 हजार रूपियाँसम्मका बाँसका सामग्री बिक्री हुने गरेको उहाँले जानकारी दिनुभएको छ। उहाँ जस्तै बबई गाउँपालिका सात मलय निवासी 48 वर्षीय वीरबहादुर परियार पनि बाँसका सामग्री बिक्री गरेर घरको दैनिकी चलाउँदै आउनुभएको छ। उहाँले घरमै छिटुवा सुपा पिरुङ्गो डोका भकारी लगायतका सामग्री बनाउने र बिक्री गरेर परिवारको खर्च जुटाउने गर्नुभएको छ।
1: विश्व शान्ति दिवस 2026 अवसरमा ब्रह्म कुमारीज मधुबन आध्यात्मिक पुनर्जागरण केन्द्र दाङमा प्राकृतिक विपदका कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामना सहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। सबैका लागि जहाँसुकै हरेक दिन शान्तिमा लगानी गरौं भन्ने यस वर्षको शान्तिको सन्देश सहित आज कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ब्रह्म कुमारीज नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरेको सहयोगबारे जानकारी गराइएको थियो। ब्रह्म कुमारीज पूर्वी नेपालबाट 1,01,00,000 रूपियाँ र पश्चिम नेपालबाट 42,75,342 रूपियाँ गरी कुल 1,43,75,342 रूपियाँ संकलन तथा हस्तान्तरण गरिएको जानकारी गराइएको थियो। त्यसमध्ये ब्रह्म कुमारीज राप्ती क्षेत्र अन्तर्गत विभिन्न शाखा तथा उपशाखाबाट 4,49,640 रूपियाँ संकलन गरिएको ब्रह्म कुमार माधव तिमिल सेनाले जानकारी दिनुभएको छ।
0: दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज 11 गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार नरेश कार्कीले उम्मेद्वारी फिर्ता लिनुभएको छ। उहाँले अध्यक्ष पदका अर्का उम्मेद्वार नरेश कुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिनुभएको हो। प्रजातान्त्रिक उद्यमी संघमा आबद्ध व्यवसायका बीच भएको सहमति अनुसार आज कार्कीले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको छ। कार्कीले उद्योग वाणिज्य संघको नेतृत्वका लागि व्यवसाय बीच विभाजन भन्दा एकता आवश्यक रहेको बताउनुभयो। पार्टीगत प्यानल बनाएर उम्मेद्वारी परेको अवस्थामा व्यवसायलाई विभाजित हुन नदिई एक ढिक्का भएर अघि बढ़ने सहमति अनुसार आफूले उम्मेद्वारी फिर्ता लिएको उहाँको भनाइ छ। त्यस्तै कोषा अध्यक्ष पदका उम्मेद्वार ऋषि पोखरेलले पनि उम्मेद्वारी फिर्ता लिनुभएको छ। उहाँले कोषा अध्यक्ष पदका अर्का उम्मेद्वार दीपक पण्डितलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ। यसै विषयमा आज हामीले अध्यक्ष पदका अर्का उम्मेद्वार नरेश कुमार श्रेष्ठलाई तपाईँको उम्मेद्वार किन भनेर सोधेका छौं।
2: किनभने म पहिले सचिव थिएँ र अहिले चाहिँ वरिष्ठ उपाध्यक्ष हुँदै मैले विभिन्न उद्योगिक व्यवसायको काम गरेको पनि छु र म अहिले वरिष्ठ उपाध्यक्ष हुँदै गर्दाखेरि स्वाभाविक रूपमा म अध्यक्षको उम्मेद्वारी पनि हो र मलाई के थाहा छ भने विभिन्न व्यवसायहरू यहाँ व्यवसाय उद्योगहरू हुनुहुन्छ यहाँको खास गरी काम गर्दै गर्दाखेरि विभिन्न समस्याहरू पनि मैले पहिचान गरेको छु। त्यो पहिचानलाई निराकरण गर्न समस्याको समाधान गर्नलाई पनि मेरो उम्मेद्वारी हो भन्ने मलाई लाग्छ र यहाँको सम्पूर्ण उद्योगी व्यवसायहरूले मलाई बुझ्नुभएको छ र मैले चाहिँ काम गर्ने चाहिँ मौका पनि दिनुहुनेछ भन्ने मैले आशा लिएको छु। मैले सम्पूर्ण उद्योगिक व्यवसायीहरूलाई यहीँबाट अपील गर्छु, यहाँहरूले चाहिँ अत्यधिक रूपमा चाहिँ आफ्नो अमूल्य मत दिनुहुनेछ भन्ने अपेक्षा साथ अनुरोध पनि गर्छु।
0: यहाँले अध्यक्ष पदमा जित्ने आधारहरू के देख्नुहुन्छ?
2: खास गरी आधार के हो भने मैले सचिवमा रहँदाखेरि पनि विभिन्न चाहिँ कामहरू गरेको छु होइन कि मैले व्यवसायको काम भन्दाखेरि त्यति बेला हामीलाई अत्यधिक मात्रामा ब्याङ्कको चर्को ब्याजको विरूद्धमा हामीले काम गरेका थियौं। ठाउँ ठाउँमा चाहिँ हामीले ब्याङ्कको विरूद्धको हामी आन्दोलन पनि गरेका थियौं। त्यो नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजनामा पनि यही दाङ घोराईमा हामीले त्यो कार्यक्रमहरू गरेका छौं र त्यसपछि हामीले हस्ताक्षर अभियान पनि चलायौं र त्यसपछि क्रमशः केही रूपमा सहज हुँदै यो ब्याज दर चाहिँ घट्दै गयो र अहिले त एकदमै सहज रूपमा छ तर लगानी गर्ने वातावरण छैन। त्यो लगानी गर्ने वातावरण बनाउनको लागि पनि अहिले चाहिँ हामीले पहल गरेका छौं कि ब्याङ्कमा थुप्रै चाहिँ तपाईँको करिबन 7-8 खरब चाहिँ लगानी गर्ने पैसाहरू छ, तर व्यवसायले चाहिँ लगानी गर्ने चाहिँ ठाउँ नभेटाएकै कारण अहिले त्यो पुँजीलाई हामीले चलायमान बनाउन सकेका छैनौँ। त्यो गर्नको लागि पनि मैले लाग्छ हामी सम्बन्धित निकायसँग सहकार गर्ने, लगानी गर्ने वातावरण तयार गर्नलाई पनि मेरो उम्मेदवारी हो भन्ने मलाई लाग्छ। अनि अन्य कुराहरूमा कोरोनाको महामारीमा पनि हामीले थुप्रै काम गरेका छौँ कि त्यति बेला कोरोनाको बेलामा यहाँ चाहिँ अक्सिजनको अभाव भयो, त्यो बेलामा हामीले विभिन्न ठाउँहरूमा यहाँ अक्सिजनको प्लान्ट थिएन कि हामीले नेपालगंज, मोरङ र पोखराबाट 1000 सिलिण्डर पनि ल्याउन सफल भयौं र कैयौं व्यवसायी र यहाँका नागरिकलाई बचाउन पनि हामीले सफल भएका थियौं। त्यसकारण मलाई लाग्छ कि मेरो कामप्रति बुझ्नु भएको छ जस्तो मलाई लाग्छ। त्यसकारण पनि यो आधार चाहिँ अध्यक्षको विजयको लागि मेरो शुभ साइत हो जस्तो मलाई लाग्छ।
0: यहाँले भन्नुभयो लामो समयदेखि उद्योग वाणिज्य सँगै रहेर व्यवसायको हकितका लागि काम गर्दै आउनु भएको छ, अहिले वरिष्ठ उपाध्यक्षमा रहेर काम पनि धेरै गर्नुभयो, अब अध्यक्षमै पुगेर ती कामहरू पूरा हुन्छन् बाँकी?
2: यस्तो छ, हाम्रो दाङ जिल्ला उद्योग संघ नीति निर्माण गर्ने संस्था त होइन, तर नीति निर्माण गर्नको लागि सम्बन्धित निकाय जस्तै स्थानीय सरकार होस् र संघीय सरकारसँग व्यवसाय मैत्री वातावरण बनाउन र व्यवसाय मैत्री नीति नियमहरू बनाउनको लागि पनि संस्थाले काम गर्छ। त्यसको लागि पनि हामीले केही अध्ययन गरेका छौं। त्यसको लागि हामीले यो अध्यक्ष पद भइसकेपछि मैले विभिन्न संघ संस्थासँग विभिन्न निकायसँग समन्वय गरेर र यो क्षेत्रको आर्थिक अभिवृद्धिको लागि पनि पहल गर्नेछु भन्ने चाहिँ म विश्वास दिलाउन चाहन्छु।
0: यहाँ सहित अन्य 3 अध्यक्ष पदका उम्मेद्वार हुनुहुन्छ, नरेश कुमार कार्कीले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभयो, अब यी 3 अध्यक्ष पदमा आफूलाई कसरी प्रतिस्पर्धामा हेर्नु भएको छ?
2: मैले प्रतिस्पर्धा भन्दा पनि मैले कसैसँग मैले पहिले पनि भन्ने गरेको छु, म प्रतिस्पर्धाको लागि यहाँ उभिएको होइन कि म खास गरी म आफ्नो व्यवसायीको साझा समस्याको लागि समाधान गर्नको लागि म उभिएको, खास गरी मेरो पहिलेदेखि मैले भन्ने गरेको छु म चाहिँ प्रतिस्पर्धाको लागि होइन कि व्यवसायिक उद्योगीहरूको चाहिँ साझा समस्याको समाधानको लागि म चाहिँ उभिएको भन्ने चाहिँ मलाई लाग्छ।
0: अहिले पनि खास गरेर व्यवसायहरूले कस्ता समस्याहरू भोग्दै आउनु भएको छ?
2: नितान्त व्यवसायको व्यक्तिगत समस्याहरू पनि छन्, त्यो समस्या हामीले प्रशासनसँग पनि हामीले समन्वय गरेका छौँ, नीतिगत कुराहरूमा पनि स्थानीय सरकारका नीति नगरपालिका हुन्छ स्थानीय सरकारका जहिले पनि आर्थिक गतिविधिका कुरा आर्थिक नियमहरूको कुराहरूमा हामीले समन्वय गरिरहेका छौँ। त्यो समस्या चाहिँ हामीले बुझेका छौँ। अब यहाँ भन्दाखेरि अब यो करकै कुराहरू आउँछ पहिलो नम्बरमा, कर चाहिँ तपाईँको झन्झटिलो कर व्यवस्थाहरू छन्, कर स्थायित्व छैन, स्टेबल गभर्नमेन्ट थिएन तर हालै गभर्नमेन्ट छ, सरकारले जे जति चाहिँ तपाईँको एउटा साझेदारी रूपमा निजी क्षेत्र लिए पनि त्यो व्यवहारमा देखिएको छैन र समस्या भनेको एउटा एकद्वार प्रणाली कर एकद्वार प्रणाली हुनुपर्छ भन्ने कुराहरू छन् र अर्को तपाईँको लगानी गर्ने वातावरणहरू तयार गर्नुपर्छ भन्नेहरू पनि छन् र अर्को तपाईँको यहाँ चाहिँ औद्योगिक क्षेत्र नहुँदै गर्दाखेरि प्रस्तावित यो चाहिँ लक्ष्मीपुर चाहिँ औद्योगिक क्षेत्र छ, त्यसमा डीपीआरको काम भइरहेको छ, त्यसमा चाहिँ औद्योगिक क्षेत्रहरूको लागि उद्योगहरू स्थापना गर्नको लागि औद्योगिक क्षेत्र बनाउनको लागि पनि हामीले पहल गरेका छौँ र अर्को चाहिँ तपाईँहरूको यहाँ नाप्तल नहुँदै गर्दाखेरि विभिन्न व्यवसायहरू नेपालगंज नाप्तोल कार्यालयमा लग्ने झन्झटबाट हामीले यहाँ नाप्तोल कार्यालय हुनुपर्छ भनेर हामीले पनि त्यो पहल गरेका छौँ। धेरै लामो समय भयो, अहिलेसम्म सफल हुन सकेको छैन र यस्ता थुप्रै समस्याहरू छन्, त्यसको लागि चाहिँ हामी समस्या समाधान गर्न हामी प्रतिबद्ध छौँ।
1: अब बाँकी समाचार, राप्ती गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगसिर 10-12 गतेसम्म सञ्चालन हुने भएको छ। आज गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा बसेको सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठकले प्रतियोगिताको मिति तय गरेको हो। यसअघि शैक्षिक पात्रमा असोज 21-23 गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने कार्यतालिका थियो, तर सोही समयमा संस्थागत विद्यालयका विद्यार्थीको परीक्षा परेकाले मिति सारिएको गाउँपालिकाले जनाएको छ। गत वर्षको विजेता विद्यालय राप्ती 2 लालमटिया स्थित आदर्श नमूना माध्यमिक विद्यालयले यस वर्षको प्रतियोगिता आयोजना गर्नेछ। बैठकमा सामुदायिक विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षा शाखाबीच त्रिपक्षीय कार्य सम्पादन करार गर्ने तथा सामाजिक लेखा परीक्षणमा लाग्ने खर्चमा एकरूपता ल्याउने विषयमा समेत छलफल भएको थियो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक, वडा नम्बर 2 अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक पहलवान चौधरी, सहायक पशु विकास अधिकृत शेरबहादुर हमाल लगायत प्रधानमन्त्री प्रधानाध्यापकहरूको उपस्थिति थियो। बैठकको सहजीकरण शिक्षा शाखा प्रमुख देवी मल्लले गर्नुभएको थियो।
0: कोरोना महामारीका बेला अक्सिजन अभाव टार्न रोकुम पूर्व अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट 5 वर्ष बितिसक्दा पनि अपेक्षा अनुसार सञ्चालनमा आउन सकेको छैन। अस्पतालमा अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि आवश्यक पर्दा पोखरा र भैरहवा लगायत बाहिरी जिल्लाबाट सिलिण्डर ल्याउनुपर्ने बाध्यता अहिले छ। लाखौं रूपियाँ खर्च गरेर जडान गरेको प्लान्ट नियमित सञ्चालनमा नआउँदा सरकारी लगानीको प्रतिफलमाथि प्रश्न उठ्ने गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष 2078-79 रोकुम पूर्व अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि 75 लाख रूपियाँ बजेट विनियोजन गरेको थियो। टेण्डर प्रक्रिया मार्फत करिब 72 लाख रूपियाँको लागतमा प्लान्ट जडान गरिएको अस्पतालको विलेखमा उल्लेख छ। प्लान्ट जडान गर्दा दैनिक 40 लिटर क्षमताका 30 देखि 32 वटा सिलिण्डर भर्न सक्ने क्षमता रहेको बताइएको छ। तर अहिले अस्पतालमा बिरामीलाई अक्सिजन आवश्यक पर्दा बाहिरबाट सिलिण्डर ल्याउनु पर्ने अवस्था रहेको छ।
1: प्रधानमन्त्री राहत कोषमा मौजाद रकम झण्डै 15 अर्ब रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार अहिले कोषमा 14 अर्ब 88 करोड़ 90 लाख 38 हजार 871 रूपियाँ मौजाद रहेको छ। सरकारले कोषमा जम्मा भएको रकम मध्ये यसअघि नै 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा सिन्धु पालचोक लगायतका क्षेत्रमा सड़क पुल जलविद्युत आयोजना होटल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रका राहत तथा पुनस्थापनाका लागि कोषबाट रकम परिचालन गरिएको हो। 9 वटा वाणिज्य बैंकमा गरी 11 अर्ब 14 करोड़ 20 लाख 50 हजार 947 रूपियाँ जम्मा छ। त्यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा 2 करोड़ 44 लाख 74 हजार 121 डलर जम्मा भएको कार्यालयले जनाएको छ। सरकारले कोषमा प्राप्त रकमलाई आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्ने जनाएको छ।
0: भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारहरूको पुननिर्माणका लागि सरकारले विशेष कार्ययोजना अघि बढ़ाएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार अहिलेसम्म सड़क क्षेत्रमा मात्रै झण्डै 25 अर्ब रूपियाँ बराबरको क्षति भएको तथ्याङ्क आएको छ। सिंह दरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले क्षतिग्रस्त आयोजनाहरूको वर्गीकरण गरी पुननिर्माणको खाका तयार पारेको जानकारी दिनुभएको छ। विपदपछिको अवस्था सम्बोधन गर्न 8 वटा छुट्टा छुट्टी समिति गठन गरी काम भइरहेको छ। पुननिर्माण गर्दा आउँदा दिनमा क्षति नहुने गरी जलवायु अनुकूलित र सुरक्षित संरचना बनाइने मन्त्रालयको योजना रहेको छ।
1: गृह मन्त्रालयले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने अवस्था अब न्यून रहेको जनाएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटता र प्रविधिको अभावका बावजूद खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जानकारी दिनुभयो। विशेष गरी जलविद्युत आयोजनाका सुरुङहरूमा केन्द्रित भई उद्धार कार्य भइरहेको उहाँको भनाई छ। अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भूगोल कठिन रहेको पुष्टि गरेको उल्लेख गर्दै गृह सचिव शर्माले सम्भावना रहेसम्म सुरक्षा निकाय र विपद विज्ञहरूसँगको समन्वयमा खोज जारी राखिने बताउनुभयो। खोज र उद्धारपछि राहत वितरण पुनस्थापना र पुननिर्माणका कामलाई प्राथमिकताका साथ अघि बढ़ाइने गृह मन्त्रालयले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रका महिला तथा बाल बालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषदका प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएको छ।
0: काठमाण्डुको त्रिपुरेश्वरमा एउटा सार्वजनिक बसमा आग लागि भएको छ। B2K 4274 नम्बरको बसका चालक दावा लामाले आफ्नै गाड़ीभित्र आगो लगाएको प्रहरीको प्रारम्भिक अनुमान छ। काभ्रेको पनौतीका 23 वर्षीय लामालाई उद्धार गरी किर्तिपुरमा रहेको वन अस्पताल लगिएको र उहाँको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले बताएको छ। घटना अघि चालक लामा र ट्राफिक प्रहरी अधिकारीहरूबीच भनाभन भएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा लामाले आफूलाई बिना गल्ती जरिवाना गराउन लागेको भन्दै आक्रोश पोख्नु भएको छ। सम्झाउन आएका सशस्त्र प्रहरीका अधिकारीसँग उहाँले आफूले शुरूमा सम्मानपूर्वक माफी माग्दा पनि कार्यवाही गर्न खोजिएको गुनासो गर्नुभएको देखिन्छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने चालक लामामाथि कार्यवाही नगरेको दावी गरेको छ। विवादको वास्तविक कारण पत्ता लगाउन सीसीटीभी फुटेज अध्ययन भइरहेको प्रहरीले बताएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। रूसी संसदीय चुनावमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ़ युनाइटेड रसिया पार्टीले ठूलो अग्रता लिएको छ। सरकारी संचार माध्यमका अनुसार झण्डै 71% मतगणना हुँदा युनाइटेड रसियाले 57.5% मत प्राप्त गरेको छ। राज्य डुमाका 450 सीटका लागि भएको यो चुनाव सन् 2022 युक्रेनमाथि रूसको ठूलो सैनिक कार्यवाही शुरू भएपछिको पहिलो संसदीय चुनाव हो। प्रारम्भिक परिणाममा कम्युनिष्ट पार्टीले 14% र राष्ट्रवादी एलडीपीआरले 8.7% मत पाएका छन्। सरकारी समाचार संस्था तासका अनुसार सत्तारूढ़ दलले दुई तिहाई बहुमत कायम राख्ने अनुमान छ। युद्ध विरोधी याब्लोको पार्टीलाई सर्वोच्च अदालतले चुनावको केही हप्ता अघि संघीय चुनावमा उम्मेद्वारी दिन रोक लगाएको थियो।
0: खेलमा मिलोमतो अनियमितता र ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ इन्फाका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ। सीआईबीको टोलीले इन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई गैराती पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता अनुप शमशेर जबराले राष्ट्रिय खेलकुद परिषद राखेपको केन्द्रीय कार्यालय त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन जाहिरीका आधारमा अनुसन्धानका लागि जोशी र पाण्डेलाई पक्राउ गरेको जानकारी दिनुभएको छ। पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत ललितपुरबाट 4 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता जबराले जानकारी दिनुभएको छ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय खराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 74% रहेको मौसम कार्यालयकी प्रमुख श्रेया रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरू सँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि पटक।
1: घोराई 15 रहेको हात्तीमालो बचत तथा ऋण सहकारी संस्थाको 17 वार्षिक साधारण सभा तथा 6 अधिवेशन सम्पन्न, अध्यक्षमा ऋषिराम रिजाल चयन।
0: घोराई 5 डाङ्गी गाउँ निवासी दिलकुमारी घरती बाँसका सामग्री बनाएर आमदानी गर्दै विश्व शान्ति दिवसमा वर्मा कुमारी सुदीप प्रज्वलन सम्पन्न।
1: राप्तीमा मंगिर 10 देखि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन हुने, रूकुम पूर्व अस्पतालमा अक्सिजन प्लान्ट अपेक्षा अनुसार सञ्चालनमा आउन सकेन।
0: र रसुवाबाड़ीमा सम्पर्क विहीन भएकाहरू जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संचारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी र श्रोतालाई पनि धन्यवाद दिँदै
1: म शान्त कुमार बुढामगर
0: अनि म सुशीला ओली पनि विदा हुन्छौ।
1: नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न जाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ?
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
5: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
6: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
5: हुल्लासले बनाउँदैछ परिवार एक साथ।

0: भीएफएक्स नेवाज घराई दस सौडीकोला दाङमा यही असोज दुई गते देखि भव्य प्रदर्शन भइरहेको छन्। नेपाली कथानाच चलचित्र झिङ्गे दाउ दुई
1: दिन त हिँडिसक्यो नि हौ साइला,
2: के हो के तेरो पारा?
0: साथै नेपाली कथानाक चलचित्र कार्की साइला हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।

0: दाँत दुख्यो
1: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 0825902222
0: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
7: सीता के भयो तिमीलाई घुम्सेर बसिछौ
8: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
7: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
8: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
10: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
12: फोन नम्बर 0825562601 9858835990 9858831684
13: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ दिसा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने पी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
14: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
15: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9847193944 9847193944

0: गाउँदै दे मेरो एभरेस्ट
1: स्वर्गधारी चलचित्र मन्दिर घोराई दाङमा यही असोज 2 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानायक चलचित्र झिङ्गे दाउ 2।
2: यसका दाजुभाइ के विधि बैरी बका होला, एक अर्कालाई त सक्मुरै सम्झिन्छ।
3: तिम्रा दाई बाउजूले आमा गाउँ लगेछन् भने चाहिँ राम्रो हुँदैन त्यहाँ।

0: साथै नेपाली कथानाक चलचित्र कार्की साइला पनि भव्य प्रदर्शन भइरहेको छ।
1: दुई दिन त हिँडिसक्यो नि हौ साइला,
2: के हो के त्यो रूपा?
0: हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम विषय बहसको पर्खाईमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई। तपाईँ यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम विषय बहस सुन्दै हुनुहुन्छ र यो कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाईँ 7 बजेसम्म सुन्दै आउनु भएको छ। यदि तपाईँ इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org बाट पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। यति बेला प्रविधिमा शालिकराम चौधरीजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा हामीले हरेक हप्ता विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं। आज हामीले कार्यक्रममा निम्ति आएका छौं दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ हालका तथा यही असोज 11 गते हुन गइरहेको निर्वाचनको अध्यक्ष पदका उम्मेद्वार पनि हुनुहुन्छ। आज हामीले नरेश कुमार श्रेष्ठजीसँग कार्यक्रममा कुराकानी गर्नेछौ। खास गरी उहाँको उम्मेद्वारी किन उहाँले जित्ने आधार भोलि गर्ने काम अहिले व्यवसायहरूका समस्या लगायतका विषयमा केन्द्रित रहेर कार्यक्रममा कुराकानी गर्नेछौ। कार्यक्रम विषय बहसमा सर स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: अब निर्वाचन पनि नजिक आउँदैछ। यहाँ दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार हुनुहुन्छ। खास गरी यहाँको यो पटक अध्यक्ष पदमा किन उम्मेद्वारी दर्ता गर्नुभयो?
1: किनभने म पहिले सचिव थिएँ र अहिले चाहिँ वरिष्ठ उपाध्यक्ष हुँदै मैले विभिन्न उद्योगिक व्यवसायको काम गरेको पनि छु र म अहिले वरिष्ठ उपाध्यक्ष हुँदै गर्दाखेरि स्वाभाविक रूपमा म अध्यक्षको उम्मेदवारी पनि हो र मलाई के थाहा छ भने विभिन्न व्यवसायहरू यहाँ व्यवसाय उद्योगहरू हुनुहुन्छ यहाँको खास गरी काम गर्दै गर्दाखेरि विभिन्न समस्याहरू पनि मैले पहिचान गरेको छु। त्यो पहिचानलाई निराकरण गर्न समस्याको समाधान गर्नलाई पनि मेरो उम्मेदवारी हो भन्ने मलाई लाग्छ र यहाँको सम्पूर्ण उद्योगी व्यवसायीहरूले मलाई बुझ्नुभएको छ र मैले चाहिँ काम गर्ने चाहिँ मौका पनि दिनुहुनेछ भन्ने मैले आशा लिएको छु। मैले सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई यहीँबाट अपिल गर्छु यहाँहरूले चाहिँ अत्यधिक रूपमा चाहिँ मत आफ्नो अमूल्य मत दिनुहुनेछ भन्ने अपेक्षा साथ अनुरोध पनि गर्दछु।
0: त्यस्तो यहाँले अध्यक्ष पदमा जित्ने आधारहरू के देख्नुहुन्छ?
1: खास गरी आधार के हो भने मैले सचिव पद हुँदाखेरि पनि सचिवमा रहँदाखेरि पनि विभिन्न चाहिँ कामहरू गरेको छु होइन कि मैले व्यवसायको काम भन्दाखेरि त्यति बेला हामीलाई अत्यधिक मात्रामा ब्याङ्कको चर्को ब्याजको विरूद्धमा हामीले काम गरेका थियौं। ठाउँ ठाउँमा चाहिँ हामीले ब्याङ्कको विरूद्धको हामी आन्दोलन पनि गरेका थियौं। त्यो नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजनामा पनि यही दाङ घोराईमा हामीले त्यो कार्यक्रमहरू गरेका छौं र त्यसपछि हामीले हस्ताक्षर अभियान पनि चलायौं र त्यसपछि क्रमशः केही रूपमा सहज हुँदै यो ब्याज दर चाहिँ घट्दै गयो र अहिले त एकदमै सहज रूपमा छ तर लगानी गर्ने वातावरण छैन। त्यो लगानी गर्ने वातावरण बनाउनको लागि पनि अहिले चाहिँ हामीले पहल गरेका छौं कि बैंकमा थुप्रै चाहिँ तपाईँको करिबन 7-8 खरब चाहिँ लगानी गर्ने पैसाहरू छ तर व्यवसायले चाहिँ लगानी गर्ने चाहिँ ठाउँ नभेटाएकै कारण अहिले त्यो पुँजीलाई हामीले चलायमान बनाउन सकेका छैनौं। त्यो गर्नको लागि पनि मैले लाग्छ हामी सम्बन्धित निकायसँग सहकार गर्ने लगानी गर्ने वातावरण तयार गर्नलाई पनि मेरो उम्मेदवारी हो भन्ने मलाई लाग्छ। अनि अन्य कुराहरूमा कोरोनाको महामारीमा पनि हामीले थुप्रै काम गरेका छौं कि त्यति बेला कोरोनाको बेलामा यहाँ चाहिँ अक्सिजनको अभाव भयो। त्यो बेलामा हामीले विभिन्न ठाउँहरूमा यहाँ अक्सिजनको प्लान्ट थिएन कि हामीले नेपालगंज मोरङ र पोखराबाट 1000 सिलिण्डर पनि ल्याउन सफल भयौं र कैयौं व्यवसायी र यहाँका नागरिकलाई बचाउन पनि हामीले सफल भएका थियौं। त्यसकारण मलाई लाग्छ कि सबैले कि मेरो कामप्रति बुझ्नुभएको छ जस्तो मलाई लाग्छ। त्यसकारण पनि यो आधार चाहिँ अध्यक्षको विजयको लागि मेरो शुभ साइत हो जस्तो मलाई लाग्छ।
0: अब यहाँले भन्नुभयो लामो समयदेखि उद्योग वाणिज्य संघमै रहेर व्यवसायको हकितका लागि काम गर्दै आउनु भएको छ। अहिले वरिष्ठ उपाध्यक्षमा रहेर काम पनि धेरै गर्नुभयो। अब अध्यक्षमै पुगेर ती कामहरू पूरा हुन्छन् बाँकी?
1: यस्तो छ, हाम्रो दाङ जिल्ला उद्योग वाणिज्य संघ नीति निर्माण गर्ने संस्था त होइन तर नीति निर्माण गर्नको लागि सम्बन्धित निकाय जस्तै स्थानीय सरकार होस् र संघीय सरकारसँग व्यवसाय मैत्री वातावरण बनाउन र व्यवसाय मैत्री नीति नियमहरू बनाउनको लागि पनि यो चाहिँ संस्थाले काम गर्छ। त्यसको लागि पनि हामीले केही अध्ययन गरेका छौं कि त्यसको लागि हामीले यो अध्यक्ष पद भइसकेपछि मैले विभिन्न संघ संस्थासँग विभिन्न निकायसँग समन्वय गरेर र यो क्षेत्रको आर्थिक अभिवृद्धिको लागि पनि पहल गर्नेछु भन्ने चाहिँ म विश्वास दिलाउन चाहन्छु।
0: अब यहाँ सहित अन्य तीनजना अध्यक्ष पदका उम्मेद्वार हुनुहुन्छ। नरेश कुमार कार्कीले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभयो। अब यी तीनजना अध्यक्ष पदमा आफूलाई कसरी प्रतिस्पर्धामा हेर्नु भएको छ?
1: मैले प्रतिस्पर्धा भन्दा पनि मैले कसैसँग मैले पहिले पनि भन्ने गरेको छु, म प्रतिस्पर्धाको लागि यहाँ उभिएको होइन कि म खास गरी म आफ्नो व्यवसायको साझा समस्याको लागि समाधान गर्नको लागि म उभिएको खास गरी मेरो पहिलेदेखि मैले भन्ने गरेको छु म चाहिँ प्रतिस्पर्धाको लागि होइन कि व्यवसाय उद्योगीहरूको चाहिँ साझा समस्याको समाधानको लागि म चाहिँ उभिएको भन्ने चाहिँ मलाई लाग्छ।
0: अहिले पनि खास गरेर व्यवसायहरूले कस्ता कस्ता समस्याहरू भोग्दै आउनु भएको छ?
1: समस्याहरू कोही नितान्त व्यवसायको व्यक्तिगत समस्याहरू पनि छन्, त्यो समस्या हामीले प्रशासनसँग पनि हामीले समन्वय गरेका छौं। नीतिगत कुराहरूमा पनि स्थानीय सरकारका नीति नगरपालिका हुन्छ स्थानीय सरकारका जहिले पनि आर्थिक गतिविधिका कुराहरू आर्थिक नियमहरूको कुराहरूमा हामीले समन्वय गरिरहेका छौं। त्यो समस्या चाहिँ हामीले बुझेका छौं। अब यहाँ भन्दाखेरि अब यो करकै कुराहरू आउँछ। पहिलो नम्बरमा कर चाहिँ तपाईँको झन्झटिलो कर व्यवस्थाहरू छन्, कर स्थायित्व छैन, स्टेबल गभर्नमेन्ट थिएन तर हालै गभर्नमेन्ट छ। सरकारले जे जति चाहिँ तपाईँको एउटा साझेदारीको रूपमा निजी क्षेत्र लिए पनि त्यो व्यवहारमा देखिएको छैन र समस्या भनेको एउटा एकद्वार प्रणाली कर एकद्वार प्रणाली हुनुपर्छ भन्ने कुराहरू छन् र अर्को तपाईँको लगानी गर्ने वातावरणहरू तयार गर्नुपर्छ भन्नेहरू पनि छन् र अर्को तपाईँको यहाँ चाहिँ औद्योगिक क्षेत्र नहुँदै गर्दाखेरि प्रस्तावित यो चाहिँ यो जुन तीन नम्बर लक्ष्मीपुर चाहिँ औद्योगिक क्षेत्र छ त्यसमा डीपीआरको काम भइरहेको छ, त्यसमा चाहिँ औद्योगिक क्षेत्रहरूको लागि उद्योगहरू स्थापना गर्नको लागि औद्योगिक क्षेत्र बनाउनको लागि पनि हामीले पहल गरेका छौं र अर्को चाहिँ तपाईँहरूको यहाँ नाप्तल नहुँदै गर्दाखेरि विभिन्न व्यवसायहरू नेपालगंज नाप्तोल कार्यालय लग्ने झन्झटबाट हामीले यहाँ नाप्तोल कार्यालय हुनुपर्छ भनेर हामीले पनि त्यो पहल गरेका छौं। धेरै लामो समय भयो, अहिलेसम्म सफल हुन सकेको छैन र यस्ता थुप्रै समस्याहरू छन्, त्यसको लागि चाहिँ हामी समस्या समाधानलाई समाधान गर्न हामी प्रतिबद्ध छौं।
0: अहिले व्यवसायहरूलाई सरकारले हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ?
1: दृष्टिकोण त सधैँ के हुन्छ भने एउटा कानून मात्र बनाएर हुँदैन, त्यसलाई चाहिँ कसरी इम्प्लिमेन्ट गर्ने कुराहरूमा हामीले हेरिरहेका हुन्छौं कि सरकारले एउटा व्यवसायले जिन्दगीभर कर तिर्छ तर एउटा व्यवसायी सड़कमा आयो भने सरकारको उत्तरदायी त्यहाँ देखिँदैन होइन र त्यसको लागि सरकारले केही कुराहरू चाहिँ सोच्न जरुरी छ भन्ने मलाई लाग्छ कि सरकारले सधैँ साझेदारीकोमा भन्ने एउटा बोली या एउटा हुन्छ तर त्यो चाहिँ त्यसलाई चाहिँ व्यवहारमा लागू भएको चाहिँ हामीले देख्दैनौँ।
0: जस्तो कोरोनापछि केही व्यवसायहरू प्रभावित भएको अवस्था

0: यही कुरा मैले यहाँ राख्न चाहन्छु। र यदि चाहिँ निजी क्षेत्रलाई लगानी गर्ने वातावरण भए पनि पक्कै पनि यो देश आर्थिक रूपमा समृद्धि हुन्छ भन्ने हामीले बुझेका छौं।
1: अब निर्वाचन नजिक आउँदै गर्दाखेरि यहाँ मतदाताहरूलाई पनि भेट्नु भएको छ होला, के भन्नुहुन्छ यहाँलाई?
0: मतदाताको अपेक्षा चाहिँ ठूलो छ, होइन? अब यो निजी क्षेत्रले नै केही कुराहरू व्यवसायका चाहिँ समस्याको समाधान गरोस् भन्ने कुराहरू छन्। व्यवसायका पनि केही कमी कमजोरी होलान्, तर त्यो कमजोरीलाई सुधार गर्दै र हामीले व्यवसायका साझा चाहिँ समस्यालाई हामीले सम्बन्धित निकायसँग, स्थानीय सरकार होस् या त्यो प्रदेश सरकार होस् त्यो संघीय सरकार होस्, हामीले चाहिँ समन्वय गर्ने र त्यसको समस्याको समाधान गर्नेमा हामी चाहिँ प्रतिबद्ध छौं।
1: यहाँ अध्यक्ष निर्वाचित निर्वाचनपछि अध्यक्ष पदमा निर्वाचित हुनुभयो भने त्यस्तो गर्ने कामहरू के योजना बनाउनु भएको छ अहिले?
0: छ, थुप्रै छ। हामीसँग व्यवसायका धेरै समस्याहरू छन्। व्यवसायले कसरी चाहिँ हामीले उद्योगवाणीसँग जोड्ने र उद्योगवाणीप्रति चाहिँ व्यवसायहरू कसरी उत्तरदायी हुने र व्यवसायी बीच र संघ बीचको उद्योगवाणी संघ बीचको चाहिँ सम्बन्ध समन्वय कसरी गर्ने भन्ने ठूलो चिन्ता र चासो छ। अलि विश्वास घटेको अवस्था छ। सबभन्दा पहिले त्यो विश्वासलाई चाहिँ हामीले मेटाउन जरुरी छ। त्यसपछि भएका साझा समस्यालाई हामी हाम्रो चाहिँ संघमा करिबन 50 वटा चाहिँ वस्तुगत समितिहरू छ। त्यसमा क्रियाशील वस्तुगत समितिहरू 43 वटा छन् र त्यो वस्तुगत समितिहरूसँग बसेर हामी छलफल गर्नेछौँ र त्यसको चाहिँ छलफलबाट केही निष्कर्ष निकालेर हामी त्यो अगाडि बढ्नेछौँ भन्ने कुराहरू म यहाँ राख्न चाहन्छु।
1: पछिल्लो समय उद्योगहरू व्यवसायहरू पनि बन्द हुने क्रम पनि हामीले त्यो तथ्याङ्कमा देख्न सक्छौ, के छ अहिले अवस्था?
0: हो, पुराना कोही केही उद्योगहरू बन्द भएको हामी डेटाहरू पनि पाएका छौं र नयाँ उद्योग पनि खुलेका छन्। त्यो एउटा एभरेजमा छ। यो हुनुमा केही कारणहरू छ, किनभने हामीले केही उद्योगहरूमा हुने कच्चा पदार्थको मूल्य चाहिँ अलि बढ़ी भएकै कारणले हामीले बाहिरबाट आउने सामानसँग हामीले त्यसको मूल्यको प्रतिस्पर्धा गर्न नसकेको कारणले पनि केही उद्योगहरू विस्थापित भएका छन्। र दोस्रो कुरो, आधुनिकतातिर प्रविधितिर पनि नगएकै कारणले पनि कतिपय उद्योगहरू विस्थापित भएका छन् र कतिपय झन्झिटा करका कारणले पनि विस्थापित भएका छन् र केही व्यवसायहरू चाहिँ अलि हतोत्साहित हुने र छिटै चाहिँ तपाईँको प्रतिफल खोज्ने कारण पनि छन्। मैले त्यो पनि भेटाएको छु। र यो व्यवसाय भनेको लङ टर्म सोचेर गर्ने व्यवसाय हो, त्यसकारण यिनी धेरै कुराहरूले गर्दाखेरि केही उद्योगहरू विस्थापित भएका पनि छन् र नयाँ उद्योग पनि आइरहेका छन्।
1: अब चाडपर्वको समयमा विशेष गरी धेरै बजार अनुगमन पनि हुने गर्छ, यहाँहरूको समन्वय रहन्छ त्यसमा?
0: समन्वय हुन्छ, किनभने यो स्थानीय सरकार, जिल्ला प्रशासन र उपभोक्ता मञ्च र यहाँका मीडियाकर्मी साथीहरूको बीचमा एउटा अनुगमन हुन्छ। किनभने अनुगमन विभिन्न क्षेत्रमा हुन्छ, त्यो खाद्य वस्तुको गुणस्तर होला र अन्य चाहिँ क्षेत्रमा पनि यो भइरहेको छ। र म सम्पूर्ण व्यवसायहरूलाई आफ्नो व्यवसायमा एउटा ऐन कानूनमा रहेर र आफ्नो उत्पादन वस्तुहरू गुणस्तर चाहिँ उत्पादन गरी चाहिँ बिक्री वितरण गर्न पनि मैले अनुरोध गर्न चाहन्छु कि यो समस्या हामी उद्योग व्यवसायी भइसकेपछि हामीले उपभोक्तालाई गुणस्तर वस्तुहरू उत्पादन गरी बजारमा लग्नु र दिनु चाहिँ हाम्रो दायित्व पनि हो, नाफा कमाउनु मात्रै होइन भन्ने कुरा यहाँ राख्न चाहन्छु।
1: जस्तो अनुगमनकै क्रममा कतिपय अखाद्य वस्तुहरू पनि जफत गरेको हामीले पाउँछौ, देखिन्छ। खास गरी त्यस्ता व्यवसायले यहाँको आग्रह के रहन्छ?
0: अब यस्तो हो, अब कहिलेकाहीँ के हुन्छ भने मैले देखेको, अब धेरै अखाद्य वस्तुहरू पनि हुन्छन्, खाद्य गुणस्तरले सर्टिफाई नगरेका वस्तुहरू पनि यहाँ भेटिन्छन्। र अर्को कुरो, कहिलेकाहीँ डेट एक्सपायर भएका कुराहरू भेटिन्छन्, त्यसलाई चाहिँ कहिलेकाहीँ मैले यसलाई चाहिँ व्यवसायले नै त्यो ख्याल गर्नुपर्छ, होइन? अब कानूनी रूपमा त त्यो कारवाहीको उनी नै हो, तर हामी व्यावहारिक रूपमा चाहिँ यसलाई चाहिँ हामीले समन्वय गर्न चाहिँ हाम्रो उद्योगवाणीसँग सधैँ व्यवसायकै पक्षमा छ भन्ने मैले यहाँ राख्न चाहन्छु।
1: खास गरेर अब विभिन्न समयमा यहाँहरूको कार्यकालका पनि एकपटक मेला महोत्सवहरू सञ्चालन गर्नुहुन्छ, यसले खास गरी व्यवसायहरूलाई पार्ने प्रभाव अथवा फाइदा के रहन्छ?
0: अब यो

0: मेला महोत्सव भन्दाखेरि हामीले खास गरी यसको उद्देश्य चाहिँ फरक छ, तर बीचमा चाहिँ आएर व्यवसायलाई नै मार पर्ने खालको चाहिँ कहिलेकाहीँ भइदिन्छ, यो चाहिँ म स्वीकार गर्न चाहन्छु। र मेरो विचारमा हामीले प्रदर्शनीको रूपमा हामीले कुनै वस्तुको चाहिँ त्यसलाई प्रमोट गर्ने खालको हामीले प्रदर्शनीको ऊ चाहिँ महोत्सव लाउनुपर्छ भन्ने त मलाई लाग्छ। त्यो हामीले अहिलेसम्म चाहिँ गर्न सकेका छौँ। अब आउने दिनहरूमा हामीले चाहे त्यो चाहिँ हाम्रा यहाँका लोकल उत्पादन होला, चाहे चाहिँ अरू बाहिरको उत्पादन होला, त्यो उत्पादनलाई प्रमोट गर्ने खालको मेला महोत्सव चाहिँ लाउने चाहिँ मेरो एउटा योजना छ। यहाँ सबै व्यवसायले म त्यो भन्न चाहन्छु, विगतका जस्ता मेला महोत्सवहरूले गर्दाखेरि हामी चाहिँ विवादमा छौँ, हामीले धेरै सुन्न पनि परेको छ।
1: खास गरी कस्तो वस्तुहरू समेट्यो भने राम्रो हुन्थ्यो जस्तो लाग्छ यहाँलाई?
0: जस्तै उत्पादनहरू छन् यहाँ, जस्तै यहाँका उत्पादनहरू छन्, लोकल उत्पादनहरू छन्, हामीसँग धेरै उत्पादनहरू छन्। जस्तै मह महोत्सव भनेर लागेको छ होइन, हाम्रो यहाँको लोकल उत्पादन धेरै चाहिँ छ, अनि यहाँका अरू उत्पादनहरू पनि छन् होइन। त्यो उत्पादनलाई हामीले कसरी चाहिँ उत्पादन गर्ने, ब्रान्डिङ गर्ने, त्यसलाई कसरी बजारीकरण गर्ने र बी2बी होइन यहाँदेखि अर्को चाहिँ क्षेत्रसँग कसरी हामीले चाहिँ व्यापार गर्ने भन्ने कुराहरू हामीले त्यसलाई चाहिँ प्रदर्शनीको रूपमा हामीले स्थानीय उत्पादनलाई कसरी चाहिँ त्यसलाई प्रदर्शनी रूपमा चाहिँ विकास गर्ने भन्ने कुराहरू
1: जस्तो अब अन्य संघ संस्था लगाउँदाखेरि अलिकति विरोध गरेको पनि देखिन्छ, जस्तो यहाँहरूले के हुन्छ यहाँहरूको साथ सहयोग त्यो बेला?
0: यस्तो छ, विरोध त के को लागि हो भन्ने कुरा हुन्छ, यो तथ्यमा रहेर चाहिँ हामीले बोल्नुपर्छ होइन, विरोध के को लागि हो भन्ने कुरा हुन्छ। जस्तै व्यवसायले हाम्रो खास गरी फेन्सी व्यवसायमा र किराना व्यवसायमा मेला लाउँदाखेरि महोत्सव लाउँदाखेरि ठूलो मात्रामा यहाँ चाहिँ महोत्सवमै त्यो बिक्री वितरण सस्तोमा हुने र बजार चाहिँ लगभग प्रायः जसो ठप्प हुने हामीले देखेका छौँ। त्यो पनि कारणहरू छन्, त्यो बीचमा चाहिँ भइदिइहाल्छ र त्यसलाई रोक्नलाई जस्तै जाडो मौसममा हुने जुन लत्ता कपडाहरू छन्, फेन्सीका आइटमहरू छन्, हामीले चाहिँ त्यसलाई चाहिँ हामीले के गरेका थियौँ भन्दाखेरि हामी ठन्डीमा लगायौँ भने हामी यहाँ फेन्सी बेसार असर गर्छ जाडो कपडा, त्यो भन्नाले हामीले फागुन एक गतिदेखि लाउनुपर्छ भनेर खालको चाहिँ हामी नगरपालिकासँग हामीले सहमति गरेका छौँ, त्योभन्दा हामी लगाउँदैनौँ। तर त्यसपछि पनि केही व्यवसायले असर परेको छ, हामीले चाहिँ यथार्थ त्यो बुझ्नुपर्छ। र किराना व्यवसायको कुरा गर्ने भने कतिपय चाहिँ यहाँ भएका उत्पादनहरू जस्तै सरफहरू छन्, अन्य खाद्य वस्तुहरू छन्, त्यो उत्पादन यहाँ चाहिँ प्रमोट गर्ने न्यूमा चाहिँ धेरै सस्तोमा बेचिदिने अनि त्यसमा चाहिँ उपहारो राखिदिने, त्यसमा चाहिँ त्यसले गर्दाखेरि पनि यहाँ अब सबै चाहिँ त्यहाँ किनमेल गर्ने अनि यहाँका चाहिँ किराना व्यवसायहरूलाई मार पर्ने पनि हामीले बुझेका छौँ। त्यसलाई कसरी स्किप गरेर हामीले पनि महोत्सवहरू लाउन सक्छौँ भन्ने कुरा हामीले अध्ययन गर्न जरुरी छ भन्ने मलाई लाग्छ।
1: जस्तो अर्को कुरा, अन्यत्र जिल्लाबाट आएर पनि घुमन्ते व्यापारीहरू देख्न सकिन्छ, यतातिर ध्यान दिनुभएको छ यहाँहरूले रोक्नका लागि?
0: त्यो हामीले खास गरी त्यसलाई रोक्नलाई हामी धेरै चाहिँ प्रयास गरेका छौँ। विगतमा म अहिले दुई कार्यकाल हुँदाखेरि दुईटा महोत्सवको अनुभव मलाई छ कि यहाँ हामीले लोकल व्यवसायलाई हामीले अनुरोध गर्छौँ र छुटको पनि व्यवस्था गर्छौँ, तर स्टल बनाइसकेपछि तपाईँको चाहिँ यहाँ त्यो स्टल नजाँदै गर्दाखेरि त्यो महोत्सव चाहिँ घाटामा जाने भएको कारणले बाहिरको व्यवसायीहरू चाहिँ आउनुहुन्छ, तर आउँदै गर्दाखेरि ठ्याक्कै चाहिँ त्यो भइन्छ मैले भने जस्तै यहाँ प्रमोट गर्नेकै न्युमा सस्तोमा बेचिदिने होइन, त्यो कारणले पनि उपभोक्ताले धेरै चाहिँ किन्दिने र यहाँको व्यवसाय नै दुई तीन महिना नै एकदम नचल्ने अवस्थामा चाहिँ हुन्छ, त्यो कुरा चाहिँ हामीले बुझेका छौँ। त्यसलाई चाहिँ हामी व्यवस्थापन गर्छौँ भन्ने मलाई लाग्छ। अब सायद मलाई लाग्छ महोत्सव पनि अब परिवर्तन गर्नुपर्छ, त्यो पहिलेको भन्दा फरक तरिकाले प्रदर्शनीकैमा उसमा भिरगुडी मन ला जस्तै हामीले गर्नुपर्छ भनेर चाहिँ हामीले अध्ययन गरेका पनि छौँ र अब त्यो हुन्छ जस्तो मलाई लाग्छ।
1: खास गरेर अब उद्योग वाणिज्य संघकै निर्वाचनकै कुरा गर्दाखेरि निर्वाचन नजिक आउँदैछ, सर्वसम्मत पनि हुन सक्थ्यो, निर्वाचनमै किन जानुभयो, त्यो पहल भयो त्योतर्फ पनि?
0: त्यो मैले पहिलेदेखि सहमति सहकार्य भनेर मैले त्यो वाक्य चाहिँ सधैँ रहिरहन्थ्यो मेरो मुखबाट। म किनभने वरिष्ठ उपाध्यक्ष हुँदै गर्दाखेरि चुनावमा जानुहुन्न मेरो दायित्व चाहिँ के हो भने सहमति र सहकार्यमा जानुपर्छ भनिरहेको थिएँ, तर केही साथीहरू चाहिँ अब एलायन्स गरेर जानुपर्छ भनिसकेपछि उहाँहरू एलायन्समा गइसकेपछि मेरो लास्टमा चाहिँ म चाहिँ लगभग मेरो एउटा टीम सहित म चाहिँ चुनावमा उमेकेको छु।
1: अब खास गरेर अन्त्यतिर पनि आछौं हामी, रेडियो सुनेर बस्नुभएका खास गरेर व्यवसायी अथवा यहाँका मतदाताहरूलाई के भन्नुहुन्छ यहाँले?
0: म खास गरी दुई कार्यकाल यहाँ चाहिँ मैले धेरै अनुभव बटुलेको छु र व्यवसायीका साझा समस्याहरू पनि मैले बुझेका छु। त्यो समस्याको समाधान गर्नको लागि र म वरिष्ठ उपाध्यक्ष हुँदै गर्दाखेरि म अहिले अध्यक्ष पदको उम्मेद्वार भइसकेको छु र आगामी हुने 11 गते हुने निर्वाचनमा सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई मलाई मत अत्यधिक मत दिएर जिताउनुहुनेछ भन्ने अपील र हार्दिक अनुरोध गर्न चाहन्छु।
1: हामी कार्यक्रमको अन्त्यतिर आछौं, खास गरी यतिन्जेलसम्म कुरा गरिरहँदाखेरि अझ पनि मैले सोध्न छुटाएको अथवा यहाँलाई केही त्यस्तो भन्न मन लागेको छ भने भन्न सक्नुहुन्छ?
0: त्यस्तो खासै केही छैन।
1: हस्, आज कार्यक्रममा महत्वपूर्ण समय दिनुभयो, यसका लागि धेरै धेरै धन्यवाद यहाँलाई।
0: धन्यवाद हजुरलाई।
1: हस्, आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष, त्यसै गरेर यही असोज 11 गते हुन गइरहेको निर्वाचनको अध्यक्ष पदका उम्मेद्वार पनि हुनुहुन्छ नरेश कुमार श्रेष्ठसँग कार्यक्रममा कुराकानी गर्यौं। आज कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाई सबैलाई धन्यवाद। प्राविधिक मित्र शालिग्राम चौधरीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि बिदा हुन्छु। नमस्ते।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तर तथा घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 98229264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98228 77 794, 98228 77 794।

0: चेन्ज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

0: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
1: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
0: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
1: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
0: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
1: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
2: बिरामी जाँचो निमिति यही असोज 10 गते शनिबार
3: समय बिहान 9 बजेदेखि
0: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
4: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
5: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
4: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578-34910।
4: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
6: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
7: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
6: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
7: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
6: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
7: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
6: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
7: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
6: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
7: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
6: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
7: सम्पर्क नम्बर 082-560-23।
6: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
8: होइन महिला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका? यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45226।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै प्रधानमन्त्री राहत कोषमा 15 अर्ब रूपियाँ जम्मा। आज बसेको प्रतिनिधि सभाको बैठकद्वारा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन।
1: हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ।
0: संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगेको कुरालाई अन्तर्राष्ट्रियकरण गर्न कांग्रेस नेताहरूको प्रधानमन्त्रीलाई आग्रह। भोटेकोशी बाढ़ी प्रभावितलाई घर भाड़ा दिन थालेपछि होल्डिङ सेन्टरमा बस्नेहरू घटे। असोज 9 गतेदेखि 11 गतेसम्म ठूलो पानी पर्ने भएकाले सावधानी अप्नाउन आग्रह। सीआईएनद्वारा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा बहुसरकारवालासँग छलफल। घिउ लगायतका स्थानीय खानाको बारेमा जानकारी पर्याप्त बाँड्नुपर्ने पोषण शाखा प्रमुखको भनाई।
2: प्रोटिन चाहिँ कार्बोहाइड्रेट त 4 किलो क्यालोरी दिन्छ। यदि हामीले 1 चम्च घिउ गरिदियो भने त उसले एक थाल झन् अलिक ठूलो बाउलमा खाएको जति सानो बाउलमा खाँदा पनि इनर्जी चाहिँ बच्चाले पाउने भयो। यी चिज चाहिँ हाम्रा यी परामर्श दिने विभिन्न खालको हाम्रा प्रोटोकलहरूमा डब्ल्यूएचओ युनिसेफको अरू प्रोटोकलमा हामीले गरिरहेको प्रोटोकलमा छ।
0: र जापानको नायोगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: नेपालको संविधानले स्वास्थ्य उपचारलाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। सर्वोच्च अदालतले पनि सरकारी अस्पतालबाट उपचार पाउनु नागरिकको हक भएको र त्यसको व्यवस्था गर्न सरकारको दायित्व हुने व्याख्या गरिसकेको छ। तर व्यवहारमा गरीब नागरिकले अझै पनि स्वास्थ्य सेवा र आफ्नो खल्तीबाट भने जति रकम खर्च गर्न नसक्दा उपचार नपाउने बाध्यता छ।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले आज जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा पानी पर्ने सम्भावना रहेको जनाएको हो। कोशी मधेश बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अपनाउन भनिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनु भएको छ। मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिक रहेको छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जनाइएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम पर्न सक्ने पनि प्राधिकरणले जनाएको छ। अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, जोखिमयुक्त सड़कमा सवारी साधन सञ्चालन गर्दा सवारी सावधानी अप्नाउन र सम्बन्धित निकायलाई उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको बैठकमा सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभा नियमावली 2083 को नियम 180 बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा कोशी भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावलाई प्रतिनिधि सभाले सहमति जनाएको छ। हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेको त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख अरियालले बताउनुभयो।
1: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
4: समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले 3 महिनाको हुने र तोकिएको समयमा काम नसकिएमा कारण र थप अवधि खुलाएर प्रतिनिधि सभा समक्ष अनुरोध गर्न सकिने र सभाको निर्णय अनुसार म्याद थप हुन सक्ने जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले भोटेकोशी बाढ़ी प्रभावितको व्यवस्थापन शुरू भएको बताउनु भएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवा स्थित भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा विस्थापित व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार लगायतका विषयमा काम अघि बढ़िसकेको बताउनुभयो। उहाँले सरकारले प्रभावित परिवारलाई घर भाड़ाका लागि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेपछि प्रभावित परिवार भाड़ाको घरमा स्थानान्तरण भएकाले होल्डिङ सेन्टरमा बस्नेको संख्या घट्दै गएको बताउनु भएको छ। 4 जनासम्मको परिवारलाई 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 रूपियाँका दरले घरबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसका लागि स्थानीय तह र प्रभावित क्षेत्रमा रकम व्यवस्थापन गरिसकेको समेत उहाँले बताउनुभयो।
5: नभएको अवस्थामा फेरि हामी अरू पैसा पठाउने कि नपठाउने भन्ने हो। त्यो पैसा पठाउनलाई हामीलाई केही पनि गाह्रो छैन, हामी कहिले पनि पठाउन सक्छौँ। तर खर्च आएन भनेपछि त्यहाँ मात्रै गएर पैसा थुप्रिन्छ, यो अन्य त्यो केस हाम्रो अन्य ठाउँमा पनि त्यो भयो त्योभन्दा पूर्व पनि, त्यसलाई पनि मान्यजीको लागि यति जानकारी गरायौँ। त्यसमा आज हामी चेक गर्छौँ कति खर्च गर्छ, यदि थप चाहियो भनेपछि उहाँलाई सोध्छौँ र चाहिएको खण्डमा हामी पठाउँछौँ।
4: रसुवाको भोटेकोशी बाढ़ी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकार बीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा आज टेकु स्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढ़ीपछि दीर्घकालीन रूपमा पोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय पनि अनुरोध गरिएको छ। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेर बालबालिका, गर्भवती, सुत्केरी, किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो।
2: सीमित स्रोत र साधन भित्र पसेर हामीले अलि ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। र मैले अझै पनि यो अब पोषणको संवाद भएको हुनाले त्यो केन्द्रबिन्दुमा कुराकानी गर्दाखेरि हामीले अहिले बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउँ विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने र अब हाम्रो यहाँ विद्यालय शिक्षा स्कूलका यो बाल बालिकाहरूलाई पनि यो खाद्यको यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामीले जोडेका छौँ भने
4: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोशी बाढ़ी प्रभावितमा झाडापखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। यसैबीच चीन सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1 करोड़ 10 लाख रूपियाँ सहयोग प्रदान गरेको छ। नेपाली कंग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपत्त सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता विश्वराज आङदेम्बेले आज सिंहदरबारमा प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको थियो। राष्ट्रसंघमा नेपालको प्रधानमन्त्री सहभागी हुँदा प्रधानमन्त्रीको साथमा सिंह उद्देश्य रहेको सन्देश दिन आग्रह गरेको समेत उपसभापति शर्माले बताउनु भएको छ। रिद्धिसिद्धि यातायातको एउटा बसमा आज दिउँसो भएको आगलागी र उक्त घटनामा ट्राफिक प्रहरीको संलग्नता रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। उपत्यका प्रहरी कार्यालय रानी पोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिले आगलागी हुनुपूर्व गाड़ीका चालक दाव लामा र ट्राफिक प्रहरी बीच भएको संवाद त्यससँग सम्बन्धित सीसीटीभी फुटेजका आधारमा छानबिन गर्ने प्रहरीको भनाइ छ। सोही घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि अलग्गै छानबिन समिति गठनको तयारी गरेको छ। यसैबीच यातायात व्यवस्था विभागले मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ। चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा आज काठमाडौँमा सरकारवाला निकायसँग भएको छलफलमा विभागले हाल जारी विपद र केही दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने समेत जनाएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्य संयोजन समितिको बैठक भोलि बस्ने गरी बोलाउनु भएको छ। केन्द्रीय कार्यले पेरिस डाँडामा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। उहाँका अनुसार दिउँसो 1 बजेका लागि बैठक बोलाइएको छ। बैठकमा विकसित राजनीतिक घटनाक्रम महाधिवेशन कार्यतालिका लगायतका विषयमा छलफल हुनेछ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आश्रय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटि बैठकमा पेश गर्नुभएको छ। पार्टी पुनर्गठनको बस र लाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोशिश गर्दै अध्यक्ष होलीले यसलाई लहरको विषय नबनाउन समेत चेतावनी दिनुभएको हो। साझा खबरमा अब खेल खबर। जापानको नायोगामा जारी विश्वौं एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित हुनुभएको छ। पुरूष 70 केजी तौल समूहको प्रिलिनियरिज राउण्डमा इराकका अली कासिम हमदाङ अल सारसँग 5-0 सहज नतिजामा दर्लामी पराजित हुनुभएको हो। एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। समूह बी अन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। नेपालकी सुस्मिता तामाङ थाउलुको महिला छानक्वाईमा 13 स्थानमा रहनु भएको छ।

रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू। बाढ़ी प्रभावित क्षेत्रमा बन्द रहेका विद्यालयहरू खुल्न थाले। जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: रसुवा भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू भएको छ। तपाईंले आफ्नो वडा कार्यालयमा गएर लाभग्राहीका लागि निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत,
2: अब लाभग्राही पहिचान गर्ने प्रक्रिया त शुरू भइसकेको छ। अहिले सम्बन्धित ओडा र सम्बन्धित पालिकाहरूबाट नै शुरू हुन्छ। उहाँहरूले आफ्नो समुदायमा को मान्छे बस्नुहुन्थ्यो, उहाँहरूको परिवार कतिजना को बस्नुहुन्थ्यो, होइन, मिसिङदेखि लिएर डेड बडी पहिचान भएको विषयमा उहाँहरू सबैको विषयमा हामीलाई केन्द्रलाई भन्दा पालिकाले नै थाहा हुन्छ। अब हाम्रो कार्यविधि अनुसार चाहिँ यो निजी आवास पुनर्निर्माण अस्थायी आवासको विषय छ। यसमा चाहिँ आवासका केसहरूमा अब यो जस्तो भाडा दिने विषयमा पनि लाभग्राही पहिचान गर्ने मुख्य जिम्मेवारी चाहिँ सम्बन्धित पालिकाको नै हो। पालिकाले पहिचान गरेपछि त्यो माथिसम्म आइराख्नु परेन। अब निजी आवास पुनर्निर्माणको केस छ, जुन पर्मानेन्ट खालको हाउसिङका कुराहरू, प्राइभेट हाउसिङ छ पर्मानेन्ट बनाउने, त्यो सन्दर्भमा चाहिँ कार्यविधि अनुसार सम्बन्धित पालिकाले पहिला लाभग्राही पहिचान गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयले भेरिफाई गरेर हाम्रो प्राधिकरणसम्म आएपछि फाइनल हुन्छ। लाभग्राही पहिचानै गर्ने विषयमा चाहिँ अलिकति समस्या यो वर्ष चाहिँ यो घटनामा चाहिँ के छ भन्दाखेरि, अब सबै परिवार नै मिसिङ भएको अवस्थामा चाहिँ अलिकति अरू भूकम्प, अरू जेनरल जुन हाम्रो पहिला डिजास्टर हुन्थ्यो त्यो र यो मेगा खालको डिजास्टर र अलिक फरक किसिमको भएको भएर ठ्याक्कै पहिचान गर्न चाहिँ अलिकति गाह्रो पनि छ, अलिकति टाइम चाहिँ लाग्न सक्छ। यसमा यहाँहरूले नआत्तिकन आफ्नो विवरणहरू चाहिँ सम्बन्धित पालिका र ओडामा दिन चाहिँ अनुरोध गर्छु।
1: लाभग्राहीका लागि निवेदन दिन वडा कार्यालयमा जाँदा नागरिकता, राष्ट्रिय परिचय पत्र वा त्यही वडाका नागरिक हो भनेर परिचय खुल्ने कागज पत्रको फोटोकपी लैजान चाहिँ नभुल्नुहोस् है, अनि फोटो पनि साथैमा लगेको राम्रो। रसुवाको गोसाईकुण्ड गाउँपालिकाले बाढ़ी प्रभावित लाभग्राहीको पहिचानको काम शुरू गरेको छ। प्रभावित बसेकी ठाउँमा जनप्रतिनिधि र कर्मचारी पुगेर लाभग्राही पहिचानको काम गरिरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई,
3: वडा नम्बर दुईको अब एउटा वडा सदस्य हाम्रो किपा नगरको टिम, उहाँलाई काबा अध्यक्ष तोकेका छौँ र अहिले वडा दुईको टिमका धेरै विस्थापितहरू चाहिँ मुस्ताङ गुम्बा मा हुनुहुन्छ, जुन चाहिँ काठमाडौँको सोयङमा रहेको छ। त्यहीँ चाहिँ हाम्रो वडा काबा अध्यक्ष पनि त्यतैतिर हुनुहुन्छ र हाम्रो त्यहाँ त्यसको लागि हामीले एकजना वडा सचिव त्यहीँ खटाएका छौँ। त्यसै गरी अहिले अस्थायी रूपमा त्यहाँबाट सुरु भइरहेको छ। वडा पाँचको चाहिँ अब अध्यक्ष पनि बेपत्ता हुनुभएको हुनाले यहाँको वडा पाँचको सदस्यलाई वडा काबा अध्यक्षको जिम्मा दिएको छ। वडा कार्यालयको भवन चाहिँ ठ्याक्कै हामीले कहाँ राख्ने तोकिसकेका छैनौँ। अहिले चाहिँ हुन्थे बसेर गर्दै हुन्छ। हाम्रो वडा सचिव मुस्ताङ गुम्बामा गएर त्यहाँ डाटा संकलन गर्ने, क्षतिको विवरण लिने कार्यमा व्यस्त हुनुहुन्छ।
1: काठमाडौँ र गाउँ दुवै ठाउँमा लाभग्राही पहिचानको काम भइरहेको बताउँदै हुनुहुन्थ्यो गोसाईकुण्ड गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई। बाढ़ी प्रभावित ठाउँमा बन्द रहेका विद्यालयहरू खुल्न थालेका छन्। तर पढ़ाई छुटेका बालबालिकालाई कथा सुनाउने, चित्र कोर्न लगाउने अनि खेल खेलाउने सुझाव छ मनोविद।

0: सरिता गुरुङको।
1: यसो बेलामा बाल बालिकाहरूलाई चाहिँ अभिभावकले पनि हेर्न नसकेको अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बाल बालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँहरूलाई चाहिँ एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँहरूलाई असाध्यै मनपर्ने अनि त्यसको स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि। अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ, यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि। त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको अनि यहाँ खेलाउनहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ।
0: मनोविद अमृता गुरुङ, तपाईंलाई पनि बाढ़ी तथा विपद बारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि प्रभावित क्षेत्रको कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण।
3: संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
2: सबैको समन्वयमा बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
5: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
4: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
6: सम्पर्क स्थान घोराई बजार बाल विकास स्कुलको अगाडि।
7: फोन नम्बर 082-5563-479,
6: मोबाइल नम्बर 98-4-94-67-487।
8: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दानको शंकर मेडिकल हलमा।
9: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेकजाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
8: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
9: बिरामी
10: जाँच हुने मिति यही असोज 10 गते शनिबार।
11: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
12: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, फोन नम्बर 082-5562-023, 98-4-18-617 र 98-4-18-35-645।
14: भर्ना सम्बन्धी सूचना।
15: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
14: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
12: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286।
3: थिएन त्यसमा लगाइएको धान बाली विशेष गरी र अनि त्यसपछि तरकारी बाली, यो दुईवटा बालीमा म्यासिभ क्षति पुगेको छ। त्यो पालिकाहरूको खाद्य सुरक्षाको अवस्था एकदमै नाजुक अवस्थामा पुगेको अवस्था देखिएको छ। त्यो कसरी त भन्दा खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त कि त्यो फेरि
2: पुनरुत्थान गाह्रो छ।
3: 100 आरारीमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ।
2: अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन होइन. अब यसको लागि चाहिँ अब बिस्तारै उठ्नु पर्ने छ, बिस्तारै अब सामान्य जीवनमा आउनु पर्ने छ. अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो है फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
3: कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि प्रथमत अब गभर्नमेन्टले एक्चुअल डाटा अहिलेसम्म आएको छैन, यो ऱ्यापिड एनालाइसिसको डाटा हो. अनि त्यस पछाडि त्यो डाटा विशेष गरी गाउँपालिका या स्थानीय सरकारसँगको समन्वयमा त्यसलाई अलि विस्तृत र यथार्थ डाटा लिनुपर्नेछ पहिलो काम. अब अहिले तत्काल राहतमा सरकार जुटेको छ, राहतमा सहयोगी हातहरू जुटेको छन्, योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ. पटकै कार्यक्रमले यसको सोल्युसन निकाल्दैन. यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ. त्योभित्र तथ्याङ्कले देखाएका जति पनि नष्ट भएका जमिनहरू छन्, जति पनि नष्ट भएका पशु गोठहरू छन्, जति पनि नष्ट भएका माछा पोखरीहरू छन्, त्यो सबै चिजहरू आखिर तपाईँ हामीले फेरि त्यहाँ पशु वस्तुको लागि चरणहरू नष्ट भएका छन्, धेरै चिजहरू नष्ट भए हुनाले त्यो सबैको लागि विशेष प्याकेज पुनरुत्थानको प्याकेज घरधुरी तहमा त्यसरी गरियो भने तत्कालीन रूपमा हामीले सम्बोधन गर्नपर्ने कृषिमा सम्बोधन गर्नुपर्ने कुराहरू र दीर्घकालीन रूपमा कृषिलाई पुनरुत्थान गर्नको लागि यो एउटा अप्ठ्यारो अवस्थालाई अवसरमा रूपान्तरण गर्दै कृषिलाई पुनरुत्थान गर्ने हिसाबले विशेष प्याकेज लिएर आउनुपर्छ. अनि तत्कालीन रूपमा विशेष गरी हामीले चेन टुटेको चेन छ, टुटेको चेनलाई तत्काल जोडिहाल्नुपर्नेछ. हजुरले अघि कुरा गरिहाल्नुभयो, दूधको चेन टुटेको छ, पहाड़मा फल्दै गरेको गाउँमा फल्दै गरेको तरकारीको चेन टुटेको छ, गाउँमा जाने अब तरकारीको लागि चाहिने खेतीपातीको लागि चाहिने इनपुटहरू अब टुटेको छ. अब फेरि यो खेतीमा त 15 दिन टुट्दै गर्दा सिजनै जान्छ. त्यो भावनाले तत्काल रूपमा उहाँहरूको दैनिकी कृषि अर्थतन्त्रमा आधारित दैनिकीलाई सहजीकरण गर्ने कुरामा पहिलो स्टेप. दोस्रो स्टेपमा किन कृषि पुनरुत्थानको प्याकेज तत्कालीन र दीर्घकालीन, अनि त्यस पछाडि पुनर्लाभका कार्यक्रममा कृषिमा आधारित जीविकोपार्जनमा अलि बढी भर पर्ने जुन किसानहरू हुनुहुन्छ उहाँहरूको लागि तत्काल धान गयो ठिकै छ अब के भन्ने कुरामा यो बालीको चक्रमा आधारित भएर योजना बनाउनु पर्ने देखिन्छ. अनि त्यस पछाडि अलि बढी चाहिँ अब यो हामीले बाहिरबाट ल्याएर दिने अनि त्यस पछाडि खुवाउने कुरा गर्दै जाउँ, तर उत्पादनमा आधारित अर्थतन्त्रलाई पुनर्जीवित गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ. यसको लागि योजना आयोग र तहगत संरचनाले ध्यान दिएर दीर्घकालीन योजना बनाउनुपर्छ भन्ने लाग्छ.
2: अब जस्तो किसानको कुराहरू प्राथमिकतामा पर्नलाई गाह्रो हुन्छ, कतिपय बिउहरू बगायो नष्ट भयो, अब ती बिउ आउँदै आउँदैनन् होइन, भनौँ न कति कुराहरू होलान्. अब किसानहरूलाई चाहिँ दिने कुराहरू जस्तो जमिनकै व्यवस्थाको कुरा, अब त्यही ठाउँमा त सम्भव कतिको छैन होइन, अर्को ठाउँमा वैकल्पिक ठाउँ पाएँ भने म अब लगाउँथे, अब आउने बाली त लाउँथे भन्ने होला नि त त्यो किसानको सपना होइन. अब त्यसको लागि चाहिँ कसरी सहजीकरण गरिदिनुपर्छ?
3: अब यस्तो हुन्छ होला, अब तत्काल रूपमा फेरि पनि अब हाम्रो क्लाइमेटको पर्सपेक्टिभबाट हेर्दै गर्दा या अब हाम्रो जति पनि जोखिम छ अब यो सेटलमेन्टको कुराकानी आउला, हाउसहोल्डको सेटलमेन्ट बस्ती बसाउने कुराकानी गर्दै गर्दा बस्तीमा बस्ने मान्छेले कहाँको उत्पादन गरेर खाने भन्ने कुरा मेजर रहन्छ. त्यो भए हुनाले अब अहिले त्यो बगर, अहिलेलाई बगर भनौँ, त्यो बगरलाई उपयोगमा लिएर आउन सकिन्छ खेतीको लागि. अब सेटलमेन्टको लागि जोखिमयुक्त भयो, खेतीको लागि त्यसलाई पुनरुपयोगमा लिएर आउने योजना बनाउनुपर्छ.
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकले भोटे कोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। चीन सरकारले भोटे कोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहायता नेपाललाई 1,10,00,000 रूपियाँ सहयोग गरेको छ। नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगिरहेको बारेमा अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। रिद्धि सिद्धि यातायातको बसमा आज दिउँसो भएको आगलागीमा ट्राफिक प्रहरीको दोष रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आशय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गर्नुभएको छ र जापानको नायगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित हुनुभएको छ।

0: नमस्कार। थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश जोशीसँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एक साथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा फेरि चालकले लगाए बसमा आगो, प्रहरीद्वारा समिति गठन, घटनाको सत्य तथ्य छानबिनको माग।
0: एमाले अध्यक्ष ओलीलाई हटाउने प्रयास फेरि असफल, कंग्रेसको वडा अधिवेशन अझै 13 जिल्लामा बाँकी।
1: पक्राउ परेका व्यक्तिलाई जथाभावी हतगड़ी नलगाउन सर्वोच्चको अन्तरिम आदेश, राहदानी ठेक्का सम्बन्धी फ्रान्सेली कम्पनी आईडीमियाको रिट खारेज।
0: अमेरिका पुनः आक्रमणको तयारी गरिरहेको इरानको दावी, फेरि आक्रमण गरिए नयाँ क्षमता प्रयोग गर्ने चेतावनी।
1: र फिफाको निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको खेलकुद मन्त्रीको दावी, एसियाली खेलकुदमा 38 पदक जित्दै चीन पहिलो स्थानमा, नेपाल अझै पदक विहीन।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। ट्राफिक प्रहरीसँगको विवादपछि काठमाडौँको त्रिपुरेश्वरमा चालक आफैले बसमा आगो लगाएका छन्। गल्ती नहुँदा पनि ट्राफिक प्रहरीले कार्यवाही स्वरूप जरिवानाको चिट काटेपछि चालकले चोकमै 5-42-74 नम्बरको बसमा आगो लगाएका हुन्। आफैले लगाएको आगोमा परेर उनको शरीर करिब 90% जलेको छ। लगतै उनलाई किर्तिपुर स्थित वन अस्पतालमा लगिएको थियो। बसमा आगो लगाउनु अघि उनले ट्राफिक प्रहरीले कार्यवाही गरेकोमा आक्रोश पोख्दै आफू मर्न तयार रहेको बताएका थिए। मध्याह बजे भएको सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सरकारको चरको विरोध भइरहेको छ। बस चालकको नाम काभ्रेको पनौते घर भएका 25 वर्षीय दावा लामा भनिए पनि अर्कै व्यक्ति रहेको दावी गरिएको छ।
1: 1.5 महिना अघि सोही स्थानमा मोटरसाइकलमा राइड सेयरिङको काम गरिरहेका मुगुको सारू गाउँपालिका 25 वर्षीय गणेश नेपालीले पनि आत्मदाहको प्रयास गर्दा ज्यान गुमाउनु परेको थियो। त्यति बेला पनि ट्राफिक प्रहरीले कार्यवाही गरेको भन्दै उनले राहदानी विभाग अगाडि पेट्रोल सर्केर आत्मदाहको प्रयास गरेका थिए। त्यसको 1.5 महिनामा राहदानी विभाग अगाडि फेरि सोही प्रकृतिको घटना भएको हो। आज पनि आगोले तारहरू जल्दा राहदानी विभागको सेवा केही बेर प्रभावित समेत भएको थियो।
0: घटना लगतै प्रहरीले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रमेश बस्नेतको नेतृत्वमा समिति गठन गरेको हो। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक केआईजी सुशील सिंह राठौड़का अनुसार छानबिन समितिलाई यथाशीघ्र सत्य तथ्य जाँच गरेर प्रतिवेदन पेश गर्न भनिएको छ। ट्राफिक प्रहरीले जथाभावी बस नरोक्न आग्रह गर्दा बसका चालकसँग सामान्य भनाभन भएको र त्यसैको आवेगमा चालक आफैले बसमा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एआईजी राठौरले बताउनुभयो।
1: नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले आजको घटना सहित पटक पटक सवारी साधनमा भइरहेका आगलागी तथा दुर्घटनाको विषयमा निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ। यातायात व्यवस्था विभागले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले त्रिपुरेश्वरमा चालक र सवारी साधन दुवै जलेको घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्ने बताउनु भएको हो।
3: त्यसको निष्पक्ष छानबिनका साथ जुन सवारी आज जलेको छ, पटक पटक यस्ता घटना किन भइरहेको छन्, देशभरि यस्ता घटनाहरू किन भइरहेको छन्, सरकारको हामीले ध्यान आकर्षण गराएको छौँ। यातायात व्यवस्था विभाग भनेको राज्यको एउटा सबैभन्दा यातायात क्षेत्रको सबैभन्दा उपल्लो निकाय हो। यो उपल्लो निकाय मार्फत सिंहदरबारको सबै निकायमा ध्यान आकर्षण होस् भन्ने पहिला यति कुरो।
0: आजै काठमाडौँको टेकु स्थित फोहोर मैला व्यवस्थापन केन्द्र नजिक पनि आग लागि भएको छ। काठमाडौँ महानगरपालिका १२ टेकु स्थित फोहोर मैला व्यवस्थापन केन्द्र नजिक रहेको प्लास्टिक गोदाममा बेलुकी आग लागि भएको हो। दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो केही घण्टापछि नियन्त्रणमा लिइएको छ।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने प्रयास फेरि पनि असफल भएको छ। जेएनजी आन्दोलनपछि पहिलो पटक बसेको केन्द्रीय कमिटि बैठकबाटै ओलीलाई अध्यक्षबाट हटाउने दोस्रो तहका नेताहरूको प्रयास असफल भएको हो। पछिल्लो चुनावमा पार्टीले बेहोरेको धक्कापछि एमाले भित्र पुनः नेतृत्व पुनर्गठन र पुस्तान्तरणको आवाज उठ्दै आएको थियो। निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले देशभरबाट सुझाव संकलन गरेको भन्दै ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव सहित प्रतिवेदन लगेको थियो। तर ओलीले आफू पक्षीय नेता रामबहादुर थापा बादल र प्रदीप केवालीलाई प्रयोग गरेर उक्त प्रस्ताव हटाउनु भएको छ। आफूले संशोधन गरेर पेश गरेको प्रतिवेदन पढ्नलाई दिएर ओलीले तीन मिनटमा आफ्ना कुरा राख्न भन्नुभएको छ। यससँगै महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताको पुनर्गठनको प्रयास असफल भएको हो। ललितपुरमा आज शुरू भएको पार्टीको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष ओलीले कार्यदलको भूमिकामाथि असन्तुष्टि जनाउनुभयो।
4: म सबै कमरेडहरूलाई कसैको पनि मोबाइल बिल्कुलै नबजोस् भन्ने आग्रह गर्न चाहन्छु। भोलिदेखि हामी मोबाइल बाहिर राख्ने व्यवस्था गर्छौं। आज बाहिर हस्तान्तरण पुस्तान्तरण भने के हो, यी सबै कुरालाई ध्यानमा राखेर पार्टीलाई नयाँ गति नयाँ जीवन कसरी दिन सकिन्छ भन्ने कुरामा एउटा कार्यदल बनायौं। हामी कार्यदल बनाउनतिर लाग्यौं, त्यो कति उपयुक्त गर्यौं गरेनौं अहिले त्यसको धेरै समीक्षामा पनि नजाउँ। त्यो बनाइसक्यौं हामीले, त्यसले अलिक विलम्ब गरी काम गर्यो। एक महिनाको समय भनेको चार महिनाको समय गुज्रियो र केन्द्रीय कमिटी त झन्डै झन्डै बस्नै नसक्ने खालको स्थिति बन्यो। कार्यदलकै बैठक चलिया छ, कार्यदलकै काम सकिएको छैन, कार्यदलकै प्रतिवेदन आएको छैन, कार्यदलको प्रतिवेदन बिना सचिवालय बस्न सक्दैन, सचिवालय नबसिकन केन्द्रीय कमिटी बस्न त्यति उपयुक्त हुँदैन भन्ने कुराले विलम्ब हुँदै गयो। हिजो बेलुका कार्यदलको प्रतिवेदन प्रस्तुत भयो, सचिवालयले बनाएको कार्यदल र सचिवालयकै अधिकांश नेताहरू बसेर बनाएको कार्यदल भएको हुनाले त्यो सचिवालयकै प्रपर्टी थियो। त्यस सन्दर्भमा कार्यदल सचिवालयले बुझ्यो र त्यो बुझेर त्यसलाई आफ्नो निम्ति एउटा प्रपर्टीको रूपमा राख्यो र त्यसलाई समेत ध्यानमा राखेर अध्यक्षको प्रतिवेदन तयार भयो र हामीलाई अलिक समयको धेरै चापाचाप भयो।
1: देश अत्यन्त जटिल मोडमा रहेको र लोकतन्त्र संविधान तथा राष्ट्रियतामाथि हमला भइरहेको बेला पार्टीभित्रै अनुशासनहीनता र आन्तरिक गुटबन्दी मौलाएको भन्दै वहाँले कार्यवाहीको चेतावनी समेत दिनुभएको छ। आन्तरिक मतभेदलाई कमिटिमा छलफल गर्नुको साटो सामाजिक सञ्जाल र मीडियामा छत्ताछुल्ला पार्ने कार्य अराजकता भएको भन्दै वहाँले यस्तो प्रवृत्ति तत्काल रोक्न निर्देशन समेत दिनुभएको छ। आफू विरोधी बढ़ेपछि ओलीले केन्द्रीय कमिटी सदस्यलाई मोबाइल निषेधदेखि बाहिर जान समेत बन्देज लगाउनु भएको छ।
4: म सबै कमरेडहरूलाई कसैको पनि मोबाइल बिल्कुलै नबजोस् भन्ने आग्रह गर्न चाहन्छु। भोलिदेखि हामी मोबाइल बाहिर राख्ने व्यवस्था गर्छौं। आज बाहिर राखी नरहौं, तर मोबाइल स्विच अफमै हुनु राम्रो हुन्छ। बैठकभित्र मोबाइल हेर्ने, मोबाइल चलाउने, मोबाइलमा कुरा गर्ने अनुमति हुँदैन। त्यसकारण मोबाइलबाट हामी टाढा रहनुपर्छ। बैठक चलिराखेका छ, वक्ता बोलिराखेका छ, मोबाइलमा डिस्टर्ब हुने गरी कुरा गरेका छ या डिस्टर्ब नहुने गरी पनि कुरा गरेका छ, हुँदैन। कसैले मोबाइल खल्तीबाट निकालेर हातमा लिएर भिडियो खिच्ने ओर्ने कुनै काम गर्न पाइने छैन। हातमा मोबाइल हुँदैन, मोबाइल रेकर्ड मोडमा राख्न पाइँदैन, रेकर्ड हुँदैन, भिडियो मोडमा राख्न पाइँदैन, भिडियो हुँदैन र लाइभ गर्न पनि पाइँदैन। अर्को, अध्यक्षको अनुमति लिएर आसन छोड्दा अध्यक्षको अनुमति लिएर आसन छोड्नुपर्नेछ। बोल्न पर्दा अध्यक्षको ध्यानाकर्षण गराएर अध्यक्षसँग अनुमति लिएर अनुमति प्राप्त भएपछि मात्रै बोल्नुपर्नेछ।
1: नेता गोकुल बासकोटाले ईश्वर पोखरेल गोकर्ण विष्ट सुरेन्द्र पाण्डे र योगेश भट्टराई लगायत बाह्र भाइले ओलीलाई नेतृत्व छाड्न भने पनि ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न नमिल्ने तर्क गर्नुभएको छ। बैठक तीन दिनसम्म चल्नेछ।
0: नेपाली कंग्रेसले भने सातै प्रदेशका 63 जिल्लामा वडा अधिवेशन सम्पन्न भएको जनाएको छ भने बाँकी जिल्लामा भोलि वडा अधिवेशन हुने जनाएको छ। कंग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव राजु कटुवालले आज विज्ञप्ति जारी गरी असोज 3 देखि आजसम्म 63 जिल्लामा वडा अधिवेशन सकिएको जानकारी दिनुभयो। रसुवा बाहेक 13 जिल्लामा भोलि वडा अधिवेशन हुनेछ। धनुषाको क्षेत्र नम्बर 4, मोरङको क्षेत्र नम्बर 6, सामका 3 वडा, नवलप्रासीको क्षेत्र नम्बर 2, डेलधुराका 4 वडा, रूपन्देहीका 3 वडा, महोत्तरीका 8 वडा, सप्तरीको क्षेत्र नम्बर 2 र 4, सिराह रौतहटको क्षेत्र नम्बर 1 र सर्लाहीको क्षेत्र नम्बर 2 का वडामा अधिवेशन अन्तिम चरणमा पुगेको कंग्रेसले जनाएको छ। त्यस्तै धादिङ, नुवाकोट र आज सम्पन्न हुन बाँकी रहेका वडाको अधिवेशन असोज 6 गते भोलि तोकिएको छ। रसुवामा भने भोटेकोसी बाढी थप समाज आँकी नै छन् सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्रमिङको पर्वत
6: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
7: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
6: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
7: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
6: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
7: एकपटक दङ्गालीबाट किनेर हेर न।
6: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
8: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
7: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
9: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
7: प्रोप्राइटर सोमराज रैदास।
11: सम्पर्क फोन नम्बर 0825367775।
7: सम्पर्क नम्बर 98478-26873।
12: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
13: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825-63-509 र मोबाइल 98453-0653।
1: तयारी छ। प्रधानमन्त्री जानु अघि विभिन्न दलका नेता तथा विज्ञहरूले सरकारलाई सुझाव दिने क्रम जारी रहेको छ। आज मात्रै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका संसदीय दलका नेता विश्वराज आङदेम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्मा सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर प्रधानमन्त्री शाहलाई भेट्नु भएको छ। राष्ट्रिय सभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीकी नेत्री मदन कुमारी शाहले संसद मार्फत प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको अपूरणीय क्षति र रसुवा को भोटेकोसीमा आएको विनाशकारी बाढ़ीको मुद्दालाई विश्वमंचमा सशक्त रूपमा उठाउन सुझाव दिनुभयो।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै सांसदहरूले चियाको मूल्यदेखि सवारी साधनको धुवासम्मका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आजको प्रतिनिधि सभाको बैठकको शून्य समयमा रासोपा सांसद खगेन्द्र सुनारले संसद सचिवालय नजिकै एक कप चियाको 100 रूपियाँ लिने गरिएको भन्दै सरकारको धनक संग्राउनु भएको हो। सिंहदरबारमा सुन्दारा भन्दा धेरै होटल राखिएको भन्दै उहाँले नेपालगंज, वीरगंज र दैलेख बजारमा जति रूपियाँमा चिया खान पाइन्छ त्यति नै रूपियाँमा सिंहदरबारमा पनि चिया खान पाउनु पर्ने माग गर्नुभयो।
11: यो बाहिर ब्रान्डमा राखेको 5 स्टार होटल कसको हो? यो कसले लिएर आएको यो होटल? कालो चियाको 100 रूपियाँ, दूध हालेको चियाको 200 रूपियाँ, मोमोको 300, चाउमिनको 400, पाउरोटीको 500 रूपियाँ तिरेर त्यो खान सक्ने हैसियतमा अहिलेका सांसदहरू छन् कि छैनन्? सभामुख महोदय, यहाँ काम गरिरहेका संसद सचिवालयभित्र काम गरिरहेका कर्मचारीहरू, मर्यादा पालकहरूले त्यहाँ गएर पानी समेत पनि खान पाउने अवस्था छैन। त्यसैले तत्काल यो 5 स्टार होटल यो संसदको यो बरण्डाबाट तत्काल बाहिर निकाल्नुपर्छ।
0: रासोपाकी अर्की सांसद आशिका तामाङले कालो धुवा फाल्ने सवारी साधन विस्थापित गर्ने सरकारको योजना किन कार्यान्वयन भएन भनेर सोध्नुभयो। यहाँ यही समस्या लिएर आफू 3 महिना अघि यातायात मन्त्रालय पुग्दा मन्त्रीले आश्वासन दिए पनि काम नगरेको उहाँले आरोप लगाउनुभयो। हामीलाई देश हाँक्ने चालक नयाँ नेता र मन्त्री चाहिन्छ, तर गाड़ी चल्ने इन्जिन 100 वर्ष पुरानो थोत्रो भए पनि हुन्छ? जनताले कसरी सास फेर्न पाउँछन्? सांसद तामाङको प्रश्न छ।
15: माथि आकाशमा सेतो मुस्लो बादल दौडिरहँदा हामी जमिनमा भने कालो मुस्लो गाडीको धुवाबाट निसासिएर कति बेला छुटकारा पाउने भनेर आफ्नो गाडी ओभरटेक गर्न खोजिरहेका हुन्छौ। हो, यही समस्या लिएर 3 महिना अघि म पूर्वाधार विकास मन्त्रालय पुगेको थिएँ। मन्त्रीज्यूले कालो धुवा फाल्ने सवारी साधनलाई 500 रूपियाँ जरिवाना होइन 50,000 रूपियाँ जरिवाना तोक्छु भनेर भन्नुभएको थियो, तर कार्यान्वयन भने सुन्ने। पुराना सवारी साधन विस्थापन गर्ने हो भने हामीसँग गाडी चढ्न पर्याप्त साधन हुँदैन सम्म भन्नुभयो।
0: एमालेकी सांसद गंगा देवी श्रेष्ठले जेएनजी आन्दोलनमा आगो लगाउन, रासोपा सभापति रवि लामिछानेले नखो कारागारबाटै आदेश दिएको भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ। श्रेष्ठको अभिव्यक्तिमा रासोपाका सांसद लाल विक्रम थापाले नियम आपत्ति जनाएपछि बैठकको अन्त्यमा सभामुख डोल प्रसाद तर्यालले ती शब्द संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो।
16: आजैको बैठकको सुन्ने समयमा माननीय गंगा देवी श्रेष्ठले बोल्नु भएको जेएनजी आन्दोलन अगाडि भन्ने शब्ददेखि ती फाइलहरू सम्म भन्ने बीचको वाक्यांश संसदीय अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
17: सर्वोच्च अदालतले पक्राउ परेका हरेक व्यक्तिलाई बिना कारण वा स्वचालित रूपमा हत्कडी नलगाउन प्रहरी प्रधान कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त जलासले आज सरकार समेतका नाममा उक्त अन्तरिम आदेश जारी गरेको हो। विवेक चौधरी, रोशन आउजी र विकास यादवले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रहरी प्रधान कार्यालय, प्रेस काउन्सिल लगायतलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो। अदालतले प्रहरी ऐन र मुलुकी फौजदारी कार्यविधि संहितामा पक्राउ परेका वा भाग्न खोज्ने व्यक्तिमाथि बल प्रयोग गर्न सक्ने व्यवस्था भए पनि कसलाई हत्कडी लगाउने र कसलाई नलगाउने भन्ने स्पष्ट कानूनी मापदण्ड नभएको औल्याएको छ। पक्राउ परेका व्यक्तिको पनि सम्मानपूर्वक बाँच्न पाउने वैयक्तिक स्वतन्त्रताको संवैधानिक हक हुने भएकाले केवल पक्राउ पर्दैमा वा अभियोग लाग्दैमा सबैलाई अनिवार्य हत्कडी लगाउनु संविधान र कानूनको मर्म विपरीत हुने अदालतले ठहर गरेको छ।
0: नेपाली राहदानी छपाईको ठेक्का नपाएपछि सर्वोच्च अदालत पुगेको फ्रान्सेली कम्पनी आईडीमियाको रिट खारेज भएको छ। आज सर्वोच्च अदालतका न्यायाधीश दोय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त रिट खारेज गरिदिएको हो। राहदानी विभागले जर्मनी कम्पनी भेरिडोसलाई पासपोर्टको ठेक्का पट्टा दिएपछि प्रतिस्पर्धी फ्रान्सेली कम्पनी आईडीमिया सार्वजनिक खरिद पुनरावलोकनको कार्यालय हुँदै सर्वोच्च पुगेको थियो। सर्वोच्चले आईडीमियाका 3 रिट खारेज गरेको हो भने सुरक्षण मुद्रण केन्द्रमै पासपोर्ट छाप्नुपर्ने मागसहितको अर्को रिट निवेदनमा निर्देशनात्मक आदेश जारी गरेको छ। राजधानी जस्तो संवेदनशील र अत्यावश्यक राष्ट्रिय कागजातको खरिद तथा प्रणाली व्यवस्थापनमा पारदर्शिता कायम राख्न नेपाल सरकार र राजधानी विभागका नाममा सर्वोच्चले निर्देशनात्मक आदेश जारी गरेको हो।
17: आगामी असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशभर भारीदेखि अति भारी वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अप्नाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसमी बुलेटिन जारी गर्दै बंगालको खाड़ीमा विकसित शक्तिशाली मौसमी प्रणालीका कारण तीन दिन देशभर विपदको जोखिम उच्च रहने जनाएको हो। महाशाखाका अनुसार उत्तर अण्डमान सागर आसपास बनेको न्यूनचापीय प्रणाली हाल बंगालको खाड़ीको मध्य भूभागमा रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बनेर पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दैछ। यसको प्रभावले बुधबारदेखि नै कोशी प्रदेश, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा शुरू हुनेछ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित धेरै भारीदेखि अति भारी वर्षासम्मको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै मधेस प्रदेश तथा कोशी प्रदेश, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुनेछ। साथै कर्णाली प्रदेशमा पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: लाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सम्राट रैदास।
5: सम्पर्क फोन नम्बर 0825637775।
1: सम्पर्क नम्बर 98478263।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
7: पद्म नर्सिङ होम स्तर वृद्धिको अनुमति दिने विषयमा घुस लेनदेनको आरोप लागेपछि प्रदेश सरकारले छानबिन शुरू गरेको छ। घुस लेनदेनको विषय संचार माध्यम मार्फत बाहिरिएपछि आइतबारको प्रदेश सरकार मन्त्री परिषदले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचनले जानकारी दिनुभयो। उक्त प्रकरणमा मुछिनुभएका स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर बसौलालाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा फिर्ता बोलाइएको छ।
8: भोटेकोसी बाढी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्न 15 सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको छ। सभामुख डोल प्रसाद तरालले आजको प्रतिनिधि सभाको बैठकमा समिति गठनको प्रस्ताव गरेपछि सभाले स्वीकृति दिएको हो। समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति राखिएको छ। समितिले जलवायु परिवर्तनको प्रभाव र भोटेकोसी त्रिशुली विपदका विषयमा अध्ययन गरी सरकारलाई नीतिगत सुझाव दिनेछ।
7: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढ़ाउन सेवाग्राहीसँग घुस लिएको आरोपमा तीनजना विरूद्ध विशेष अदालतमा आज आरोप पत्र दायर गरेको छ। आयोगका अनुसार सघन सहकारी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब इन्जिनियर रविन श्रेष्ठले भोजपुर स्थित एक विद्यालयको नयाँ भवन निर्माण सम्बन्धी अन्तिम बिल भुक्तानीका लागि विभिन्न वाहना बनाई सेवाग्राहीसँग घुस मागेका थिए। तीनैजना विरूद्ध आयोगले 1,35,000 रूपियाँ बिगो कायम गरी कैद तथा बिगो बमोजिम जरिवाना सजायको माग दावी गरेको छ।
8: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट हालसम्म 37 सप निकालिएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले थाहा संचार नेटवर्कलाई दिएको जानकारी अनुसार एउटै सुरुङबाट कुल 37 सप निकालिएको र खोजी जारी रहेको छ। प्राप्त विवरण अनुसार भदौ 10 गतेको रसुवा बाढ़ीबाट अहिलेसम्म 1,451 जनाको शव भेटिसकेको छ।
7: इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका 10 संविधान चौक स्थित निर्मला स्टील फेब्रिकेशन ट्रेनिङ सेन्टरमा काम गर्ने उदयपुर चौदण्डीगढ़ी नगरपालिका 2 घर भई हाल इटहरीमा बस्दै आएका 20 वर्षीय शिवम विकको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब परीक्षक सुभाष समानले जानकारी दिनुभयो। आज बिहान मोटरको स्विच अन गर्ने क्रममा बायाँ हातमा करेन्ट लागेपछि घाइते भएका विकलाई उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल विराटनगर पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
8: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि पुनः आक्रमण शुरू गर्ने तयारी गरिरहेको इरानको केन्द्रीय सैन्य कमाण्डले जनाएको छ। इरानको सशस्त्र बलको रेखदेख गर्ने खातम अल अम्बिया केन्द्रीय मुख्यालयले यस्तो चेतावनी जारी गरेको हो। यो सँगै महीनौको सुस्ततापछि प्रत्यक्ष भिडन्तको नयाँ श्रृंखला शुरू हुन सक्ने सम्भावना बढ़ाएको अल जजिराले जनाएको छ। इरानले अमेरिकाद्वारा हुने कुनै पनि नयाँ आक्रमणको जवाबमा पश्चिम एशियामा रहेका अमेरिकी सैन्य अखडा र हितहरूमा कड़ा प्रतिशोध लिने जनाएको छ। खाड़ी क्षेत्रमा अमेरिकालाई सहयोग नगर्न पनि भनिएको छ। अमेरिकाले आफू विरूद्ध फेरि आक्रमण गरे पहिले प्रयोग गरिएका हतियार र रणनीतिहरूमा मात्र सीमित नरहने चेतावनी इरानले दिएको छ। इस्लामिक रिभोल्युसनरी गार्ड कर्सका प्रवक्ता हुसेन मोहब्बीले कुनै पनि नयाँ आक्रमण कार्यवाहीको स्थितिमा युद्धको भौगोलिक सीमा र प्रयोग गरिने हतियारमा ठूलो परिवर्तन देखिने बताउनु भएको छ। मोहब्बीले इरानसँग यस्ता नयाँ हतियार र सैन्य क्षमताहरू रहेको दावी गर्दै जसलाई अहिलेसम्म युद्धभूमिमा नउतारिएको बताउनुभयो। उहाँले भविष्यको कुनै पनि युद्धमा यी नयाँ क्षमता प्रयोग गरिने दावी गर्नुभयो।
7: नेपाल परिवेशमा अब खेल समाचार। जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगितामा चीन 38 पदक जित्दै पहिलो स्थानमा रहेको छ। अहिलेसम्म चीनले 23 स्वर्ण 10 रजत र 5 कास्य सहित कुल 38 पदक जितेको हो। चीनले शुरूदेखि नै पदक तालिकामा अग्रता बनाउँदै आएको थियो। यसैगरी 8 स्वर्ण 12 रजत र 12 कास्य सहित कुल 32 पदक जित्दै आयोजक जापान तालिकाको दोस्रो स्थानमा रहेको छ। तालिकाको तेस्रो स्थानमा दक्षिण कोरियाले 5 स्वर्ण 3 रजत र 15 कांस्य सहित कुल 23 पदक जितेको छ। भारत 4 रजत र 2 कांस्य पदक जित्दै तालिकाको 12 स्थानमा छ भने नेपालले हालसम्म कुनै पनि पदक जित्न सकेको छैन। एसियाली खेलकुदको महिला भलिबलमा नेपाली टोली हङकङसँग पराजित भएको छ। 9 बाह्रौं स्थानसम्मको वरियता निर्धारण गर्न आज खेलाइएको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भएको हो। पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। आज खेलाइएको उक्त खेलमा नेपाल थाइल्याण्डसँग 59-48 अंकले पराजित भएको हो। उसुमा पनि नेपाली खेलाड़ीले निराशाजनक प्रदर्शन गरेका छन्।
8: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई गरेको निलम्बन फुकुवाका लागि पहल भइरहेको दावी गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री पोखरेलले यस्तो बताएका हुन्।

0: राजकोटबाट उत्तर तर्फ, निलञ्चकबाट दक्षिण तर्फ, गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ, बिरामी भए गोर्खा हस्पिटल दाङ। फोन नम्बर टिप्नुहोस् 082-5634-14।
1: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ?
3: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
2: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
6: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
7: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
8: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिच्छामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू:
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
15: मुटु रोग विशेषज्ञ डाक्टर
16: कृष्ण चन्द्र अधिकारी,
17: सुगर थाइराइड
18: हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
4: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
19: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
20: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
21: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
22: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिखानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-5660-734 र 082-5660-138।
23: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
24: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: डाक्टरद्वारा दिइने सेवाहरू:
24: ब्लड प्रेसर हाई लो भएका,
23: कोलेस्ट्रोल बढी भएको,
24: मुटुको गति एकनास नभएको,
23: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
24: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
23: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
24: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
0: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
15: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
16: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166694। सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848830153 र 9869441944।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
27: खुशीको खबर।
28: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
27: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908747, 0825908747।
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
30: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
29: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
28: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 0825908829। सम्पर्क मोबाइल नम्बर 9742964643 र 9858783825।
31: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
32: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
31: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
27: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
33: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
34: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
31: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 0825562023, 9478817 र 9478835।
2: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
6: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
7: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
8: विस्तृत आँखा परीक्षण उपचार,
9: बाल दृष्टि रोग निदान उपचार,
10: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
11: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
13: कन्ट्याक्ट लेन्स सेवा,
14: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
18: कृत्रिम आँखा फिटिङ गरिन्छ,
20: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
21: दाङ जिल्लाकै पहिलो र एकमात्र
35: भिजन थेरापी सेवाहरू,
36: अल्छी आँखा उपचार,
37: डेढो आँखा उपचार,
38: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
39: डबल भिजन उपचार।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा लागू भएको दुई महिनामै विद्युत महसुलको भ्याट हटाउने तयारी, अर्थ र ऊर्जा मन्त्री प्रक्रिया अघि बढाउन सहमत।
1: सरकारले निर्णय गरेपछि मात्रै कानूनमा जान्छ, त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपली एग्री गरेको विषय बुझिन्छ।
0: बाढ़ी प्रभावितका लागि नयाँ बस्ती बसाउने छलफलमा सरकार, कहिलेदेखि शुरू होला काम?
2: जग्गा आइडेन्टिफाई भइसकेपछि डेढ वर्षदेखि दुई वर्षभित्रमा, अरू सक्यो त हामी एक वर्षभित्रमै प्रारम्भिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन शुरू गर्ने भन्ने छ।
0: र जापानमा समुद्री आँधीका कारण 19 लाख मानिसलाई सुरक्षित स्थानमा सर्न निर्देशन। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। आपराधिक गिरोह विरूद्ध चलाइएको व्यापक अन्तर्महादेशीय कार्यवाहीमा झण्डै 500 जना पक्राउ परेका छन्। कार्यवाहीको समन्वय गरिरहेको बेल्जियन प्रहरीले ल्याटिन अमेरिकी क्षेत्रबाट लागू औषध, बन्दुक र गोली गट्ठा समेत बरामद गरिएको जनाएको छ। सबैभन्दा धेरै मानिसहरू कोस्टारिकाबाट पक्राउ परेका छन्। त्यहाँको प्रहरीले ठूलो परिमाणमा लागू औषध युरोप पठाएको आरोपमा एउटा गिरोहलाई निशाना बनाएको थियो। उक्त गिरोहलाई न्यायिक निकाय र सुरक्षा संगठनका वरिष्ठ अधिकारीहरूले संरक्षण दिएको आरोप छ। प्रहरीले रिपब्लिक अफ आयरल्याण्डमा पहिलो पटक फेला पारेको भनिएको कोकिन प्रशोधन गर्ने प्रयोगशाला पनि नष्ट गरेको छ। यो अभियानमा 30 देशका सुरक्षा निकाय परिचालित भएका थिए। जापानको पूर्वी तट हुँदै पार भइरहेको एउटा शक्तिशाली समुद्री आँधीले भीषण वर्षा गराइरहेको छ। बीबीसी संवाददाता कोरुमी मोरी भन्छन्, टोकियो सहित 5 वटा प्रशासनिक क्षेत्रबाट 16 लाख मानिसहरूलाई आफ्नो घर छोडेर विद्यालयहरूमा स्थापना गरिएका सुरक्षित केन्द्रहरूमा सर्न भनिएको छ। हजारौं मानिसहरू बिजुलीबाट वञ्चित भएको विवरण आएका छन्। बीबीसी संवाददाता कोरुमी मोरीको भनाई, प्रशासनले केही स्थानमा पहिरोको चेतावनी पनि जारी गरेको छ। शनिबार यता 300 मिलिमिटर वर्षा गराएको समुद्री आँधीले हजारौं मानिसहरूलाई बिजुलीबाट वञ्चित गराएको छ। सैन्य उडानहरू रद्द भएका छन् र केही रेल सेवा पनि स्थगित भएका छन्। एसियाली खेलकुदका केही खेलहरू पनि पछि सारिएका वा रद्द गरिएका छन्। जर्मनीको सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टीका उच्च नेताहरू क्षेत्रीय निर्वाचनको परिणाम समीक्षाका लागि बर्लिनमा भेला भएका छन्। उक्त निर्वाचनको परिणामलाई चान्सलर फ्रिडरिक मेट्सले एकदमै खराब भनेका थिए। 5% थ्रेसहोल्ड कटाउन नसकेका कारण पहिलो पटक सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टी क्षेत्रीय संसदमा प्रतिनिधित्व गर्नबाट चुकेको थियो। बर्लिनमा भएको अर्को निर्वाचनमा पनि यो पार्टी उग्र वामपन्थी दलसँग पराजित भएको थियो। दुवै निर्वाचनमा वामपन्थी एएफडी पार्टीले राम्रो नतिजा ल्याएको छ। क्रेमलिनको कड़ा नियन्त्रणबीच सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीले अहिलेसम्मकै धेरै सीटमा जीत हासिल गरेको छ। अन्तिम परिणाम घोषणा हुन बाँकी नै रहे पनि पुटिनको युनाइटेड रसिया पार्टीले अरू पार्टीको सहयोग बिनै संविधान संशोधन गर्न पुग्ने बहुमत ल्याउने देखिएको छ। युक्रेनसँगको युद्धको विपक्षमा रहेका दलहरूलाई चुनावमा प्रतिबन्ध लगाइएका कारण यो परिणाम अपेक्षित ठानिएको थियो। र थुनामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाई माग गर्दै प्रदर्शनको तयारी भइरहँदा त्यहाँको प्रहरीले खानका थप आफन्तहरूलाई पक्राउ गरेको छ। हिरासतमा लिइएकाहरूमा खानका 2 जना बहिनीहरू उज्मा र नुरिन पनि छन्। यसअघि दिदी अलिमा आइतबार पक्राउ परेकी थिइन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री खान 3 वर्षदेखि थुनामा छन्। यो बीबीसी नेपाली सेवा हो।

0: साझापखमा पुनः स्वागत छ। विद्युत महसूलमा चालू आर्थिक वर्षदेखि लागू गरिएको मूल्य अभिवृद्धि कर अर्थात भ्याट हटाउने तयारी अघि बढ़ने भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच भ्याट फिर्ता सम्बन्धी प्रक्रिया अघि बढ़ाउने सैद्धान्तिक सहमति भएको ऊर्जा मन्त्रालयका अधिकारीहरूले बताएका हुन्। सरकारले गत साउनदेखि बिजुलीमा भ्याट लिन थालेको थियो। एक रिपोर्ट। घरायसी ग्राहकका लागि 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्दा 5% भ्याट लगाउने व्यवस्था लागू भएको दुई महिनामै हटाउने तयारी भएको हो। यद्यपि दुई मन्त्रीबीच सहमति भए पनि सरकारले यसबारे औपचारिक निर्णय गर्न भने बाँकी रहेको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले बताए।
1: त्यसलाई चाहिँ अब अलिकति रिथिङ गर्नुपर्छ है भन्ने हिसाबले हाम्रै मन्त्रीज्यूको पहलमा चाहिँ अर्थमन्त्रीज्यूसँगको प्रिन्सिपल्ली चाहिँ यसलाई अब फिर्ता लिने भन्ने हिसाबले अगाडि बढ़ाएको छ। निर्णय चाहिँ अब नेपाल सरकारले निर्णय गरेपछि मात्रै कार्यान्वयनमा जान्छ। अहिले चाहिँ त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपली एग्री गरेको विषय बुझिन्छ।
0: आगामी मन्त्री परिषद बैठकबाट भ्याट हटाउने बारे निर्णय हुन सक्ने र त्यसपछि मात्रै प्रक्रिया अघि बढ़ने प्रवक्ता साक्यले बताए। यसअघि उपभोक्ताले तिरिसकेको भ्याट समायोजन हुने वा नहुने भन्ने बारे भने टुंगो लागि नसकेको उनको भनाइ छ।
1: निर्णय कसरी हुन्छ? साउनदेखि नै नलाग्ने भन्यो भने चाहिँ पछिल्लो बिलिङमा त्यसको हिसाब समायोजन हुन्छ। अब निर्णय मितिदेखि मात्रै नलाग्ने भन्यो भने चाहिँ जुन बेलादेखि निर्णय हुन्छ त्यो बेला पछि मात्रै लाग्दैन।
0: दुई मन्त्री बीच भएको भनिएको सहमतिको कतिपय उपभोक्ता अभियान कर्मीहरूले स्वागत गरेका छन्। उपभोक्ता हित संरक्षण मंचका महासचिव विष्णु प्रसाद तिमल सिन्हाले विद्युत सेवामा भ्याट लगाउने निर्णय शुरूदेखि नै उपयुक्त नभएको बताए।
2: उपभोगमा नै बाधा पुर्याउने जो काम भइरहेको छ यो त राम्रो कुरा नै थिएन र यसलाई चाँडोभन्दा चाँडो फिर्ता लिएर कम्तीमा पनि 100 युनिटसम्म चाहिँ उपभोक्तालाई एउटा सहुलियत दरमा चाहिँ उपलब्ध गराउन सक्यो भने उसको न्यूनतम आधारभूत आवश्यकता पूरा हुन्थ्यो।
0: सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट मार्फत विद्युत सेवामा भ्याट लगाउने निर्णय गरेको थियो। अब अर्को विषय। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा पुरानै ठाउँमा पुनः बस्ती बसाउने सरकारको योजना नरहेको बताएका छन्। उनका अनुसार बाढ़ी प्रभावितहरूका लागि आधारभूत सुविधा सहितको नयाँ नगर विकास गरिनेछ। प्रभावित बस्ती नजिकै निजी जग्गा खरिद गरेरै भए पनि सुविधा सम्पन्न नगर विकास गर्ने गरी काम अघि बढ़ाइएको मन्त्री लम्सालले जानकारी दिए। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले भूकम्प पछिको पुनर्निर्माण भन्दा बाढ़ी पछिको पुनर्निर्माण फरक ढंगले अघि बढ़ाइने बताएका हुन्। यसै सन्दर्भमा हामीले पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई टेलिफोन सम्पर्क गरी बाढ़ी प्रभावितका लागि नयाँ बस्ती निर्माणबारे भइरहेको छलफलका सम्बन्धमा थप जिज्ञासा राखेका छौं।
3: भूकम्पमा चाहिँ संरचनाहरू हल्लिने भत्किने बिग्रिने अनि क्याजुअल्टी अब जनधनको क्षति हुन्छ बढ़ी, विशेष गरेर मान्छेको क्याजुअल्टी चाहिँ बढ़ी समस्या हो होइन। यसमा चाहिँ बाढ़ी जहाँ आयो नि त्यो बाढ़ी आएको ठाउँ चाहिँ अब प्रयोग गर्न सक्ने, सामान्यतया अब फेरि चाहिँ त्यही बस्ती बसाएर बस्दै बस्न सक्ने सम्भावना हुँदैन, त्यो चाहिँ एकदमै रिस्की हुन्छ होइन। अबको हाम्रो बस्तीहरूको रिलोकेसन चाहिँ यस्तो खालको डिभास्टेटिङ फ्लडले पनि नछुने ठाउँमा पूर्वाधार विकास गरेर बस्ती बसाउने भन्ने हो, एक किसिम बस्ती बसाउने भन्ने सेन्समा मन्त्रीज्यूले भन्नुभएको हो।
0: यो नयाँ सहर बसाउने भन्ने विषयमा निर्णय गरिसक्नु भएको कि त्यो छलफलकै क्रममा?
3: अब नयाँ भनौ न, जुन चाहिँ जो बस्तीबाट विस्थापित हुनुभएको छ उहाँहरूलाई चाहिँ पूर्वाधार सहितको नयाँ एरिया, जस्तो भनौ न विदुर अथवा चाहिँ तल चाहिँ त्रिशुली बजार एरियामा जुन चाहिँ नोक्सानी भयो त्यो अब त्रिशुली बजार एरियामै त बस्न सक्ने सम्भावना छैन, त्यसलाई अर्को सुरक्षित ठाउँमा सारेर सुविधायुक्त बस्ती चाहिँ सहरै भनौँ सानोतिनो सहरैको अवधारणामा चाहिँ निर्माण गर्ने भन्ने हो।
0: त्यही त अब टिमुरे स्याफ्रु त्रिशुलीसम्मै बाढ़ीको असर छ, यो सरकारले चाहिँ खास गरी कुन स्थानलाई लक्षित गरेर नयाँ अवधारणामा प्रवेश गर्न खोजेको भन्ने प्रश्न।
3: अब यो चाहिँ जस्तो सुरक्षित ठाउँ आइडेन्टिफाई गर्नको लागि हाम्रो यो भूमि व्यवस्था मन्त्रालयको सहसचिवको संयोजकत्वमा हाम्रो मन्त्रालयको पनि प्रतिनिधि भएको एउटा टोलले काम गरिरहेको छ। उहाँहरूले अब यो सुरक्षित विशेष गरेर बाढ़ी पहिरोको कारणले पनि भोलि चाहिँ नोक्सानी नहुने खालको ठाउँहरू छनौट गरेर अनि सरकारलाई रिकमेन्ड गर्नुहुन्छ, त्यस्तो ठाउँहरूमा चाहिँ व्यवस्थित बस्ती बसाउने हुन्छ। जुन हाम्रो टोली गएछ उहाँहरूले स्थानीय तह स्थानीय प्रशासनसँग छलफल गरेर नै ती ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर सरकारलाई रिकमेन्ड गर्नुहुन्छ।
0: सचिवजी, अब यो चाहिँ दीर्घकालीन पुनर्स्थापनाको कुरा भयो, अब तत्काल पुनर्स्थापनाको पनि त कतिपय कुराहरू छन्, खास गरी सड़कका कुराहरू छन्। यो टिमुरे हुँदै यो नाकासम्म पुग्ने सड़कका सन्दर्भमा चाहिँ तपाईँहरू के गर्नुहुन्छ?
3: अब अहिले विशेष गरेर भनौ न, हाम्रो गल्छीदेखि च्याख्रुबेसी हुँदै हाम्रो रसवागढीसम्मको 86 किलोमिटर सड़क हो होइन, त्यसमध्ये अब हाम्रो विदुरसम्म रिस्टोर भयो सड़क होइन, अब बेत्रावतीसम्म हामीले अहिले सड़क चाहिँ रिस्टोर गर्नको लागि काम गरिरहेका छौँ। बेत्रावतीमा पुल बनाउनु पर्ने हुन्छ, त्यसपछि हामी बेत्रावतीमा पुल बन्यो भने मरललेस हामी धुन्चेसम्म चाहिँ जान सकिन्छ, हाम्रो हाइवे नै छ पासाङ लामो राजमार्ग, त्यसपछि त्यहाँबाट तल हाम्रो स्याफ्रुबेसीसम्म जान सकिन्छ, अनि स्याफ्रुबेसीमा हामीले 100 मिटर जतिको बेली ब्रिज हाल्नुपर्ने हुन्छ, त्यसको लागि पनि हाम्रो टिमले काम गरिरहेको छ। त्यहाँ चाहिँ बेली ब्रिज हालिसकेपछि अनि बाँकी 18 किलोमिटर सड़क हुन्छ जुन चाहिँ स्याफ्रुबेसीबाट रसुवागढीसम्म। तत्कालको रिस्टोर भनेको अब पुरानै सड़क अथवा त्यसमा पनि केही ठाउँहरूमा नयाँ आयो भने नयाँ चाहिँ ट्र्याक खनेर चाहिँ बनाउने भन्ने छ र यातायात सञ्चालन गर्ने भन्ने छ, तर दीर्घकालीन हिसाबले अब यो फ्लड प्लेन जुन बाढी आयो त्योभन्दा माथिल्लो लेभलमा चाहिँ बाटो बनाउनुपर्छ, पुलहरू पनि अब सम्भवतः अग्ला पुलहरू बनाउनुपर्छ भन्ने चाहिँ अब अहिले छलफलकै क्रममा छ। त्यसको लागि चाहिँ यो 40 किलोमिटर विशेष गरेर बेत्रावतीबाट रसवागढीसम्मको लागि चाहिँ हामी पहिला फिजिबिलिटी अध्ययन गर्छौँ अनि त्यसपछि त्यसलाई चाहिँ फिजिबल एलाइनमेन्टलाई चाहिँ हामी निर्माण।
0: अब यो भोटेकोसी त्रिशुली करिडोरका जति पनि बासिन्दाहरू हुनुहुन्छ बाढ़ीबाट प्रभावित भएका, खास गरी पुनर्वास र सड़क पहुँचका सन्दर्भमा धेरैको चासो देखिन्छ, त्यस विषयमा सरकारलाई यसै गर्ने हो भनेर ठोस निष्कर्षमा पुग्न चाहिँ कति जति समय लाग्छ?
3: पुनर्वासको विषयमा अहिलेको तत्कालको पुनर्वास चाहिँ सरकारले दुईटा विकल्प अगाडि सारेको छ, एउटा चाहिँ 15,000 रुपियाँ भाडाको विषय होइन, भाडा दिएपछि उहाँहरूले आफै पनि अब सुरक्षित ठाउँमा चाहिँ बस्न सक्नुहुन्छ होइन, र अर्को चाहिँ सरकारले बनाइदिएको अस्थायी आवासमा बस्ने, यी दुईटै आवासमा चाहिँ उहाँहरूले रोजेकोलाई सरकारले प्रायोरिटी दिन्छ। दीर्घकालीन पुनर्वासको हकमा चाहिँ सरकारले त्यसलाई जग्गा आइडेन्टिफाई भइसकेपछि यी ठाउँमा चाहिँ यस्तो प्रकारको बस्ती बसाउने भनेर स्वीकृत भएपछि त्यसमा हामी काम अगाडि बढाउँछौ। त्यो सम्भव त 1.5 वर्षदेखि 2 वर्षभित्रमा, अब सक्यो त हामी 1 वर्षभित्रमै प्रारम्भिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन चाहिँ शुरू गर्ने भन्ने छ। बाटोको कनेक्टिभिटीको विषयमा चाहिँ अहिले तत्काल चाहिँ हामीले अब पक्की पुलहरू पक्की संरचनाहरू अलिकति डिजाइन गर्न टाइम लाग्छ, अब अहिले हामीले चाहिँ टेम्पोरेरी संरचना अथवा टेम्पोरेरी बाटो ट्र्याकै खोल्ने हो, अब अलिकति हामीलाई चाहिँ पानी पनि घटेपछि अलिक सहज भएपछि अनि 2 वर्षभित्रमा चाहिँ सबै रिस्टोरेसन गर्ने गरी हामी अगाडि बढाउँछौँ। यसै गरी अरू साना संरचना पनि छन् जस्तो खानेपानीको संरचनाहरू, ती 1 वर्षभित्र चाहिँ हामीले सबै रिस्टोर गरिसक्छौँ।
0: पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल। पुनः बाढीकै प्रसंग। विनाशकारी बाढ़ीका कारण विस्थापित भएकाहरूले सरकारले बनाएको अस्थायी शिविरमा बिजुली बत्ती लगायतका आधारभूत सुविधाको समस्या भोगिरहेको बताएका छन्। त्यसै गरी खानेपानी, शौचालय लगायतका आवश्यक सेवाको समेत अभाव रहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
4: विनाशकारी भूकम्पले आफ्नो थाततलो छाडेर उत्तर गएको खाल्टेमा विस्थापित जीवन बिताइरहेका आफूहरूलाई विनाशकारी बाढ़ीले पनि विस्थापित बनाएको दावा मिङ्गर तामाङले बताए। उनको अनुसार अहिले बस्दै आएको स्थानमा बत्ती, खानेपानी, शौचालय लगायतको अभाव छ।
5: हामीलाई चाहिँ यो बत्तीको समस्याले गर्दा तपाईँको मोबाइल चार्ज गर्न नपाएपछि न्युजहरू होइन फेसबुक मार्फत पाउनुपर्ने जानकारीहरू पर्याप्त रूपमा चाहिँ हामीले पाइरहेको छैन, कसैको मोबाइल स्विच अफ भइरहेको हुन्छ।
4: अस्थायी शिविरमा बस्दै आएका अनिसा तामाङ
6: आफ्नै घर छैन, सबै बगा छ, अनि जसो तसो यहाँ बस्नु पर्यो, जाउँ भने कहाँ जाने, बत्ती छैन, फ्यान छैन, ट्रेनमा नि पानी धेरै आयो भने सबै भिज्छ, बच्चाहरू पनि पढाई बिग्रिरहेछ।
4: अर्का विस्थापित आसमान तामाङ भन्छन् आफूसँग भएको 100 कपडामा ज्यान जोगाउन सफल भयो, कपडा र अन्य सामानहरू राहत पाइरहेको बताउँदै अस्थायी केन्द्रमा रहेका समस्याहरू बारे उनले यसरी व्यक्त गरे।
7: लाइन छैन, पंखा त पायो, चार्ज गर्न नि गाह्रै भइरहेछ, लाइन आइदियो भने चाहिँ पंखाको सहाराले पनि बस्न सकिन्छ कि भन्ने एउटा, ट्रेनमा चाहिँ पानी छिर्दो रहेछ अनि त्यसपछि नि घाम लाग्यो नि गर्मी हुने बस्न नसक्ने।
4: आफूहरूलाई पुनस्थापना र जीविकोपार्जनको लागि सरकारले छिटै नीति तयार गरेर व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। जापानमा समुद्री आँधीको जोखिमका कारण 19 लाख मानिसहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ। समुद्री आँधी जमीनमा नबज्रिए पनि त्यसले भीषण वर्षा गराउन सक्ने ठानिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
8: तुजुआन नाम दिएको समुद्री आँधीका कारण 50,000 भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको टोकियोको विद्युत कम्पनीले जनाएको छ। बिजुली बन्द हुँदा चिबा प्रशासनिक क्षेत्र सबैभन्दा बढ़ी प्रभावित भएको छ। पछिल्लो 24 घण्टा 8 स्थानमा अहिलेसम्मकै धेरै वर्षा भएको जापानको मौसम निकायले जनाएको छ। आज मात्रै जापानमा 384 उडान रद्द गरिएका छन्। आधीले निम्ति आएको संकटका कारण जापानकी प्रधानमन्त्री सनई ताकाइचीले संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिकाको भ्रमण पछि सारेकी छन्। जापानको यस क्षेत्रमा एकै वर्षभित्र आएको यो 25 समुद्री आँधी हो। प्रशान्त महासागरमा यस वर्ष विकसित भएको एल निनोका कारण अहिलेको समुद्री आँधी थप शक्तिशाली भएको ठानिएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।
10: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
11: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
12: अङ्कल, मलाई
10: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
13: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
10: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
14: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
15: सम्पर्क मोबाइल 98 4 77 9 77
16: र 98 5 78 3 6 8 9।

0: वायरनेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सब कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: ब्लड प्रेसर हाई लो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
2: मुटुको गति एकनाश नभएको,
1: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
2: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा,
2: मुटुको भल्भको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878913 र 9805912871।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9843503623।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: साथै नेपाली कथानाक चलचित्र कार्की साइला पनि भव्य प्रदर्शन भइरहेको छ।
1: दुई दिन त हिँडिसक्यो नि हौ साइला,
2: के हो के त्यो रूपा?
0: हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: ಈ ದಾ ದುಃಖಿಯೋ.
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन?
0: अय्या, अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नीस भएको हैन?
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्त रोग विशेषज्ञद्वारा शिव

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाण्डुबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवन का हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: श्रीमद् भगवद गीता अध्याय तीन कर्मयोग श्लोक सात में भगवान श्री कृष्ण भन्नुहुन्छ, यस्त्विन्द्रियाणि मनसा नियम्या रवतेर्जुन कर्मेन्द्रियै कर्मयोगम असक्त स विशिष्यते। हे अर्जुन, जो इन्द्रियहरूलाई मनको वशमा गरेर अनासक्त भई कर्मेन्द्रियद्वारा कर्मयोगको आचरण गर्दछ त्यो व्यक्ति नै श्रेष्ठ हो। अघिल्ला श्लोकहरूमा भगवान कृष्णले अर्जुनलाई भगवत प्राप्तिको, जीवनमा उन्नतिको, प्रगतिको र दुःख विनाशको दुईटा मार्ग हुन्छ भनेर स्पष्ट गर्नुभयो। यसमा हामीले धेरै गहिरो चर्चा गरि पनि सक्यौं। पहिलो हो कर्मयोग, दोस्रो हो ज्ञान योग। कर्मठ व्यक्तिको लागि कर्मयोग र जो अलि अन्तर्मुखी छ, जो बढी चिन्तनमा भरोसा गर्छ, जसको बुद्धिको प्रकाण्डता अधिक छ, त्यो व्यक्तिको लागि ज्ञान योग। यसरी हामी यो चर्चामा अगाडि बढ्दै गयौं। त्यसपछि भगवान कृष्णले भन्नुभयो कि हेर अर्जुन, मनुष्यको जीवनमा कर्म नगरिकन एक क्षण पनि सम्भव छैन। बिना कर्म कुनै पनि घडीमा साधारण जीवन यापन पनि गर्न सकिँदैन भने तिमीले कर्म नगरिकन केही पाउँछु भन्न ठान। तिमी कर्मको बाटो अगाडि बढ, कर्म गर्दा गर्दै कर्मयोगको बाटोबाट अगाडि बढ्दा बढ्दै कुनै दिन तिमी पनि ज्ञान योगमा आफै प्रवेश गर्छौ। सँगसँगै भगवान कृष्णले यो पनि भन्नुभयो कि मिथ्याचारी को हो त, जसले कर्म नगरिकन भित्रभित्रैबाट केही कुरा कल्पी मात्रै रहन्छ, विषयको चिन्तन चाहिँ भित्रबाट गर्छ, केही कुराको लालसा गर्छ, केही कुराको लोभ गर्छ, तर बाहिरबाट कर्म चाहिँ गर्न सक्दैन वा कर्म गर्दैन या कर्म गर्न ठिक होइन भन्न ठान्छ, त्यो व्यक्ति मिथ्याचारी हो, त्यो व्यक्ति पाखण्डी हो भनेर भन्नुभयो। आजको यो श्लोकमा भगवान कृष्णले कर्म कसरी गर्ने त, जब कर्म नगरिकन एक क्षण पनि यो जीवनमा सम्भव छैन भने कर्म गर्ने कसरी, यसको गहिरो सूत्र के हो त, विज्ञान के हो त। श्रीमद् भगवद् गीता मनुष्यको जीवनलाई उन्नतितिर लिएर जाने शास्त्र हो। यो संसारलाई छोड्ने, त्याग्ने, संसारबाट भाग्ने, घर परिवार जिम्मेवारीहरूबाट भाग्ने र जीवनले जहाँ पुर्याएको छ त्यो कुरालाई त्यहाँ छोडेर भाग्ने शास्त्र होइन। जीवनलाई भोग्दै जीवनको माझमा, जीवनको मैदानमा, जहाँ जीवनको संग्राम चलिरहेको छ, रणभूमि जहाँ छ, त्यसलाई भोग्ने विज्ञानको शास्त्र हो यो। यो कायरहरूको लागि होइन, यो भगौडा भगन्तेहरूको लागि होइन, यो त बडो वीर बहादुरका लागि र जीवन जसले अनुभव गर्न चाहन्छ, जीवनमा प्रगतितिर अगाडि बढ्न चाहन्छ, तिनीहरूको लागि हो शास्त्र। त्यसकारणले तपाईँको मनमा कतै पनि धर्मप्रति, अध्यात्मप्रति बुढेसकाल भएपछि मात्रै गर्ने वा केही व्यक्तिको लागि मात्रै हो यो, वा धर्म गर्ने वा अध्यात्मतिर लागेका व्यक्तिहरू एकोहोरिन्छन्, कर्म छोडेर भाग्छन्, कर्तव्य छोडेर भाग्छन् भन्ने तपाईँको मनमा छ भने सम्भवतः तपाईँले गीताको सन्देशलाई ग्रहण गर्न सक्नु भएन। गीता जीवन्ततम शास्त्र हो। आजसम्म यो पृथ्वीमा जति शास्त्रहरू बने ती सबै शास्त्रहरूको सार हो यो, र यति जीवन्त छ यसले कि कुनै पनि मनुष्यलाई आफ्नो कर्तव्यमा गहिरोसित लगाउँछ। गीताको सन्देश जसले जीवनमा लिएको छ ऊ कर्मबाट भाग्ने पटक्कै हुन सक्दैन। भगवान कृष्णले त जीवनको हर क्षणलाई कसरी भगवत प्राप्तिको लागि, कसरी उन्नतिको मार्गको लागि, श्रेयस्कर मार्गको लागि बनाउने यसमा चर्चा गर्नुभएको छ, र यो विज्ञान अर्जुनको बहानामा हामीलाई दिनुभएको छ। कर्म कसरी गर्ने त, जब कर्म गर्नु नै छ, कर्म नगरिकन जीवनमा साधारण हातमुख जोड्न त चल्न सक्दैन भने यो पूरा जीवनलाई जुन उन्नतितिर लिएर जाने मनुष्य रूपी जुन योनि पाएका छौं, जीवन पाएका छौं, यसलाई कसरी हामी लिएर जान सक्छौं त? कर्म कसरी गर्ने भन्दा यो सूत्र भन्छ, जसले इन्द्रियहरूलाई मनको वशमा गरेर अनासक्त भई कर्मेन्द्रियद्वारा कर्मयोगको आचरण गर्छ त्यो व्यक्ति श्रेष्ठ हो। श्रेष्ठको जो कर्ममा प्रवीण छ, जसले कर्म गर्न जान्यो, त्यो व्यक्ति श्रेष्ठ हो, त्यो व्यक्ति उच्चतम तहको, त्यो व्यक्तिले जीवनमा धेरै ठूलो प्रगति गर्छ, शान्त पनि हुन्छ, आनन्दित पनि हुन्छ। र यो व्यक्तिको बारेमा भगवान भन्नुहुन्छ कि इन्द्रियहरूलाई मनको वशमा गर्न सक्ने व्यक्ति, इन्द्रियहरूलाई मनको वशमा कसले गर्न सक्छ त? इन्द्रियहरू त हेर्नुहोस् त, हाम्रा भागेका भागै छन्, दौडेका दौडै छन्। बाटोमा निस्क्यो, के राम्रो वस्तु देख्यो, कोही सुन्दर अनुहार देख्यो, रूप देख्यो सुन्दर, वा कुनै कार देख्यो, फूल देख्यो, कसैको घर देख्यो, लुगा देख्यो, ओहो यस्तो लुगा मैले पनि लाउन पाए हुन्थ्यो, अब भाग्यो, म मेरो ठाउँमा भइन, त्यो लुगाको पछाडि मेरो प्राण गयो, मैले गाडी देखेँ, ओहो यो गाडी त मेरो भइदिए हुन्थ्यो, यो घर मेरो भइदिए हुन्थ्यो, अब मेरो प्राण कहाँ छ? मेरो प्राण त कहाँ छ कहाँ छ? एउटा पुरानो कथा आउँछ कि, यो इजिप्टको मिश्र देशको कथा हो। कथाले के भन्छ भने, एक दिन यमराजले गएर, मृत्युका देवताले गएर परमात्मासँग गुनासो गर्नुभएछ, भगवान तपाईँले मलाई मरेको मान्छेको काम दिनुभयो, त्यो कार्यभार दिनुभयो, प्राण खैचेर लिने, मनुष्यलाई मृत्युमा लिएर जाने तपाईँले मलाई काम दिनुभयो, कालको काम मैले गरिरहेको छु, तर म ठूलो दुविधामा परे भगवान। के दुविधामा पर्यो त मृत्युका देवता, तिमी पनि दुविधामा पर्न सक्छौ त भनेर भगवानले सोध्नु भएछ। मृत्युका देवता भन्छन् भगवान, पहिले त सजिलो हुन्थ्यो, व्यक्तिको प्राण कि आफ्नो पुत्रमा, कि पत्नीमा, कि पतिमा, कि छोराछोरीमा, कि सम्पत्तिमा, यस्तै दुई चारवटा कुराहरूमा मात्रै मनुष्यको प्राण अड्केको हुन्थ्यो, त्यो जम्मैलाई जम्मा पारेर ल्याउन मलाई सजिलो हुन्थ्यो। तर अहिले त के हो के हो, मनुष्यको प्राण त, व्यक्ति एक ठाउँमा छ, प्राण त कहाँ कहाँ अड्केको छ अड्केको छ, एउटै व्यक्तिको प्राण जालो बनेर सारा संसारभरि अड्केको छ भगवान। मैले त अब यो कालको देवताको काम गर्न नसक्ने भइसके। भगवान पनि यो कुरा सुनेर हाँस्नुभयो अरे, र आजसम्म हाँसेको हाँसे हुनुहुन्छ अरे, उत्तर दिनुभएन अरे। श्रीमद् भगवद् गीताको यो श्लोकले पनि यही भन्छ कि हामी इन्द्रियहरूको वशमा परेर, इन्द्रियले जताजता देखाउँछन्। इन्द्रियहरू के हुन्? हाम्रो जीवनका झ्यालहरू हुन्। जहाँ जहाँ जुन जुन झ्यालबाट हामी देख्छौ, घरि राम्रो अनुहार देखिन्छ हाम्रो आँखाको झ्यालबाट, घरि मिठो संगीत सुनिन्छ, त्यो संगीतप्रति आसक्ति जन्मिन्छ, लोभ जन्मिन्छ, वा कतै भोजनको सुगन्ध आउँछ, त्यो सुगन्ध प्रति आसक्ति जन्मिन्छ, हामी त्यही गरेर अड्किन्छौ, कहाँ कहाँबाट आफूलाई सम्हाल्ने? यसरी इन्द्रिय रूपी झ्यालहरूबाट मन जुन चारैतिर प्रवाहित भइरहेको छ, यो प्रवाहित भइरहेको व्यक्तिको जीवनमा कर्मयोग सम्भव छैन, यो व्यक्ति नै छैन। म यदि धेरै ठाउँमा बाँडिएको छु, धेरै आसक्तिहरूले मलाई घेरेको छ भने म मान्छे होइन, म त कति भागमा टुटेको छु, म खण्ड खण्ड भएको छु, म अखण्ड त पटक्कै छैन, त मैले कर्म कसरी गर्न सक्छु, ठिक काम कसरी गर्न सक्छु, सही काम कसरी गर्न सक्छु, सही र गलत के हो म कसरी छुट्याउन सक्छु? र आजको दिनमा त यो सबैभन्दा बढी गाह्रो हुँदै गएको छ। हेर्नुहोस् त, 80 वर्ष, 90 वर्ष, 95 वर्षको बुढाबुढीहरू पनि धनप्रतिको लोभ, धनप्रतिको लालसा त्यस्तै छ, आफ्नो जीवनप्रतिको लालसा त्यस्तै छ, कोही असाध्य रोग लागेर मर्न आँटेको छ भने पनि उसको ध्यान साना साना वस्तुहरूमा छ, मृत्युको सन्देश आउँदा पनि सानो सानो कुराहरूबाट हाम्रो ध्यान हट्न सक्दैन, हाम्रो ध्यान आफूमा फर्किन सक्दैन, त यो अवस्थामा कर्मयोग पटक्कै सम्भव छैन। यो सूत्रले भन्छ, मनले इन्द्रियहरूलाई जसले वशमा राख्न सक्यो, इन्द्रियहरूको झ्यालबाट मनलाई भाग्न नदिइकन संयममा जो बस्यो त्यो व्यक्ति मात्रै श्रेष्ठ हो रे। कर्म कसरी गर्ने भन्दा कर्म यसरी गर्ने। तपाईँ पढ्नु भएको छ कि छैन यससँग धेरै ठूलो सम्बन्ध छैन, यो ख्याल गर्नुहोस्। तपाईँ धनी हुनुहुन्छ कि गरीब हुनुहुन्छ, सुन्दर हुनुहुन्छ कि कुरूप हुनुहुन्छ, तपाईँ गाउँमा बस्नुहुन्छ कि शहरमा बस्नुहुन्छ, तपाईँ धनवान हुनुहुन्छ कि तपाईँसँग धन छैन, यसको धर्मसँग अध्यात्मसँग जीवनसँग धेरै गहिरो लेनदेन छैन। तपाईँ आफूमा जम्नु भएको छ कि छैन, तपाईँको प्राण तपाईँमा छ कि छैन, कि तपाईँको पूरा जीवन तपाईँभित्रको पूरा ध्यान पूरा ऊर्जा तपाईँको आत्मा इन्द्रियहरूबाट बाँडिएको छ कि छैन। यदि बाँडिएको छ भने तपाईँ जतिसुकै ठूलो काम गरे पनि तपाईँ कर्मयोगमा हुनुहुन्न। यो कर्मले तपाईँ जुन कर्म गर्दै हुनुहुन्छ यसले तपाईँको जीवनमा न सुख ल्याउन सक्छ न शान्ति ल्याउन सक्छ, केही दिनको देखावा मिथ्या तपाईँलाई सुख मात्र दिन सक्छ, गहिरो र चिरकालीन आनन्द शान्ति तपाईँलाई कहिल्यै पनि दिँदैन। त्यसकारणले आजको दिनबाटै हामीले आफ्नो ध्यानलाई मोड्नुपर्छ। जहाँ जहाँबाट मेरो प्राण मेरो मन इन्द्रियहरूको द्वारबाट बाहिर भागेको छ त्यो सबैलाई समेटेर अनासक्त भावले कर्म गर्यौं भने हामी पनि एक दिन कर्मयोगको उच्चतम श्रृंखलामा पुग्न सक्छौं।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दाङ दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
10: सम्पर्क फोन नम्बर 082590466 98 29 81 50 53।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: तपाईलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: श्रीमद् भगवद् गीता अध्याय 3 कर्मयोग श्लोक संख्या 8 भगवान कृष्ण भन्नुहुन्छ नियतम कुरु कर्म तोम कर्म ज्यायो हे कर्मण शरीर यात्रापि चते न प्रसिद्ध्यत अकर्मण हे अर्जुन आफूलाई नियत गरिए अनुसारको वा आफ्नो लागि तोकिएको कर्म तिमीले गरिरहनुपर्छ किनभने कर्म नगर्नु भन्दा कर्म गर्नु नै केही न केही असल हो कर्म गरिएन भने शरीर धान्न पनि कठिन पर्न जान्छ अर्थात कर्म नगरी जीविका समेत चल्न सक्दैन अघिल्लो सूत्रमा भगवान कृष्णले कर्म कसरी गर्ने कर्म गर्दाखेरि कस्तो भाव हुनुपर्छ भन्ने बारेमा स्पष्ट पार्नुभएको थियो र म यहाँलाई याद दिलाऊ भगवान कृष्ण अघिल्लो श्लोकमा भन्दै हुनुहुन्थ्यो श्रेयस्कर व्यक्तित्व हो श्रेष्ठ व्यक्तित्व हो जसले आफ्ना इन्द्रियहरूलाई मनको वशमा राख्न सक्छ जो आफूमा जमेको छ जो जीवनमा जता जता आकर्षणहरू देखिन्छन् जता जता हजारौं हजार लोभाउने कुराहरू देखिन्छन् ती कतै पनि नफसिकन आफ्ना इन्द्रियहरूलाई मनको वशमा राखेर कर्म गर्न सक्छ अर्जुन त्यो व्यक्ति श्रेयस्कर हो भनेर भगवानले भन्दै हुनुहुन्थ्यो त्यो व्यक्ति श्रेष्ठ हो भन्दै हुनुहुन्थ्यो आज असाध्यै महत्वपूर्ण सूत्र यो श्लोकमा उपलब्ध छ र मेरो विचारमा यो श्लोक प्रत्येक मनुष्यको जीवनमा प्रगतिको साँचो खोल्छ किन कुन कर्म गर्ने कर्म कसरी गर्ने भन्ने बारेमा त बताउनुभयो अब भन्दै हुनुहुन्छ कि कुन कर्म गर्ने तपाईँले के कर्म गर्ने मैले के कर्म गर्ने आजको दिनमा हेर्नुहोस् त कति ठूलो दुविधा छ यति धेरै पढ्ने डिग्रीहरू पढ्ने विभिन्न किसिमका फ्याकल्टीहरू र करियरहरू कति उपलब्ध छन् कति किसिमको पढाइ हुन सक्छ आजभन्दा 50-60-100 वर्ष अगाडि 3-4 किसिमका मात्रै मुख्य पढाइहरू डिग्रीहरू उपलब्ध थिए आज 3-4 किसिमका होइन 3-4 हजार भन्दा पनि माथि डिग्रीहरू उपलब्ध छन् आजको व्यक्ति यति दुविधामा छ मैले के पढ्ने मैले के काम गर्ने के काम मेरो लागि हो के काम मेरो लागि होइन कुन कोर्स मैले पढेँ भने कस्तो खाले शिक्षा कस्तो खाले ज्ञान मैले लिएँ भने कस्तो खाले विश्वविद्यालय कस्तो खाले विद्यालयमा म गएँ भने मैले जीवनमा उन्नति हासिल गर्न सक्छु भनेर हरेक व्यक्तिले प्रश्न सोधिरहेको छ र यो सूत्रमा यो प्रश्नको ठिक उत्तर उपलब्ध छ यति स्पष्ट यति सरल यति सहज उत्तर र भगवान कृष्णको सिधै मुखारविन्दबाट यो उत्तर आउँदैछ उहाँले भन्दै हुनुहुन्छ कि अर्जुन यो ख्याल गर कर्म नगर्नु कुनै पनि हालतमा श्रेयस्कर होइन गीता पलायनवादी शास्त्र होइन पलायनवादी व्यक्तिहरूको लागि त्यागवादी व्यक्तिहरूको लागि यो शास्त्र होइन जीवनमा जो जमेर कर्म गर्न चाहन्छन् जीवनमा जो उन्नतितिर अगाडि बढ्न चाहन्छन् जसले केही गरूं भनेको छ आफ्नो लागि पनि लोकको जगतको लागि पनि केही गरौं भन्ने छ, जसले मनुष्यको रूपमा कर्मबाट आफूलाई चिन्दै चिन्दै अगाडि बढ्नुपर्छ भन्ने छ, त्यो व्यक्तिको लागि हो श्रीमद् भगवद् गीता। श्रीमद् भगवद् गीता आजको दिनमा एउटा कुशल नेतृत्व दिन सक्ने व्यक्तिको लागि हो, एउटा कुशल शिक्षकको लागि हो, एउटा कुशल अभिनेताको लागि हो, एउटा कुशल व्यापारीको लागि हो, एउटा कुशल व्यवस्थापकको लागि हो, र कुनै पनि पदमा कुनै पनि पेसामा विशिष्टता हासिल गर्न चाहने व्यक्तिको लागि हो। त्यसै गरी म राम्रो भन्दा राम्रो विद्यार्थी बन्छु र असल भन्दा असल म गृहिणी बन्छु, असल भन्दा असल म सवारी चालक बन्छु भन्ने व्यक्तिको लागि गीता हो। गीता जीवनमा प्रतिभाको शास्त्र हो। आफ्नो प्रतिभाको उदय कसरी हुन सक्छ, पहिचान कसरी हुन सक्छ, र त्यो प्रतिभालाई म दिनदिनै सार्थक बनाउन के गर्न सक्छु, यो बारेमा श्रीमद् भगवद् गीताले अद्वितीय र अन्यत्र कहीँ पनि नपाइने परम ज्ञान दिन्छ। हेर्नुहोस् त यहाँ स्पष्टताका साथ भगवान भन्नुहुन्छ, तिम्रो लागि नियत कर्म गर अर्जुन। कुन कर्म गर? तिम्रो लागि जुन कर्म नियत छ त्यो कर्म गर। नियत कर्म भनेको तोकिएको कर्म। तिम्रो लागि के कर्म तोकिएको छ त्यो पत्ता लगाऊ। अब हेर्नुहोस् त कस्तो ठूलो र सँगसँगै कति दुविधामा हाल्न सक्ने सूत्र। तपाईँले मलाई सोध्न सक्नुहुन्छ, मेरो लागि कुन कर्म तोकिएको हो त? एउटा विद्यार्थीले मलाई सोध्न सक्छ, मेरो लागि के कर्म तोकिएको छ? गृहिणीले सोध्न सक्छ, एउटा नेताले सोध्न सक्छ, व्यापारीले सोध्न सक्छ, मेरो लागि के कर्म तोकिएको छ, मैले के गर्ने? नियतम कुरु कर्म त्वम कर्म ज्यायो हे कर्मण।
6: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
7: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
6: हाम्रा सेवाहरू
7: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
6: अर्डर अनुसार खाली बोतलको उत्पादन,
7: 20 लिटर जारमा होम डेलिभरी सेवा।
6: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 0825 67 021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478 63 375।
7: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
8: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1540 चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
15: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
16: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
17: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 1540 दाङ। सम्पर्क फोन नम्बर 0825 61 683 र सम्पर्क मोबाइल नम्बर 98479 35 700।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू,
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
20: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
19: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
18: सम्पर्क फोन 0825 90 079, मोबाइल नम्बर 98478 10 030 र 98229 54 555।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग,
0: अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
21: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
22: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
21: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
22: फोन नम्बर 082-562-601, 9858-35990, 9858-31684।
23: डाक्टर आउने बारे सूचना।
24: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
23: डाक्टरद्वारा दिइने सेवाहरू:
24: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
23: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
25: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
12: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
26: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847-57193 र 9818-89-08।
27: होइन, के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
28: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
27: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
28: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
27: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
28: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858-34-9010।
27: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
29: नियत कर्म गर, नियत कर्म कसरी पत्ता लगाउने, म केही सूत्रहरू यहाँलाई बताउँछु, यो कुरो ख्याल गर्नुहोला। सबैभन्दा पहिले आफूलाई सोध्नुहोस्, भित्रबाट के काम गर्न मन लाग्छ, कहीँ बाहिरको प्रेरणाको कारणले होइन है। कसैले तपाईँलाई चाहिँ इन्जिनियरिङ पढे राम्रो हुन्छ भने, वा कसैले चिकित्सा विज्ञान पढे राम्रो हुन्छ भने, कसैले सीए पढे राम्रो हुन्छ भन्ला, कसैले चाहिँ बाहिरबाट कानून पढे राम्रो हुन्छ, न्याय पढे राम्रो हुन्छ भनेर भन्ला, त्यो कुरा होइन। तपाईँभित्र एउटा रुझान हुन्छ नि, एउटा प्राकृतिक रूपमा, सरलतम रूपमा तपाईँ के गर्न सक्नुहुन्छ, तपाईँको आफ्नो सबलता केमा छ, तपाईँ राम्रो केमा गर्न सक्नुहुन्छ, तपाईँको भित्री हृदयले तपाईँ के को लागि बनेको हो भन्छ, कुन काम गर्दा तपाईँ थाक्नुहुन्न, कुन काम तपाईँ अरूले पारिश्रमिक नदिए पनि गरिराख्न सक्नुहुन्छ, कुन काम तपाईँलाई जीवनभर गरिराख्न पाए हुन्छ जस्तो लाग्छ, कस्तो काम, कुन कर्म, त्यो कर्म तपाईँले हेर्नुभयो भने नि तपाईँको हृदयलाई थाहा छ के, हाम्रो जुन अर्धचेतन मन छ, त्यो अर्धचेतन मनलाई थाहा छ म के को लागि जन्मेको हुँ भनेर, म के काम गरेँ भने मैले जीवनमा श्रेयता हासिल गर्न सक्छु, म उत्कृष्ट हुन सक्छु जीवनमा, म निकृष्ट भएर बाँच्नु पर्दैन, म एक नम्बर हुन सक्छु, म दुई नम्बर भएर बाँच्नु पर्दैन, म जीवनमा अब्बल दर्जाको हुन सक्छु, मेरो प्रतिभा पूरा निखारमा आउन सक्छ, त्यो तपाईँको हृदयलाई थाहा छ र हृदयलाई मनोविज्ञानले सब कन्सियस माइन्ड अथवा अर्धचेतन मन भन्छ। त्यो अर्धचेतन मनलाई थाहा छ, आफूलाई निरन्तर सोध्नुहोस्। र हिजो आज हामी आफूलाई धार्मिक आध्यात्मिक भने पनि अध्यात्मको धर्मको हामी आचरण भने पटक्कै गर्न सक्दैन। जो बाउले आमाले आफूलाई धार्मिक भन्थान्छ उनीहरूले पनि बच्चा बच्चीलाई सिकाइरहेको हुन्छन्, नानी तैँले यो पढ्नुपर्छ है, यो पढ्यो भने राम्रो जागिर आउँछ, हेर त फलानुको छोराले फलानुको छोरीले यो पढेर कति राम्रो गरेको छ। अब यो कुनै आध्यात्मिक आचरण होइन, अध्यात्मको सूत्र त के हो, नियतम कुरु कर्म, त्यो कर्म गर जुन कर्म तिम्रो लागि नियत छ। तपाईँको आँखाले देखेको कर्म होइन, त्यो बच्चा तपाईँको बच्चा के गर्न जन्मिएको त्यो पत्ता लगाउनुहोस्। यसलाई हामी जीवन विज्ञानमा पथ भन्छौ, ऐश्वर्य विज्ञान, व्यक्तित्व विज्ञान, सक्सेस इन जॉय भन्ने विभिन्न कार्यक्रमहरू हामी सञ्चालन गर्छौ, म्याग्निफाई द लिडर इन यू भन्ने कार्यक्रम, यहाँ प्रत्येक व्यक्तिको पथ पत्ता लगाउने कोशिश गर्छौ। पथ भनेको बाटो, जीवनको बाटो के हो, के पढ्ने, कस्तो काम गर्ने, कुन ठाउँ काम गर्ने, कसरी काम गर्ने, कुन तरिकाले काम गर्यो भने जीवनमा सहज सरल तरिकाले सफल पनि हुन सकिन्छ, शान्त पनि हुन सकिन्छ। किनभने अध्यात्म केवल सफलताको शास्त्र होइन, सफलताको शास्त्र त हो यो, तर सँगसँगै शान्तिको शास्त्र पनि हो। अध्यात्म जोड हो, योग हो। के को योग? सफलता र शान्तिको जहाँ योग हुन्छ, जहाँ व्यक्ति सफल पनि हुन सक्छ र शान्त पनि हुन्छ, यो दुइटै कुरा जहाँ मिसिएर आउँछ त्यो अध्यात्मको देन हो। र यी कार्यक्रमहरूबाट व्यक्तिको पथ पत्ता लगाउने हामी प्रयास गर्छौं। व्यक्तिको पथ पत्ता लगाइसकेपछि यति सजिलो, यति सरल तरिकाले जीवनको प्रवाह अगाडि बढ्न थाल्छ। अब जो व्यक्ति आफ्नो पथमा काम गर्दैछ, पथ भनेको नियतम कुरु कर्म, नियत कर्म जुन भगवान कृष्णले भन्दै हुनुहुन्छ, त्यो काम गर्ने व्यक्तिलाई केही अराउनु पर्दैन, धेरै कुरो सिकाउनु पनि पर्दैन। ऊ स्वस्फूर्णाले, आत्मस्फूर्णाले काम गर्छ, अन्तःप्रेरणाले काम गर्छ, बाहिरबाट कसैले धकेले यसका लागि यसले काम गर्ने होइन। यो व्यक्तिको लागि घडी हेरेर काम गर्नु अर्थपूर्ण हुँदैन, घडी हेरेर काम गर्दैन, बस सात घण्टा काम गर्यो अनि घर गयो यस्तो हुँदैन। ऊ चौबिसै घण्टा त्यसमा रमाउँछ र यसले नयाँ सृजना गर्छ। यो व्यक्ति बडो सृजनात्मक हुन्छ, यसले हाँसी खुसीका साथ काम गर्न सक्छ, यसले जे पनि गर्छ त्यसमा अब्बल दर्जाको भएर निस्किन्छ, त्यसमा धेरै माथिको भएर निस्किन्छ। भगवान कृष्णले दिनुभएको यो सूत्र प्रत्येक व्यक्ति, आजको प्रत्येक मनुष्यको लागि हो। को चाहँदैन सफल बन्न, को चाहँदैन शान्त बन्न? सफलता र शान्ति दुवै ठाउँमा राखियो भने संस्कृतमा अर्को एउटा शब्द भन्छ, सुफलता। पथको विज्ञान सफलताको विज्ञान हो, नियत कर्मको विज्ञान सफलताको विज्ञान हो। त एकातिर कर्म नगरिकन बस्ने आलस्यताबाट उठ्नु जरुरी छ, आलस्यताले हामीलाई कहीँ पनि पुर्याउँदैन, न हामी साधारण पेट भर्ने काम गर्न सक्छौ, न हामी कुनै ठूलो काम गर्न सक्छौ, न हामी अध्यात्म धर्मको अनुभव नै गर्न सक्छौ, ध्यानको अनुभव नै गर्न सक्छौ। कर्म त गर्नु छ, तर कस्तो कर्म गर्ने? नियत कर्म गर्ने। नियत कर्म भनेको आफ्नो पथ अनुरूपको कर्म गर्ने, आफ्नो पथ पत्ता लगाउनुहोस्। पथ पत्ता लगाउन तपाईँलाई गाह्रो भयो, जीवन विज्ञानमा आउनुहोस्। कुनै पनि कार्यक्रमले तपाईँलाई आफ्नो पथ पत्ता लगाउन मदत गर्छ र पथ पत्ता लगाइसकेपछि अब हेर्नुहोस् तपाईँ जे पढ्दै हुनुहुन्छ, जे गर्नुहुन्छ, त्यसमा कसरी उत्पादनशीलता आउँछ, तपाईँ कति खुसी हुन सक्नुहुन्छ, अब तपाईँ जीवनको शिखर छुन थाल्नुहुन्छ, प्रतिभा छुन थाल्नुहुन्छ। किनभने अध्यात्म प्रतिभाको विज्ञान हो, अध्यात्म हार्नेहरूको विज्ञान होइन, परम जित्नेहरूको विज्ञान हो। अध्यात्मले तपाईँलाई विजेता बनाउँछ, अध्यात्म त धर्मको ध्वजा हो, त्यो मसाल हो। आफ्नो पथ पत्ता लगाउनुहोस्, नियत कर्म गर्न प्रारम्भ गर्नुहोस्।

0: मन्दिर पस्नु हो।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 082-5902-22।
3: रोड सुटी पुकार खोइनी जस्ता सुटी जन्य पदार्थ सेवन नगरौ क्यान्सर।